आजसम्म आइपुग्दा मान्छेको जन्म नै खोजका लागि भएको हो। एउटा सानो बालक जन्मन्छ, जन्मना साथ ऊ रुन थाल्छ, चलमनाउन थाल्छ र मृत्यु पर्यन्त ऊ चलमलाइरहन्छ। अर्थात् व्यक्ति जन्मेदेखि मृत्यु पर्यन्त गतिशील भइरहन्छ, केही न केही खोजिरहेको हुन्छ, केही न केही चाहिरहेको हुन्छ। मान्छेको सभ्यता ब्रह्माण्डमा शुरू भएको पनि हजारौं वर्ष भइसक्यो। कहिलेदेखि यो सभ्यता शुरू भयो हामीले यकिन भन्न सक्दैनौं, तर जहिलेदेखि मान्छे जन्मियो त्यस दिनदेखि नै उसले खोज शुरू गरेको छ। धेरै कुराहरू आजसम्म उसले प्राप्त गरिसकेको छ, बुझिसकेको छ, जानिसकेको छ, बुझ्ने बाँकी पनि अझै धेरै कुराहरू छन्। त्यसैले मान्छेले ईश्वरका बारेमा बहस गरेन यो कुरा होइन, ईश्वरका बारेमा चिन्तन गरेन भन्ने कुन पनि होइन। प्रिय सज्जन, मान्छेले यो जुन किसिमको चमत्कार देख्यो संसारमा, यो जुन किसिमको आश्चर्य देख्यो संसारमा, आफ्नो जीवन के हो, कसरी बनेको होला आदि इत्यादि प्रश्नहरू हरेक मान्छेको मथिङ्गलमा नाचिरहन्छन्। त्यसैले पहिलेदेखि मानिसले ईश्वर र ईश्वरीय सत्ताका सन्दर्भमा गहिरो चिन्तन गर्यो। प्रिय सज्जन, गर्दै गयो, गर्दै गयो, गर्दै गयो, खोज्दै गयो, खोज्दै गयो, विभिन्न संशयहरू पनि फेला परे, आशंकाहरू पनि फेला परे, तर जति खोज्दै गए पनि झनझन ठूला रहस्यहरूका पोकाहरू खुल्दै जान थाले। रहस्यपछि अर्को रहस्य, अर्को रहस्यपछि अर्को रहस्य, रहस्यपछिको रहस्य मानिसले भेट्न नसक्ने भयो, जान्न नसक्ने भयो। त्यसपछि त्यो रहस्य धेरै फर्किएर रहस्यलाई नै तोम शरणम गरेर त्यसैको शरणागत हुँदै उसले परमात्माको स्वरूपमा, ईश्वरको स्वरूपमा त्यो दिव्यतम ब्रह्माण्डीय रहस्यलाई पूजा गर्न सुरु गरे। त्यसपछि ईश्वरीय संस्कृतिको विकास भयो। प्रिय सज्जन, त्यसकारण संसारमा जहाँ मनुष्य छ त्यहाँ धर्महरू छन्, त्यहाँ ईश्वरीय अस्तित्वको सन्दर्भमा चर्चा गरिएको छ। ईश्वर छैनन् भनेर संसारमा कुनै पनि मुलुकमा कुनै पनि मान्छेको समुदायले भनेका छैनन्। हरेक समुदायहरूमा भगवानको व्यवस्था गरिएको छ, ईश्वरको व्यवस्था गरिएको छ, किनभने मान्छेको जन्मजात आवश्यकता भनेकै ईश्वरीय आवश्यकता, दैवी आवश्यकता, ब्रह्माण्डीय रहस्यको आवश्यकता। त्यसैले प्रिय सज्जन, यो रहस्यलाई हामीले अनेक नाम दिन सक्छौं, अनेक संज्ञा दिन सक्छौं, अनेक तरिकाले सम्बोधन गर्न सक्दछौं। जसरी सम्बोधन गरे पनि त्यो शक्ति वास्तवमा रहस्य हो र त्यसलाई हामी दिव्यतम ईश्वरीय शक्ति भनेर भन्दछौं। प्रिय सज्जन, हामी भौतिक संसारमा चुर्लुम्मा डुबेका बेला आफ्नै अज्ञानको अन्धारोले डम्मा ढाकिएका बेला हामीलाई जुन ब्रह्माण्डीय ऊर्जा छ, जुन ब्रह्माण्डीय रहस्य छ, यो रहस्य व्यर्थको लाग्दछ, निरर्थक लाग्दछ। तर जब हामी गहिराईमा प्रवेश गर्दछौं, शान्त चित्तका साथ एकान्तमा बस्दछौं, धैर्यका साथ चिन्तन गर्दछौं, त्यसपछि बल्ल यो दिव्यतम ईश्वरीय सत्ताको अनुभूति हुन्छ अनि यो सत्ताप्रति हामी नतमस्तक हुन शुरू गर्दछौं। त्यसैले प्रिय सज्जन, ईश्वरप्रतिको आस्था भनेको अत्यन्त महत्वपूर्ण आस्था हो। हामी चाहे जेसुकै हेरौं, सबै अत्यन्त रहस्यपूर्ण छ। एउटा सानो किरालाई तपाईँले समातेर हेर्नुभयो भने पनि त्यहाँ आश्चर्यचकित हुने धेरै घटनाहरू हुन्छन्। तपाईँ जहाँ उभिनु भएको छ त्यहाँबाट दायाँ हेर्नुहोस्, बायाँ हेर्नुहोस्, पूर्व हेर्नुहोस्, पश्चिम हेर्नुहोस्, तलमाथि जतासुकै हेर्नुहोस्, अनगिन्ती आश्चर्यले भरिपूर्ण सिर्जनाहरू छन् प्रकृतिमा। ती सबै सिर्जनाहरू, ती सबै वस्तु र विषयहरू ईश्वरीय अस्तित्वका 101 प्रमाण हुन्। प्रिय सज्जन, फुल्दै गरेको फूललाई गएर हेर्नुहोस्, अनेकन किसिमका रंगहरू त्यहाँ जन्मजात पैदा भएका छन्। रातो, निलो, पहेँलो, सेतो, कालो, अनेकन रंगहरू त्यहाँ प्रकाशित भएका छन्। कसरी आयो होला त्यहाँ, कसले बनायो होला त्यसरी त्यो रंगहरूलाई, फूलको जुन सुवास छ कसरी
त्यो सुवास त्यो फूलमा प्रवेश गरे होला। हामी हिँडिरहेका छौं, बोलिरहेका छौं, हाम्रो आवाज कसरी आइरहेको छ, पशु पक्षीहरू कसरी जीवित छन्। हेर्दाखेरि माटो मात्रै छ, तर त्यही माटोमा अनेकन किसिमका फूलहरू फुलेका छन्, पशु पक्षीहरू बाँचेका छन्, मान्छेको जीवन जीवित छ। यसरी हेर्दाखेरिमा विचार गर्दा सबै कुराहरू आश्चर्यपूर्ण छन्, रहस्य नै रहस्यले भरिएका छन् प्रिय सोच्छन्। त्यसैले यो सारा संसार त्यही रहस्यको उत्पादन हो भन्दा अत्युक्ति हुँदैन। मान्छेले सबै कुरा सोच्न छोडेर त्यसपछि अनि यही रहस्यप्रति आफ्नो नतमस्तक भएको घोषणा गरे। ईश्वरीय अस्तित्वलाई स्वीकार गर्नु भनेको नै यो ब्रह्माण्डीय जुन रहस्य छ त्यो प्रति नतमस्तक हुनु हो प्रिय सोच्छन्। यसलाई हामीले यो रहस्यलाई अतिशयोक्तिपूर्ण ढंगले अनेक नाममा अनेक संज्ञामा पुकार गर्दछौ, चिन्तन गर्दछौ। हाम्रो स्वभाव अनुसार हामी कसैले कृष्णको पूजा गर्छौ, कसैले शिवको, कसैले ब्रह्माजीको, कसैले गणेशको, ईश्वरका इत्यादि स्वरूपहरूमा हामीले ईश्वरको चिन्तन गर्दछौ। क्रिश्चियनहरूले छुट्टै तरिकाले ईश्वरको चिन्तन गर्दछन्, मुसलमानहरूले छुट्टै तरिकाले ईश्वरको चिन्तन गर्दछन्। जसले जे गरे पनि आखिर एउटै ईश्वरको चिन्तन गरेका छन्। भूगोल, देश, परिवेश, संस्कृति, परिस्थिति अनुसार ईश्वरलाई अलग अलग तरिकाले हामीले स्मरण गर्दछौं, पूजा र प्रार्थना गर्दछौं। तर हामी सबैले एउटै ब्रह्माण्डीय अस्तित्व, एउटै ब्रह्माण्डीय रहस्यको पूजा गरेका छौं। यति मात्रै फरक हो प्रिय सोच्छन्। विधिहरू अलग हुन्छन्, यसमा कुनै शंका छैन, अलग हुनु पनि पर्दछ। तराईको मान्छेको आफ्नै जीवन शैली हुन्छ, पहाड़को मान्छेको आफ्नै शैलीको जीवन हुन्छ प्रिय सोच्छन्। अनि हिमालमा बस्ने हिमालवासीहरू छुट्टै अस्तित्वले भरिएका हुन्छन्। विश्वका कुना कुनामा बस्ने मानिसका आफ्नै संस्कृति, आफ्नै भाषा, वेश, प्रचलन र सभ्यताहरू छन्। तिनै सभ्यताहरूमा, तिनै भाषाहरूमा उनीहरूले ईश्वरको पुकार गर्दछन्, ईश्वरको स्मरण गर्दछन्। तर कतै पनि मानिसहरूले ईश्वरको स्मरण नगरेका छैनन्। फरक फरक भाषामा, फरक फरक नाममा स्मरण गरेका होलान्, ईश्वरलाई पुकारेका होलान्, तर जसरी पुकारिए पनि ईश्वर पुकारिएको छ, ईश्वरको अस्तित्व स्वीकार गरिएको छ। यसले पनि ईश्वर छन् भन्ने कुरा प्रमाणित गर्दछ। त्यसैले प्रिय सज्जन, आजैदेखि ईश्वरप्रतिको आस्था भाव प्रकट गर्नु। ईश्वरकै कारणले, यो ब्रह्माण्डीय र ऊर्जाका कारणले हामीले हाम्रो जीवन प्राप्त गरेका छौं। हामी स्वयंलाई थाहा छैन हाम्रो शक्ति कहाँबाट आइरहेको छ। त्यो किसिमको जुन ब्रह्माण्डीय ऊर्जा छ, त्यो ऊर्जाप्रति हामी नतमस्तक हुनुपर्दछ, कृतज्ञ हुनु जरूरी छ प्रिय सज्जन। त्यसैले प्रार्थना भनेको समग्र विश्व ब्रह्माण्डको आश्रयदाता, स्रष्टा, दैवी सत्ताप्रति हाम्रो हार्दिक आभारको नाम। त्यसैले प्रिय सज्जन, हामी कृतज्ञ बन्न सिक्नुपर्दछ। ईश्वरको उपासना, परमेश्वरको वन्दना पनि हाम्रो कृतज्ञताको एउटा पहाना हो। जसले हामीलाई बचाएको छ, जसका कारण यति सुन्दर संसारको निर्माण भएको छ, त्यो निर्माताप्रति, त्यो स्रष्टाप्रति हाम्रो अन्तस्करणको आभार हामीले पूजा र प्रार्थना मार्फत प्रकट गर्दछौ। संसारभरिका मानिसले पूजा र प्रार्थना मार्फत भगवानको नामबाट प्रकट गर्ने गर्दछ। त्यसैले प्रिय सुचन, पूजा प्रार्थना गर्नु भनेको केवल ढोङ होइन, केवल आडम्बर होइन, यो विश्व शक्तिप्रतिको हाम्रो हार्दिक आभारको एउटा पद्धति, हार्दिक कृतज्ञताको एउटा पद्धति हो प्रिय सुचन। आउनुहोस्, हामी पनि आस्तिक बनेर, ईश्वरका भक्त बनेर हार्दिकता र आभार प्रकट गर्ने त्यो पद्धतिका अभ्यासी बनौं र जीवनलाई पनि धन्य बनाऊ। नमस्ते प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गंगा यति नै। अर्को श्रृंखलामा फेरि हामी भेटिनेछौ, तबसम्मका लागि बिदा दिनुहोस्।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। आजको कविता, आजको कविता,
1: आजको कविता,
2: आजको कविता।
3: नमस्कार, म बलराम दाहाल, कविताको शीर्षक उचाई।
4: उचाई नापेर हिमालबाट म फर्किँदै थिए, तर बीचबाट सहेर आए असिना र पानी, बग्दैन एकैतिर जिन्दगानी। उचाई हाम्रो चुचुरीहरूमा छ वीरताई खुकुरीहरूमा, उचाई हो चिन्छ कि पिर लाग्छ, बहादुरी घड्छ कि पिर लाग्छ। सानो छ नक्सा अझ कोरिँदैछ, सानो छ नक्सा अझ कोरिँदैछ, माटो यहाँको किन चोरिँदैछ। हिमाल सर्दै जब पुग्छ पारी, हिमाल सर्दै जब पुग्छ पारी, सिद्धिन्छ हामी सबको चिनारी। म अग्लिउँ आज हिमाल जस्तै, म पग्लिउँ आज हिमाल जस्तै, न सङ्लिनेले र न पग्लिनेले केही गर्न सक्दैन न अग्लिनेले। म अग्लिँदैमा सब अग्लिँदैनन्, म पग्लिँदैमा सब पग्लिँदैनन्, सबै सबै अग्लिन सक्नु पर्छ, संकल्प मेरो अनि पूर्ण हुन्छ। धन्यवाद।
0: आजको कविता,
1: आजको कविता,

0: 99.4 रेडियो थाहा संचार स्टूडियो टाइम
1: 6 AM हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सञ्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल साउन 7 गते बिहिबार, नेपाल सम्बत 1146, जुलाई 23 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: निजी क्षेत्रसँग प्रधानमन्त्रीको म्याराथन छलफल, विभागीय मन्त्री अनुपस्थित, मन्त्रालयका सचिव सहभागी हुनुपर्ने ठाउँमा मन्त्रीका स्वकीय सहभागी हुँदै।
0: संविधानले निशुल्क गरेको शिक्षामा अनेक थरी शुल्क, सामुदायिक विद्यालयबाटै सरकारको चर्को असुली।
1: वैदेशिक लगानी प्रतिबद्धता घट्दो क्रममा साउदी अरबले एकतर्फी सिप परीक्षा लागू गर्दा नेपाली कामदार मर्कामा।
0: भारतमा कक्रोच पार्टीको आन्दोलन देशव्यापी बन्दै, शिक्षा मन्त्रीको राजीनामा माग, मोदी सरकार दबावमा।
1: र एक महिने प्रशिक्षणको लागि नेपाली पुरूष कबड्डी टोली आज भारत जाँदै, काबा मेन्स भलिबलको पहिलो खेलमा नेपाल काजाकिस्तानसँग पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले 24 असार यता 11 क्षेत्रका प्रतिनिधिसँग छलफल गरिसक्नु भएको छ। प्रधानमन्त्रीका सल्लाहकार, प्रमुख स्वकीय सचिव, स्वकीय सचिव उपस्थित हुने यस्ता कार्यक्रममा सरकारवाला मन्त्री भने सबै सहभागी हुने गरेका छैनन्। उपकुलपतिहरूसँगको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेल र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र शिक्षा मन्त्री पोखरेल सह अध्यक्षको हैसियतमा सहभागी थिए। होटल संघ नेपालको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेललाई सहभागी गराइएको थियो। आर्थिक क्षेत्रका छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले र उद्योग मन्त्री गौरी कुमारीलाई सहभागी गराइएन। ऊर्जा उत्पादकहरूसँगको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठ र निर्माण व्यवसाय संघको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि उपस्थित थिएनन्। छलफलबाट तय भएका निर्णय कार्यान्वयनका लागि पनि प्रधानमन्त्रीले सम्बन्धित मन्त्री र मन्त्रालयलाई नै जिम्मा लगाउनुपर्ने हुन्छ, तर मन्त्रीहरूलाई बाहिर नै राखेर प्रधानमन्त्रीले छलफल गर्नुभएको छ। प्राय छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनैतिक सल्लाहकार असीम शाह, नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल, सूचना तथा संचार प्रविधि सल्लाहकार विवेक मिश्र, प्रमुख स्वकीय सचिव सुभाष शर्मा र स्वकीय सचिव नवीन भण्डारी सहभागी हुने गरेका छन्। यसले प्रधानमन्त्री र केही मन्त्रीहरू बीचको दूरी बढ़ेको र शासन प्रक्रियामा सल्लाहकार हावी हुँदै गएको विश्लेषण हुन थालेको छ। आजको कान्तिपुर दैनिकमा म्याराथन छलफलमा प्रधानमन्त्री किन सहभागी छैनन् सबै मन्त्री शीर्षकमा समाचार प्रकाशित छ।
1: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले अमेरिकाको न्यूयर्कमा आयोजित संयुक्त राष्ट्र संघीय बसोबास यूएन हेबिट्याट सम्बन्धी कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देललाई नपठाई आफ्नै सचिवालयका सचिव सन्तोष पाण्डेलाई पठाउनु भएको छ। पाण्डे न्यूयोर्क पुगी कार्यक्रममा सहभागी भएर फर्किसकेका छन्। कार्यक्रम असार 31 साउन 2 गतेसम्म आयोजना गरिएको थियो। सबैको लागि आवास र पर्याप्त आवास विषयमा छलफल गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो। यो कार्यक्रम हरेक वर्ष हुन्छ। यसअघि यस्ता कार्यक्रममा शहरी विकास मन्त्री र मन्त्रालयका सचिव जाने गरेका थिए। तत्कालीन शहरी विकास मन्त्री प्रकाश मानसिंह, मन्त्रालयका सचिव मणिराम गेलाल यस्तै कार्यक्रम मा सहभागी हुन 2081 मंगसिरमा इजिप्ट पुग्नु भएको थियो। यस्तै कार्यक्रममा भाग लिन तत्कालीन शहरी विकास मन्त्री सीता गुरूङ र मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठ केन्या जानुभएको थियो। तत्कालीन शहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेश सिंह पनि यसै कार्यक्रममा सहभागी हुनुभएको थियो। अहिले मन्त्रीको सचिवालयमा भर्ना भएका सचिव सरहका कर्मचारी र मन्त्रालयका सचिव बीच मतभेद शुरू हुन थालेको छ। पाण्डेले पूर्वाधार विकास मन्त्रीको निर्णयबाट आफू अमेरिका गएको बताउनु भएको छ। मन्त्रालयका उच्च कर्मचारीले भाग लिनुपर्ने कार्यक्रममा मन्त्रीको सचिवालयका कर्मचारी गएको विषयमा मन्त्रालयका कर्मचारी असन्तुष्ट छन्। पाण्डे असार दोस्रो साता मन्त्रीको सचिवालयमा सचिव सरहको पदमा नियुक्त हुनुभएको थियो। मन्त्रालयका सचिवको सट्टा मन्त्रीका सचिव न्यूयोर्कमा शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
0: सरकारले संविधान र ऐन विपरीत विद्यालय तहका विद्यार्थीबाट दर्जन भन्दा बढ़ी शीर्षकमा शुल्क असुल ल्याएको छ। एक विद्यार्थीले कक्षा 9 देखि 12 सम्म पुग्दा विभिन्न शीर्षकमा राज्यलाई 5,000 रूपियाँ भन्दा बढ़ी शुल्क बुझाउनु पर्ने बाध्यता छ। कक्षा 9 देखि 12 सम्म हरेक कक्षामा वार्षिक 4 देखि 6 लाखसम्म विद्यार्थी भर्ना हुने गरेका छन्। यसरी हिसाब गर्दा रजिस्ट्रेशन, परीक्षा, शैक्षिक प्रमाणपत्र शुल्क बापत मात्रै राज्यले हरेक वर्ष विद्यार्थीबाट 2.5 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन गर्छ। यसका अतिरिक्त पनि सरकारले विभिन्न शीर्षक तोकेर शुल्क उठाउँदै आएको छ, जुन निशुल्क शिक्षा सम्बन्धी संवैधानिक व्यवस्था विपरीत हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा 9 मा पुगेका सामुदायिक र निजी विद्यालयका प्रत्येक विद्यार्थीसँग सरकारले 300 रूपियाँका दरले रजिस्ट्रेशन शुल्क उठाउँछ। तीनै विद्यार्थी कक्षा 10 मा पुगेपछि 500 का दरले आवेदन शुल्क उठाएर विद्यालयले सरकारलाई बुझाउँछन्। बोर्डका सूचना अधिकारी नारायण पोखरेलका अनुसार कक्षा 11 मा विषय दर्ता शीर्षकमा प्रत्येक विद्यार्थीबाट 400 रूपियाँका दरले शुल्क लिइन्छ। कक्षा 11 मा हरेक वर्ष 4 लाख हारिमा विद्यार्थी भर्ना हुने गरेको तथ्याङ्क छ। कक्षा 9, 10 र 11 मा शुल्क बुझाएका विद्यार्थीसँग कक्षा 12 मा पनि पुनः परीक्षा आवेदन शुल्क बापत 800 का दरले बोर्डले रकम उठाउँछ। परीक्षा उत्तीर्ण भएपछि कक्षा 10 र कक्षा 12 को शैक्षिक प्रमाणपत्र प्राप्त गर्नका लागि पनि सरकारले विद्यार्थीसँग शुल्क असुल छ। सरकारले विद्यार्थीको रजिस्ट्रेशन, विषय दर्ता, परीक्षा आवेदन, प्रमाणपत्र शुल्क उठाएर बुझाउन ताकेता गर्दै आएको काठमाडौँ स्थित एक सामुदायिक विद्यालयका प्रधान अध्यापकले बताए। शैक्षिक प्रमाणपत्र लिन र सच्याउन बोर्डको केन्द्रीय र प्रादेशिक कार्यालयहरूमा दिनदिनै विद्यार्थीको लाइन देखिन्छ। त्यसका लागि कतिपय शुल्क विद्यालयले नै विद्यार्थीबाट उठाएर बोर्डमा पठाउँछन्। बोर्डले उपलब्ध गराएको सूचना अनुसार कक्षा 11 र 12 मा 20 वटा शीर्षकमा शुल्क लिने व्यवस्था छ। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले बोर्डले निर्णय गरेर विगतदेखि शुल्क लिँदै आएको बताउनुभयो। पुष 2081 मा तत्कालीन शिक्षा मन्त्री विद्या भट्टराईले विद्यार्थीबाट शुल्क लिन नहुने निर्णय गराउनु भएको थियो। प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट निर्णय गराएर उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको थियो, तर कार्यान्वयन हुन सकेन। आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ।
1: नेपालमा विदेशी प्रत्यक्ष लगानी एफडीआई प्रतिबद्धता अपेक्षा अनुसार बढ़न सकेको छैन। सरकारले विदेशी लगानी आकर्षित गर्न कानूनी तथा नीतिगत सुधारको प्रयास गरे पनि आर्थिक वर्ष 82-83 मा विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा करिब 11% घटेको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष 2082-83 मा 1,116 उद्योग तथा परियोजनामा 58,85,305 रूपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता स्वीकृत भएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 मा नेपालले करिब 64,96 करोड़ रूपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको थियो। यसरी एक वर्षमै करिब 7 अर्ब रूपियाँ बढ़ीले लगानी प्रतिबद्धता घटेको छ। जेएनजी आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण, निर्वाचनपछि कस्तो सरकार बन्छ भन्ने लगायत आशंका कारण लगानी प्रतिबद्धता घटेको हुन सक्ने निजी क्षेत्रको बुझाइ छ। विदेशी लगानीकर्ताको विश्वासको कमीले लगानी बढ़न नसकेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रबल जंग पाण्डेले बताउनुभयो। घट्यो विदेशी लगानी प्रतिबद्धता, 58 अर्ब रूपियाँ मात्रै प्रतिबद्धता, 7 अर्ब कमी। नागरिक दैनिकमा समाचार छ।
0: साउदी अरबले नेपालमा श्रमिकलाई आर्थिक भार पार्ने गरी एकतर्फी रूपमा सिप परीक्षण कार्यक्रम एसभीपी कार्यान्वयनमा ल्याएको छ। अब एसभीपी प्रमाणपत्र नभएका श्रमिकले साउदीमा काम गर्न जान पाउने छैनन्। काठमाण्डु स्थित साउदी दूतावासले एसभीपी को प्रमाणपत्र नभएका श्रमिकको भिसा आवेदन नै दिन नमिल्ने बनाएको छ। यसअघि भिसा आवेदन नै दिन नमिल्ने बनाएको छ। यसअघि साउदीले गत असार 3 गतेबाट कार्यान्वयनमा ल्याउने तयारी थालेको थियो, तर म्यानपावर व्यवसायहरूले एसभीपी कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी पाएको तालिम केन्द्र तोड़फोड़ गरेपछि तत्काल रोकिएको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एसपीपीलाई नेपालमा लागू गर्ने विषयमा पुनर्विचार गर्न परराष्ट्र मन्त्रालय मार्फत साउदीलाई कूटनैतिक नोट पठाएको छ। साउदीले सिप परीक्षण 5 वटा पेशामा क्रमशः सामान लोड तथा अनलोड गर्ने, भरिया, ठेक्का चलाउने र निर्माण क्षेत्रका श्रमिकलाई लागू गरेको छ। दूतावासद्वारा जारी सूचना अनुसार सिप परीक्षणका लागि श्रमिकले पहिले नै साउदीको व्यावसायिक प्रमाणीकरण पोर्टलमा अनलाइन दर्ता गर्नुपर्छ। दर्ता गरेपछि मात्रै भिसा वा मास्टर कार्ड मार्फत डलरमा शुल्क भुक्तानी गर्नुपर्छ। आवेदकले कार्यक्रम अन्तर्गत उपलब्ध पेशामध्ये आफ्नो पेशा छनौट गर्नुपर्छ। साउदीको सूचना अनुसार सिप परीक्षणका लागि श्रमिकलाई तीन पटकसम्म मौका दिइनेछ। भिसाको आवेदनमा नै एसभीपीको प्रमाणपत्र लिएको हुनुपर्ने बटन राखेको छ। त्यसमा प्रमाणपत्र पेश नगरेसम्म भिसा आवेदन प्रक्रिया नै अगाडि बढ़दैन। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिगबहादुर खत्रीले भन्नुभयो, यसमा डिजिटल कन्ट्रोल भयो, भिसाका लागि दोस्रो उपाय नै भएन। आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि खर्च बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाइ, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। कांग्रेस संस्थापक विश्वेश्वर प्रसाद कोइरालाले अंगालेको मेलमिलाप नीतिलाई कांग्रेसमा मात्रै होइन नेपाली राजनीतिमै सकारात्मक उदाहरणको रूपमा लिने गरिन्छ। तर बीपीले जन्माएको कांग्रेसमै बीपीकै सम्झना गरिएको कार्यक्रमबाट पार्टी फूटको शंख घोष गरिएको छ। यसको औपचारिक प्रक्रियाको लागि इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेको छ। बीपीको 44 स्मृति दिवसका अवसरमा बुधबार प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा पूर्व उपसभापति प्रकाश मान सिंहले 29 साउनमा राष्ट्रिय कार्यकर्ता भेलाको आह्वान गरिएको घोषणा गर्नुभयो। उहाँ कांग्रेसका अर्का संस्थापक लहुवा पुरूष गणेश मान सिंहका छोरा हुन्। नेताहरूका अनुसार राष्ट्रिय कार्यकर्ता भेला डाक्नुको अर्थ संस्थापनसँग एकताको सम्भावना समाप्त भएको निष्कर्ष हो। भेलापछि आफ्नो बाटो लिने नेता सिंहको घोषणालाई हलमा खचाखच नेता कार्यकर्ताले गडगडाहट तालीले अनुमोदन गरेका थिए। कार्यक्रममा नेता डाक्टर शेखर कोइरालाले निरंकुशताको अन्त्यको लागि जन्मिएको पार्टीभित्र निरंकुशता बढ़दै गएको भन्दै पार्टी नेतृत्वको खुलेर आलोचना गर्नुभयो। कोइरालाले पनि सभापति थापाले पार्टी एकताको पहल नगरे त्यसपछि निम्ति नै अवस्थाको जिम्मेवार उनी स्वयंले लिनुपर्ने चेतावनी दिनुभयो। विशेष महाधिवेशनमा गगन थापाले सामाजिक लोकतन्त्रको कुरा गरेकोमा पनि कोइरालाले असन्तुष्टि जनाउनुभयो। उहाँले कांग्रेसको आदर्श र सिद्धान्त बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद नै भएको दावी गर्नुभयो। पूर्व उपसभापति विमलेन्द्र निधिले पार्टी एकताको लागि राखेको प्रस्तावमा व्यवस्था गरे नयाँ पार्टी बनाएर जाने चेतावनी दिनुभयो। पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले आन्तरिक असन्तुष्टि समाधानको लागि राखेको माग निकै सामान्य भए पनि नेतृत्वले सम्बोधन गर्न नचाहेको भन्दै असन्तुष्टि जनाउनुभयो। 15 महाधिवेशनको लागि क्रियाशील सदस्यता अध्यावधिको काम समेत संस्थापन पक्षले सम्पन्न गरेको छ। सदस्यता अध्यावधिकमा इतर पक्ष छुटेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला, विजय कुमार गक्सेदार, शशांक कोइराला, प्रकाश शरण महत, एनपी साउथ लगायत नेताहरूले क्रियाशील सदस्यता अध्यावधिक गराएका छैनन्। बीपी स्मृति दिवसको अवसरमा संस्थापन पक्षले 77 जिल्लामा कार्यक्रम गरेको छ। राजधानीमा बुधबार ग्रीन रन प्रतियोगिता गरेको छ भने बिहिबार आज विचार गोष्ठी कार्यक्रम गर्दैछ। बीपीको ब्यानर मुनि फूटको शंख नाद आजको नयाँ पत्रिकामा समाचार छ।
0: 27 जनाको मृत्यु र 145 जना घाइते भएको गौर घटनाको अनुसन्धान पश्चात राष्ट्रिय मानवाधिकार आयोगले दोषी ठहर गरी मुद्दा चलाउन किटान गरिएका व्यक्तिमध्ये एक हुन् बवन सिंह। 49 वर्षीय हुने अभियुक्त सिंहलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शुक्रबार पार्टी प्रवेश गराउनुभयो। अभियुक्त सिंहको शक्ति केन्द्रसँगको सामिप्यता रोचक छ। उनको राजनैतिक यात्रा जनता समाजवादी पार्टी जसपाबाट शुरू भएको हो। स्वतन्त्र हुँदै एमाले र अहिले राष्ट्रपामा प्रवेश गरेका छन्। उनी आफ्ना आपराधिक अभियोगबाट जोगिन र राजनैतिक प्रभाव कायम राख्न निरन्तर सत्ता र शक्ति नजिक रहेका दलहरूमा आश्रय लिइरहेको देखिन्छ। 2063 साल चैत 7 गते रौतहटको गौरमा भएको चर्चित नरसंहार घटनाका बेला उनी जसपाका केन्द्रीय सदस्य थिए। रौतहटको ब्रह्मपुरी गाविस ब्रह्मपुरी टोलका सिंहमाथिको अभियोगमा एउटा मात्रै छैन। 2064 भदौ 16 गते काठमाडौँको त्रिपुरेश्वर बालाजु र सुन्धारा गरी तीन ठाउँमा श्रृंखलाबद्ध विस्फोट भयो। ती घटनामा परि एक बालिका सहित तीनजनाको मृत्यु भयो, दर्जन भन्दा बढ़ी घाइते भए। उक्त घटनाको अभियोग पत्रमा मुख्य योजनाकारका रूपमा सिंहको नाम किटान गरिएको थियो। विवादास्पद बवन सिंहको पार्टी प्रवेशका बारेमा बुझ्न खोज्दा रौतहट एकबाट निर्वाचित राष्ट्रपा सांसद राजेश कुमार चौधरी पन्छे उनको मोबाइल उठाउने व्यक्तिले सांसद चौधरी व्यस्त रहेको जानकारी दिए। राजनैतिक दलले कसैलाई दोषी वा निर्दोष ठहर गर्ने अधिकार होइन, तर उसको आफ्ना सदस्य पदाधिकारी र नेतृत्व चयन गर्दा सार्वजनिक विश्वास नैतिक छवि र संस्थागत विश्वसनीयतालाई आधार बनाउन सक्ने राजनैतिक विश्लेषकहरू बताउँछन्। आजको अन्नपूर्ण पोस्टमा रासोपाको ओत अपराधलाई ढाकछोप शीर्षकमा समाचार प्रकाशित छ।
1: बागमती प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमालेका मन्त्रीहरूले बुधबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सामूहिक राजीनामा बुझाएका छन्। बुधबार नै उनीहरूले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका छन्। मुख्यमन्त्री बानिया कांग्रेसको बीपी स्मृति दिवसका अवसरमा पार्टीले आयोजन गरेको कार्यक्रममा सहभागी हुन चितवनमा रहेकोले एमालेका मन्त्रीहरूले संयुक्त राजीनामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दर्ता गराएका हुन्। मन्त्रीहरूका तर्फबाट कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलले कार्यालयमा दर्ता गराएको राजीनामा पत्र प्रमुख सचिव बाबुराम अधिकारीलाई बुझाउनु भएको थियो। राजीनामा बुझाएपछि पत्रकारसँग कुरा गर्दै पौडेलले पार्टीको केन्द्रीय निर्देशन अनुसार सरकारबाट बाहिरिने निर्णय कार्यान्वयन गरिएको बताउनु भएको छ। मुख्यमन्त्री कार्यालयमा उपस्थित नभएकोले राजीनामा पत्र कार्यालयमै दर्ता गरिएको उहाँको भनाई थियो। बागमतीमा कांग्रेस एमाले सहकार्य टुट्यो, मुख्यमन्त्री अल्पमतमा। नयाँ पत्रिकामा समाचार छ।
0: असारको एक बिहान साइपाल गाउँपालिकाको जाड लेकसम्म कच्ची सड़कमा धूलो उडाउँदै एउटा जीप उकालो लागिरहेको थियो। जीपमा बजाङ धनगढ़ी र डडेलधुराबाट आएका आन्तरिक पर्यटक थिए। उनीहरूको गन्तव्य थियो साइपाल हिमालको दक्षिणी बेस क्याम्प, औलागाड पश्चिमी बेस क्याम्प, राईढुङ्गी हुँदै हिमालले घेरेको माझा उपत्यका। सामाजिक सञ्जालमा देखेको मनमोहक दृश्य आँखा अगाडि हेर्ने उत्साह उनीहरूमा थियो। धलौनबाट शुरू भएको पदयात्रा काकरकोट हुँदै दक्षिणी र पश्चिमी बेस क्याम्पसम्म सहजै पुग्यो, तर पश्चिमी बेस क्याम्पबाट करिब 4 घण्टाको दूरीमा रहेको माझा उपत्यकातर्फ लागेपछि उनीहरूको यात्रा बाटोमै रोकियो। राईढुङ्गीबाट गडुल हिमालतर्फ जाने साँगुरो डोरेटो केही बेरसम्म पछ्याए पनि त्यसपछि बाटो नै हरायो। टोलीका सदस्य वीरबहादुर धामीले भने तल हेर्दा भीर मात्रै थियो, केही साथीलाई रिंगटा लाग्यो, ज्यान जोखिममा पार्नुभन्दा फर्किनु नै ठिक लाग्यो। यस्तो ठाउँमा सामान्य पदमार्गको संकेत मात्रै भए पनि बाटोकै अभावमा बीचैबाट फर्किनुपर्दा यात्रा अधुरो भएको धामीले सुनाउनुभयो। यस्तो दृश्य अहिले माझामा मात्रै होइन पश्चिममा थुप्रै गन्तव्यमा सामान्य जस्तै भएका छन्। सुन्दर आकर्षक प्राकृतिक भूदृश्य सामाजिक सञ्जालमा देखेर त्यहाँ पुग्ने पर्यटकको संख्या हरेक वर्ष बढ़िरहेको छ, तर पर्यटकको सुविधाका लागि आवश्यक पूर्वाधारको व्यवस्था नहुँदा नयाँमा मात्रै होइन चल्तीकै गन्तव्य साइपाल, अपी र खप्तड पुग्ने पर्यटकले पनि त्यहाँको सौन्दर्यसँगै केही न केही गुनासो बोकेर फर्किनुपर्ने बाध्यता छ। जसले गर्दा प्राकृतिक सम्पदाले विश्व स्तरको सम्भावना बोकेका यी गन्तव्यमा बढ़दो आकर्षण बीच कमजोर पूर्वाधारका कारण अपेक्षा गरे अनुसार पर्यटकीय सहल पहल बढ़न सकेको छैन। आजको कान्तिपुरमा सुदूरका गन्तव्यमा पूर्वाधार नहुँदा रोकिन्छन् पर्यटक शीर्षकमा समाचार प्रकाशित छ।
1: सरकारले वर्षौंदेखि कागजमै सीमित रहेको विश्वविद्यालय तहको 10% अनिवार्य छात्रवृत्ति व्यवस्थालाई यसै शैक्षिक सत्रदेखि कड़ाईका साथ कार्यान्वयन गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले 21 विश्वविद्यालय र 8 स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएसँगै विभिन्न विश्वविद्यालयले पनि छात्रवृत्तिको लागि धमाधम सूचना जारी गर्न थालेका छन्। यो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए स्नातक स्नातकोत्तर र विद्यावारिधि तहमा अध्ययनरत मध्ये करिब 72,929 विद्यार्थीले पूर्ण छात्रवृत्तिमा निशुल्क अध्ययन गर्ने अवसर पाउनेछन्। हाल देशभरका विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 7,29,294 विद्यार्थी अध्ययनरत छन्। शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखाका प्रमुख श्री प्रसाद भट्टराईका अनुसार 10% छात्रवृत्ति व्यवस्था यसअघिबाटै रहे पनि व्यवस्थित रूपमा कार्यान्वयन हुन सकेको थिएन। विश्वविद्यालयमा 10% छात्रवृत्ति अनिवार्य गराएका साथ लागू भए झन्नै 73,000 विद्यार्थीले पाउनेछन् निशुल्क उच्च शिक्षा। नयाँ पत्रिकामा समाचार छ।
0: 5 वर्ष अघि अर्थात 2077 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक 396 स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि प्रधानमन्त्री निवास बालुवाटारबाट डिजिटल माध्यमबाट शिलान्यास गर्नुभयो। पछि थपिएका 261 सहित 657 स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो। भोलिको यो कदमले आम नागरिकमाझ व्यापक चर्चा पायो तर 2 वर्षभित्र बनाउने भनिएका अस्पताल हालसम्म 109 मात्रै निर्माण पूरा भएको छ। शिलान्यासको 2 वर्ष अघि जनस्वास्थ्य ऐन 2075 स्थानीय तहमा आवश्यकता अनुसार 5, 10 र 15 सयसम्मको आधारभूत अस्पतालको निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरिएको थियो। सोही व्यवस्था अनुसार सरकारले नीतिगत निर्णय गर्दै निर्माण प्रक्रिया र सेवा विस्तार शुरू गरेको थियो। आजको नागरिक दैनिकमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ haha.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन haha.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब haha.com
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: नेपाल परिवेशमा अब बाँकी समाचार अनुचित लेनदेन मिटर ब्याज क्यापिटेटसँग भएको नौबन्दी सहमतिलाई बुधबारको मन्त्री परिषद बैठकले अनुमोदन गर्दै मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखत कपाली तमसुक चेक दृष्टिबन्धक लगायतलाई अवैध घोषणा गरेको छ फर्जी तमसुकका आधारमा घरबार विहीन हुन पुगेका तथा मुद्दा मामिला खेपिरहेका पीड़ितहरूले सरकारको यो घोषणाबाट राहत महसुस भएको प्रतिक्रिया दिएका छन् कान्तिपुरमा समाचार छ
4: सरकारले काठमाडौँ उपत्यकाभित्रका नदी किनारबाट हटाइएका भूमिहीन सुकुम्बासीलाई जिल्ला पठाउन थालेको छ नागरिकतामा उल्लेखित वतनका आधारमा उनीहरूलाई सम्बन्धित जिल्ला पठाउन थालेको हो सरकारबाट गठित भूमि समस्या समाधान समितिका अनुसार मंगलबार 29 परिवारलाई सर्लाही सुनसरी रौतहट ताप्लेजुङ चितवन मोरङ धनकोटा सिन्धुली मकवानपुर सिन्धुपाल्चोक महोत्तरी भोजपुर सुनसरी धनुषा झापा र कास्की पठाइएकोमा बुधबार 17 परिवारलाई सम्बन्धित जिल्ला पठाइएको छ समितिका अनुसार काठमाडौँ उपत्यकाभित्र हालसम्म 2608 परिवार भूमिहीन सुकुम्बासी प्रमाणित भएका छन् नयाँ पत्रिकामा समाचार छ
3: इरानमा इजरायल र अमेरिकाको संयुक्त सैन्य कार्यवाहीका कारण इन्धनको मूल्यमा भएको उच्च वृद्धिले नेपालको आन्तरिक हवाई क्षेत्रले भर्खरै सकिएको आर्थिक वर्षमा झण्डै 5.5 लाख यात्रु गुमाएको छ वायु सेवा संचालकहरूद्वारा संकलित तथ्याङ्क अनुसार हवाई इन्धनको मूल्य वृद्धिपछि हवाई भाड़ा 40% बढ़दा गत आर्थिक वर्ष 2082-83 नेपाली आन्तरिक उड़ानका यात्रुको संख्या 5,40,000 गिरावट आएको हो अघिल्लो आर्थिक वर्ष 2081-82 को तुलनामा 2082-83 समग्र आन्तरिक हवाई यात्रुको संख्या 12% घटेको नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्क छ कान्तिपुरमा समाचार छ
4: सरकारले 2085 भदौ मसान्तसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानको लागि पार्किङ ल्याण्डिङ र नेभिगेशन शुल्कमा पूर्ण छूट दिने भएको छ बुधबार बसेको मन्त्री परिषदको बैठकले छूटको समय अवधि 2085 भदौ मसान्तसम्म दिने निर्णय गरेको हो ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय गरिएको छ 85 भदौ मसान्तसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानको लागि पार्किङ ल्याण्डिङ र नेभिगेशन शुल्कमा पूर्ण छूट तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने मन्त्री परिषदले निर्णय गरेको उल्लेख छ नयाँ पत्रिकामा समाचार छ
3: मालपोत तथा नापी कार्यालयले दिँदै आएको भूमि प्रशासन सम्बन्धी सेवाहरू क्रमशः स्थानीय तहमा हस्तान्तरण हुन थालेको छ 8 स्थानीय तहमा भूमि प्रशासन सम्बन्धी कार्य शुरू भइसकेको छ भने थप 13 पालिकामा तयारी पूरा भएको छ कान्तिपुरले समाचार प्रकाशित गरेको छ
4: मेहनत र पसिना सिन्चेर हुर्काएको हरियो बाली आँखा अगाडि नै बाँदरको बथानले क्षणभरमै सखा पारिदिँदा पहाड़ी डाँडाकाँडाका किसानहरूको छाती भित्रभित्रै पिल्सिएको छ हुल्का हुल बाँदर पसेर खेतबारीमा फुल्दै गरेका मकैका चामर हुन या पाक्नै लागेका अन्न बाली बाँदरको टोलीले एकैछिनमा सखा पारिदिन्छ गोलीले पड्काएर पटका फुटाएर पुतला झुन्नाएर वा बन्दुक देखाएर वन्यजन्तु थपाउने पुराना उपायहरू अब पूर्ण रूपमा असफल सिद्ध भइसकेका छन् बाँदरकै उपद्रव र त्रासका कारण कतिपय किसानले त आफ्नो उठी बाँच्ने लगाएका छन् भने थुप्रै उर्वर जमीनहरू अहिले बाँझोमा परिणत हुन पुगेका छन् संसदमा समेत बाँदरलाई कि त सलामी दिउ नभए मलामी दिउ भन्ने विषयमा सांसदहरूबीच बहस भएको छ अर्घाखाँचीमा भने बाँदर तथा बँदेलका कारण बाली नालीमा हुने क्षति कम गर्ने उपाय खोज्न डिभिजन वन कार्यालय अर्घाखाँचीले 20 बाँदर र बँदेल हिरालो छनौट गरेको छ अन्नपूर्ण पोस्टमा समाचार छ
3: र काठमाडौँ उपत्यकावासीलाई 12 महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा अगाडि सारिएका योजना अघि बढ़न सकेका छैनन् सरकारले विकल्पका रूपमा वर्षौं अघिदेखि विभिन्न लिफ्टिङ र जलाशयुक्त आयोजना निर्माण गर्ने घोषणा गरे पनि तिनीहरूको काम अहिलेसम्म अगाडि बढ़न नसकेका हुन् ती योजना घोषणामै सीमित छन् गोर्खापत्रमा समाचार प्रकाशित छ
4: अब अन्तर्राष्ट्रिय समाचार परीक्षा प्रणाली सुधार र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मुख्य माग सहित दिल्लीमा जारी आन्दोलन देशव्यापी बन्दै गएपछि केन्द्र सरकार केही लचक देखिएको छ। सोमबारदेखि विद्यार्थी र युवाहरूको व्यापक सहभागितामा भएको आन्दोलनप्रति नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकार केही नरम देखिए पनि ठोस निष्कर्ष भने निस्किएको छैन। युवा आन्दोलनलाई विपक्षी दल र नागरिक स्तरबाट समर्थन देखिएपछि सरकार दबावमा देखिए पनि शिक्षा मन्त्री प्रधानको राजीनामाको विषयले भने अल्झाइरहेको छ। कक्रोच जनता पार्टी सीजेपी र सामाजिक अभियन्ता सोनाम वाङ चुक्कोले शिक्षा मन्त्री प्रधानको राजीनामा अनिवार्य शर्त भएको बताउँदै आएको छ। केही दिन अघिसम्म अनसन र आन्दोलनलाई व्यवस्था गरिरहेको सरकार अहिले भने परीक्षा प्रणाली सुधारको बारेमा संसदमा चर्चा गर्न तयार रहेको बताएको छ। भारतीय जनता पार्टी भाजपाका नेता एवं केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले बुधबार पत्रकार सम्मेलन गरी सरकार छलफलको लागि तयार रहेको बताउनु भएको छ। बुधबार पनि जनस्तर र संसद मार्गमा ठूलो संख्यामा विद्यार्थीहरू भेला भएका थिए। दिउँसो भीड़ बढ़न सक्ने भन्दै दर्जन भन्दा बढ़ी मेट्रो स्टेशन नै बन्द गरिएको थियो। सेन्ट्रल दिल्लीमा बुधबार साँझदेखि बिहिबार बिहान 6 बजेसम्म इन्टरनेट सेवा पनि बन्द गराइएको भारतीय संचार माध्यमहरूले उल्लेख गरेका छन्। यसैबीच प्रदर्शनप्रति एकबद्धता जनाउँदै भारतका विभिन्न शहरमा युवाहरूले प्रदर्शन थालेका छन्। बुधबार बिहानैदेखि हजारौं प्रदर्शनकारी जन्तर मन्तरमा भेला भएका थिए।
3: अब खेल समाचार। जापानमा हुने विश्व एसियाली खेलकुदको तयारी स्वरूप नेपाली पुरूष कबड्डी टोली प्रशिक्षणका लागि भारतको हरियाणा जाँदैछ। टोलीले हरियाणा स्थित सन्दीप नरवाल एकाडेमीमा एक महिना प्रशिक्षण गर्नेछ। भारतमा प्रशिक्षण पूरा गरेपछि टोली थप तयारीका लागि थाइल्याण्ड जाने तय भएको छ। त्यसपछि टोली प्रशिक्षणबाटै असोज 3 गतेदेखि 18 गतेसम्म जापानमा आयोजना हुने विश्व एसियाली खेलकुदमा सहभागी हुनेछ। यसैबीच काभा मेन्स भलिबल च्याम्पियनशीप 2026 को पहिलो खेलमा नेपाल पराजित भएको छ। पाकिस्तानको इस्लामाबादमा हिजो भएको खेलमा नेपालले काजाखस्तानसँग 3-2 को सेटमा पराजय भोगेको हो। शुरूआती 2 सेट गुमाए पनि नेपाल खेलमा फर्किएको थियो। तेस्रो र चौथो सेटमा जित निकाले पनि नेपाल निर्णायक 5औं सेटमा पछि पर्यो। पहिलो सेट 19-25 र दोस्रो सेट 21-25 गुमाएको नेपालले त्यसपछि 34-32 र 25-19 खेल जितेर खेललाई बराबरीमा ल्याएको थियो। तर 5औं सेटमा नेपाल 9-15 पछि पर्यो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: निजी क्षेत्रसँग प्रधानमन्त्रीको म्याराथन छलफल, विभागीय मन्त्री अनुपस्थित, मन्त्रालयका सचिव सहभागी हुनुपर्ने कार्यक्रममा मन्त्रीका स्वकीय सहभागी हुँदै,
3: संविधानले निशुल्क गरेको शिक्षामा अनेक थरी शुल्क, सामुदायिक विद्यालयबाट सरकारको चर्को असुली,
4: वैदेशिक लगानी प्रतिबद्धता घट्दो क्रममा साउदी अरबले एकतर्फी सिप परीक्षा लागू गर्दा नेपाली कामदार मर्कामा,
3: भारतमा कक्रोच पार्टीको आन्दोलन देशव्यापी बन्दै शिक्षा मन्त्रीको राजीनामा माग, मोदी सरकार दबावमा,
4: र 1 महिने प्रशिक्षणको लागि नेपाली पुरूष कबड्डी टोली आज भारत जाँदै काभा मेन्स भलिबलको पहिलो खेलमा नेपाल काजाखस्तानसँग पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
5: कमिंग अप नेक्स्ट
2: द न्यूज प्लस। विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
5: ए आर
6: AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: Kya thara ho, khas tya?
6: के छैन भन न नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू लत्ता कपडा खाद्य सामग्री बैंकिङ संस्थाहरू एकै ठाउँमा त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया
7: वाउ कहाँ छ र यो
6: यही मिन भवनमा शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा
8: ऑल इन वन मार्ट हेल्पिङ मेक योर लाइफ इजियर

0: रोग होइन ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाले अरू सामान पुऱ्याउनु छ।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
2: नमस्कार।
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
2: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
2: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
2: साथ जीवन भरको।
5: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
6: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
7: द न्यूज प्लस।

0: नमस्कार। थाहा संचार नेटवर्कको प्रस्तुति कार्यक्रम द न्यूज प्लसमा यहाँलाई हार्दिक स्वागत छ। म धर्मराज भट्ट। यो कार्यक्रम तपाईहरूले काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाई हामीलाई थाहा खबर .com र थाहा खबरको फेसबुक पेज मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीका बीचमा नेपाली कम्युनिष्ट पार्टीका बीचमा प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति भइसके पश्चात बागमती प्रदेशमा नेकपा एमाले सरकारबाट बाहिरिएको स्थिति छ भने अरू प्रदेशमा पनि त्यस्तै प्रकृतिको समीकरण बन्ने सम्भावना देखिएको छ, अर्थात त्यो परिस्थिति शुरू भएको छ। यस्तो अवस्थामा टिप्पणी यसरी हुँदैछ कि प्रदेश संरचना बारे नै यति बेला प्रश्न उठिरहेका बेलामा स्वयं कम्युनिष्ट पार्टीहरूले प्रदेश संरचनाका बारेमा जे जे विषयवस्तुहरू गतिविधिहरू अहिले भइरहेका छन् त्यसमा विरोध जनाइरहेका बेला प्रदेश संरचनालाई कमजोर पार्ने गरीका गतिविधिमा कंग्रेस, नेकपा र एमाले जस्ता दलहरू किन लागिरहेका छन् भन्ने प्रश्न अर्कोतर्फ उठेको छ र अर्कोतर्फ सहकार्य कसरी अगाडि बढ़ला, यो एउटा कार्यगत एकता मात्रै हो या पार्टी एकतासम्मकै सन्देश दिने गरेको झल्को हो, यिनै प्रश्नहरू पनि छन्। यिनैको जिज्ञासा खोज्ने प्रयास मेरो रहनेछ। प्रदेशमा मिलेर कम्युनिष्टहरूको अस्तित्व जोगिन सक्ला? नेकपाका प्रवक्ता प्रकाश ज्वाला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। ज्वालाजी नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ। हेलो ज्वालाजी नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: तपाईँ यता मलाई फोन लगाउनु भएको छ कि नवराजी?
0: हामीले कुराकानी गर्ने प्रयत्न गर्यौं तर केही प्राविधिक त्रुटि देखिएको छ, हामी यसलाई सच्याउने प्रयास गर्दैछौ। प्रकाश ज्वालासँग हामी कुराकानी गर्न खोजिरहेका छौं। प्रदेश समीकरणमा जसरी एमाले र नेकपाका बीचमा समीकरण बन्ने भनिएको छ त्यसबारे हामी कुराकानी गर्ने प्रयत्न गरिरहेका छौं। खास गरी दुई वर्ष पश्चात, योभन्दा दुई वर्ष पहिले जति बेला केन्द्रमा एमाले र माओवादीको सत्ता सहकार्य भएको थियो, तत्पश्चात एमाले कंग्रेससँग मिल्न गयो र त्यसपछि नेकपा अर्थात माओवादी प्रतिपक्षमा पुगेको थियो र त्यही बेलादेखि उनीहरूको सहकार्य पनि टुटेको थियो र तत्पश्चात करिब दुई वर्षपछि उनीहरू प्रदेशमा सत्ता सहकार्य गर्ने अवस्थामा पुगेका छन्। त्यसकारणले गर्दाखेरि यो मदन भण्डारीको जन्म जयन्तीको अवसरमा जो एउटा कार्यक्रम भएको थियो त्यसमा सबै कम्युनिष्ट पार्टीका पूर्व प्रधानमन्त्रीहरू सहभागी भएर अब हामी एक भएर जानुपर्छ, अझ पुष्पकमल दाहाल प्रचण्डले त आजै भए आजै भोलि भए भोलि नै भए पनि कार्यगत एकता गर्नुपर्छ, पछिका दिनमा पार्टी एकता गर्दै गरौंला भन्ने सार्वजनिक अभिव्यक्ति पनि दिएका थिए। त्यसकारणले गर्दाखेरि यो सहकार्यलाई खास गरी केही दिन अघिसम्म मात्र पनि तीन दलले मिलेर सरकार बनाउने प्रदेशमा भन्ने सम्मका विषय पनि सार्वजनिक भएका थिए। प्रकाश ज्वाला हाम्रो टेलिफोन सम्पर्कमा जोडिनु भएको छ। ज्वालाज्यू नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: नमस्कार।
0: अब यो प्रदेशमा सरकारमा सहकार्य गर्ने भनेर जो निष्कर्षमा तपाईँहरू पुग्नुभयो यसको पछाडिको केही दिन अघिसम्म मात्र यहाँहरूकै पार्टीका नेताहरू यहाँ नै पनि हामी त्यस्तो कुनै निर्णय भएको छैन भने यो अपरजट निर्णय हुने अवस्था कसरी भन्यो?
1: त्यस्तो निर्णय कुनै भएको छ र
0: सहमति भयो भन्ने जस्ता कुराहरू आएका छन् दुई नेताका बीचमा, त्यसलाई निर्णय नै मान्यता होला
1: जस्ता कुराहरूले मात्रै भएन नि त। हाम्रो पार्टीको त्यस्तो आधिकारिक कुनै निर्णय भइसकेको छैन। हामीले पहिलेदेखि नै अब हाम्रो एउटा कुरा त यो प्रदेश सरकारहरूका सन्दर्भमा त्यस्तो खासै सरकार चाप केही थिएन। यसमा चाहिँ हाम्रो सरकारमा जानुपर्ने पदका निम्ति प्रयास गर्नुपर्ने त्यस्तो कुरा पनि थिएन र यो हामीले क्रिएट गरेको एजेन्डा पनि होइन। जो सत्ता साझेदार दलहरू थिए कंग्रेस एमाले उनीहरूको बीचको अन्तर्विरोधले प्रदेश सरकार सञ्चालनका सन्दर्भमा जुन अन्तर्विरोध देखा पर्यो त्यसको कारणले गर्दाखेरि प्रदेश सरकारहरू खलबलिए, जस्तो कर्णालीको कुरा गरौँ, सुदूरपश्चिमको पछिल्लो समयमा बागमती प्रदेश सरकारहरू खलबलिए थिए। अब जब चाहिँ प्रदेश सरकारहरू अहिले भइरहेको गठबन्धन अनुसारका सरकारहरू भत्किने स्थिति बन्यो. त्यसपछि एक किसिमले हामीले पनि स्वाभाविक रूपमा चाहिँ त्यसमा चासो राख्नुपर्ने भयो. सरकार विहीनताको अवस्था हुन त दिन भयो. त्यसको कारणले गर्दाखेरि प्रदेश सरकारहरू खलबलिए. जस्तो कर्णालीको कुरा गरौँ, सुदूरपश्चिमको पछिल्लो समयमा बागमती प्रदेश सरकारहरू खलबलिए.

0: यो 25 सिर्जना भएको समस्याका सन्दर्भमा समाधानका निम्ति हामीले सामान्य पहल गरेका हौं। यस विषयमा हाम्रो पार्टीका संयोजक र सहसंयोजकले बसेर छलफल गरेर अझै पनि राजनीतिक दलहरूको बीचमा चाहिँ सहमति जुटाउनका निम्ति प्रयत्न गरौं भनेर छलफल गर्ने खालको निष्कर्ष निकाल्नुभयो। त्यसै साथै अस्ति नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग हाम्रो पार्टीका संयोजक कमल प्रचण्डले भेटघाट गर्नुभयो। त्यसपछि अब फेरि अरू पार्टीहरूसँग अरू नेताहरूसँग नेपाली कंग्रेस लगायतको नेताहरूसँग पनि छलफल गर्ने कुरा छ। हामी नेताहरू अरू प्रदेशमा चाहिँ सरकारमा रहेका वा नरहेका दलका चाहिँ नेताहरूसँग छलफल गरेर त्यसपछि मात्रै हामी निर्णय निष्कर्षमा पुग्छौं। हामीले अहिले यस विषयमा आधिकारिक रूपमा केन्द्रीय तहमा कुनै त्यस्तो निर्णय गरिसकेका छैनौं।
1: समझदारी तर्फ चाहिँ अघि बढेको
0: हो, अब छलफल भइरहेको हो। अब छलफल चाहिँ सकारात्मक छ दलहरूसँग। अब हाम्रो भनाइ त फेरि पनि के हो त भन्दाखेरि हामी हाम्रो धारणा जुन छ त्यसमा अडि नै छौं। यति बेला अब यो प्रदेश सरकार को अवधि पनि धेरै लामो छैन, प्रदेश सभाको अवधि पनि धेरै लामो छैन, छिटै चुनावमा जानुपर्नेछ। यी अब बन्ने सरकारहरू अहिले चलिरहेका अथवा अब बन्ने सरकारहरू भनेका चाहिँ सामान्यतया चाहिँ निर्वाचन चुनावी सरकार जस्ता नै हुन् र प्रदेशमा फेरि एकदम प्रभु प्रतिपक्ष को साह्रै ठूलो भूमिका पनि हुन्छ जस्तो मलाई लाग्दैन। किनकि प्रदेश सरकार भनेका त एक किसिमले विकास निर्माणसँग जोडिएका डेलिभरी दिने सरकार हुन्, त्यसकारण त्यस्तो प्रदेश स्तरका सरकारहरू प्रदेश सरकारहरू चाहिँ सर्वदलीय हुँदा पनि उपयुक्त नै हुन्छ अथवा कम्तीमा यति बेला हामीले भन्दै आएका छौं राष्ट्रिय स्वाधीनता संकटमा छ, जनक्रान्तिका उपलब्धि लोकतान्त्रिक गणतन्त्र माथि चुनौती छन्, संविधानमाथि चुनौती छ, यस्तो बेलामा दलहरू मिल्नुपर्छ। हिजो लोकतान्त्रिक गणतन्त्रका आन्दोलनमा सँगसँगै अगाडि बढेका दलहरू, संविधान निर्माणमा सहकार्य गरेका दलहरू, इभन अब यति बेला पार्लियामेन्टमा चाहिँ प्रतिपक्षी भूमिकामा रहेका दलहरू कमसे कम चाहिँ एकताबद्ध भएर यी अब जुन इस्यु आयो त्यो इस्युमा एकताबद्ध हुने न हो, यसमा चाहिँ एकताबद्ध भएर जानु उपयुक्त हुन्छ भनेर हामीले प्रयास गरेका छौँ। त्यसकारण प्रयास पनि गरिरहेका छौँ।
1: त्यो भनेको सर्वदलीय सरकार बनाउने गरी र कंग्रेसलाई पनि सहमतिमा ल्याएर सबै मिलेर बनाउने
0: कुरै भएन कि कमसे कम चाहिँ नेकपा, नेपाली कम्युनिष्ट पार्टी, कंग्रेस, एमाले सहित चाहिँ सरकार बनाउन त जहाँ जहाँ सरकारहरू संकटमा परे, अप्ठ्यारोमा परे, त्यस्ता ठाउँमा चाहिँ सहमतिमै सरकार बनाऊ भन्नेमै छौ अहिलेसम्म हामी।
1: तपाईँलाई लाग्छ कि यसले चाहिँ यस्तो यो तपाईँहरूको जो विकल्प छ यो विकल्पले चाहिँ जो प्रश्न उठेका छन् भनेर भन्दै हुनुहुन्छ त्यो प्रश्नलाई निमिट्यान्न पार्छ कि अझ बढी त्यो प्रश्नलाई प्रश्रय दिने काम गर्छ?
0: होइन होइन, जुन प्रश्न उठेका छन् ती प्रश्नहरूलाई समाधान गर्ने गरी गर्न पर्यो नि त, त्यही खालको चाहिँ सहमति गर्न पर्यो। अब चाहिँ लामो समय ती सरकार चल्ने पनि होइनन्, चुनावको तयारीमा लाग्न पर्यो र प्रदेशमा सबै मिलेर चाहिँ जनतालाई चाहिँ डेलिभरी दिने कुरा गर्नका निम्ति त केले रोक्छ र
1: अवस्था चाहिँ कस्तो बनिदियो भने ज्वालाज्यू त्यसमा समस्या भएन, तर समस्या चाहिँ अहिले मनस्थितिमा के भयो भने आम सर्वसाधारणको मनस्थितिमा प्रदेशमा सरकार फेरियो भने त्यो सहमतिको सरकार बनोस्, बिना सहमतिको, बहुमतको बनोस् या दुई तिहाईकै जस्तो सरकार बने तापनि आम जनमानसमा एउटा चित्र के बनेको छ भने प्रदेश भनेका अस्थिरताका अखडा बनाइए, यी पुराना राजनैतिक दलहरूले यस्तै गरे, मिली खाने भाँडो बनाए, अझ भन्ने हो भने संघमा आउन नसक्ने सांसदलाई व्यवस्थापन गर्ने त्यसलाई केन्द्र मात्र बनाएका हुन्, यिनीहरूले न अधिकार दिए, न कानून दिए, न शक्ति शाली बनाए, केन्द्रकै अधीनमा रहनुपर्ने स्थितिको बनाए, अनि त्यसकारण अब यिनीहरूले जति सरकार फेरि पनि हुँदैन, राष्ट्रपतिले भने जस्तो अब यो प्रदेश सभा नै खारिज गर्नुपर्छ भन्ने मनस्थिति त यो 7-8-9-10 वर्षमा बनेको हो नि।
0: त्यही भएर पनि हामीले त्यस्ता खालको चाहिँ भाष्य निर्माण भएको छ, यो प्रदेश अस्थिरताका चाहिँ अखाडा भयो, प्रदेशमा चाहिँ प्रदेश सभा सदस्यकै संख्या ठूलो भयो, खर्चिलो भयो, भड्किलो भयो, होइन, तानातान मात्रै गर्न थाले। अब यो एउटा चाहिँ समस्याहरू पनि छन्। यो अस्थिरता त केन्द्रदेखि प्रदेशसम्म नै थियो। अब अहिले करिब दुई तिहाई बहुमतको सरकार हुँदा त कति बेला के हुन्छ भन्ने स्थिति छ। त्यसैले अब यो नेपाल

0: एउटा राजनीतिक विडम्बना नै हो यो राजनीतिक अस्थिरता हुनु त्यो एउटा छुट्टै बहसको विषय होला. प्रदेशहरूमा पनि त्यो खालको चाहिँ खिचलो भयो नै त्यसले चाहिँ जनतामा चाहिँ राम्रो सन्देश गएन जनता चाहिँ सन्तुष्ट भएन यो राम्रो तरिका होइन भने समग्र गठबन्धन फेरबदल भइरहने कुरा प्रदेशमा सरकारले फेरबदल भइरहने कुरा नेतृत्व फेरबदल भइरहने कुरा होइन त्यो एउटा दृष्टिकोणले जनताको चाहिँ जो असन्तुष्टि हो त्यो स्वाभाविक हो. अर्कोतिर के हो त भन्दाखेरि हामीले स्थिरतातिर जाने बाँझ्नु उपयुक्त हुन्छ त्यो स्वाभाविक हुन्छ तर संघीयताकै विरूद्धमा प्रदेशसभा नै खारेज गर्नुपर्ने होइन खालका जुन मतहरू आएका छन् त्यो उपयुक्त होइन ठिक होइन त्यो स्वीकार्य हुँदैन किनभने अहिलेको लोकतान्त्रिक गणतन्त्रको मुख्य ब्युटी भनेकै संघीयता हो. सिंहदरबारको अधिकार चाहिँ प्रदेशमा गाउँ गाउँमा पुर्याउने कुरा नै यसको चाहिँ धेरै महत्व हो. जति यो संघीयतालाई सबलीकरण गर्नु पर्थ्यो यसलाई चाहिँ जनमुखी बनाउनु पर्थ्यो यसलाई चाहिँ अझै बढी चाहिँ जनता केन्द्रित गर्नु पर्थ्यो त्यति गर्न सकिएन. प्रदेशहरूलाई अझै बलियो बनाउनु पर्थ्यो स्थानीय तहलाई अझै बलियो बनाउनु पर्थ्यो साधन स्रोत र अधिकार सम्पन्न बनाउनु पर्थ्यो त्यो गर्न सकिएन गर्नुपर्ने छ. तर त्यसको अर्थ भनेको चाहिँ अब संघीयता नै खारेज गर्नुपर्छ या चाहिँ प्रदेशसभा नै खारेज गरिदिनुपर्छ भन्ने खालका मतहरू भेटेको हुन् किनकि कर्णालीको आँखाबाट हेर्न भन्छु सबैलाई सुपको आँखाबाट हेरौँ या मधेसको आँखाबाट हेरौँ संघीयता त्यहाँ चाहिएको छ नि. कर्णालीमा हिजो संघीय बजेट यो संघीयता नहुँदाखेरि संघबाट टोटलमा कर्णालीभरिमा 1 अरब बजेट पनि जाँदैन थियो. कम्तीमा यो संघीयतापछि प्रदेशहरू निर्माण भइसकेपछि 35-37 अर्ब बजेट चाहिँ जान्छ नि. अथवा चाहिँ त्यहाँ प्रदेश सरकार भन्दा राम्रोसँग सञ्चालन गर्ने हुन त जनताको नजिकको सरकार हो नि. जस्तो कर्णालीका मान्छे हुम्ला डोल्पाको मान्छे काठमाडौँ आउनुभन्दा त सुर्खेतबाट डेलिभरी पाउँछ. अझै स्थानीय तहलाई स्थानीय सरकारलाई स्थानीय तहलाई स्थानीय सरकारको हैसियत दिएर बलियो बनाउनु पर्ने हो. धेरै अधिकार त्यहाँ दिने हो संघीयताको चाहिँ विशेषता त त्यो हो नि.
1: ओके बागमतीमा अब ठिक छ बागमतीमा अब के गर्ने त नेकपाले किनभने एमाले तत्कालीन सरकारलाई कंग्रेसको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ र मुख्यमन्त्री अल्पमतमा परेका कारणले गर्दाखेरि अब तपाईँहरू त्यहाँ निर्णायक हुने होला अर्को एउटा पार्टी मिलाएर सरकार बन्ने होला त्यसका लागि कंग्रेसलाई समर्थन गर्ने कि तपाईँहरूले एमालेको नेतृत्वमा या तपाईँहरूकै नेतृत्वमा अर्को सरकार बनाउनका लागि प्रयत्न गर्नुहुन्छ.
0: अहिले चाहिँ अब त्यहाँ हामी एमाले र हाम्रो मात्रै बहुमत पनि पुग्दैन. यो मैले अघि नै भने यो प्रब्लम भनेको चाहिँ कंग्रेस र एमाले बीचको प्रब्लम हो कि.
1: अब यसलाई नयाँ एउटा रूप त दिनुपर्ने होला नि त. अब समस्या त भयो
0: समस्या यसरी सिर्जना भयो हामी त्यसमा चाहिँ जोडिनुपर्ने भयो. अब चाहिँ एउटा मात्रै प्रदेशको बारेमा चाहिँ कुनै निश्चित सेपरेटली डिसिसन गर्ने भन्दा पनि मैले भने नि सकेसम्म चाहिँ कंग्रेस एमाले हामी सहित चाहिँ फेरि पनि एउटा चाहिँ संयुक्त सरकार बनाएर जाउँ भन्ने कुरामै हामी प्रयत्न गर्छौँ. किनभने यो छलफल पछि
1: चुनावले कचक्क बनाइदिएको पार्टीलाई अहिले त एमालेसँग मिलेर सरकार बनाउने कि कंग्रेससँग मिलेर सरकार बनाउने भन्ने तपाईँलाई त बडो चिट्ठा परे जस्तो भएको छ अहिले.
0: होइन नि यस्तो चिट्ठा हामीलाई चाहिएको पनि छैन. यसमा धेरै लोभ लालच पनि छैन. पदका निम्ति मरिहत्य पनि छैन. हाम्रो धेरै चासो सरोकार पनि थिएन. वास्तवमा यो खलबल जुन भयो यसले जनतामा फेरि एक खालको चाहिँ असन्तुष्टि भयो कि. यो संघीय सरकारप्रतिको असन्तुष्टि बालिन सरकारप्रतिको असन्तुष्टि चाहिँ फेरि एक किसिमले डिस्ट्रिब्युट भयो जस्तो भयो कि. त्यस कारण चाहिँ यो त बाध्यताले यो एजेन्डा हामीले चाहिँ बोक्नुपर्ने भयो अथवा यो एजेन्डामा निर्णय गर्नुपर्ने भयो. अब गर्न त परिहाल्छ पोलिटिकल पार्टीले पोलिटिकल इस्युहरूमा चाहिँ डिसिजन नगरेर अनिर्णयको बन्दी भएर त बस्दैन. हामी निर्णय गर्छौँ तर एक दुई दिन दलहरूसँग छलफल गरेर उहाँहरूलाई कन्भिन्स गरेर मैले अहिलेकै बाटोमा जाउँ भन्ने ढङ्गले गरिन्छ. अब त्यसो नहुँदाखेरि कुन दलसँग अब एजेन्डा मिल्छन् हामी चाहिँ कसै प्रदेश सरकारको निर्माण गर्ने कुराको ढाँचा निर्माण गर्छौं त्यो आधारमा डिसिजन गर्छौं. यसमा केही हतार गर्नुपर्ने
1: भनेको तयारी चाहिँ भविष्यमा एकतासम्मकै लागि सकभरसम्म कार्यगत एकता प्रदेशबाटै भए पनि शुरू गर्छौं भन्नेमा चाहिँ
0: अब यस्तो छ. हाम्रो पार्टीको नीति क्लियर के छ त भन्दाखेरि हामी वामपन्थीहरू जो चाहिँ विभाजित भएर भिन्न भिन्न भएर होइन भएको चाहिँ एकतालाई पनि चाहिँ जोगाउन नसकेर चाहिँ कमजोर भएको त यथार्थता हो. व्यापक जनमत नेपालमा चाहिँ वामपन्थी जनमत हुँदाहुँदै कम्युनिष्ट पार्टीका पक्षमा जनता हुँदाहुँदै पनि अब हामीले जुन खालको चाहिँ दूरदर्शिता अप्नाउनु पर्ने हो, लिडरसिपले जुन ढंगले चाहिँ अलिकति फराकिलो भएर एकताबद्ध हुनुपर्ने वा भएको एकतालाई जोगाउनु पर्ने, त्यही 75 सालको एकता होइन, त्यसपछि हामीले त खालि दुईटीआई बहुमत ल्यायौँ त्यो पार्लियामेन्टमा, त्यो एमाले र माओवादी त्यति बेला मिलेर त्यसपछि पार्टी एकता गर्ने, त्यसैलाई जोगाउन सकेको भए बहुमत पार्लियामेन्टमा दुईटीआई बहुमत छ, दुईटीआईको सरकार थियो होइन, त्यो सरकारले प्रगतिशील सुधारका काम गर्न पर्थ्यो, जनमुखी काम गर्न सक्थ्यो, त्यसले चाहिँ भ्रष्टाचार नियन्त्रण गर्न सक्यो, जनतालाई सुशासन दिन सक्थ्यो, अथवा समाजवादका आधार निर्माण गर्न सक्थ्यो, अब त्यो सरकारले राम्रो गर्न सकेन, एकता जोगिएन, यो दुर्भाग्य हो। त्यसैले आम जनता, आम कार्यकर्ता, कम्युनिष्टहरू एकताबद्ध बनून् होइन, पूर्वाग्रहहरू त्यागुन्, हटहरू, घमण्डहरू, इगोहरू सबै बागमतीमा बगाउन् र अलि सर्लक्क सफा सुग्घर भएर एकताबद्ध बनून् भन्ने छ विचारमा, सिद्धान्तमा, कार्यक्रममा, कार्यशैलीमा होइन, मनस्थितिमा, मनोविज्ञानमा, दिल दिमागमा सबै कुरा सफा भएर अगाडि बढौन् भन्ने छ।
1: व्यवहारमा चाहिँ त्यो सफा सुग्घर भएर जाउँ भन्ने छाँटगाँठ छ त,
0: त्यो त त्यो काम चाहिँ देखिँदैन, तर अब प्राविधिक रूपमा हिजो जस्तै एकताबद्ध हुने, फेरि एकचोटि मान्छेलाई आशावादी बनाउने, फेरि त्यसलाई तुहाउने, तुषारवाद गर्ने, विभाजित हुने, कुनै कुटिल तरिकाले कुनै निश्चित हिडन इन्ट्रेस्टको निम्ति, कुनै नेताको रक्षा कवचको निम्ति एउटा निश्चित इस्युहरूलाई आफ्नो पोल्टामा पार्नका निम्ति एकता गर्ने हो नै, त्यसको कुनै एकताको अर्थ छैन, हामी प्रष्ट छौं। त्यस कारण फराकिलो तरिकाले अब सबै पूर्वाग्रहहरू त्यागेर हिजोका कमी कमजोरी जो जसबाट भएका छन् त्यसको रियलाइजेसन गरेर, महसुस गरेर, हामी संकटमा पर्यौं, क्राइसिसमा पर्यौं, आन्दोलन संकटमा पर्यो, अब हामी हाम्रो आन्दोलन संकटमा पर्दा राष्ट्रिय स्वाधीनताको आन्दोलन संकटमा पर्छ, लोकतान्त्रिक गणतन्त्र जनक्रान्तिका उपलब्धि संकटमा पर्छन् भन्ने महसुस गरेर जाँदाखेरि एकता नै अहिलेको चाहिँ एउटा अझ हतियार हो, औषधि हो, अब चुनावहरू पनि आउँदैछन्, त्यसकारण अहिले नै त्यो परिस्थिति बन्यो भन्ने मलाई लाग्दैन। अहिलेलाई चाहिँ सबै एकदम चाहिँ एक किसिमले प्रष्ट भएर जाने हो भने सहकार्य गरेर, कार्यगत एकता गरेर जान सकिन्छ, स्टेप बाई स्टेप जाँदाखेरि, त्यसलाई परिपक्व बनाउँदै जाँदाखेरि भविष्यमा चाहिँ युनिटीमा पनि लैजान सकिएला।
1: अरू देशहरूमा चाहिँ कम्युनिष्ट पार्टी भनिसकेपछि एउटा बलियो नेतृत्व अनि त्यसको पछाडि चाहिँ अरू कार्यकर्ता र नेता हुने, नेपालमा चाहिँ कस्तो भने मनै नेता हुँ, म यसको कार्यकर्ता भएर बस्छु, म यसको दोस्रो नम्बरको नेता भएर बस्छु, मतलब एक नम्बर नेता बन्ने हो, पार्टीको अध्यक्ष बन्ने हो भन्ने जो मनोविज्ञानबाट आजसम्म कम्युनिष्टहरू छिन्न भिन्न भएर यो गर्नै नसकिने संख्यामा कम्युनिष्टहरू पुगेका छन्, ती कम्युनिष्टहरू फेरि मिल्दिन्छन् भनेर मनको लड्डु खाने चाहिँ तपाईँहरू जस्तो दोस्रो तेस्रो तहको विद्रोह पनि गर्न नसक्ने, नेता हटाउन पनि नसक्ने,
0: मिले हाल्छन् भन्ने एउटा निष्कर्ष हाम्रो होइन, मिल्ने हो भने त्यसरी मिल्नुपर्छ, हिजो मिलिएन पदका निम्ति, अब एउटा चाहिँ निश्चित अब स्वार्थका निम्ति आन्दोलनलाई चाहिँ क्षति पुर्याउने काम भयो, त्यो गलत भयो, बेठिक भयो, अब एउटै नेतृत्व चाहिँ त्यो एउटा सिन्डिकेट जस्तो भनौँ न, सिन्डिकेट जस्तो एउटा निश्चित नेताहरूले लिडरसिपमा छर्ने विचारमा पनि चाहिँ एउटा चाहिँ स्पाकिलो बनाउँदै नजाने समस्याहरू रहे, जनताका मुद्दाहरू हामीले जति सम्बोधन गर्नुपर्थ्यो बोक्नु पर्थ्यो त्यति सकेनौ, त्यसले यी जम्मै कुरामा चाहिँ रिभ्यू गरेर समीक्षा गरेर अब नयाँ ढंगले पुनर्गठित भएर पुनर् एउटा चाहिँ रूपान्तरण र यो पुनर्जागरण सहित जान सकिन्छ भन्ने ढंगले भने त्यसरी गरौं भन्ने हो अहिलेको आवश्यकता। भनेको सिङ्गो कम्युनिस्ट आन्दोलनलाई चाहिँ एक किसिमले ओभरहलिङ गर्नुपर्नेछ, त्यसपछि यो आन्दोलनलाई चाहिँ पुनर्गठित गर्नुपर्छ, पुनर्व्यवस्थित गर्नुपर्नेछ र सिङ्गो आन्दोलनमा पुनर्जागरण ल्याउनु जरुरी छ।
1: पहिलेका कम्युनिष्टहरू चाहिँ यो मिलेर जानुपर्छ भन्ने सवालमा, अर्थात समय अनुकूल चल्नुपर्छ, समय सापेक्ष बन्नुपर्छ भन्नेमा विश्वास राख्थे। नेपालका कम्युनिष्टहरू चाहिँ समयको पच्चा पनि बुझ्न नसक्ने, जनमतले के भनिरहेको छ भन्ने कुरा पनि बुझ्न नसक्ने, कार्यकर्ताले के भनिरहेको छ भन्ने कुरा पनि बुझ्न नसक्ने, त्यसकारण नेपालका कम्युनिष्ट कम्युनिष्ट होइनन् भनेर भन्दा रहेछन्।
0: कम्युनिष्ट हुन् कि होइनन् भन्ने बहस त छुट्टै गरौँला, धेरैवटा हुन बित्तिकै कम्युनिष्ट होइनन् भन्ने त भएन, कम्युनिष्टहरू जुन ढंगले चाहिँ
1: गतिशील हुनुपर्ने
0: आदर्शले चाहिँ यो आन्दोलनमा लागे होइन, कम्युनिष्ट आन्दोलनका नेताहरू जुन आदर्शका साथ चाहिँ आन्दोलनमा लागे त्यो आदर्श अनुसार भएन होइन, त्यसकारण चाहिँ त्यो आदर्श अनुसार आन्दोलनलाई बलियो बनाउने गरी राष्ट्रको हितको निम्ति जनताको हितको निम्ति अब कति त बलिदान भए शहीद भइसके त कति त घाइते अपाङ्ग भएर बसेका छन् नि त्यसकारण चाहिँ यो आन्दोलनमा त एउटा आदर्शले एउटा त्याग समर्पणको भावनाले समाजलाई चाहिँ कम्युनिष्ट पार्टी मार्फत चाहिँ केही योगदान गरौं भन्ने भावनाले विशुद्ध चाहिँ एउटा चाहिँ एउटा निष्ठाका साथ लागेका हुन् नि त त्यसकारण पछिल्लो समयमा सत्तामा जाँदा केही विकृतिहरू पलाए त्यसले गर्दा कम्युनिष्ट आन्दोलनमा केही विकृतिहरू आए त्यसै कारण मैले भनेको कि अब ती सबै युवाहरू घमण्डहरू विकृतिहरू सबैलाई चाहिँ सफा सुग्घर गरेर ती सबै कुरा चाहिँ अब ल अब बागमतीमा बगायौं भनेर आत्मसमीक्षा गरेर आत्मालोचना गरेर एउटा आत्मविश्वासका साथ अगाडि बढ्ने हो फेरि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न सकिन्छ कम्युनिष्ट आन्दोलनलाई उठाउन सकिन्छ अगाडि बढाउन सकिन्छ र पुनर्जागरण ल्याउन सकिन्छ भन्ने हामीलाई विश्वास छ।
1: हवस्, यहाँको महत्वपूर्ण समय सम्वादका लागि धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेकपाका प्रवक्ता प्रकाश ज्वाला। उहाँसँग मैले प्रदेशमा एमाले र नेकपाका बीचमा चलिरहेको सहकार्यको चर्चाका सन्दर्भ र अरू केही राष्ट्रिय राजनीति जोड्ने प्रयत्न गरे। आजका लागि कार्यक्रमको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने सुरेश पौडेललाई धन्यवाद। म धर्मराज भट्ट विदा हुन्छु। नमस्कार।

21 शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समय सम्म कड़ा औषधि को सेवन ले पेट र मृदौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: 89.4 Radio Taha Sentar, Studio Time.
1: It's 7 a.m.

0: রেখা।
1: এটা অনিষ্ট যোগ র গ্রহ শান্তি এবং ধার্মিক অনুষ্ঠান বৈদিক বিধি দ্বারা গরিন্ছ।
2: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: के तपाईं ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव संगाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
4: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव संगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
5: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष स्वस्थ समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
6: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, पितृदोषका समस्या, मांगलिक योगका समस्या के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz श्रीबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz सेटोना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल साउन महिनाको आज 7 गते, तदनुसार ईस्वी सन् 2026 जुलाई 23 तारीक, सक सम्वत्सर 1948 नेपाल समुदाय 1146 दिल्लाथ रौद्र नामक सम्वत्सर दक्षिणायन वर्ष ऋतु, आज बिहिबार रहेको छ, आषाढ शुक्ल पक्ष तिथि रहेको छ, आज नवमी तिथि रहेको छ 8:50 तदुपरान्त 10 तिथि रहनेछ, नक्षत्रमा रहेको छ विशाखा नक्षत्र, योगमा रहेको छ शुभयोग, करणमा रहेको छ कौलवा, करण रहेको छ 8:50 बिहानको तदुपरान्त तैतिला करण रहनेछ, चन्द्रमा आज तुला राशिमा, श्री सूर्यनारायण चाहिँ कर्कट राशिमा, आनन्दादि योगमा आज प्रवर्त योग रहेको छ, आज बिहान सूर्योदय 5:23 भयो भने सदा सूर्यास्त 6:56 हुनेछ र आजको दिनमान घड़ी 13:33 रहनेछ। विशेष गरी कि तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा जानकारी। सर्वप्रथम लागौं आजको कालबेला, यानि कि आजको काल समय। विशेष गरी आजको कालबेलाको समय रहेको छ, विशेष गरी दिउँसोको 3:34:19 दिउँसोको साँझको 5:16:22 कालबेला रहेको छ भने शुभ बेलाको समय रहेको छ, त्यसपछि साँझको 5:16:22 शुरू भएको शुभ बेला 6:58:25 शुभ बेला रहनेछ। आजको लाभ बेलाको समय रहेको छ दिउँसोको 12:10:14 विशेष गरी दिउँसोको 1:52:16 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने
मैले तपाईँलाई गाउँदैछु। ग्रह गोत्र यानि कि आज सूर्यदेव नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् अनि अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य कर्कट राशिमा, चन्द्रमा तुला राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि तुला राशि आउँछ। विशाखा नक्षत्रको प्रथम चरण नाम आउँछ। तीबाट नाम आएको छ तिलक अथवा तीर्थ कुमारी, तिलक कुमारी यस्ता नाम आउँछ। अन्तिनडी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई गरायौं र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल।

0: मेष राशि।
1: मेष राशि हुने हरका लागि आज दिन मनोरंजन पूर्ण रहनेछ। आतिथ्य पूर्ण सम्मान का साथ मित्रता को बंधन कसिलो भएर जानेछ। व्यापार व्यवसाय का लागि यात्रा सम्भावना रहेको छ। शोक पूरा हुनुको साथै प्रतिष्ठा गरेको उपलब्धि प्राप्त हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउँदैछ। सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइँदैछ। आमदानी प्रशस्त मात्रामा बढ्दै जानेछन् भने विभिन्न भौतिक साधन प्राप्तिको योग पनि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन आलस्य गर्ने बानीले समस्या निम्ति आए पनि मेहनतीका लागि समय उत्साहजनक नै रहनेछ। सम्झौता गर्नु परे पनि अधिकार प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्दै जाँदैछन्। दिगो फाइदा हुने काम शुरू हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिन्छ। मेहनतका साथै गोपनीयतामा विशेष ध्यान पुर्याएर अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले भौतिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउँदैछन्। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग रहेको छ। सन्तान वा अनुयायीहरूको साथले पनि हिम्मत दिलाउँदैछन्। स्वास्थ्यका लागि खानपानमा समेत सजग रहनुपर्ने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन आफन्त परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन तिनीहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि पशुपालन तथा घरेलु कामकाजमा बढ़ी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त साथीभाइ टाढिन सक्छन्। दोहोऱ्याएर प्रार्थना गर्दा रोकियो काम पनि बढ़ाउन सकिने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ।
0: सिंह राशि
1: उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा ठूलो काम सम्पादन हुँदै जाँदैछन्। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। स्रोत साधन जुट्नले गरिएका कर्मको उचित प्रतिफल पाइन्छ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउन सक्छ। रोकिया काम बढ्ने र नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ।
0: कन्या राशि
1: उनीहरूका लागि आजको दिन अध्ययनमा प्रगति हुनेछ भने चिताएका काम समेत सम्पादन हुँदै जाँदैछन्। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। बोलीको प्रभाव बढ्दै जानेछन् भने लेखन र अभिव्यक्ति कलामा निरन्तरता आउने समय रहेको छ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। मान सम्मान प्राप्त हुँदै जाँदैछन्। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय पनि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी सहयोगीहरू प्रशस्त मात्रामा भेटिँदैछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय रहेको छ। रमेर जमघका बीच स्वादिष्ट भोजनको आनन्द पाइला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउँदै जाँदैछन्। मनको धन आर्जन गर्न सकिन्छ। विगतका कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडीका परिवारजनसँग भेटघाट हुने खालको यो गुण राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
0: वृश्चिक राशि
1: उनीहरूका लागि आजको दिन आकस्मिक कामले खर्च बढ़ाउन सक्छ। संचित रकम अरूलाई सपट दिनुपर्ने हुन सक्छ। परिवारजनबाट टाढिनु पर्ला। अरूलाई समय दिँदा आफू पछि परिन सक्छ। आवश्यक पर्दा सरसपट वा खर्च मार्फत धन जुटाउन पनि सकिन्छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। दिगो काम थाल्न केही समय प्रतीक्षा गर्नु पर्ला। टाढाका साथीभाइहरूसँग पनि सम्पर्क बढ्न सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा आय स्रोत बढ़ाउन सकिन्छ। व्यापारमा अड्केको रकम उठ्दै जाँदैछन्। विभिन्न भौतिक साधन प्राप्तिको योग रहेको छ। भविष्यका लागि केही लगानी बढ़ाउन सकिन्छ। व्यापार र साझेदारी छटपटमा लाभ हुनेछ। पछिका लागि अवसर खोजी गर्ने समय रहेको छ। व्यापार बढ़दै जाँदैछन् भने पेसा व्यापार व्यवसायमा आमदामी प्रशस्त मात्रामा हुनेछ। नामदाम इनाम हात पार्ने समय पनि राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन मेहनतले पदीय जिम्मेवारी दिलाउनेछन्। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। नयाँ उपलब्धिको सद पहिचान गर्न सकिन्छ। आफूले दिगो फाइदा उठाउन सकिन्छ। नामदाम इनाम हात लागि हुनेछ। भविष्यका लागि काममा जग बसाउने मौका समेत मिल्ने खालको योग भई राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन अरूको सहयोगमा जुट्नु परे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफको काम सम्पादन हुँदै जाँदैछन्। मेहनतले राम्रो उपलब्धि दिलाउँदैछन्। रोकिया काम समेत सम्पादन हुँदै जाँदैछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अवे हातमा पुग्न सक्छ। अलि सजग रहेर अगाडि बढ्दा राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन काम बिग्रने भएले सताउनेछ भने ऋण उपलब्धिमा सित बुझाउनु पर्ने स्थिति रहनेछ। दिनभर दौड़धूप गर्नु परे पनि काम अधुरो रहला। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। स्वास्थ्यमा कमजोर भएको अनुभूति हुनेछ। साथै उपचारमा समेत खर्च हुन सक्छ। महत्वपूर्ण समय घरेलु कामकाजमै अल्झनु पर्ने योग रहेको छ। हुलमुलमा धनमाल हराउन सक्छ। सचेत रहेर अगाडि बढ्दा राशि मिललाई आजको दिन विशेष देखिएको छ। राशि मिलले आजको दिनमा कुनै पनि काम गर्दा माताको आज्ञाद्वारा अथवा माताको सहयोग लिएर अगाडि बढ्नुहोस्। दिन लाभदायक रहनेछ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्क को।

0: छोटो विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते।
1: हेलो,
0: हजुर हजुर नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ।
1: नमस्कार गुरु,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: मुलपानी धादिङ।
0: मुलपानी धादिङबाट बोल्दै हुनुहुन्छ, शुभ नाम तपाईँको?
1: हजुर,
0: तपाईँको शुभ नाम भनेको नाम के होला?
1: उमबहादुर थापा।
0: उमबहादुर थापा धादिङ मुलपानीबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ? तपाईँको रेडियोबाट अलिकति टाढा जानुहोस् है तपाईँलाई।
1: हजुर हुन्छ गुरु,
0: रेडियोबाट अलिकति टाढा जानुहोस्, मोबाइलमा ध्यान दिनुहोस् है, अलिक ध्यान दिएर सुन्नु होला है।
1: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ
1: गुरु? म नातिको विषयमा गुरु।
0: नातिको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2075 साल।
0: 2075
1: भदौ 12 गते मंगलबार।
0: भदौको 12 गते मंगलबार, समय भन्नु?
1: बिहान 7 बजेबाट 7:15 बजे बिर्ता।
0: हजुर, बिहान 7 देखि 7:15 को बीचमा हो।
1: हजुर,
0: जन्म कुन जिल्ला भएको हो?
1: हजुर,
0: जन्म जिल्ला कुन जिल्ला पर्छ?
1: काठमाडौँ।
0: काठमाडौँ पर्छ,
1: हजुर।
0: सुन्नुहोस् है ध्यान दिएर।
1: हजुर,
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2075 साल भाद्र कृष्ण पक्षको मंगलबार द्वितीय तिथिमा जन्म, कुम्भ राशि, पूर्व भाद्रको तेस्रो चरण नाम आउँछ, बाबुको दयाराम भन्ने नाम आउँछ।
1: दयाराम,
0: हजुर, आदिनाली नरगण परेको छ बाबुको, घातकमा परेको छ। तिथिहरू चाहिँ तृतीया, अष्टमी, त्रयोदशी, बिहिबार घातक, नम्बरमा 3 नम्बर, राशिमा कुम्भ राशि घातक भनेर लेखिया छ। कुण्डली, ग्रह दशा, भाग्य राम्रा छन्, नराम्रो ग्रह छैन। सूर्य राम्रो छ, लग्नमा सूर्य छिट्टो रिसाउने, अलिक झकी झकी स्वभावको पनि छ। नाग दोष परेको छ बाबुलाई, सामान्य खालको नाग दोष परेको छ। नागको पूजाहरू यसो नागपञ्चमीको बेलामा गराइदिनु भयो भने राम्रो हुन्छ बाबुको लागि। चाहिँ समस्याहरू कम आउँछ, बाधा रोकावटहरू कम आउँछ। अहिलेलाई दशा चलिराखेको छ बाबुको भद्रिका, अर्को बृहस्पति भन्ने दशा चलेको छ, ग्रह ठिक छ अहिले। अलि बिरामी हुने, स्वास्थ्यमा समस्या आउने ग्रह रहेछन् योभन्दा पहिला, अब अहिले तत्काललाई त्यस्तो ग्रह छैन। 9 वर्ष पूरा भएर 10 वर्ष लागेपछि दशाको शान्ति, ग्रहको शान्ति गर्नु होला, अरू त्यस्तो नराम्रो छन्, ठिक छ। समस्या जिज्ञासा के छ र भन्नुहोस् त?
1: बाबामासित के कस्तो छ?
0: माता पितासँगको सम्बन्ध भन्नुभएको होला, सम्बन्ध राम्रै हुन्छ, त्यस्तो नराम्रो हुँदैन। तर अलिक झक्किने स्वभावको, अलिक जिद्दी स्वभावको हुन्छन् पछि,
1: हजुर,
0: त्यो ग्रहहरू परेको छ बाबुको। अब सरकारी जागिर असाध्यै राम्रो, आर्मी पुलिसमा भर्ती हुनको लागि पनि राम्रो हुन्छ। वैदेशिक क्षेत्र पनि ठिकै छ, त्यस्तो नराम्रो छैन। ग्रहको हिसाबले कुम्भ राशि पर्छ बाबुको,
1: कुम्भ राशि,
0: हजुर, अहिले अन्त्य 7:30 चलेको छ, 7:30 को शान्तिहरू पनि गर्नुपर्छ। शनिबारको दिन पिपलमा गएर जलहरू चढाउनु पर्छ, शनिबारको दिन तोरीको तेल लगाएर चढाउने, यसो फलामको दियो अम्पत्तीहरू बालिदिनुहोस् तोरीको तेल राखेर, यसले राम्रो गराउँछ, समस्या आउँदैन है। हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला।
1: हजुर, हजुर आमा, हजुर बाउसित के कस्तो छ?
0: ठिक छ, त्यस्तो नराम्रो छैन, राम्रै छ।
1: हजुर,
0: हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी धादिङबाट फोन गर्नुभएको थियो, मूलपानीबाट। तपाईं पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईले पनि सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। मसँग तपाईहरु प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईले हामीलाई भेट्न सक्नुहुन्छ। भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि हाम्रो जति सक कार्यालय रहेको छ, कुनै पनि समस्या कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईले हामीलाई प्रत्यक्ष रूपमा आएर पनि भेटघाट गर्न सक्नुहुनेछ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते गुरुवार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: युठान स्वर्गधारी नगरपालिका 5 देखि।
0: युठान स्वर्गधारी नगरपालिका 5 बाट बोल्दै हुनुहुन्छ?
2: हजुर। नमाजिएम।
0: हजुर। अनि कार्यक्रम कतिको सुन्नुहुन्छ तपाईले?
2: हजुर, दैनिक सुन्छु। फोन हान्छु, लाग्दै लाग्दैन।
0: फोन हान्नुहुन्छ, लाग्दैन है?
2: हजुर।
0: अनि आज कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: यो छोराको विषयमा।
0: छोराको विषयमा?
2: हजुर।
0: छोराको जन्ममिति भन्नु त कति हो?
2: 2068 साल भाद्र 25 गते।
0: 2068 साल भदौ महिनाको 25 गते समय भन्नु?
2: 9:05 मा।
0: 9:05 मा?
2: हजुर।
0: 9:05 मा जन्म। बिहान कि बेलुकाको?
2: बिहान।
0: बिहानको 9:05 मा हो।
2: ल
0: सुन्नुस् है, ध्यान दिएर।
2: हजुर।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमंगल मंगल्ये, शिवे सर्वतसाधिके, शरणत्रमुखे गौरी नारायणी नमस्ते। तपाईको बाबुको 2068 साल भाद्र शुक्ल पक्षको चतुर्दशी तिथिमा जन्म भएको रहेछ। आइतबारको दिन जन्म हो, कुम्भ राशि हो। नाम चाहिँ नेपाल भन्ने नाम, कति राम्रो नाम आयो, गोपाल है?
2: हजुर।
0: नाम चाहिँ गोपाल आउँदो रहेछ। शतभिषाको प्रथम चरण नाममा आउँछ गोपाल। आदिनारी राक्षसी गर्नु परेको छ, बाबुको घातकमा परेको छ तिथिहरू चाहिँ। बाबुलाई घातक तिथिहरू तृतीया, अष्टमी, त्रयोदशी भन्ने तिथि घातक छ। बिहिबार पनि घातक हुन्छ। आद्रा नक्षत्र घातक नम्बरमा 3 नम्बर राशिमा बाबुलाई चाहिँ कुम्भ राशि घातक छ है?
2: हजुर।
0: बाबु कुम्भ राशि घातक छ। अब यो राशि चाहिँ विशेष ख्याल गर्नु पर्यो तपाईँहरूले। कुम्भ राशि घातक छ, बाबुको पनि कुम्भ राशि नै हो। अनि बाबुलाई फेरि अहिले 7:30 चलेको छ है?
2: हजुर।
0: अनि 7:30 पनि शान्ति पनि गर्नु पर्यो तपाईँहरूले। त्यसपछि राम्रो हुँदै जान्छ, समस्याहरू कम हुन्छ, बाधा रोकावटहरू कम आउँछ, नभए अलिकति समस्या चाहिँ आउँछ है, अलिकति ख्याल गर्नु पर्यो है। अनि अहिले बाबुलाई चाहिने ग्रह दशाहरू कस्तो छ भन्नुहुन्छ भने, अहिले बाबु ग्रह उल्का भन्ने ग्रह चलेको छ, अलिक छिटो छिटो रिसमै एकरो स्वभावको देखिन्छ क्या बाबु अहिले?
2: हजुर।
0: यो ग्रह चाहिँ परेको छ बाबुलाई, यो उल्का भन्ने ग्रहको शान्ति गर्नुपर्छ। पढाइमा त असाध्यै राम्रो हुनुपर्ने, रुचि गर्दैन पढ्नमा।
2: हजुर, पढ्न त
0: पढ्नमा रुचि नगरेको, नभए पढ्नै त आउँछ फेरि।
2: हजुर।
0: अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, विदेश राम्रो छ। 7:30 शान्तिहरू ग्रह शान्तिहरू गर्नु भएको छैन? ग्रह शान्तिहरू गर्नु भएको छैन बाबुको? ग्रह शान्ति त गरिदिनु पर्यो नि त बाबुको। ग्रह शान्ति गरेपछि त राम्रो भइहाल्छ, समस्याहरू आउँदैन।
2: बुवा मम्मीसँग
0: माता पितासँगको सम्बन्ध राम्रै छ। अब गण चाहिँ राक्षसी गर्नु परेको भएर अलि एकरो अलि जिति जिति स्वभावको हुने हो बाबु, नभए त्यस्तो नराम्रो ग्रह दशाहरू छैन। ठिकै छ, ग्रह राम्रै छ, चिन्ता नगर्नुहोस्, ठिकै छ है?
2: हजुर।
0: हुन्छ
2: हजुर।
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद। कार्यक्रम सुन्दै गर्नु होला।
2: हस्
0: त, उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो छोराको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। मोबाइल नम्बर तपाईँलाई थाहा छँदैछ, 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयका आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भनी गराउनेछु। मसँग पत्र सबैले भेट्नको लागि चाहिँ भरतपुर 8
3: मोबाइल नम्बर
0: तपाईलाई
3: सन्देश कार्यक्रममा
0: स्वागत गरौँ काठो कोपल देव हुनुहुन्छ नमस्ते हजुर हजुर नमस्ते काठो कोपल देव हुनुहुन्छ
3: भाग्यको विषयमा
2: हेलो बुवा नमस्कार
0: हजुर नमस्ते काठो कोपल देव हुनुहुन्छ
3: फोन गर्दा साल महिना
2: नन्दिता खत्री हो
0: कुसुम के भन्नुभयो
2: कुसुम बाँकेदेखि नन्दिता खत्री हो
0: जिल्लातिर कतिको सुन्नुहुन्छ कार्यक्रम
3: मसँग पत्र सबैले
2: कार्यक्रम अलिअलि सुन्छौँ बुवा सुन्नु भयो
0: रेडियो अलिक ठुलो बनाएर काम गर्दै गर्दै माम गर्दै घर सरसफाई गर्दै गर्दै भए पनि सुन्नु पर्यो क्या
2: हजुर हुन्छ सुनिरहन्छ छोरीको लागि नन्दिता खत्री हो
0: छोरीको जन्ममिति कति हो
2: कुसुम बाँकेदेखि 2071 साल 7 महिना 21 गते
0: 2071 साल
2: 7 महिना 21 गते कार्यक्रम सुन्दन भुवा शुक्रबार बिहान 10:30 बजे
0: जन्म जिल्ला बाँके जिल्लामै हो
2: हजुर हुन्छ
0: जन्म भएको बाँके जिल्लामै
2: हजुर हजुर बाँके जिल्लामै हो
0: 2071 साल
2: समस्या के छ
0: के
2: होइन अब कस्तो हुन्छ यस्तो पढाइ यताउति अब छोरी मान्छे त्यो बुझ्नको लागि हो
0: होइन राम्रो छ पढाइ त
2: अनि अब छोराको लागि एकैचोटि हुन्न के हो नि बुवा अहिले हेर्नलाई
0: हजुर
2: अहिले छोरोको लागि अहिले हुँदैन के हो नि यहीसम्मै
0: यहीसम्म हुन्न अब फोन काट्नुहोस् फेरि फोन गर्नुहोस् लागेछ भने हेरौँ है
2: ए हुन्छ
0: ठिक छ ग्रहको शान्ति गर्नुपर्छ अहिले तत्काल शान्ति बरु गर्नै पर्दैन बरु नगर्नुहोस् तर मंगलबार र आइतबार चाहिँ नुन मंगलबारको दिन चोखो खाने शुद्ध भोजन अब अनि आइतबारको दिन नुन नखाने चोखो खाने कुरा भइहाल्यो होइन मंगलबार र आइतबार चाहिँ अलिक विशेष बार्नुपर्छ नानीले चोखो भनेको के हो थाहा छ त तपाईँलाई
2: चोखो भनेको माछा मासुहरू लसुन प्याज हो कि के हो त्यही त होला
0: हजुर त्यो त अशुद्ध भयो नि त्यो त बिटुलो भयो माछा मासु लसुन प्याज खान हुँदैन
2: हजुर त्यही त त्यो नखाने अनि
0: हजुर मुसुरुको दाल पनि खानु हुँदैन गुन्द्रुक पनि खानु हुँदैन गुन्द्रुक सिन्की खानुहुन्छ खानु न घरमा बनाएर पकाएर
2: खान्छौँ
0: हो त नि त्यो खानु हुँदैन गाडेको अचार गाडेको अचार खानु हुँदैन गाडेको तामा खानु हुँदैन है मस्यौराहरू मस्यौराहरू सोयाबिनहरू खानु हुँदैन भटमास खानु हुँदैन अशुद्ध यी सबै चिजहरू कोदो खानु हुँदैन, तिते फापर खानु हुँदैन, यो चिजहरू खानु हुँदैन, अशुद्ध चिज हो, अब कहिले पनि खानै हुँदैन त भन्न खोजे होइन, तर व्रतको दिन चोखो नितो गर्ने दिन खानु हुँदैन भन्ने कुरा, गोलभेडाहरू खानु हुँदैन, साना खालको प्रजातिका टमाटरहरू गोलभेडा खानु हुँदैन है, मुख बार्न लगाउनुहोस्, असाध्य राम्रो हुन्छ, दिमाग पनि तेजिलो हुन्छ, अनि आइतबार आइतबार सूर्यको पूजाहरू गर्ने, सूर्यलाई जल चढाउने कामहरू गर्नुभयो एकदमै राम्रो हुन्छ, त्यसपछि छोरीलाई समस्या आउँदैन है त,
2: हुन्छ।
0: उहाँले फोन गर्नुभएको थियो बाँके जिल्लाबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो छोरीको विषयमा हेराउनको लागि फोन गर्नुभएको, तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रहदशा अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला, मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ, भेटेर समस्याको समाधान गराउन चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ, भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि हाम्रो जति चाहिँ कार्यालय रहेको छ, तपाईँले आएर भेट्न सक्नुहुन्छ, कुनै पनि जिज्ञासाहरू रहेका छन् भने भन्नुहोला, चिनाहरू बनाउनु पर्नेछन्, छोराछोरी नानी बाबुहरूको चिना बनाउनु पर्नेछन् भने पनि भन्नुहोला, सानै छन् अहिले सानैमा चिना बनाउनु हुँदैन भन्नुहुन्छ भने त्यस्तो होइन है, चिना चाहिँ बनाइदिइहाल्नुपर्छ, सकभर नरानमा टक्कर चाहिँ चिना बनाएर नरानको दिन चिनाको पूजा गर्नुपर्छ, राम्रो हुन्छ है, चिना बनाउनुको लागि 5 वर्ष कटेर 10 वर्ष कटेर 3 वर्ष कटेर चिना बनाउनुपर्छ, सानैमा बनाउनु हुँदैन भन्ने कुरा चाहिँ होइन, त्यो चाहिँ उयो तपाईँ हामीले मात्रै भनेको, शास्त्रले त जन्म हुने बित्तिकै चिना बनाउनुपर्छ, कुनै नराम्रा दोषहरू लिएर आएका छन् भने ती दोषको शान्ति पनि गर्नुपर्छ भनेर शास्त्रहरूले भनेको छ है, त्यो भएर चिनाहरू बनाउनु पर्नेछन् भने पनि भन्नुहोला, टाढा हुनुहुन्छ भने भन्नुहोस्, चिना बनाएर म पठाइदिन्छु, तपाईँहरूको घरमै कुरियर गरेर आइपुग्छ सामानहरू, तपाईँले चिन्ता गर्नु पर्दैन, घरै आउँछ चिनाहरू, फोन गरेर तपाईँले साल महिना गते र समय टिपाउनु भयो भने चिना घरै आइपुग्छ, फरक पर्दैन। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं, काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते।
2: नमस्ते,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: त्रिवेणी गाउँपालिका 1 रोल्पाबाट बोले।
0: त्रिवेणी गाउँपालिका 1 रोल्पाबाट?
2: हजुर।
0: कस्तो खालको पठाइदिन्छु, तपाईँको घरमै कुरियर गरेर आइपुग्छ सामानहरू, तपाईँले चिन्ता गर्नु पर्दैन, घरै आउँछ चिनाहरू, फोन गरेर तपाईँले साल महिना गते र समय टिपाउनु

0: 247 साल
1: 2047
0: 9 महिना 17 गते
1: 9 को महिना 17 गते समय
0: समय 2 बजे र 3 बजे को बीच में
1: 2 बजे देखि 3 बजे को बीच में ठाके था छैन
0: अहा था छैन ते भन्नुन्छ
1: दिउँसो कि राति
0: दिउँसो को
1: कसको बारे भन्नु भयो
0: श्रीमान
1: श्रीमान ल सुन्नु छै त
0: हुन्छ
1: श्री गणेश आय नमः श्रीमती रामानुज आय नमः 2047 साल माघ कृष्ण पक्षको मंगलबार परिवार तिथिमा जन्म मिथुन राशि पुनर्वसुको चौथो पुनर्वसुको दोस्रो चरण नाम आउँछ कोबाट नाम आउँछ कमल नाम राख्न मिल्छ है
0: हजुर
1: आज दिनाले देवगण परेको छ घातकमा परेको छ नराम्रो तिथिहरू चाहिँ द्वितीय सप्तमी द्वादशी भन्ने तिथि नराम्रो घातकमा बार चाहिँ नराम्रो बार सोमबार अनि राशि चाहिँ धनु राशि नम्बर चाहिँ 4 नम्बर नराम्रो भन्छ
0: हजुर
1: भागेर बिहा गर्नुभएको हो तपाईँले
0: हजुर
1: हो त नि यहाँ देखिया छ क्या यसो लभसप गरेर बिहा गर्ने कुण्डली पढाइ रहेछ क्या तपाईँको श्रीमानको
0: हजुर
1: पढाइ चाहिँ बिचमै पढाइ छोड्ने हो कि होइन कति पढेर छोड्नु भयो
0: 12 पढेर छोड्नु
1: भयो हो त नि 12 पढेर छोड्नु भयो तपाईँसँग लभ गरेपछि त तपाईँसँग चाहिँ यतापट्टि आएर भुल्नु भएछ अनि उतापट्टि पढाइ छोड्नु भएछ क्या पढ्नु पर्थ्यो पढाइ राम्रै थियो नराम्रो थिएन उहाँको चाहिँ माङ्गलिक पढ्नु भएको छ अलिक छिट्टो रिसाउनु पनि हुन्छ श्रीमानजी हो कि होइन कतिको बिहा गर्नुभएको
0: 9 वर्ष भयो
1: पहिला पहिला त कति धेरै कुरा बुझ्नुहुन्थ्यो कति धेरै मान्नुहुन्थ्यो आजभोलि अलि रिसाउनुहुन्छ अलि भनेको पनि मान्नुहुन्न हो कि होइन
0: हजुर
1: तपाईँको श्रीमानको त 2 विवाह हुने कुरा परेको छ नि फेरि विचार गर्नु है विचार गर्नु
0: श्रीमान 3 विवाह भयो पहिला 2 विवाह भयो अनि मसँग 3 विवाह
1: हो त ल हेर्नुहोस् न बहुविवाह भन्छ बहुविवाह भनेको धेरैवटा विवाह भन्छ क्या
0: हजुर
1: तपाईँसँग पनि फेरि छोडेर आएको छ अर्को ल्याउनु भयो भने फेरि तपाईँ रुनुपर्छ होला है अब 47 सालमा 2 बिहा गरेर तपाईँले 3 पुर्याइसक्नुभयो
0: हजुर पहिलाको बुढीहरूले धोका दिने
1: अरे अनि पहिलाको बुढीहरूले धोका दिएको अरे
0: हजुर
1: तपाईँले धोका दिने विचार छ कि छैन
0: छैन
1: धोका नदिनुहोस् अब अलिकति रिसाउनुहुन्छ अब त्यस्तै हो कहिलेकाहीँ तपाईँ पनि रिसाउनुहुन्छ कहिलेकाहीँ उहाँ पनि रिसाउनुहुन्छ हो कि होइन
0: हजुर
1: उहाँलाई भन्नुहोला मङ्गलबारको दिन चोखो खानुपर्छ शुद्ध भोजन गर्नुपर्छ भन्नु यो माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग
0: यो रत्न कवच कहाँ लिन आउनुपर्छ
1: तपाईँले 10 बजेपछि फोन गरेर मगाउनु भयो भने म रोल पानी पठाइदिन्छु
0: 10 बजे फोन गर्ने
1: हजुर यही नम्बरमा है रोल पानी पठाइदिन्छु विदेशमा एकदमै पैसा कमाउने ग्रह छ विदेश जानु भएको छैन
0: विदेश पहिला जानुभयो हो अहिले जानुभएको छैन अहिले गाडी चलाउनुहुन्छ
1: गाडी चलाउनुहुन्छ गाडी पनि राम्रै हुन्छ त्यस्तो नराम्रो छैन ग्रह चाहिँ अहिले उहाँलाई अलिकति ग्रह 38 ग्रह अलिकति राम्रो छैन अहिले यो समय चाहिँ
0: कति वर्षसम्म ग्रह छ
1: 38 उहाँको उमेर 38 पुरा भएर 39 लागेपछि राम्रो हुन्छ अब 18 महिना ग्रह राम्रो छैन त्यसपछि राम्रो हुन्छ
0: त्यो
1: माङ्गलिकको रत्न कवच लाउनुपर्छ अनि मङ्गलबारको दिन चोखो खाने शुद्ध भोजन गर्नुपर्छ अनि राम्रो हुन्छ कहाँको गाडी चलाउनुहुन्छ उहाँले काठमाडौँबाट कहाँ जाने गाडी
0: त्यही काठमाडौँमा इटा ओसार्ने बालुवाहरू ओसार्ने गाडी चलाउनुहुन्छ
1: ए ट्रक चलाउनुहुन्छ
0: हजुर
1: ठिकै छ त कमाइ धमी राम्रै छ पैसाहरू पनि तपाईँले पठाइरहनुहुन्छ होला होइन
0: हजुर पठाउनुहुन्छ
1: ल ठिक छ राम्रो छ त गाडी घोडा सम्बन्धी थापेको छ उहाँलाई अब उहाँको राशि त तपाईँको मेष वृष मिथुन राशि 3 नम्बरको राशि के
0: मिन राशि मिथुन राशि
1: होइन होइन एउटा राशि हो तपाईँको मेष के अरे मिथुन राशि हो मिथुन 3 नम्बरको राशि के पहिलो हजुर पहिलो राशि मेष वृष अनि उहाँको राशि चाहिँ मेष र वृष होइन अनि मिथुन राशि हो 3 नम्बरको राशि है लेखेर राख्नुहोस् त्यहाँ मिथुन राशि हो भनेर

0: अनि राम्रो हुन्छ। अनि मङ्गलबारको दिन चोखो खानु, माछा मासु नखानु भन्नु है। त्यो गर्नुभयो भने मलाई राम्रो हुन्छ क्या, समस्याहरू आउँदैन है।
1: हुन्छ गुरुबा, म 10 बजेतिर फोन गर्छु रत्नको घर।
0: हुन्छ
1: हुन्छ।
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो श्रीमानजीको विषयमा हेराउनको लागि फोन गर्नुभएको। उहाँले चाहिँ हेरेर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। तपाईँको पनि काम बिग्रेको बिग्रै छ, रोकावट भएको भाइ छ, बुढाबुढीको ग्रह मिल्दै मिल्दैन, ग्रहै मिल्दैन भने रत्न कपज लाउनुहोस्। अनि मुख बार्नु पर्ने छ भने मुख बार्नुहोस्, तपाईँलाई पनि एकदमै राम्रो हुन्छ है। त्यो भएर तपाईँले पनि रत्न कपज बान्नु भएको छ धेरै श्रोताहरूले, उहाँलाई राम्रै भएको छ, मुख बार्नु भएको छ भने चाहिँ मुखै बार्नु भएन, लटपट गर्नुभयो भने चाहिँ त्यति राम्रो चाहिँ हुँदैन। त्यसै रत्न कपज लाएपछि मुख चाहिँ बार्नुपर्छ, कसैले आइतबार, कसैले मङ्गलबार, कसैले पूर्णिमा, कसैले औँसी, कसैले एकादशी, कसैको बिहिबार, आफ्नो आफ्नो ग्रह र करलाई कुन बार बार्नुपर्छ त्यो चाहिँ तपाईँको चिना हेरेपछि थाहा हुन्छ है। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर गुरु नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर म जाँदैपुरबाट गणेश।
0: गणेशजी जाँदैपुरबाट, कसको विषयमा हेर्न चाहनुहुन्छ गणेशजी?
2: मेरो आफ्नै बारेमा।
0: आफ्नै बारेमा जन्ममिति भन्नुहोस् तपाईँको कति हो?
2: 2064 सर।
0: 2064
2: 3 महिना 22 गते।
0: समय भन्नु?
2: राति 8:30।
0: रातिको 8:30। 2064 असारको 22 गते शुक्रबार 8:30 रातिको, तपाईँको आफ्नै हो?
2: हजुर।
0: ल सुन्नुहोस् है, 2064 साल असार कृष्ण पक्षको शुक्रबार सप्तमी तिथिमा जन्म मीन राशि, तपाईँको दुर्गा भन्ने नाम आउँदो रहेछ यहाँबाट हेर्दा है, दुर्गा दत्त भन्ने नाम आउँछ। पञ्चमी दशमी पूर्णिमा घातक, शुक्रबार घातक, नम्बरमा 5 नम्बर राशिमा मीन राशि घातक छ। पेटमा अलिकति समस्या, पानी कतिको खानुहुन्छ? पानी खानु पर्यो, नभए पत्थरी भएर अपरेसन गर्नु पर्ला फेरि पेटमा है। पानी पिउनुपर्छ, टन्न प्रशस्त मात्रामा पानी पिउनुहोस्। प्रेममा धोका खाने ग्रह परे रहेछ। लभ गर्नु भएको छ र कतै? लभ गर्नु भएको छ, प्रेम गर्नु भएको छ? छैन, छुटेको कि छैन? अहिले प्रेममा धोका खाने ग्रह परेको छ तपाईँको, पहिलो प्रेम असफल हुन्छ, असफल भइसक्यो कि हुन लागि छ भन्नुहोस् त। हजुर अहिले तपाईँको सुन्ने आवाजै सुन्ने, तपाईँको बुझ्नु भएको छ म बोलेको? म बोलेको बुझ्नु भएको छ?
2: अलिक सुनिया छैन है गुरु।
0: हजुर तपाईँको तिर अलिकति टावर कम आउँदो रहेछ कि?
2: हजुर हजुर।
0: घरभित्र हुनुहुन्छ भने बाहिरपट्टि निक्लिनु पर्छ क्या तपाईँ है।
2: हजुर
0: तपाईँको ग्रह राम्रो चलेको छैन अहिले, दशाको शान्तिहरू गर्नुपर्छ, पढ्न फिटिक्कै मन लाग्दैन, पढाइ बीचमा छोट्ने ग्रह परेको छ, अलिक छिटो रिसाउन मन लाग्छ, अलि एकरो एकरो स्वभावको हुनुहुन्छ। मङ्गलबारको दिन चोखो खाने, शुद्ध भोजन, नाग पञ्चमीको बेलामा नाग देवताको पूजाहरू गर्ने, पछि गएर भविष्यमा कामहरू गर्दै जाँदा रोकावटहरू बेसी आयो भने रत्न कपज लाउनुपर्छ कालो सर्पको, सम्झिराख्नु होला है। अनि त्यसपछि विवाह गर्दा हेराएर जुराएर मात्रै विवाह गर्नुपर्छ तपाईँले, अनि राम्रो हुन्छ, समस्याहरू आउँदा ठिक छ बाबु, ग्रहहरू राम्रै छ है। समस्या के छ, जिज्ञासा, तपाईँलाई सोध्न मन लागेको कुरा के छ भन्नुहोस् त? पढाइमा तपाईँलाई मनै लाग्दैन हो कि होइन नानी भन्नुहोस् है?
2: हजुर। अनि यो विदेश सम्बन्धी कस्तो छ?
0: विदेश सम्बन्धी राम्रै छ, विदेश राम्रो हुन्छ, अहिले पढाइमा मन जाँदैन, पढ्न मन लाग्दैन तपाईँलाई, अहिले ग्रह नै त्यस्तो चलेको छ तपाईँको, त्यही भएर अलिकति दशाको शान्ति स्वास्थ्यहरू गर्नुपर्छ, राम्रो हुन्छ। उहाँको फोन काटिएको छ, नेटवर्क अलिक कम कम आउँदो रहेछ उहाँको घरतिर। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। मसँग तपाईँ प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि हाम्रो जति कार्यालय रहेको छ भरतपुर चितवनमा, आएर प्रत्यक्ष रूपमा मसँग भेटघाट पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योति वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योति आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घरेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जलजला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली हिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

आसपास का क्षेत्र में इंडिया 96.4 MHz हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala संसार भरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। प्रधानमन्त्री शाहले आज चिया उद्योगीहरूसँग छलफल गर्दै पुष्पलाल स्मृति दिवस मनाए। बाढी पहिरोका कारण देशका विभिन्न भागका मुख्य राजमार्गहरू अवरुद्ध। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा आज भारी वर्षाको पूर्वानुमान।

0: मतदान को तुलसी पुरमा निर्माणहीन घर को पानी के अंकी में मृत फेला पड़े जनाकी संविधान अमेरिका र साउदी अरब बीच ऐतिहासिक आर्थिक समझौता सारा भलीबल चैंपियनशिप में नेपालले आज श्रीलंका
1: यो दाँते तो हैरान पारिसक्यो अहिले त जनता तो चिसो खान पनि दिदैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नुपर्ने थियो छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
2: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
2: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3318 9905 14652
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा

0: তার সুরগারও প্রধানমন্ত্রী শাহালি আজ দিয়াউদ্দিন সংবাদ ফলফল গর্দই সম্বন্ধীয় পরিসংখ্যাত বিভিন্ন ব্যবসায়িক সংস্থার উদ্যমী সঙ্গ ভেটবার্তা গর্দে আউনুভা প্রধানমন্ত্রী বালেন শাহালি আজ দিয়াউদ্দিন সঙ্গ ফলফল গর্দে হুন্নছ ভেটঘাটমা দিয়াউদ্দিন ঘুরতে আয়া সমস্যা ও সমাধানকা উপায় বারে ফলফল হুনে প্রধানমন্ত্রী কার্য প্রধানমন্ত্রী আজ বিহান 11 বজে ভেটঘাট সময় রাখে প্রধানমন্ত্রী সচিবালয় জনা প্রধানমন্ত্রী বালিন্দে হিজো মাত্র হস্তকলা মহাসংঘ প্রতিনিধি সঙ্গে شادن سالنا نشید گریه گوتا سندو پال چوک آرمی کو رازمار با کبھی سان زیرو کلو را گوداری ما پہیرو خلصے کا کارن شڑک پورن روپ ما بندا رہی کل سا دولکھا کو لاما شاکھو رامی چھاپ رازمار را پنی باری کا کارن چھپ پر آئی گوتا گنڈکی پردیس کا بہاجی جلہ ہر ما پہیرو لے پھر چھتی پر آئی گوتا باغنوں کو کالی گنڈکی کریڈور لمزن کو بیسی سہر منا شڑک خندر میں بھی کو بینی زمسن سڑک خندر پہیرو
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त, म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइ न भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखीको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: हर हर को आवाज, गाउँ शहर को आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईको मनको आवाज, रेडियो साझा 96.4 MHz।
0: रोल्पामा सवारी दुर्घटना न्यूनीकरण तथा लागू दुर्घेश नियन्त्रण गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम तथा सचेतनामूलक रयाली सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा सचेत यात्री जिम्मेवार चालक ट्राफिक अनुशासन सुरक्षाको वाहक भनी मूल नारा सहित कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका तथा विभिन्न संघ संस्थाका प्रतिनिधि, यातायात व्यवसायी, शिक्षक विद्यार्थी, संचारकर्मी तथा अन्य सरकारवालाहरूको लेख्ने सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा सहभागीहरूलाई सवारी दुर्घटना नियन्त्रण तथा लघु दुर्भेषण नियन्त्रण सम्बन्धी सचेतनामूलक पर्चा वितरण गरिएको थियो। साथै ट्राफिक नियमको पालना गर्न, मादक पदार्थ तथा लागू सेवन गरेर सवारी साधन नचलाउन, मोटरसाइकल चालक तथा पछाडि बस्ने यात्रुले हेलमेट अनिवार्य रूपमा प्रयोग गर्न, सवारी चलाउँदा सिट बेल्ट लगाउन, मोबाइल फोन प्रयोग नगर्न र वैध सवारी चालक अनुमति पत्र भएका व्यक्तिले मात्र सवारी चलाउन आग्रह गरिएको थियो। यसै गरी सवारी साधनको नियमित प्राविधिक परीक्षण गर्न, सड़क संकेत तथा ट्राफिक नियमको पुनः पालना गर्न, पैदल यात्रीहरूलाई प्राथमिकता दिन, तीव्रगति र लापरवाही पूर्वक सवारी नचलाउन तथा यात्रा अघि मौसम र सड़कको अवस्थाबारे जानकारी लिन पनि सहभागीहरूलाई सचेत गराइएको थियो। कार्यक्रममा लागोसत कुलतबाट टाढा रहँदै स्वास्थ्य सुरक्षित र सभ्य समाज निर्माणमा सबै नागरिकको सक्रिय भूमिका आवश्यक रहेको सन्देश मार्फत सन्देश दिएको थियो। सचेतना र सबै पक्षको सहकारीबाट मात्रै सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक अनुशासनको विकास तथा लागू समाज निर्माण सम्भव हुने। कार्यक्रममा जोड़ दिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। महिनासम्म सञ्चालन हुने प्रति

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: मेलागी मायुका लागि त सुनसरी गाउँपालिकाले मस्तक जरुरी सूचना जुमो पेला खेमरिदे गरम ओगोदिरी जेउ पेला सुनो भुरी कतास ओचुगुरी जेउ आउ पेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ये जिमी प्राकृतिक सम्पदा र तक्षक ज सक्षम नादे वातावरण मिलेने ल ख्यापा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखार नामे ल मे लागिने सज जिमी किमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगी को ठेला मेला की नदी जन धनी ने खेपा छिपी ताऊ जुओ होकाई
1: गेछो छानियाला बन्न मेला किने पुरा रङ्गे नौ पुराले चौसो खेल गिरे
0: वन जंगल सर मेरा आइरुरी बानी एमएल एमए हो छानियाला लिउ सुपर पोटर राले पार जगे रहते
1: सलाई लाइटर सियाला ले सचाउने चीज राले जा बांगजा र यामा देने पोल गेने या इचो चीज र रैदे वन जंगल याल गे बाबा या
0: पिकनिक वन भोज बाको मे सचाउसु छिन्नी मेले चौसो सै देखि खनाले वन जंगल ओसो छानि दैके बारीको चुरोट विधि ओरे बनै कोबा
1: नान्थार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने झाल्ने छ अनुगमन दुने व्यवस्था चाउसो गिरिए
0: गेछो छामेला खोरे ल चाउसी खोरिए होगिदे तरिङकाई गेछो निकेलाई जु अब नजिरे बने गेङ ल गेछो निके मालाए औलेम लायो कि नाइए
1: वन जंगल स जुडिसियो गेङ बारी ल बाली नाली कुचिला चुली झ्याक्रा र चाउसो छिनी ने चाउसो सैदे कि खेले
0: वन जंगल मेला कि गेमाइए
1: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय ल खबर दिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हार्दिक किएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटीमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखीमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478007070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
3: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
2: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग, जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
3: चार वर्ष आउन लागिसक्यो, सुनका गरगहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
2: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
3: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: ल उसो भए, सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ, नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
3: प्रोप्राइटर तिलक रसाइली,
2: सम्पर्क मोबाइल नम्बर 98631953593, 98119935। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।

0: ટૂંટ્યો દાંત ને તો હૈરાન પારી શક્યો. ઓલે તો જનતા તો ચીસો ખાણ પણ દીધો નો દુખે કો દુખી કરશ. દાંત કો ઉપચાર પણ ગરનું પર ને થયો. છોરી કો દાંત તો જન બાંગો ટીંગો છ કસ્તુ નો સુવાવને ભાગો છ. સીધા બનાવનું પર ને થયો. એસકો ઉપચાર કરન કાં પો જાની હોલા.
1: લ અબ ચિંતા કરનું પડદૈન. રોલપાલી મુસ્કાન ડેન્ટલ ક્લિનિક છ ને તપાઈ કો સાથ.
2: दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिना. रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनील चौर रोल्पा में जानुहोस् निको हुना.
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ.
1: हजुर आउनुहोस् 24 घंटा तपाईंकै सेवामा तत्पर छौं.
2: हजुर हाम्रा सेवाहरू.
4: हजुर जस्तो सुकै बांगा टिंगा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने.
5: थप जानकारीका लागि
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने.

0: 98 40 7 41 318
1: 98 0 95 14 652
2: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
3: निशुल्क पढाई हुने बारे अत्यन्त जरुरी सूचना
4: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
3: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
4: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
3: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
4: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
3: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
4: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
3: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 98 490 20 754 र 98 479 93 412
3: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
5: मम्मी दाजु के हो म त खाना खान नि सक्दिन
6: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
7: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
6: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
7: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न यहाँ गएपछि त नानीको दाँतको समस्या
6: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्
7: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गा र उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने
6: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123
7: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
1: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलीचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा

0: नियमा अनुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
1: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
0: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
0: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना गरौ, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाऊ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैं सफा राखौं। तपाईको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैं चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैं सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैं दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेशनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपस्टेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेशनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेशनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेशनरी आवश्यक परेमा सुफद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलीचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क।

0: जलजला टाइम यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645878232।
3: का भूल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रुजेर छन्दैन त्यो खाता जाति सबै दुष्ट नबुझी बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जली।
4: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको केही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक वेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चुनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइपी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
5: भतिजा एक भाइ साल बहादुर डाँगी,
4: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी, नाति मनिष डाँगी, जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती पनातिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी भैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सम्धी भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा, आमाजू तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, खान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्रबहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू दानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भूमाली ओली, कान्छा भदै 3 भाइ भदैनी 3 बहिनी, जेठी दिदी आइती डाँगी, बिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाइँ तर्फ दुर्गा केसी, नाति दिपलक केसी। मेची माइला ज्वाइत प्रवीण पुन नातिनी शांति पुन टीका पुन कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण दागी परिवार परिवर्तन गाउँपालिका दुई राङ्सी मक्सिम रोल्पा साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी होतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
7: खै योमा त दादा छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
6: ओहो भुसुक्कै बिर्सेछु, जाऊ जाऊ दिमागको चोरी खेल्न जिक रुबा स्टोरबाट दाना लिएर आऊ त।
8: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847-50571 र 9855-24171। रूपा स्टोर्स रोल्पा नगरपालिका 4 लिबाङ थुडीखेल रोल्पा।

0: मेलाग्यो मायुका लागि त सुनसरी गाउँपालिका हो नि मस्त छ जरुरी सूचना जुमो पेला खेमरिदे गरम ओबोदिनी जेऊ पेला सुनो भोरी कतास ओचुदिनी जेऊ आउ पेला क वन जंगल ल घे लागिने मस्त ज सम्भावना चाहिए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नादे वातावरण मिलेने ल ख्याप्ता असर किने रि मूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल घे लागिने सज जिनी गिने लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगीको ठयल मेला कि नाति जन धनी खेप्पा छिपिता उठो खोकाई वन जङ्गल सर मेरा आइदिने बानी एमएल एमए हो सोछामेला लिउ सोकर पोतरालाई पार्दै रहते
1: सलाई लाइटर स्याउला मे सचाउने चिजरालै हुजा बाङ्जा र यामाडेले पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल के बाबा या
0: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्ने मेले चाउ सोसै देखि खेनाले वन जङ्गल ओ सोछामि दैके बारीको चुरोट विधि ओरे बनै
1: नाङथाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बलि हुने झाल्ने छ अनुगमन दिने व्यवस्था
0: वन
1: जङ्गल सुरेसी घेन बारी ल बाली नाली चिउला चिउली यात्रा सताउँछु छिमी ने चाउसो सैदेखि खेले
0: वन जङ्गल
1: खबर गिरिए
0: सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समय देखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, हे त सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटीमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
3: आज खाना पकाए पो पाक्छ। जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन। सके आफै पकाएर खाए हुन्छ।
2: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे? के हो तिम्रो त्यस्तो माग, जुन मागले गर्दा खानै नपकाइकन बस्यो कि?
3: चार पर्व आउन लागिसक्यो। सुनका गरगहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
2: गहना किन्ने भनेर मात्रै हुन्छ? विश्वासिलो भर पर्दो सुन चाँदी पसल पनि त पाइनु पर्यो नि। फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
3: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि। त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: लौ उसो भए, सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिन्छ। नयाँ गहनासँग पुराना गहनाहरू सट्टापट्टा पनि गरिन्छ।
2: यता सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
3: प्रोप्राइटर तिलक रसाइली,
2: सम्पर्क मोबाइल नम्बर 98-631-2593, 98-119-3935। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2, बीच बजार लिबाङ रोल्पा।

0: દાંતે તો હૈરાન પારી શક્યો, અહીએ તો જનતા તો ચીસો ખાણ પણ દીધો ન, દુખે કો દુખી કર છ, દાંત કો ઉપચાર પણ ગરનું પરને થયો, છોરી કો દાંત તો જન બાંગો ટીંગો છ, કસ્તુ નસવાને ભાગો છ, સીધા બનાવનું પરને થયો, એ કો ઉપચાર કરન ક્યાં પો જાને હોલા,
1: લ અબ ચિંતા કરનું પડદૈ ન, રોલપાલી મુસ્કાન ડેન્ટલ ક્લિનિક છ ને તપાઈ કો સાથ।
2: दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिना, रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनी चौर रोल्पा में जानुहोस् निको हुना।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घंटा तपाईकै सेवामा तत्पर छौं।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बांगा टिंगा दात सुविधा बनाउने,
4: नदुखाई दात निकाल्ने,
1: दुखीको दात जरै देखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकादमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावी, मावी र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894902754 र 9894793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: आइया मम्मी दादु, क्यो म त खाना खान नि सक्दिन।
3: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
4: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
5: संकलन तथा व्यवस्थापन सम्बन्धी सुमेल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
6: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
6: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौं वा बजारसम्म पुर्याऊ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौं।
6: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: नगरवासीहरुका लागि रोल्पा नगरपालिकाको अनुरोध
1: आफ्नो घर वरपर सधैं सफा राखौं। तपाईको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैं चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैं सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित टावरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैं दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेशनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेशनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेशनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोगा 9481 68 697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9558 22 275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
3: अनुहारको चाहे पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथ

0: દાંતે તો હૈરાન પારી શક્યો. અહીલે તો જનતા તો ચીસો ખાન પણ દીધોઈ નો દુખે કો દુખી કરતા દાંત કો ઉપચાર પણ ઘરનું પરને થયો. છોરી કો દાંત તો જન બાંગો ટીંગો છે, કસ્તો નો સુવાવને ભાગો છે. સીધા બનાવનું પરને થયો, એસકો ઉપચાર કરન કાં પો જાને હોલા.
1: લ અબ ચિંતા કરનું પડદૈન, રોલપાલી મુસ્કાન ડેન્ટલ ક્લિનિક છ નિ તપાઈકો સાથ.
2: दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिना, रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुलीचौर रोल्पा में जानुहोस् निको हुना.
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ.
1: हजुर आउनुहोस्, 24 घंटा तपाईकै सेवामा तत्पर छौ.
2: हजुर हाम्रा सेवाहरू.
1: हजुर जस्तो सुकै भाँगा टिंगा दाँत सिधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने.
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 741 318,
1: 9805-14652.
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा.
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना.
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो.
5: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने.
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412.
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस. आनन्द अकाडमी घोराही दाङ.
7: आइया मम्मी दाँत दुख्यो, म त खाना खान नि सक्दिन.
8: होइन, यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो.
9: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
8: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके. जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन.
9: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको. अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ.
8: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड, पेंट फिचर सिलनेट दात में लगाएर दात लाई किरा लग्नबाट बचाउने निशुल्क दंत चेक जांच गरिने दुखी को दात लाई नदुखाई जरीबाट सफा गर्ने दात में तार लगाउने भर्ती तथा विदेश जानेहरुको लागि विशेष खालको दात भरिने
8: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9857443122 र 9857443123।
9: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
10: मे लाग्यो मायुका लागि त सुनसरी गाउँपालिका योनि मस्तक जरुरी सूचना झुमु तेला खेमृदे गरम ओबोदरी जेउ तेला सुन भुरी कटास ओचुरी जेउ आउ तेला क वन जंगल ल मे लागिने मस्तक सम्भावना ताई आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम नाभे वातावरण मिलेने लगेता असर किने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाभे भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखार नामे ल मे लागिने सज जिने गिने लापरवाही सुन चाउसो खेलगेमा दुख जिन्दगी को ठेल मेला की नाते जन धनी में खेपा छेती ताऊ धुओ होकाई
11: विश्व छानियाला बन्न मेला की नेपुर रंगे नौ पुरा ले चौसो खेल गिरी
10: वन जंगल सर मेरा आई दिल्ली बाली एमएल ओ सचाने लाली उसे पर पुत्र राले पार जगे रहते हैं
11: सलाई लाइटर सियाला मे सचाने चीज राले जबांगजा रो यामा देने पोलो जिने या इतने चीज रो रही थी वन जंगल याल गिरवा भाई
10: पिकनिक वन भोज बाको मे सचान सो चिन्नी मेले चौसो सही देगी खेनागे वन जंगल ओसो छानी तैके बारी को चुरो विधि ओरे को नहीं
11: नान्थार नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसर गिरिए
10: गेसो छामेला खोरेल चाउसी खोलिए होलिदे चरिमकाई गेसो निकेलाई छु अब नैगिदे बने गेन गेल गेसो निके मलाई अरूले नायो के नाइजे
11: वन जंगल स जुडी छु गेन बारी ल बाली नाली कुचिला चुली झ्याक्रा रस्तो चाउसो छिनी ने चाउसो सहिदे खेले
10: वन जंगल मेला दुखे माइजे मेवला जितिनी पार जना खरना मार मिली देखो नहीं सानो जो मेह किस रही
11: बतास उचली जो बेला तो जिजिन के कोटलर मेह की सतांगी ने हेनो की मचिनी मेह सासो किस रही है
10: मेह लागी ने निताए गे मने गे बचिए सुनो और उले मने गे बच गया
11: किस हमला पोया लो मेह लागी उगी संकीनी किस का उड़ा कारे ले और हरी कारे ले सर हम सारी गाँव पालिका गाँव कार्य पालिकाए उन्हीं कार्य ले लो खबर गिरी है
10: सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
9: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमुर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
8: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
9: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
8: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समयपछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
9: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौं
8: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा
12: जलजला टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो
9: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली हिलोतमा 5 मडिग्राम रूपन्देही
13: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी, छाला रोग का समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हाथ खुट्टा घुड़ा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्नी मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, फोन नम्बर 071-562-459 र 98-645-78-232।
14: भाका भुल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रे बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो खाता जाची सबै दुष्ट नबुझी बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जली।
15: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक वेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोन बहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धन बहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइटी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, खाजु तर्फ चन्द्रबहादुर डाँगी,
16: भतिजा एक भाइ काल बहादुर डाँगी,
17: भतिजी
15: स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी, नाति
16: मनिष डाँगी,
15: जीवन डाँगी, देवर लालबीर डाँगी, देउरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, शिला डाँगी, देविना डाँगी, नातिनी सेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती पनातिनीहरू आरोही डाँगी, दिप्सम डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सम्धी भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
16: आमाजु तर्फ दाजु धन बहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, खान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू दानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ, भदैनी 3 बहिनी, जेठी दिदी आइती डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्किम रोल्पा साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
9: होइन सास पनि झमक्क परिसक्यो, कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसाद छैन कि क्या हो, चुलोमा आगो बलेको देख्दिन।
8: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो माफ पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
9: होइन के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
8: चार पर्व आउन लागिसक्यो, सुनका घर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
9: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
8: ल बुढा, हजुरलाई यति पनि थाहा छैन रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचादी पसल छँदैछ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचादीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
9: ल उसो भए सुनचादीका गहना बनाउनको लागि बुद्ध सुनचादी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
8: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ, नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
9: यता सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
8: प्रोप्राइटर तिलक रसाईली,
9: सम्पर्क मोबाइल नम्बर 9861295993, 9819349535। बुद्ध सुनचादी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
16: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
9: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
16: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला, कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
9: ल तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
16: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478070।
17: डाउन बाथ रोग एंड स्किन केयर सेंटर प्राली ट्राफिक चौक देखी 100 मीटर पश्चिम उकालो तरफ घोराही डाउन।
18: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
19: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
20: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
19: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
20: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चौकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
19: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, पल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब खोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसूति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच।
20: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार रिमाल हुनुहुन्छ।
21: चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
19: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
20: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ
21: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने विनाश नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
19: फर्म टाउन दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो पिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता मुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम पिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
20: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
19: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
20: जसका लागि मोबाइल नम्बर छ 9858443123 9848007670 र ल्यान्डलाइन फोन नम्बर 08251670।
19: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चौकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन
1: हैन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले सारै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोडानी दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न निको भइहाल्छ नि
2: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खरसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पुल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
1: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराही दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
4: हैया बद्दी मेरो त दादू खिलो के गर्ने होला अब
5: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
6: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जेसुकै गर्नुहोस् तपाईँले
5: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
6: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
5: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चारी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
6: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचार लागि सबैले हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8 69 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
7: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
8: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
7: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
8: लौ उसो भए म सामान लिन गइहाले।
7: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
3: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578303504।
7: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
9: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
10: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
11: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
10: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
12: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
10: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फँसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
11: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
10: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
12: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
10: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
11: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
10: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
12: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको सेवाको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
10: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
11: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
10: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेशनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेशनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेशनरी आवश्यक परेमा सुफद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 238,
0: सुलीचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोका 9481 68 697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857 22 275,
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: सही डाल में होला दाना हाल दे नानी
1: खाई यो मत दादा जी सुनो कहिले देखि भन्दासु दाना छैन कामत ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने त्यो दिमाग खराब
0: ओहो भुसुक्कै बिर्सेछु जाऊ जाऊ दिमागको चोरी खेल्न जिक रुबा स्टोरबाट दाना लिएर आऊ त
2: हजुर यदि तपाई पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9847 50571 र 9855 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ थुडीखेल रोल्पा
3: दागे तो हैरान पारी सक्यो अहिले त झन् तातो चिसो खान पनि दिँदैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नु पर्ने थियो छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
4: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
5: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन
6: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
4: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
5: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुधा बनाउने
7: नदुखाइ दाँत निकाल्ने
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने
7: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
4: 9805614652
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा

0: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम।
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490 2754 र 98479 93412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: आइया मम्मी दादु, क्यो म त खाना खान नि सक्दिन।
3: हैन, यो छोरीले के भन्छे, दाद दुख्यो भनेर हैरान पारिसकी भन्या।

0: जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओबोदुरी जेउ बेला सुनो भुरी बता ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तज सम्भावना चाहिए। आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त सक्षम नारे वातावरण मिले नेल झ्याप्ता असर किने रि उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी किमी लापरवाही सुनो चाउस खेलगेमा डुप झिमकेको ठैलाई भेलाकी नाते जन धनी खेप्पा छेपी ताउजुओ फोकाई वन जङ्गल सर मेरा आइरुरी बाली एमएल एमएओ सोछामेला लिउ सोतर पोतर रालै पार जगेर हटे
3: सलाई लाइटर स्याउला मे सचाङ्ने चिज रालै जुजा बाङ्जा र यामाधेने पोल केले या तिचौ चिज र रहे वन जङ्गल याल के बाबा या
2: पिकनिक वनभोज बाक मे सचाङ्सु छिन्नी मेले चाउ सोसाइटी के खेनागे वन जङ्गल ओसो छाम्ने दाइके बारी क चुरोट बिरी ओरे बनै
3: नानथार नामलो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हाल्दै छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
2: गेछो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिम गाई गेजो मेकेलाई जु अब नजिदे बने गेङ्गेल गेजो मेकेमा लागे औले लायो के लागे
3: वन जङ्गल जुडिसियो घेङबारी ल बाली नाली कुचिउला चिउली झ्याक्रा र सुकाउँछु छिमी ने चाउसो सैदेखि खेले
2: वन जङ्गल मेलाइदियो गेमाइए
3: ओडा कार्यालय प्रहरी कार्यालय गर्न सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बात रोग भएको हुन सक्छ, यो सबै त बात रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बात रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बात रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बात रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: होइन, सास पनि झमक्क परिसक्यो, कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसाद छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
3: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो माग पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
2: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
3: चार वर्ष आउन लागिसक्यो, सुनका गरगहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
2: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
3: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: ल उसो भए, सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ, नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
3: प्रोप्राइटर तिलक रसाइली,
2: सम्पर्क मोबाइल नम्बर 98-631-29-593, 98-119-39-535। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको उदानम 3 रुनीबाङ बजार र उदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।

0: नमस्ते, म जनवादी गायक झनकार भूडा मगर, तपाई सुन्दै हुनुहुन्छ रेडियो जलजला।
1: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बासको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
4: का भुल र दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पथमा, त्यो बिन्ती मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो, रोजेर छान्दैन त्यो, खाता जाति सबै दुष्ट, नबुझी बिर्सेर हान्दैन त्यो, हार्दिक श्रद्धाञ्जली।
5: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको, वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको, यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक वेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चुनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइकी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
6: भतिजा एक भाइ काल बहादुर डाँगी,
5: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी, नाति मनिष डाँगी, जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती पनातिनीहरू, आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू, स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू, 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झोक्ले डाँगी, भतिजा भतिजीहरू, 3 भाइ बहिना, छोराको माइती तर्फ सम्धी भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू, थबाङ 3 मिरुल पर्जा रोल्पा,
6: आमाजु तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्रबहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू दानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छी कान्छा भाई देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै तीन भाई भदैनी तीन बहिनी, जेठी दिदी आइती डागी, भिनाजू भागीमान डागी, भतिजा भतिजीहरू, चार भाई बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाती डिप्लब केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाती शिशिर ओली लगायत सम्पूर्ण दागी परिवार परिवर्तन गाउँपालिका दुई राङ्सी मक्सिम रोल्पा, साथै उहाँको तेह्र दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
8: अनुहारको चाहे पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा, तुलसीपुर डाङ
7: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाङ।
8: सम्पर्क मोबाइल 98578211105,
7: 98479802,
8: 98095826605
7: र 98103940।
9: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
10: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
9: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
9: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
10: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
11: कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
9: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
10: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
11: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बात, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, विनाश, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श व्यवस्था गरिने
12: फर्म टाउन दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा हिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
10: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
12: यी सबै समस्याको उपचारका लागि डेलैमा नाम दर्ता गराउनुहोस्
10: जसका लागि मोबाइल नम्बर 9858443173 9847076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770
12: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
13: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम जिम्मोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
14: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ
13: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
14: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
13: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ
14: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

0: जति अस्पताल भए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भएको छ र तपाईँलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानीद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन सारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुखा खोकी पिनास दम छातीको दाग युरिक एसिड बात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-8003 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ
4: आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं व्यवस्थित तवरले पार्किङ गरौं आफ्नो घर आँगन घर अगाडिको बाचो नालीहरू सफा गरौं घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं याद राखौं तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ रोल्पा नगरपालिकाको कारणले

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भाइहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन न चलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरो र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: अब
1: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
4: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
3: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
4: लौ उसो भए, म सामान लिन गइहाले।
3: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
5: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9857830504।
3: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
5: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।

ट्राफिक नियम को पालना गरौ, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
1: आफ्नो घर वरपर सधैं सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध, दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दार्बोल्ट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका, फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
2: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
3: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
2: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
3: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाई यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईकै सेवामा रहेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेशनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेशनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेशनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
2: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
3: सुलीचौर शाखाका लागि मोबाइल नम्बर 9857222775, रेणुका रोगा 9481868697।
2: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857222775।
3: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अपडेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी
1: खै यो त दादा छैन कहिले देखि भन्दा छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर यो बुढाले सुन्ने काम नहुन्छन् भने
0: त्यही डालोमा होला दाना हालिदेऊ नानी

0: Dana peynirli ya.
1: Bunu canlı dana limon.
0: Lala gidem gidem.
2: हजुर यदि तपाई पनि पशुपंछी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9857 24171। रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ चुडीखेल रोल्पा।

0: ગયો, દાંતે તો હૈરાન પારી શક્યો, અહીએ તો જનતા તો ચીસો ખાન પણ દીધો નો, દુઃખે કો દુઃખી કરશ, દાંત કો ઉપચાર પણ ઘરનું પણ થયો, છોરી કો દાંત તો જન બાંગો ટીંગો છે, કસ્તો ન સુવાવને ભાગો છે, સીધા બનાવનું પણ થયો, એસકો ઉપચાર કરન કાં પો જાને હોલા,
1: લ અબ ચિંતા કરનો પડદૈન, રોલપાલી મુસ્કાન ડેન્ટલ ક્લિનિક છ ની તપાઈકો સાથ।
2: दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति चार सुनी चौर रोल्पा में जानुहोस निको हुना।
3: हजुर, हामी कहा दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घंटा तपाईकै सेवामा तत्पर छौं।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बांगा टिंगा दात सुविधा बनाउने,
4: नदुखाई दात निकाल्ने,
1: दुखीको दात जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँतो लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840318 9095 14 1452।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति गाउँपालिका चार सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अक्याडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
1: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस, आनन्द अकाडमी घोराही दाङ।
5: आइया मम्मी दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
1: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
6: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई,
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।

0: किन ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईहरु कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिक मा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
1: ए हो र बाबु, यो कहानी र छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: B&B डेन्टल क्लिनिक, घोराही 15।

0: मेलायु मायुका लागि छ सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना जुमु बेला खिमरिदे गरम ओभरी जेउ बेला सुनो भुरी कता ओचुली जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना ताई आउ ये गिनी प्राकृतिक सम्पदा र तक्षेत्र ज सक्षम नाभि वातावरण मिलेने लख्यता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाभि भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखार नामे ल भे लागिने सज जिमी किमी लापरवाही सुनो चाउस खेलगेमा दुख गिजिङ के कोठेल मेलागी नाटे जन धनी मे खेपा छिपिता उठो फोकाई
1: बिछो छालियाला बल्ल मेलागी पुरो रङ्गे नौ पुराले चौसो खेल गिरी
0: वन जङ्गल सर मिरा आइदिने बानी एमएल एमए हो सखा मेला लिउ सोतर पोतर राले पार जगे रहते
1: सलाई लाइटर स्याउला ले सचाउने चिज राले जा बाङजा र यामा देने पोल गेने या इचौ चिज र रहिदे वन जङ्गल याल गे बाबा या
0: पिकनिक वन भोज बाक मे सचाउसु छिन्नी मेले चौसो सै देखि खनाले वन जङ्गल ओसो छाम्नु दैके बारी प चुरो दिदी ओरे बनै
1: नाङथार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
0: गेछो छामेला खोरेल चाउसी खोरिए होलिदे करिमकाई गेज मेके लाइजु अब नैजले बनाए गेङ एल गेज मेके नलाए औले नयोके नाइजे
1: वन जङ्गल छ जुडिसियो घेङ बारी ल बाली नाली चिउला चिउली यात्रा र सतासु छिमी ने चाउसो सैदेके खेले
0: वन जङ्गल मेला दुगे माइए
1: कार्यालय प्रहरी कार्यालय स्वर्ण सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
0: सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
2: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समयपछि मात्र उपभोग गरौं वा बजारसम्म पुर्याऊ
2: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली हिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: का गुण र दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पथमा, त्यो बिन्ती मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो, रोजेर छान्दैन त्यो, खाता जाति सबै दुष्ट, नबुझी बिर्सेर हान्दैन त्यो, हार्दिक श्रद्धाञ्जली।
4: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको, वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको, यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भने हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइटी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठा जुतर्फ चन्द्रबहादुर डाँगी,
5: भतिजा एक भाइ काल बहादुर डाँगी,
4: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी, नाति मनिष डाँगी, जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, शिला डाँगी, देविना डाँगी, नातिनी सेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जातर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइतीतर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नातितर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, नाती पनातिनीहरू, आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू, स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू, 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू, 3 भाइ बहिना, छोराको माइतीतर्फ सम्धी भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू, थबाङ 3 मिरुल पर्जा रोल्पा, आमाजुतर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्रबहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू डानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ भाई देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै तीन भाई, भदैनी तीन बहिनी, जेठी दिदी आइती डागी, भिनाजू भागीमान डागी, भतिजा भतिजीहरू, चार भाई बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाती दीपलव केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाती शिशिर ओली लगायत सम्पूर्ण दागी परिवार परिवर्तन गाउँपालिका दुई रांगसी मक्तुम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्ट मित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: यो दाँते त हैरान पारिसक्यो, अहिले त जनता तो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ, दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
7: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
8: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
9: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
7: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
8: हजुर हाम्रा सेवाहरू
7: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
10: नदुखाई दाँत निकाल्ने,
7: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
10: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
10: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
10: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
7: 9805614652।
9: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
11: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
12: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
11: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
12: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
11: शिक्षक सेवा आयोगका प्रावी निमावी मावी र शिक्षक लाइसेन्स,
12: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
11: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट,
12: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
11: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
12: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849020754 र 9849093412।
11: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्, आनन्द अकाडमी घोराही दाङ।
13: खाना खान नि सक्दिन।
7: होइन, यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
14: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
15: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
14: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
15: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
14: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
15: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123।
14: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
16: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योनि मस्त र जरुरी सूचना। झुमु तेला खेमरिदे गरम ओबोदिरी जेउ तेला सुनो भुरी पटास ओचुदिरी जेउ आउ तेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना चाहिए। आउ ये गिने प्राकृतिक सम्पदा र त खेप्त ज सक्षम नाभे वातावरण मिले हेल खेप्ता असर किने रि उमूल र थङ्ने भुच्छे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाभे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिने गिने लापरवाही सुनो चाउस खेलगेमा दुख
17: वन
16: जङ्गल सगर मेरा आयुर्वेदाली एमएल एमए सोछा मेला लिउ सोतर पोतरालाई पार्दे
17: रलाई लाइटर स्याउला मे सचाउने चिजरालाई भुजा बाङ्जा र यामाधेमे पोल जेने या किटौ चिज र रहे वन जङ्गल
16: पिकनिक वनभोज बाको सचाउँछु छिन्नी मेलै चाउसो सैदेखि खेनाए वन जङ्गलले ओछो छाम्नु भएको बारीको चुरोट विधि ओरे भने कोबाजेमके माथि
17: नान्थर नाम र लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हाललाई चाहिँ अनुगमन दिने व्यवस्था चाउसो दिए
16: गेसो छामेला खोरेल चाउसी कोरिए होइदे करिङकाई गेसो मेकेलाइजु अब नजिरे बने गेम एल गेजो मेके नलाए औले नयो के नाइजे
17: वन जङ्गल सजुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली यात्रा सताउँछु छिमी ले चाउसो सैदेखि खेले
16: वन जङ्गल मेला दुखे माइए मेला दिने पार जना खरनामदार मिलिदिए भने सानो जमे घेसे
17: बतास उचुली जु बेलाको हिजिमके कोटल मेके सताङ्किने हेनोठेमा छिन्नी ले चाउसो घेसे
16: मेला दिने निकाय के मने के बचिए सोनो अरूले भने के बच्छ या
17: के छ छामला पोयाल मेला दिउ किसम किने के छोटा ओडा कार्यालय प्रहरी कार्यालय सुनसरी गाउँपालिका गाउँ कार्यपालिका हुने कार्यालयले खबर दिए
16: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बात रोग भएको हुन सक्छ। यो सबै त बात रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदय घात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसाद छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
3: आज खाना पकाए पो पाक्छ। जबसम्म मेरो माग पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन। सके आफै पकाएर खाए हुन्छ।
2: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे? के हो तिम्रो त्यस्तो माग, जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
3: चाड पर्व आउन लागिसक्यो। सुनका गरगहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
2: गहना किन्ने भनेर मात्रै हुन्छ? विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि। फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
3: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि। त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: लौ उसो भए, सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ। नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
3: प्रोपराइटर तिलक रसाईली,
2: सम्पर्क मोबाइल नम्बर 98-631-59-93, 98-119-39-535। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
0: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
4: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
5: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्वीन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्वीन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
4: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
5: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
3: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्वीन केयर क्रिम।
1: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्वीन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478551234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्वीन केयर क्रिम। सबैका लागि, सधैँका लागि।

0: तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
1: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ।
2: सम्पर्क मोबाइल 98571
1: 98479802,
2: 98095
1: र 98103940।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
5: चाहेद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर फुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोर्ने तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, पोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कोलेजो, बाद मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छेपेको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक ग्लास तथा रिपोर्ट परामर्श गरिने,
6: कम तौल, दुध नसुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत पग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
4: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
6: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
4: जसका लागि मोबाइल नम्बर छ 9858-44-123, 9848-07-670 र ल्यान्डलाइन फोन नम्बर 082-591-670।
6: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
8: होइन, के भएको छ र तपाईँलाई?
7: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो?
9: अरे काका,
8: यसको लागि त घोराही डाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
10: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानीद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
11: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिसा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिराउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो जुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
10: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
11: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
10: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
12: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
13: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
14: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर। मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँ।
13: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
14: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
13: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
14: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 0825563367 र मोबाइल नम्बर 9848557569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825593369 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौं प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
9: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
15: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गएर ल्याउ एकै ठाउँमा पाइनु पर्यो नि
9: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
15: लौ उसो भए म सामान लिन गइहाले
9: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
15: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 9857830504
9: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
15: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
16: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
17: आफ्नो घर वरपर सधैँ सफा राखौं तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
18: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
17: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
19: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
17: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फँसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
18: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
17: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
19: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
17: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
18: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोल शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
17: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
19: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
17: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
18: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

आदरणीय रोल्पा बाफी आमा बुबा दाजुभाई दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेशनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेशनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेशनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेशनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।

0: विवाहको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 238,
1: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोका 9481 68 697,
0: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9585 78 22 275।
1: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: एसई त राम्रो जीपीए ल्याएर पास भयो, आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला, कहाँ पढ्न जाने होला?
3: कहाँ जानु नि, मैले पढेको स्कूलमा जाउ न।
2: कुन स्कूल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
3: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएईमा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
2: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
3: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
2: हाम्रा विशेषताहरू, 10 योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
3: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवासीय छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
2: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9585 78 41 011,
3: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरी दाङ।
4: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
5: खै योमा त डाँडाको छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्नन् भने कस्तो दिमाग खराब।
4: ओहो, भुसुक्कै बिर्सेछु, जाऊ जाऊ दिमाग चोरी खेल्न जिक्र, रुबा स्टोरबाट दाना लिएर आऊ त।
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ, साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50 571 र 9858 24 171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ, टुडीखेल, रोल्पा।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाटो आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, जित क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन न चलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको एक बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78232।
3: का भुल र दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पथमा, त्यो बिन्ती मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो, रोजेर छान्दैन त्यो, खाता जाति सबै दुष्ट, नबुझी बिर्सेर हान्दैन त्यो, हार्दिक श्रद्धाञ्जली।
4: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किन खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठा हाजु तर्फ चन्द्रबहादुर डाँगी,
5: भतिजा एक भाइ काल बहादुर डाँगी,
4: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी, नाति मनिष डाँगी, जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशी डाँगी, देविना डाँगी, नातिनी सेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनातिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुक्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सम्धी भागीमान बुधा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
5: आमाजू तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, खान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्रबहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू डानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ भाई देवप्रसाद ओली, बुहारी भूमाली ओली, कान्छा भदै तीन भाई, भदैनी तीन बहिनी, जेठी दिदी आइटी डागी, भिनाजू भागीमान डागी, भतिजा भतिजीहरू, चार भाई बहिना, ज्वाइँतर्फ दुर्गा केसी, नाती दिपलप केसी, माइला ज्वाइँ प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाती सुशीर ओली लगायत सम्पूर्ण दागी परिवार परिवर्तन गाउँपालिका दुई राङ्सी मक्किम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: यो दाँते त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
7: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
8: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
9: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
7: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
8: हजुर हाम्रा सेवाहरू
7: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
10: नदुखाइ दाँत निकाल्ने,
7: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
10: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
10: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
10: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
7: 9805614652।
9: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IME बैंक सँगै जोडिएको घरमा।
11: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
12: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
11: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
12: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
11: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
12: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
11: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
12: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
11: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
12: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849020754 र 9849093412।
11: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
13: आइया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
7: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
14: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
15: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
14: ए के के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
15: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
14: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट थिचर स्टिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
15: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
14: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
16: मेरा लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुमु बेला खिमृदी गरम ओबोद्री जेउ बेला सुनौ, भुरी पतास ओचुली जेउ आउ बेला क वन जङ्गल ल घे लागिने मस्तज सम्भावना चाहिए। आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी वातावरण मिले बेला झेप्पा असर किने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनौ, नाखार नामे ल घे लागिने सज जिमी गिमी लापरवाही सुनौ, चाउसो खेलगेमा दुख को जन धनी
17: वन
16: जङ्गल सर मेरा आदिवरी बानी एमए सोछामेला लिउ सोतर पोतर
17: रालैतर्स्याउलाउने चिज रालैजा र यामाले पोल गेने यहाँ चिज रे वन जङ्गल
16: पिकनिक वनभोज बाको सोचाङ्सु छिन्नी मेले 400 खेनाले वन जङ्गले ओसो छाम्नु भएको बारीको चुरोट विधि ओरे भने खोबाजुङ्गे माथि
17: नाङथाङ नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हाल्नै छ अनुगमन दुने व्यवस्था चाउसङ्गी दुए
16: गेसो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिम गाई गेजम हेकेलाई जु अब नजिरे बने गेम एल गेजम हेकेमा लाए औले लाएकेमा लिए
17: वन जङ्गल छ जुडेसी हो घेङ बारी ल बाली नाली चिउला चिउली यात्रा सताउँछु छिमी मे चाउसो सैरेकी खेले
16: वन जङ्गल मेलाको गेमाइए मेला दिने पाँचजना खरनामदार मिलिदिए भने सानो छ मे घेस
17: बतास उचुली जु बेलाको हिजिमके कोटल मेकी सताङ्कीले हेन अफेमा छिन्नी मे चाउसो घेस
16: मेलाई दिने निकाय गे मनाइ के पछि सोनो अरूले भने के पछ यहाँ
17: के छ छाम्ला पोयाल हे लागि किसनकिनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर दिए
16: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर थपक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू भाजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकारो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।

0: होइन सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो, चुलोमा आगो बलेको देख्दिन।
1: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
0: होइन के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
1: चाड पर्व आउन लागिसक्यो, सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
0: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
1: ल बुढा, हजुरलाई यति पनि थाहा छैन रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
0: ल उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ, नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
0: यता सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
1: प्रोपराइटर तिलक रसाइली,
0: सम्पर्क मोबाइल नम्बर 9861295993, 9819349535। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
2: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
3: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
4: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपस्टेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
3: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
4: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
3: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु। गर्नुहोस्।
3: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङ स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परिमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
4: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
3: सुलीचौर शाखाका लागि मोबाइल नम्बर 9857822275, रेणुका रोगा 9481868697।
4: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857822275।
3: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
5: बाथोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
6: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
5: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाङ।
6: सम्पर्क मोबाइल 9857821105,
5: 9479702,
6: 9095982605
5: र 9010939940।
7: भाका भुल र दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पथमा, त्यो बिन्ती मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो, रोजेर छन्दैन त्यो, खाता जाति सबै दुष्ट, नबुझी बिर्सेर हान्दैन त्यो, हार्दिक श्रद्धाञ्जली।
8: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको, वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको, यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठा तर्फ चन्द्रबहादुर डाँगी,
9: भतिजा एक भाइ काल बहादुर डाँगी,
8: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी, नाति मनिष डाँगी, जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी बुहारी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डांगी, नाती नवराज डांगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नाती को माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाती तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डांगी, माहिली नातिनी बुहारी पवित्रा डांगी, जम्मा 53 घर, पनाती पनातिनीहरू आरोही डांगी, दीपसन डांगी, बहिनी ज्वाईहरू, स्वर्गीय बहिनी झुला डांगी, ज्वाई सीताराम डांगी, भतिजा भतिजीहरू, चार भाई बहिना, कान्छी बहिनी हैकमाली डांगी, ज्वाई झुप्ले डांगी, भतिजा भतिजीहरू, तीन भाई बहिना, छोराको माइती तर्फ सम्धी भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ तीन मिरुल पर्जा रोल्पा, आमाजु तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा तीन भाई, भान्जी तीन बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाई चित्र बहादुर थापा, भान्जा दुई भाई, भान्जी पुष्पा थापा एक बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हीरा सिंह ओली, स्वर्गीय भाउजू दानु ओली, भदै चार भाई तीन बहिनी भदैनीहरू, कान्छा भाई देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै तीन भाई भदैनी तीन बहिनी, जेठी दिदी आइकी डागी, भिनाजु भागीमान डागी, भतिजा भतिजीहरू, चार भाई बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाती दीपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाती शिशिर ओली लगायत सम्पूर्ण डागी परिवार परिवर्तन गाउँपालिका दुई राङ्सी मक्सिम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
10: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
11: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
10: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
10: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
11: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
12: कमलचन्द शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
10: गर्दन ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
11: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ,
12: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, विनाश, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
13: कम टाउन दूध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो पीबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता मुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम पीबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
11: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
13: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
11: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08251960
13: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन
1: हैन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसो लागि त घोराले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफसुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुघाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
4: खैया बद्दी मेरो त दाग दुखिलो के गर्ने होला अब
5: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
6: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड भोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
5: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
6: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
5: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
6: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को

0: आखा सिद्धार्थ गौतम नगर टोल रजिना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908669 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: लौ उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 9858830504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
4: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
4: जन्म, मृत्यु, विवाह, बसाई चराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
4: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
5: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
4: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
5: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
4: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै अपराध अपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
4: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
5: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
7: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
8: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ।
9: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
8: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
9: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, त्यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
8: सुन्दरता तपाईँको, हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
0: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4।

0: 真美好。
1: जलजला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली हिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर भार जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोचोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: दिउँसो 2 बजेको थाहा अपडेटमा कृष्णको नमस्कार। सरकारले लोकसेवा आयोगको नियमित पदपूर्ति प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भर्सना गरेको छ। संगठनले आज एक प्रेस वक्तव्य जारी गर्दै गत चार साउनको मुख्य सचिव स्तरीय बैठकको निर्णयबाट चालू आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना स्थायी पदपूर्ति नगर्ने र लोकसेवामा माग नपठाउने स्वेच्छाचारी कदम चालिएको आरोप लगाएको हो। संवैधानिक रूपमा स्वायत्त रहेको लोकसेवा आयोगलाई हुकुम शैलीमा नियन्त्रण गरेर लाखौं प्रतिस्पर्धी विद्यार्थीहरूको भविष्यमाथि खेलवाड़ गरिएको र युवाहरूलाई वैदेशिक रोजगारमा पलायन गराउन बाध्य पारिएको अखिल क्रान्तिकारीले जनाएको छ। सरकारका गलत नीतिहरूका कारण एकातिर साना ठूला व्यवसायहरू विस्थापित भइरहेको र अर्कातिर युवा जनशक्तिलाई नियोजित रूपमा बाहिर पठाउने काम भइरहेको भन्दै संगठनले यो निरंकुश र सर्वसत्तावादी कदम अविलम्ब फिर्ता गर्न माग गरेको छ। निर्णय तुरन्त फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रिने र त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने चेतावनी दिँदै अखिल क्रान्तिकारीले यो जनविरोधी कदम विरूद्ध एकबद्ध भई प्रतिवादमा उत्रिन आह्वान समेत गरेको छ। बाढ़ी पहिरोका कारण देशका विभिन्न भागमा 6 सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन् भने 11 सड़क खण्ड आंशिक रूपमा सञ्चालनमा रहेका छन्। सड़क विभागका अनुसार हालसम्म अवरूद्ध भएका 33 सड़क खण्ड मरम्मत भएपछि पुनः सञ्चालन भएका हुन्। विभागका महानिर्देशक विजय जयसीका अनुसार पहिरोले अवरूद्ध सड़क पुर्याउन सम्बन्धित स्थानमा डोजर, एक्सकाभेटर, लोडर लगायत उपकरण प्रयोग गरी तीव्र गतिमा पहिरो पुन्छ्याएर सड़क पुर्याउने प्रयास जारी रहेको जनाइएको छ। झापाको अर्जुन धारा नगरपालिका 11 लक्ष्मी धापका 17 अव्यवस्थित वर्षवासीले आज जग्गाधनी दर्ता प्रमाण पूर्जा प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति झापाले नगरपालिकाको सभाहालमा आयोजित कार्यक्रममा झापा क्षेत्र नम्बर 2 की प्रतिनिधि सभा सदस्य इन्दिरा राणाले उनीहरूलाई प्रमाण पूर्जा वितरण गर्नुभयो। पूर्जा वितरण गर्दै उहाँले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकले कानूनी रूपमा आफ्नो जग्गाको स्वामित्व प्राप्त गर्नु राज्यका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। र तोकिएको समयमा नापतोल यन्त्रको इजाजत पत्र नवीकरण नगर्ने तथा उपभोक्तालाई ठगी गर्ने 6,000 व्यावसायिक प्रतिष्ठानलाई कार्यवाही गरिएको छ। गुणस्तर तथा नापतोल कार्यालय विराटनगरले गत आर्थिक वर्ष 2082-83 कार्यवाही गरिएका कार्यालय प्रमुख शम्भु कुमार झाले जानकारी दिनुभयो। नापतोल यन्त्रको इजाजत पत्र नवीकरण नगर्ने र सो यन्त्रमा घटबट गरी उपभोक्तालाई ठगी गर्ने कार्य स्ट्याण्डर्ड नाप र तौल ऐन 2025 र उपभोक्ता संरक्षण ऐन 2075 अन्तर्गत गम्भीर कसुर मानिन्छ। कोशी प्रदेशका 10 जिल्ला तथा मध्य प्रदेशका 2 जिल्ला कार्यक्षेत्र रहेको उक्त कार्यालयले इजाजत पत्र दिएको जनाएको छ। गत आर्थिक वर्षमा 241 व्यावसायिक प्रतिष्ठानले एकल अनुगमन र 24 व्यावसायिक प्रतिष्ठानको संयुक्त अनुगमन गरिएको छ। कार्यालयले विभिन्न शीर्षकबाट गत आर्थिक वर्षमा 1,63,98,000 राजस्व संकलन गरेको जनाएको छ। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु, नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक
2: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
3: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
4: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
2: क्विन केयर क्रिम रे होइन, के हो यो?
4: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
3: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
4: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
3: सुन्दरता तपाईको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको छालालाई पोषण दिने कालोपन हटाउन मदत गर्ने नरम मुलायम र चम्किलो छाला बनाउने राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो त्यसैले प्रयोग गरौ क्वीन केयर क्रिम
4: थप जानकारी का लागि हाम्रै डाङ द्वारा उत्पादित तुलसी नेचुरल इंडस्ट्री को ब्रांड क्वीन केयर क्रीम को आधिकारिक विक्रेता रोल्पा लिबांग का लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबांग रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9847851234 ढिंगरी जोठान का लागि सपना ब्यूटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849925627 राम्रो छाला आत्मविश्वास को प्रतीक हो इसलिए खोजी खोजी प्रयोग करूं क्वीन केयर क्रीम सभी का लागि
5: यो दाँते तो हैरान पारी सक्यो अहिले त जनता तो चिसो खान पनि दिदैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नुपर्ने थियो छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
6: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
7: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन
8: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
6: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
7: हजुर हाम्रा सेवाहरू
6: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने
9: नदुखाई दाँत निकाल्ने
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने
9: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
9: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9847341318
6: 9805614652
8: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
10: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
11: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अक्याडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
10: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
11: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
10: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
11: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
10: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
11: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
10: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
11: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
10: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोराही दाङ
12: मम्मी दाँत दुख्यो म त खाना खान नि सक्दिन होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
12: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
4: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
12: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिटर स्टिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
12: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
13: मेलागी मायुका लागि सुनसरी गाउँपालिका योनि मस्तक जरुरी सूचना। झुमु तेला खेमरी दे गरम ओबोजरी जेउ तेला सुनो पुरी कतास ओचुलुरी जेउ आउ तेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी वातावरण मिलेने लख्यता असर किने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउस खेलगेमा दुख
14: वन
13: जङ्गल सर मेरा आयुर्वेदी बानी एमएल एमए हो सोछा मेला लिउ सोकर पोतरालाई पार दिएर हटाए
14: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई पूजा बाङ्जा र यामाधेले पोल गेने या पिचौ चिज र रहे वन जङ्गल यहाँ के भए
13: पिकनिक वनभोजबाट मे सचाउँछु छिम्नी मेलै चाउसो सहीदेखि खेनाए वन जङ्गलले ओछो छाम्नु दाइके बारीको चुरोट विधि ओरेको नै खोबाजे
14: नाङथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसिए
13: गेछो छामेला खोरेल चाउसी खोलिए होलिदे चरिम गाई गेजो निकेलाइजु अब नजिरे बनाए गेङ एल गेजो निकेमा लाए औले लायो कि लाइदिए
14: वन जङ्गल छ जुडिसियो घेङ बारी ल बाली नाली चिउला चिउली झात्रा र सताउँछु छिमी मे चाउसो सहिदेखि खेले
13: वन जङ्गल मेलाइदु गेमाइए मेला तिमी पार्कमा खर्नाबार मिलिदिए भने सानो जमिने भेट्छे
14: बतास उचुलिजु बेलाको हिजिमके कोटल मेके सताङ्कीले हेनौथेम छिन्ने मे चाउसके सया
13: मे लागि निताए के मलाई के पछि सुन अरूले भने के बच्चा
14: के छ छामला पोयाल मे लागि उके सन्किने के छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर गिरिए
13: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: नमस्कार, म गायक तथा संगीतकार युनि भोजराज विक। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज
1: हेलो।
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
4: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
5: 96.4 MHz मा सुन्न नभुल्नुहोला
6: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जजलामा स्टुडियो प्राविधिक मित्रसँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर हजुर आदरणीय श्रोता तपाईँदेखिको समयमा कहानी के गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो काली नभएर यो दुवैको समय छ आफ्नै कामकाजमा तल्लीन बिजी व्यस्त स्वस्थ रहनु भएको छ होला र त कोही साथीहरूले प्रोग्राम हेलो जलजला कतिखेर आउँछ र सहभागिता जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको थियो होला ती तपाईँको प्रतीक्षाको गदीलाई एकै साथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु तपाईँहरू भने जहाँ अनि जे जस्तो अवस्थामा रहे तापनि प्रोग्राम हेलो जलजला सुरुदेखि अन्तिमसम्म सुनेर सार सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेको छु हजुर यो कार्यक्रम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुनानी कन्देरामा पनि सुन्न सक्नुहुनेछ साथसाथै म टिकटक लाइभमा पनि आइसकेका छु टिकटक लाइभमा तपाईँले तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट हामीलाई प्रत्यक्ष लाइभमा हेर्न सक्नुहुनेछ र त हामी आउने गर्दछौ हरेक हप्ताको सातै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी बिहिबारी श्रृंखलामा छौ बिहिबारी श्रृंखलामा के गर्छौ कस्तो गर्छौ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला यदि जानकारी छैन नयाँ साथीलाई भने म तपाईँलाई जानकारी गराउँछु आज बिहिबारी श्रृंखला हो बिहिबारी श्रृंखलामा हामी यहाँबाट लोकगीत मात्र गीत राख्छौ भनेर मैले तपाईँहरूलाई जानकारी गराएको थिएँ योभन्दा अगाडि पनि बिहिबारी श्रृंखलामा हामी यहाँबाट लोकगीत राख्छौ तपाईँहरूले भने कार्यक्रमलाई सुनेर मात्र सार सपोर्ट दिनुहोला म तपाईँलाई आग्रह गर्छु कार्यक्रम अन्तिमसम्म सुन्नुहोला र जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया भने दिन सक्नुहुनेछ मलाई टिकटक लाइभमा म्यासेज छोडे पनि हुन्छ र मलाई फोन गरेर भने पनि हुन्छ टिकटक लाइभमा आइसकेपछि तपाईँले कमेन्टमा भने पनि हुन्छ म तपाईँलाई आग्रह गरे के त भयो कार्यक्रमको बारेमा जानकारी अब भने शुभारम्भ स्वरूप एउटा गीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु तपाईँ भनी हामीलाई छोडेर कतै पनि नजानुहोला यो गीत तपाईँको लागि

राम्रो रहेछौ जे होस् यो त नभएर पार्यो मलाई बेहोस् यो त मेरो जीवनको नै पहिलो अनुभव हो गीत तपाईँको लागि हामीले राखिसकेका छौँ कार्यक्रमको शुभारम्भ स्वरूप पहिलो लभ हो भन्ने गीत तपाईँको माझमा राखिसकेका छौ अब भने हामी अर्को गीत राख्नेछौ आजको वचनमा हामीले यहाँबाट लोकगीतहरू राख्नेछौ है त पहिलो लभ हो भन्ने चाहिँ गीतको आवाज होइन कस्तो रहेको छ त केटी र केटा दुवैजनाकोमा भन्नेछु केटामा रहेको छ भावुकपन र महिला आवाज पुरुषमा रहेको छ भावुकपन र महिला आवाज सुनिता बुढा छेत्रीको आवाजमा सजिएको यो गीत तपाईँको माझमा मैले प्रस्तुत गरिसकेको छु अब भने हामीले अर्को गीत राख्नु पर्ने हुन्छ हामी आजको वचनमा भने तपाईँहरूसँग कुराकानी गर्न सक्दैनौ किनकि बिहिबारी श्रृङ्खलामा हामीले योभन्दा अगाडि साथीको बारेमा वर्णन गर्नुपर्ने थियो भने अहिलेको वसाइमा भने हामीले चेन्ज गरिसकेका छौँ अहिलेको वसाइमा भने हामी यहाँबाट लोकगीत मात्र राख्छौँ तपाईँले भने कार्यक्रमलाई सुनेर मात्र साथ दिनुपर्ने हुन्छ अब भने म गीत राख्छु अलपत्रै नभएर बस्यौ अलकै गीत राख्छु त्यसपछि फेरि पनि तपाईँको माझमा पुनः उपस्थित हुने नै छु यो गीत सुनेर मनोरञ्जन लिनुहोला कतै पनि नजानुहोला

भर्चुअल गीत पछि तपाईलाई फेरि पनि स्वागत छ। अब भने हामी फेरि पनि अर्को गीत राख्नेछौ तपाईको लागि। आज हामी सोमबारी नभएर बिहिबारे श्रृङ्खलामा छौ। बिहिबारे श्रृङ्खलामा तपाईसँग हामी कुराकानी गर्न सक्दैनौ। आज हामी यहाँबाट लोकगीतका गीतहरू राख्छौ, तपाईँहरूले भने सुनेर मात्र साथ दिनुहोला। बस्यौ अलग्गै माया बस्ने एउटासँग होइन र बिहा गर्ने छुट्टीसँग भन्छन् नि त, तर यो चाहिँ अलिकति फरक ढङ्गले गाइएको गीत छ। अलग्गै बस्यो भनिसकेपछि त होइन माया प्रेम पनि नलगाएको, बस्ने ठाउँ नै अलग छ होइन। एकदमै सुमधुर आवाजमा सजिएको गीत, अर्जुन सापकोटाको आवाजमा सजिएको गीत तपाईँको माझमा मैले राखिसकेको छु। अब भने मैले कुन गीत राख्छु होला त तपाईँलाई अनुमान छैन है त। अब भने म गीत राख्छु झ्यालैमा ऐना, गीत पछि फेरि पनि उपस्थित हुने नै छु। तपाईँ भने झ्यालमा बसेर ऐना हेर्दै गर्नुहोला, गीत पनि सुन्दै गर्नुहोला, रम्दै रमाउँदै गर्नुहोला। यो गीत तपाईँको लागि

तपाईँलाई फेरि पनि स्वागत छ। घरमा बस्यो भेपालु भन्दै थियो गीतले होइन, झ्यालैमा होइन, गीत तपाईँको लागि मैले राखिसके आज। अब भने पालो तपाईँको रहनेछ 97 42 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। हामीलाई कमेन्ट छोड्नुहुन्छ, पहिलो कमेन्ट कसको रहेको छ त? म कमेन्ट छोड्छु है त, छोड्छु भनेको त अलि भएन होइन, म चाहिँ कमेन्ट पढ्छु भन्न खोजेँ तर जिब्रो लटपटिहाल्छ। हामीलाई सुन्दै हुनुहुन्छ राणा मगरले, हेलो नमस्ते सिस्टर, म हाल मौरिसियसदेखि घर चाहिँ सेरम एक भन्नुभएको छ, रोल्पाबाट सुन्दै हुनुहुन्छ। रोल्पाको मान्छेले उहाँले मौरिसियसबाट सुन्दै रहेको जानकारी दिनुभएको छ। त्यसै गरी हामीलाई बियुङ बी नन्दासबाट आएको छ, हेलो नमस्ते, नमस्कार हजुर, के छ खबर, सन्चै हुनुहुन्छ? म नि सुन्दैछु रोल्पाको कोत गाउँबाट भीमहाल भन्ने मान्छे भन्नुभएको छ। तपाईँ अलि स्पष्ट तरिकाले बुझ्ने तरिकाले लेख्नु होला। पवन बुढा मगरले हामीलाई जाजातपुरबाट हजुरको लाइभ सुन्दैछु भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद यो कमेन्टको लागि। र तपाईँहरूले कहाँबाट सुन्दै हुनुहुन्छ, के को माध्यमबाट सुन्दै हुनुहुन्छ त्यो जानकारी गराउनु होला। माध्यम भनेको त टिकटक नै होला होइन, कहाँबाट सुन्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ तपाईँहरूले जानकारी गराउनु होला, म तपाईँलाई आग्रह गरे। 97 42 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। अब भने हामी कुन गीत राखौला त? लौ नानी भन्ने गीत तपाईँको माझमा राख्छु, त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि।

सकिना गीत बजने तपाईलाई फेरि पनि स्वागत छ। 97.46 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ त म भन्दैन है। आजको विषयमा हामी तपाईसँग कुराकानी गर्न सक्दैनौ, आज हामी यहाँबाट गीत मात्र राख्छौ, तपाईले भने सुनेर मात्र साथ दिनुहोला। लौनली गीत राखिसकेको छु। हाम्रो सुरेश अञ्जन र अंजिता विश्वकर्मा को आवाज में रहकर गीत तपाईको लागि हामीले राखिसकेका छौ। अब भने पालो तपाईको म भन्दैन, पालो अर्को गीत को आज हामी गीत मात्र सुनाउने छौ है। कहाँबाट सुन्दै हुनुहुन्छ कमेन्ट छोड्नु होला, मैले अरु कमेन्ट नै वाचन गर्न सक्दिन भन्छु। म तपाईलाई आग्रह गरे अब भने म गीत राख्छु फेरि पनि भनेको

हरिलाई गीत राखिसकेको छु। भालो तपाईँको भन्दैन अब अर्को गीतको है त, गीत भने तपाईँको लागि हामी सुनाइसकेका छु भनेको काफल भनेको चरीलाई होइन र एकदमै सुनिरह सुनिरह लाग्ने पुरानो गीत हो यो चाहिँ होइन। बद्री पङ्गिनी त म भन्दिनँ होइन, हाम्रो भीमा कुमारी दुरा र पुरुष आवाज कसको रहेको छ त, नारायण राई माझीको आवाजमा सजिएको तपाईँको लागि भन्दैन म, नारायण राई माझी त होइन होइन, आवाज सुन्दै थाहा हुन्छ राजु परियार है त, राजु परियारको आवाजमा सजिएको गीत तपाईँको लागि हामी राखिसकेका छौँ। पालो तपाईँको रहनेछ अब भने भन्दैन म, फेरि पनि पालो भनिराख्छु होइन, के गर्नु अब बानी परेपछि त यस्तै नै हुने रहेको कुरा र पुरुष आवाज कसको रहेको छ त, नारायण राई माझीको आवाजमा सजिएको तपाईँको लागि।

ございます。ミスギートマトラクションエダ。あずこがせなたばいらいまれざんかりがらやり。あがでねばにしゃぎゃしゅう。えな。あずこがせまみれやばてろきつまたらくしゅう。たばいばにしゅうにらさでのわら。ぶらのやなやじんしゅうにかやみやばてばざんのしゃくしゅうばにら。まんたばいらざんかりがらいしゃぎゃしゅう。अनि तपाई टिकटक लाइभमा सुन्दै हुनुहुन्छ भने तपाई सक्नुहुन्छ त मेम्बरशिप दिनुहोस् सक्नुहुँदैन त लाइक गर्नुहोस् हैन अझै सक्नुहुँदैन भने त म के नै गर्न सक्छु र हैन अब मैले म सरसिरे बटासा एकदमै मनपर्ने गीत हो मलाई चाहिँ त्यही भएर म सरसिरे बटासा राख्छु त्यसपछि फेरि पनि उपस्थित हुने नै छु

स्वतः मलाई तिम्रो झल्कोले सताछ गोविन्द पौडेल र शान्तिश्री परियारका आवाजमा सजिएको गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। अब भने हामी गीत फेरि पनि अर्को राख्नु पर्ने हुन्छ। म तपाईँलाई आग्रह गरे अब हामी अन्तिम चरणमा आइसकेका छौँ। अन्तिम चरणमा भने हामी मन परेको मान्छे भन्ने गीत चाहिँ राख्दैनौँ है त। म तपाईँलाई आग्रह गरेँ अब हामी यहाँबाट कुन गीत बजाउँ त ल तपाईँले भन्नु पऱ्यो, कमेन्टमा छोड्नुहोस् ल, कमेन्टमा छोड्नुहोस् अनि मात्र म तपाईँहरूको तपाईँले भन्नुभएको गीत म यहाँबाट बजाउने छु है त। 97.45 भन्दैनमा आजको बजाइमा हामी तपाईँसँग कुराकानी गर्न सक्दैनौँ। अब भने म कुन गीत बजाऊ त, हिमालयमा मैना भन्ने गीत राख्छु, त्यसपछि फेरि पनि उपस्थित हुने नै छु।

युकिट बसी तपाईँलाई फेरि पनि स्वागत छ। भर्खर भर्खर बसेको मायाको अतो पतो छैन होइन। अर्जुन साहबको तार समीक्षा अधिकारीको आवाजमा सजिएको गीत मैले तपाईँहरूको माझमा राखिसकेका छु र अन्तिममा जाडा जाडै कुन गीत बजाऊ भनेर मैले साथीहरूलाई भनेको थिएँ तर साथीहरूले कमेन्ट छोड्नु भएन। अब भने म यहाँबाट माफ छैन गीत चुज गरेर बजाउँछु है त। म तपाईँलाई आग्रह गरे मैले तपाईँहरूलाई जानकारी गराएको थिएँ होइन। तपाईँहरूलाई आजको अन्तिम गीतमा कुन बजाऊ त अन्तिम गीत जाँदा जाँदै तपाईँहरूले भन्न सक्नुहुन्छ कि हुँदैन भनेर मैले तपाईँहरूलाई भनेको थिएँ तर तपाईँहरूले भन्नु भएन होइन। कसैले न्युसङ भन्नुभएको छ, न्युसङ हामीले बजाइराख्छौँ तर कुन न्युसङ हो भन्ने कुरा तपाईँहरूले जानकारी पाउनु पर्यो होइन। गीतको नाम पनि भन्नु होला भनिरहेको थिएँ तर भने साथीहरूले भन्नु भएन, नाम भन्नु भएन। अब भने म यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ झोरले गीतलाई छोड्दै। यतिन्जेलसम्म कार्यक्रम सुन्ने सुन्न प्रयास गर्ने सहभागिता जनाउनु हुने त म भन्दैन आजको बजाइमा होइन। र टिकटक लाइफमा हामीलाई अन्तिमसम्म सुन्नुहुने, इन्टरनेट अनलाइनमा सुनिदिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको श्रृङ्खलाबाट भनी प्रिय छुटिन्छु। भोलिको श्रृङ्खलामा हाम्रो भेट हुने नै छ। नमस्कार।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली हिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: एक साथ प्रसारण भइरहेको छ।
4: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
3: लोकसेवाको नियमित पदपूर्ति रोक्ने निर्णयप्रति विद्यार्थी संगठनको भत्सना। शिक्षा मन्त्री विरूद्ध त्रिवेणीमा प्रदर्शन, केही विद्यार्थी पक्राउ।
4: जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै भूमिहीनद्वारा माइती घरमा प्रदर्शन। झापाको अर्जुन धारामा 17 परिवारलाई लाल पूर्जा वितरण।
3: सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कर अधिकृत पक्राउ। उपभोक्ता ठगी गर्ने कोशी प्रदेशका 6,000 व्यावसायिक प्रतिष्ठान कार्यवाहीमा।
4: प्रश्नपत्र चुहावट प्रकरणमा फास्ट ट्र्याक अदालत स्थापना गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा। शिक्षा मन्त्री प्रधानको राजीनामा नआएसम्म आन्दोलन नरोकिने सीजेपीको अडान यथावत।
3: र कावा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार 2 हार। विश्वकप लिग 2 क्रिकेटमा नेपाल नेदरल्याण्डस विरूद्ध टस हारेर ब्याटिङमा।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङडाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: समाचार अब विस्तारमा। बालेन्द्र शाह नेतृत्वको सरकारले लोकसेवा आयोगको नियमित पदपूर्ति प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भर्सना गरेको छ। संगठनले आज एक विज्ञप्ति जारी गर्दै गत साउन 4 गतेको मुख्य सचिव स्तरीय बैठकको निर्णयबाट चालू आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना स्थायी पदपूर्ति नगर्ने र लोकसेवामा माग नपठाउने स्वेच्छाचारी कदम चालिएको आरोप लगाएको हो। संवैधानिक रूपमा स्वायत्त रहेको लोकसेवा आयोगलाई हुकुमी शैलीमा नियन्त्रण गरेर लाखौं प्रतिस्पर्धी विद्यार्थीहरूको भविष्यमाथि खेलवाड़ गरिएको र युवाहरूलाई वैदेशिक रोजगारीमा पलायन गराउन बाध्य पारिएको अखिल क्रान्तिकारीले भनेको छ।
3: त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल विरूद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। आज विश्वविद्यालयका सहकुलपति एवं विश्वविद्यालय सभागका उपाध्यक्ष समेत रहनुभएका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन पुग्दा विद्यार्थीले नारावादी सहित विरोध प्रदर्शन गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन सोभियो खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीले मन्त्री पोखरेल विरूद्ध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले मेरिटोक्रेसी लागू गर र नेपो बेबी शिक्षा मन्त्री जस्ता नारा अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए। विश्वविद्यालय परिसरमा असहज परिस्थिति सृजना भएपछि सुरक्षामा खटिएको प्रहरीको टोलीले प्रदर्शनरत केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ।
4: भूमिहीन सुकुम्बासी तथा व्यवस्थित बसोबासीले आफ्नो बसोबास तथा जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै माइती घर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठीवास लगाएको भन्दै उनीहरूले आज काठमाडौँको माइती घरमा प्रदर्शन गरेका हुन्। सरकारले समस्या समाधान नगरेसम्म आन्दोलन जारी रहने उनीहरूले चेतावनी समेत दिएका छन्। सुकुम्बासी अगुवा प्रेम बहादुर तामाङले सरकारले सुकुम्बासी र हुकुम्बासी नछुट्याइकन सबैलाई एउटै डालोमा हाल्ने काम गरेको भन्दै आपत्ति जनाउनुभयो। सरकार भूमि नभएका र भएका भूमि भएका र भूमि नभएका नागरिकहरूको छानबिन गरेर मात्र सुकुम्बासी बस्ती हटाउनु पर्नेमा त्यसो नगरेको उहाँको भनाइ छ। वैकल्पिक व्यवस्थापन नभएसम्म आन्दोलन जारी राख्ने पनि उहाँले बताउनुभयो। सरकारले गत वैशाख 11 र 12 गते काठमाडौँ उपत्यकाका विभिन्न खोला तथा नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाएको थियो। त्यति बेला सरकारले 15 दिनभित्र वैकल्पिक व्यवस्था गर्ने भने पनि अहिलेसम्म व्यवस्थापन गर्न सकेको छैन।
3: झापाको अर्जुन धारा नगरपालिका 11 लक्ष्मी धापका 17 अव्यवस्थित बसोबासीले आज जग्गा धनी दर्ता प्रमाण पूर्जा लाल पूर्जा प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति झापाले नगरपालिकाको सभाहालमा आयोजित कार्यक्रममा झापा क्षेत्र नम्बर 2 की प्रतिनिधि सभा सदस्य इन्दिरा राणाले उनीहरूलाई प्रमाण पूर्जा वितरण गर्नुभएको हो। पूर्जा वितरण गर्दै उहाँले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकले कानूनी रूपमा आफ्नो जग्गाको स्वामित्व प्राप्त गर्नु राज्यका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले लाल पूर्जा वितरणले नागरिकको सम्पत्ति माथिको अधिकार सुनिश्चित गर्नुका साथै आर्थिक तथा सामाजिक सुरक्षामा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। वडा नम्बर 11 यसअघि 144 अव्यवस्थित बसोबासीलाई प्रमाण पूर्जा वितरण गरिसकिएको छ। नयाँ सूचीकरण अनुसार अर्जुन धाराका 11 वडामा 729 भूमिहीन सुकुम्बासी, 212 भूमिहीन दलित तथा 6359 अव्यवस्थित बसोबासी रहेका छन्।
4: द्वन्द पीड़ितहरूले विश्वसनीय पारदर्शी र पीड़ित मैत्री प्रक्रियाबाट सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै प्रदर्शन गरेका छन्। द्वन्द पीड़ितहरूले आज काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन गरेका हुन्। आम द्वन्द पीड़ित समुदायले आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले पीड़ितको अर्थपूर्ण सहभागिता बिना गठन गरिने आयोगले संक्रमणकालीन न्यायको उद्देश्य पूरा गर्न नसक्ने भएकाले पीड़ितहरूलाई अनिवार्य सहभागी गराउन माग गरेका छन्। उनीहरूले आयोग गठन गर्न अगाडि पीड़ितसँग परामर्श गर्न योग्य तथा निष्पक्ष आयुक्त नियुक्त गर्न र वर्षौंदेखि अल्झिएको संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकारसँग आग्रह गरेका छन्।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लोहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ। आयोगको बर्दीवासबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले बताउनुभयो। लोहानस्थित एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस लिएको अभियोग छ। सूचना अधिकारी पोखरेलका अनुसार घुसको रकम यकिन गर्न कर अधिकृत पालमाथि आवश्यक अनुसन्धान भइरहेको छ।
4: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: मार्बल का सीपीवीसी प्रोडक्ट अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरुभन्दा 25% बढ़ी प्रेसर वहन कर सकने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरी रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रांड साथ ही मार्बल का यूपीवीसी प्रोडक्ट लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्पैक्ट स्ट्रेंथ भएको
7: सुरक्षा घरको साथ जीवन
8: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। तोकिएको समयमा नापतौल एन्टरको इजाजत पत्र नवीकरण नगर्ने तथा उपभोक्तालाई ठगी गर्ने 6000 व्यावसायिक प्रतिष्ठान लाई कार्यवाही गरिएको छ। गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले गत आर्थिक वर्ष 2082-83 कार्यवाही गरिएको कार्यालय प्रमुख शम्भु कुमार झाले जानकारी दिनुभयो। नापतौल यन्त्रको इजाजत पत्र नवीकरण नगर्ने र सो यन्त्रमा घटबढ गरी उपभोक्तालाई ठगी गर्ने कार्य स्ट्याण्डर्ड चाप नाप र तौल ऐन 2025 र उपभोक्ता संरक्षण ऐन 2075 अन्तर्गत गम्भीर कसुर मानिन्छ। कोशी प्रदेशको 10 जिल्ला तथा मध्य प्रदेशका 2 जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले इजाजत पत्र दिएको हो। गत आर्थिक वर्षमा 241 व्यावसायिक प्रतिष्ठानको एकल अनुगमन र 24 व्यावसायिक प्रतिष्ठानको संयुक्त अनुगमन गरेको छ। कार्यालयले विभिन्न शीर्षकबाट गत आर्थिक वर्षमा 1,63,98,000 राजस्व संकलन गरेको छ।
4: बाढ़ी पहिरोका कारण देशका विभिन्न भागका 6 सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन् भने 11 सड़क खण्ड आंशिक रूपमा सञ्चालनमा रहेका छन्। सड़क विभागका अनुसार हालसम्म अवरूद्ध भएका 33 सड़क खण्ड मरमतपछि पुनः सञ्चालनमा आएका छन्। विभागका महानिर्देशक विजय जैशीका अनुसार पहिरोले अवरूद्ध सड़क खुलाउन सम्बन्धित स्थानमा डोजर एक्सकाभेटर लोडर लगायत उपकरण प्रयोग गरी तीव्र गतिमा पहिरो पन्छाएर सड़क खुलाउने प्रयास जारी छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावत प्रकरणमा संलग्नलाई छिटो र कड़ा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। योग्यता तथा प्रवेश परीक्षामा भएको प्रश्नपत्र चुहावटको विरोधमा कक्रोच जनता पार्टी सीजेपीले शिक्षा सुधारको माग गर्दै शुरू गरेको आन्दोलन उग्र बन्दै गएपछि मोदीले आज फेसबुक मार्फत प्रतिक्रिया जनाउँदै पेपर लीक प्रकरणमा संलग्नलाई कार्यवाही गर्न द्रुत अदालत स्थापना गर्ने घोषणा गर्नुभएको हो। युवाको कल्याण र भविष्य भन्दा महत्वपूर्ण अरू केही हुन नसक्ने मोदीको भनाई थियो। वहाँले सम्बन्धित निकाय र अधिकारीहरूलाई आवश्यक सबै प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको जानकारी दिनुभएको छ। विद्यार्थीहरूको हित संरक्षणका लागि सरकारले चाल्दै आएको कदमकै निरन्तरताका रूपमा यो निर्णय गरिएको वहाँको जिकिर छ। युवाको भविष्यमा आघात पुर्याउने जोसुकैलाई पनि उन्मुक्ति नदिने वहाँको भनाई छ। यता आन्दोलनरत सीजेपीले भने शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागमा कुनै सम्झौता नहुने बताएको छ। दिल्लीको जन्तर मन्तरमा जारी प्रदर्शनबीच सीजेपीका प्रवक्ता सौरभ दासले शिक्षा मन्त्री प्रधानको राजीनामाबारे कुनै सम्झौता नहुने बताउनु भएको हो। मन्त्री प्रधानको राजीनामा नआएसम्म आन्दोलन शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढ़ाइने उहाँको भनाइ छ।
4: अब खेल समाचार। पाकिस्तानमा जारी काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। पाकिस्तानको इस्लामाबादमा आज भएको खेलमा नेपाली टोली श्रीलंकासँग 3-2 को सेटमा पराजित भएको हो। लगातार दोस्रो हार भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ। पहिलो सेट गुमाएको नेपालले दोस्रो र तेस्रो सेटमा लगातार जित निकाले पनि चौथो र पाँचौं सेट भने गुमाउनु पुग्यो। पहिलो सेट 18-25 गुमाएको नेपालले दोस्रो सेटमा 25-21 पुनरागमन गर्दै खेललाई बराबरीमा ल्याएको थियो। तेस्रो सेट पनि नेपालले 25-19 आफ्नो पक्षमा पारेको थियो तर चौथो सेट 21-25 गुमाउन पुग्यो। पाँचौं तथा अन्तिम सेट 10-15 गुमाएसँगै नेपाल च्याम्पियनशीपमा लगातार दोस्रो हार बेहोर्न पुगेको हो। यसअघि हिजो भएको पहिलो खेलमा नेपाल काजाकिस्तानसँग 3-2 सेटमा पराजित भएको थियो।
3: आईसीसी विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक सीरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्डस विरूद्ध पहिले ब्याटिङ गरिरहेको छ। युट्रेस स्थित स्पोर्ट्स पार्कमा नेदरल्याण्डसले टस जितेर बलिङ गर्ने निर्णय गरेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो। ताजा अवस्थामा नेपालले 6 ओभरको खेल सकिँदा 1 विकेटको क्षतिमा 25 रन बनाएर खेलिरहेको छ। नामिबिया विरूद्धको पहिलो खेलमा 8 विकेटले पराजित भएको नेपाल आज पहिलो जीतको खोजीमा छ। पहिलो खेल खेल्न लागेको घरेलु टोली नेदरल्याण्डस जीतबाट प्रतियोगिताको शुरूआत गर्न चाहन्छ। हाल लीग टूको 5 स्थानमा रहेको नेपालले 29 खेलबाट 24 अङ्क बनाएको छ। 28 खेलबाट 32 अङ्क बनाएको नेदरल्याण्डस तेस्रो स्थानमा छ।
4: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: लोक सेवाको नियमित पदपूर्ति रोक्ने निर्णयप्रति विद्यार्थी संगठनको भत्सना। शिक्षा मन्त्री विरूद्ध त्रिविमा प्रदर्शन, केही विद्यार्थी पक्राउ।
4: जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै भूमिहीनद्वारा माइती घरमा प्रदर्शन। झापाको अर्जुन धारामा 17 परिवारलाई लाल पूर्जा वितरण।
3: सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कर अधिकृत पक्राउ उपभोक्ता ठगी गर्ने कोशी प्रदेशका 6,000 व्यावसायिक प्रतिष्ठान कार्यवाहीमा
4: प्रश्नपत्र चुहावट प्रकरणमा फास्ट ट्र्याक अदालत स्थापना गर्ने प्रधानमन्त्री मोदीको घोषणा शिक्षा मन्त्री प्रधानको राजीनामा नआएसम्म आन्दोलन नरोकिने सीजेपीको अडान यथावत
3: र काभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार विश्वकप लीग टू क्रिकेटमा नेपाल नेदरल्याण्ड्स विरूद्ध टस हारेर ब्याटिङमा
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो अप्सरा र दिनेश बिदा हुन्छौ नमस्कार
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस् हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर
9: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
10: सयौं समुदायका हजारौं समस्या लाखौं गुनासा
11: करोडौं नेपालीका
12: यो दाँतले त हैरान पारिसक्यो अहिले त झन् तातो चिसो खान पनि दिँदैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नु पर्ने थियो छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
11: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
13: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन
14: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
11: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
13: हजुर हाम्रा सेवाहरू
11: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
15: नदुखाई दाँत निकाल्ने
11: दुखेको दाँत जरैदेखि उपचार गर्ने
15: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
11: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
15: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने
11: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
15: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840318 9095 14 1452
14: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
16: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
17: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
16: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
17: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
16: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
17: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
16: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
17: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
18: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
17: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
18: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
19: क्यो म त खाना खान नि सक्दिन
20: हैन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
21: हैन ए भाउजू तपाई आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुस् त के पर्यो तपाईलाई
20: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने हैन
21: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईहरु गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
20: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
21: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने
20: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9558743122 र 9558743123
21: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
22: मेलायु मायुका लागि छ सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना झुमो पेला खेमरिदे गरम ओबोजुरी जेउ पेला सोनो भुरी पटास ओचुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये जिमे प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षम नाभे वातावरण मिलेने ल घेप्ता असर केने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाभे भने जलवायु परिवर्तन ल असर सकिने सोनो नाखार नाम्बे ल भे लागिने सज जिमे किमे लापरवाही सोनो चाउस खेलगेमा दुख जिन्दगीको ठयल भेला किनाथे जन धनी खेप्पा छेपी ताउजुओ खोकाई वन जङ्गल सर मेरा आइरुली बाली एमएल एमए सोथामेला लिउ सोकर पोतर रालै पार बजे रहतै
23: सलाई लाइटर स्याउला मे सचाउने चिज रालै पूजा बाङ्जा र यामा धेने पोल गेने या पिटौ चिज र रहे वन जङ्गल याल के भाबा या
22: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मे नै चाउ सोसाई देखि खेनाई वन जङ्गल ओछो छाम्नी दैके बारीको चुरोट विधि ओरे बनै
23: नान्थार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने हाल्दै छ अनुगमन दिने व्यवस्था चाउसिएछो
22: छामेला खोरेल चाउसीको अब नजिरे बनाए गेङ अरूले
23: वन जङ्गल छ जुडिसी घेङबारी ल बाली नाली कुचिला चिउली झ्याक्रा चाउसो छिनी चाउसो सैदेखि खेले
22: वन जङ्गल मेला लागि तिमी पार्सना खरनन्दार मिलिदे भने सानोजन मेघे सहे
23: बतास उचलिजु बेलाको हिजिमके कोटल मेघे सताङ्किने हेनोखेम छिन्ने ने चासके सहे
22: ने लागि नि दाइ के मने के पछि कोनो अरुले भने के पछि या
23: के छ थामला पोयाल ने लागि के सन्किने के छ का ओडा कार्यालय प्रहरी कार्यालय सर्न सुनछरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर गिरिए
22: सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति पोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी किएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478076070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
3: आज खाना पकाए पो पाक्छ। जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन। सके आफै पकाएर खाए हुन्छ।
2: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे? के हो तिम्रो त्यस्तो माग, जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
3: चार बजाउन लागिसक्यो। सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
2: गहना किन्ने भनेर मात्रै हुन्छ? विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि। फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
3: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचादी पसल छँदैछ नि। त्यहाँ त बिना रसायनका शुद्ध सुनचादीका गहनाहरू पाइन्छ नि। त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: लौ उसो भए, सुनचादीका गहना बनाउनको लागि बुद्ध सुनचादी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ। नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यता सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
3: प्रोप्राइटर तिलक रसाइली,
2: सम्पर्क मोबाइल नम्बर 98631953593, 98119 39535। बुद्ध सुनचादी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषय में इस गांवपालिका को ओदानम 3 रुनीबांग बजार र ओदानम 4 सुलीचोर बजार परिसर निस्किने फोहोर हरेक हप्ता को आईतवार बुधवार र शुक्रवार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोर नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
5: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाँड,
4: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाँड।
5: सम्पर्क मोबाइल 98578211105,
4: 98479202,
5: 98095082605
4: र 98103940।
6: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
8: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, पल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब खोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, साथै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, साथै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
7: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
9: डाक्टर जङ्ग शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डी फोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
8: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
7: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
9: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाद मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार,
10: डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापेको र जोर्ने दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने।
11: फर्म टाउन, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
12: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
13: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
12: जसका लागि मोबाइल नम्बर छ 9858443123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
11: डाउन बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाउन।

0: जति अस्पताल धाए पनि जति धामी धाकरी गरे पनि कहिले निको हुने हैन
1: हैन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले सारै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराही दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न निको भइहाल्छ नि
2: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफसुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
4: खैया बद्दी मेरो त दादू खिलो के गर्ने होला अब
5: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
6: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जेसुकै गर्नुहोस् तपाईँले
5: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
6: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
5: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
6: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-5-63-367 र मोबाइल नम्बर 98-4-78-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-5-90-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौं प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
7: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
7: लौ उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
3: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
8: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
9: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
10: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
9: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
11: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
9: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा
10: कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
9: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।

0: कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
1: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
0: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
2: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दूधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
1: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
1: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणै

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेशनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेशनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेशनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेशनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9578-22-275, रेणुका रोका

0: 三美卡。
1: जलजला ड्राइव चेक यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलझला एफएम 96.4 मेगाहर्ज लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलझलापress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ। यो क्रममा तपाईलाई जानकारी गराए सामाजिक सञ्जालमा प्रोग्राम लोकसारथी कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ भने टिकटकबाट हामीलाई भिडियो लाइभ हेर्दै हुनुहुन्छ। प्रेस वीरेन्द्र गिरी नामक टिकटक एकाउन्टबाट भिडियो लाइभ हेर्न सक्नुहुन्छ। टिकटकमा गएर पीआरईएसएस प्रेस BEERENDRA स्पेस GIRI प्रेस वीरेन्द्र गिरी नामक टिकटकमा तपाईले गएर खोज्नुभयो भने त्यहाँबाट हामीलाई भेटाउन सक्नुहुन्छ। फलो गर्नुहोला, त्यहाँबाट हामी लाइभ पनि आइराखेका छौं। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम जानकारी गराए। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालरानी 95.7 मेगाहर्ज, रेडियो निर्सिमा 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छापच्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तानसेन पाल्पाबाट तिलु राणा भट्टराई, रेडियो मौरा हामीलाई रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट गुडियाभर, सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट नम्रता नेपालीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो दमौली 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चेडाईले साथ दिइरहनु भएको छ। रेडियो फिमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकेबाट सुदीप कुमार थारूले साथ दिइरहनु भएको छ। रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठले साथ दिइरहनु भएको छ। रेडियो भोटेउडार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मीले साथ दिइरहनु भएको छ। रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लान्चोक कोसीपारीबाट नकुल घर्तीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो आफ्नो एफएम 90.4 मेगाहर्ज रुकुम पश्चिमबाट हामीलाई मनिषा डागीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज उखलडुङ्गाबाट बिनु माया राईले साथ दिइरहनु भएको छ। रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो मौराखारा 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट भीम निर्दोष केसी, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गाराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई यति बेला विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। यो क्रम तपाईँलाई जानकारी गराए हामीलाई यति बेला रेडियो मेनश्याम एफएम 103.4 मेगाहर्ज तेह्रथुमबाट साथ मिलिराखेको छ। प्राविधिक साथी शारदा बासकोटाको भने हामीलाई रेडियो
बेलुका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो भरोसा 104.9 MHz दाङगोराईबाट हामीलाई साथ मिलिराखेको छ। ईश्वरी पुनको भने रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारी ले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो पर्भु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो झन्कार 97.5 MHz रामेछापबाट अनिता रसाईली अनुले साथ दिइरहनु भएको छ। यसै क्रममा साथ दिइरहनु भएको छ रेडियो मूर्तिचोला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 MHz डोल्पाबाट साथ दिइरहनु भएको छ। मेनुका बुढाले भने रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष पराजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथीको आज हामी बिहिबारी बसाईमा छौं। तपाईँको रोचाएको गीत सुन्दै सुनाउँदै अगाडि बढ्नेछौ। विभिन्न साझेदार रेडियो कार्यक्रम लोकसारथीको फेसबुक एकाउन्ट र प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्टबाट एकैसाथ सुन्दै हुनुहुन्छ। आज तपाईँको रोजाएको गीत सँगसँगै तपाईँको सम्झना समर्पण रहनेछ। 98-68-60-39-40 फोन गर्नुहोला। 98-68-60-39-40 फोन डायल गर्नुहोला भन्दै आउनुहोस्। कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोकभाका राख्छौं। लोकभाका पछि तपाईँको माझमा फेरि आउँछौ। यो लोकभाका तपाईँको लागि।

0: डालीको फूल हल्लाउ हल्लाइसी झर्छ यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौ। आज अलिकति टेलिफोनमा आएको समस्याले गर्दा आज हामी लामो गीत बजाएका छौ होइन, र अब केही समयपछि हामी तपाईँको फोन कल लिनेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए हामी सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभमा छौं। यसै क्रममा प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्टबाट भिडियो लाइभमा छौं। यो क्रममा तपाईँलाई जानकारी गराए र रेडियो जलजला लगायत देशभरिका सम्पूर्ण विभिन्न साझेदार रेडियोबाट प्रसारणमा छ। यति बेला साथी हुनुहुन्छ, पहिलो साथी नमस्कार हजुर। नमस्कार हजुर, साथीको मोबाइलमा डिस्टर्ब आयो होइन, त्यो कारणले हामी उहाँको कल लिन सकेनौ। फोन गरिसकेपछि एयरफोन निकालिदिनु होला अनि लाउड स्पिकर चाहिँ नगरिदिनु होला। यति गर्नुभयो भने तपाईँको आवाज जहाँसम्म लाग्छ मोबाइलमा केही समस्या छैन भने राम्रो आउँछ है। यो कुरा म तपाईँलाई जानकारी गराए। 9868309040 को नम्बर तपाईँका लागि खुला गरेका छौ, फोन डायल गर्नुहोला यति बेला। साथी नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नुभयो कहाँबाट?
1: राजन केसी सल्यानदेखि हजुर।
0: राजन केसी सल्यान कुन ठाउँबाट? अनि कुन रेडियोबाट सुन्नुभयो? रेडियो जलजला एफएमबाट सुन्दै हुनुहुन्छ। तपाईँको टावरले काम गरेको छैन हो तपाईँको मोबाइलमा? आज कुन गीत रोजाइमा पार्नुहुन्छ तपाईँले राजनजी? कुन गीत भन्नुभयो? बल्लै भो भेटा, हाँसिदेऊ बोलिदेऊ खोली मन पेटा होइन? विमल राज छेत्री र शर्मिला गुरुङको आवाज होइन? हुन्छ, यो गीत तपाईँको लागि बजाउनेछौ। के छ गीत संगीत कतिको सुन्ने गर्नुहुन्छ? गीत संगीत प्रति तपाईँको धारणा के छ भन्नु त?
1: सुन्न त धेरै मन लाग्छ, तर यति राम्रो समय मिल्यो भने सुन्छु।
0: समय मिलेसम्म गीत संगीतहरू, गीत संगीतको पारखी तपाईँ पनि हुनुहुन्छ होइन?
1: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिको बसाईमा आउनुहोला, अहिलेको लागि विदा गर्छौ। तर त्योभन्दा अगाडि साथीहरूलाई सम्झिनुहोस्।
1: सर्वप्रथम त हजुरलाई
0: धन्यवाद।
1: मलाई राजन केसी भनेर चिन्ने नचिन्ने सम्पूर्ण आउनेहरूलाई सबैलाई सम्झिन चाहन्छु।
0: हुन्छ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी राजन केसी सल्यानबाट, उहाँसँग कुराकानी गरिसकेका छौं। उहाँले बल्लै भो भेटा, हाँसिदेऊ बोलिदेऊ खोली मन पेटा भन्ने गीत रोजाइमा पार्नु भएको छ। अब दुईजना साथीको आगमन रहन्छ, यति बेला अर्को सहभागी हुनुहुन्छ। नमस्कार हजुर।
2: हजुर सर, नमस्कार हजुर। नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
2: यहाँ छिपछिपे तनहुबाट सर।
0: तनहु छिपछिपेबाट, नाम के होला?
2: हजुर जीवा राणा। हजुर
0: जीवा राणा है?
2: हजुर हजुर।
0: अनि कुन रेडियोबाट सुन्नुभयो छिपछिपे तनहुमा हामीलाई?
2: बन्दीपुर यहाँबाट। हजुर,
0: ए रेडियो बन्दीपुर 88.8 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ होइन?
2: हजुर हजुर।
0: अनि कस्तो लाग्छ कार्यक्रम यहाँलाई?
2: एकदम ठिक छ, सधैँ सुन्छ, यही नजिकै हो, बन्दीपुरबाट अलिकति नजिकै हो।
0: ए हजुर,
2: तपाईँलाई फोन गरेर कहिले लाग्दैन, आज त बल्ल बल्ल झुक्यो
0: बल्ल बल्ल लाग्यो होइन?
2: हजुर हजुर,
0: प्रयास प्रयास गरेपछि।
2: हजुर हजुर,
0: प्रयास गरेपछि लाग्छ भन्ने कुरा यही हो कि उदाहरण होइन?
2: हजुर, अहिले पनि आफ्नो पालि गरेपछि लाग्यो बल्ल बल्ल।
0: ए बल्ल बल्ल लाग्यो होइन?
2: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, एउटा गीत रोजाइमा परेको छ, कसलाई सुनाउनुहुन्छ त गीत?
2: होइन सर, होइन होइन, रोजाइमा पर्ने हो कि आफूले हामीले भन्ने कुरा हो
0: होइन? अब एकजना साथीले रोजाइमा पारिसक्नुभयो, अब तपाईँले सम्झना समर्पण मात्रै राख्न पाउनुहुन्छ है?
2: ए हो है,
0: हजुरलाई साथीहरूलाई सम्झिनु,
2: उहाँले अर्कोले रोजाइमा पार्नु भयो होइन?
0: अर्कोले रोजाइमा पार्नुभयो, अब तपाईँले साथीलाई सम्झिने हो।
2: त्यसो भए माली गएर मालीको टाउँलाई मेरो माया छोडेर कहाँ जानु भन्ने भन्ने है पछि है त।
0: साथीहरूलाई मात्रै सम्झिन पाउनुहुन्छ, तपाईँले गीत रोज्ने पालो होइन तपाईँको है?
2: हजुर।
0: हुन्छ, अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। हामीले भनेको कुरा उहाँले बुझ्नु भएन। एकजना पहिलो साथीले गीत रोजाइमा पारिसकेपछि दोस्रो र तेस्रो साथीले सहमति जनाउँदै साथीहरूलाई सम्झना समर्पण मात्रै राख्न पाउनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु, अन्यथा हामी दुई तीनजनालाई गीत रोजना दियो भने कसको गीत बजाउने बजाउने हुन्छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
3: हेलो भाइ नमस्ते।
0: नमस्ते, को बोल्नु भएको कहाँबाट?
3: नगरपालिका दसदेखि बनिसारा विश्वकर्मा।
0: बनिसारा बिका बोल्दै हुनुहुन्छ, नगरपालिका दसबाट होइन?
3: हजुर।
0: के छ नगरपालिका दसतिरको हालखबर?
3: ठिकै छ भन्नु पर्छ दाइ, घाम लागिरहेछ।
0: अनि तपाईँ कुन नगरपालिका दसबाट बोल्नुभयो भन्नुहोस् त? रोल्पा हो, यसरी भन्नुपर्छ कि, किनभने कार्यक्रम लोकसारथी देशभरिका रेडियोहरूबाट प्रसारण हुने कार्यक्रम हो होइन? त्यो भएर रोल्पा नगरपालिका दसबाट बनिसारा बिका भन्नुपर्छ, विश्वकर्मा भन्नुपर्छ होइन? अनि ल, कार्यक्रममा आउनु भएको छ, एउटा गीत रोजाइमा परेको छ, बल्लै भो भेटा, हाँसिदेऊ बोलिदेऊ खोली मन पेठा। उक्त गीत कतिको मनपर्छ तपाईँलाई?
3: असाध्यै मनपर्छ भन्नुपर्छ है, साथीले एकदमै राम्रो रोज्नु भएको छ।
0: साथीले असाध्यै राम्रो गीत रोज्नु भयो, एकदमै मनपर्छ भन्नुहुन्छ नि?
3: हजुर।
0: ल अब साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्।
3: हजुरलाई अनि प्राविधिकमा बस्नुभएको दिदीलाई, अनि मेरो घर आलसुनलाई, अनि मेरो माइत परिवार दिदी सपना मगर, अनि मेरो सबैभन्दा ठुलो दिदी ज्योति मगरलाई सम्झिँदै बिदा। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा बनिसारा विश्वकर्मा आउनु भएको थियो, अब उहाँको विदाई सँगसँगै अब गीत राख्छौ, बल्लै भो भेटा, हाँसिदेऊ खोलिदेऊ बोली मन पेटा, होइन? यो गीत तपाईँको लागि।

0: बल्लै भो भेटा हाँसिदेऊ बोलिदेऊ खोली मन पेटा यो गीत पछि तपाईहरुलाई फेरि पनि स्वागत छ। हाम्रो साथीहरुले रोजाईमा पार्नु भएको गीत राजन केसीले रोजाईमा पार्नु भएको गीत यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: को बोल्नु भयो, कहाँबाट?
1: हजुर म धनकुटाबाट राजबान तावा बोल्दैछु, भन्नुपर्छ हजुर।
0: धनकुटा कुन ठाउँबाट राजबान तावा बोल्दै हुनुहुन्छ?
1: हजुर म धनकुटा सदरमुकाम छेउमै छु, भन्नुपर्छ हजुर।
0: अनि अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई राजले?
1: हजुर हजुर।
0: कुन रेडियोबाट सुन्दै हुनुहुन्छ धनकुटामा हामीलाई?
1: हजुर म यो धनकुटा एफएमै यो 106.2 मेगाहर्जबाट सुन्दैछु हजुर।
0: यो रेडियोबाट हाम्रो कार्यक्रम त प्रसारण हुन्न त हजुर?
1: होइन यो यहीँबाट सुन्दा हजुर म 106.2 मेगाहर्जबाट सुनिरहेको छु म।
0: यो तपाईँले भन्नुभएको कुरा यो असत्य हो, यो मैले सत्य मान्दिनँ। किनभने रेडियो धनकुटाबाट कार्यक्रम प्रसारण हुँदैन, धनकुटा जिल्लाको दुईवटा रेडियोबाट प्रसारण हुन्छ। एउटा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज र एउटा रेडियो खबरपालिका 88.7 मेगाहर्जबाट हुन्छ। धनकुटा रेडियोबाट त कार्यक्रम गुड नाइट प्रसारण हुन्छ, तर यो कार्यक्रम चाहिँ प्रसारण हुँदैन है? कसरी पत्याउ मैले? अब तपाईँले नपत्याउने कुरा गर्नुभयो। यदि कार्यक्रम बजाउने बेला त हामीसँग उहाँले चाहिँ सल्लाह लिनुहुन्थ्यो, कुराकानी गर्नुहुन्थ्यो होला, हामी पनि यो कार्यक्रम प्रसारण गर्छौँ भनेर। 106.2 मेगाहर्जबाट त नबज्नु पर्ने हो त कार्यक्रम? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज के गर्ने बसाई हो थाहा छ तपाईँलाई?
1: हजुर आज लगभग नयाँ नयाँ गीतहरू गाउनुपर्ने
0: उसो भए अब तपाईँले कार्यक्रम सुन्नु भएको छैन भन्ने कुरा अब थाहा भइसक्यो। अब तपाईँलाई गीत रोज्ने अवसर दिएनौ, अब साथीहरूलाई सम्झिनुहोस्।
1: हजुर साथी समय प्रशस्त हजुर लगाए त्यही मित्रलाई अब सुने मात्रै यो गर्न भन्न चाहेन। अनि साथी समय झापाझमन्त्र समय बसेर जगन्त्र हुनुहुन्छ, धरान्त्री अनि धरान्त्री हुनुहुन्छ, रोशन फुलाङ राई अनि एन्जल तस्किर बान्ता वा आरामिका राई
0: विदाई गर्छौ। नमस्ते। राज बान्तावा आउनु भएको थियो, उहाँले 106.2 मेगाहर्जबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। रेडियो धनकुटाको मेगाहर्ज हो यो, तर रेडियो धनकुटामा त कार्यक्रम गुड नाइट मात्रै प्रसारण हुन्छ, यो कार्यक्रम त प्रसारण हुँदैन। त्यहाँ त विभिन्न भाषाभाषीका गीतहरू बज्ने भावनाले हामी यो कार्यक्रम बजाउन सक्दैनौ भन्ने कुरा गर्नुभएको थियो त्यहाँको सरले, होइन? त्यो कारणले गर्दाखेरि उहाँले कार्यक्रम सुन्नु भएको छैन भन्ने कुरा ढुक्कै भयो। यति बेला फेरि कार्यक्रममा के गरिन्छ भन्ने कुरा पनि उहाँलाई थाहा भएन, त्यसैले हामी गीत रोज्न लगाएनौ। यति बेला अर्को साथी, नमस्कार हजुर। कहाँबाट यो कार्यक्रममा गुड आफ्टरनुन भन्न मिल्दैन है, यो नेपाली अभिवादन चल्छ यहाँ, होइन? कहाँदेखि को बोल्नुभयो?
2: उदयपुरको लासाङबाट प्रेम कुमार तामाङ।
0: प्रेम कुमार तामाङ
2: हजुर,
0: उदयपुरको कुन ठाउँबाट?
2: उदयपुरको लखनऊबाट हजुर।
0: लखनऊ, उदयपुरमा नि लखनऊ छ र?
2: हजुर उदयपुरको लसा गाउँ।
0: ए लता गाउँबाट, होइन?
2: हजुर।
0: कुन रेडियोबाट हामीलाई सुन्नुभयो उदयपुरमा?
2: आफ्नो एफएम।
0: ए रेडियो आफ्नो एफएम 104.8 मेगाहर्जबाट सुन्नुभयो, होइन? आज के गर्ने बसाइयो थाहा छ तपाईँलाई? कुन गीत रोजाइमा पार्नुहुन्छ होला भन्नुहोस्? खोटाङ जिल्ला दिक्तेल बजार, यो गीत तपाईँको लागि बजाउनै छौ, कसलाई सम्झिनुहुन्छ?
2: पहिला त हजुर दादाकै लागि सम्झिन चाहे र मलाई प्रेम कुमार तामाङ भनेर सुन्नुहुने नसुन्नुहुने सम्पूर्णलाई भन्दै।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो प्रेम कुमार तामाङ, उहाँसँग कुराकानी गरिसकेका छौ। रेडियो आफ्नो एफएमबाट कार्यक्रम सुन्दै हामीलाई फोन डायल गर्नु भएको हो। हामीलाई कार्यक्रम लोक सारथीको फेसबुक एकाउन्ट र प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्ट लगायतका विभिन्न साझेदार रेडियोहरूबाट सुन्दै हुनुहुन्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, त्यसपछि गीत राख्नेछौ। नमस्कार हजुर।
3: हेलो दाइ, नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट?
3: म त सिन्धुली टिजरबाट, समीर परियार।
0: समीर परियार सिन्धुलीबाट होइन?
3: हजुर।
0: कुन रेडियोबाट सुन्नुभयो सिन्धुलीमा हामीलाई?
3: म झन्कार
0: रेडियो झन्कार एफएमबाट सुन्नुभयो होइन?
3: हजुर।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज एउटा गीत रोजाइमा परेको छ। अनि अहिले के गर्दिनुहुन्छ तपाईँले?
3: अहिले हजुरहरूको प्रोग्राम सुन्दै बाख्रा चराउँदै बसिरहेको छु भन्नुपर्छ।
0: हजुरहरूको भन्दा नि हाम्रो मात्र होइन, तपाईँ हामी सबैको कार्यक्रम हो, कार्यक्रम लोक सारथी भन्नुपर्छ है।
3: हुन्छ
0: ल, अब साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्।
3: हुन्छ, फर्स्ट अफ अल त दाई हजुरको लागि
0: धन्यवाद।
3: प्राविधिकबाट हुने को हुनुहुन्छ, उहाँको लागि सुन्दै हुनुहुन्छ होला दाई, विष्णु परिवारको लागि, बहिनी जेलिसा परिवारको लागि, जय शम्भु परिवारको लागि, र साथी मन्जु परिवारको लागि, छोरी युनिसा परिवार, मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्ने चिन्तु दाताउ के
0: भाइ। अब गीत राख्ने बेला भएको छ। खोटाङ बजार दिक्तेल, यस्तै यस्तै खोटाङ जिल्ला दिक्तेल बजार, यस्तै यस्तै गीत छ क्यारे। यो गीत पछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि

0: तेल बजारा सम्झनामा आउँछ हजारा यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। विभिन्न साझेदार रेडियोहरूबाट देशैभरिका रेडियो स्टेशनहरूबाट यति बेला हामीलाई सुनिरहनु भएको छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरे। कहाँदेखि को हुनुहुन्छ? आज गीत रोज्न पाइन्छ। 98 68 39 40 फोन गर्नुहोला। नमस्कार हजुर। नमस्कार हजुर।
1: नमस्कार।
0: के बोल्नुभयो? कहाँबाट हजुर?
1: उदयपुरबाट।
0: गोरी मगर बोल्दै हुनुहुन्छ। के छ गोरी मगरको हालखबर?
1: ठिकै छ। अनि हजुरले के छ?
0: हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ गोरीले?
1: आज धान रोप्दैछु भन्नुपर्छ है।
0: धान रोप्दै हुनुहुन्छ उदयपुरमा होइन?
1: हजुर।
0: रेडियो कुन रेडियोबाट हामीलाई सुन्दै हुनुहुन्छ अहिले?
1: हजुर, मैले आफ्नो एफएमबाट सुनिरहेको छु।
0: रेडियो आफ्नो एफएम ओखलढुङ्गाबाट सुन्दै हुनुहुन्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत रोजाइमा पार्नुहुन्छ गोरीले?
1: हुन्छ, मलाई मुखैमा चिनी भनिराखिदिनु न सुनिता दुरालको।
0: मुखैमा चिनी होइन?
1: हजुर,
0: सुनिता दुरालको भन्नुभयो।
1: हजुर
0: ल, मुखैमा चिनी यो गीत तपाईँको लागि बजाउनेछौ। कसलाई सम्झिनुहुन्छ अनि के छ अहिले पछिल्लो समय जुन नयाँ नयाँ गीतहरू आइराखेका छन् यो गीतको बारेमा के छ तपाईँको प्रतिक्रिया? कतिको राम्रो छ नराम्रो छ के छ?
1: हजुर, राम्रै छ भन्नुपर्छ। राम्रै छ।
0: ए, राम्रै छ होइन, राम्रै लाग्छ तपाईँलाई होइन?
1: हजुर, अब मेला पाठ गर्दाखेरि अब गीत सुन्दै राम्रो हुन्छ नि त।
0: त्यसैले राम्रो छ होइन?
1: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाईमा आउनु होला। अहिलेको लागि साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्।
1: हुन्छ, फर्स्टमा हजुरको लागि प्राविधिक मित्र लगायत हाम्रो जलजला एफएम अल स्टिङको लागि, मेरो घर शान्ति सबैको लागि, साथीहरूमा निर्मला पुलानी मगर, अनुजा सुनवार, पूर्णिमा सुनवार, सुस्मिता सुनवार, सिरा चामिङ राई, मनिषा चामिङ राई, आकाङ्क्षा लाङ्छाने मगर, सिन्जना मगर, चामिनी राणा मगर, पवित्र तामाङ, बाँकी अहिले गाउँ सबैमा सम्झिरहेको छु। नाम लिन नसकिने सबै मिठोमा प्रसम्झना हुने दिदीबहिनी।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। गोरी मगर हुनुहुन्थ्यो क्यारे उदयपुरबाट, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, अर्का सहभागी। नमस्ते हजुर। तपाईँको आवाज सानो आयो, कहाँदेखिको बोल्नु भयो? आर्या मगर। के छ आर्या, हाल खबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ। हिजो गुड नाइटमा तपाईँले फोन गर्नुभएको थियो नि, त्यो तपाईँको क्लिप टिकटकमा आएको छ, सर्च गरेर हेर्नु होला है। के छ, टिकटक चलाउनुहुन्छ कि चलाउनुहुन्न? चलाउनुहुन्छ भने प्रेस वीरेन्द्र गिरी सर्च गर्नु होला अनि तपाईँको तपाईँसँग बोलेको कुरा आउँछ है। हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज एउटा गीत रोजाइमा परेको छ, कसलाई सम्झिनुहुन्छ? नमस्ते। टेलिफोन सम्पर्कमा सुन सहरी रोल्पाबाट आर्या मगर आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला। 98 68 39 40 को नम्बरमा फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यो कुरामा तपाईँलाई जानकारी गराए अर्का सहभागी। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, ब्याकग्राउन्ड टुन हल्का सानो गराउनु है। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँको कल लिन सकेन, अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर।
2: हजुर नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
2: प्रकाश कुमार।
0: प्रकाश कुमार, के छ प्रकाशजी खबर? एकदम ठिक छ। रेडियो माला रानी एफएमबाट सुन्नुभयो हामीलाई होइन?
2: हजुर हजुर।
0: रेडियो माला रानीबाट सुन्नुभयो कि रेडियो स्काईबाट
2: सुन्नुभयो?
0: जाउनु त पर्छ, उही सुन्नुहुन्छ होइन?
2: हजुर।
0: अहिले चाहिँ कुन माध्यमबाट सुन्नुभयो त?
2: रेडियो मोबाइल।
0: ए, रेडियोमा छिटो आउँदो रहेछ कि मोबाइलमा छिटो आउँदो रहेछ?
2: चाहिँ
0: चाहिँ अलिक चाँडो चलाउँछ, मार्दा अलिक ढिला चलाउँछ। ए, त्यस्तो है। हुन्छ, कार्यक्रममा आउनु भएको छ, एउटा गीत रोजाइमा परेको छ, कसलाई सम्झिनुहुन्छ?
2: सर्वप्रथम त हजुरलाई अनि हाम्रो परिवार र मलाई किन्ने सम्पूर्ण
0: हुन्छ, अहिलेको लागि विदा गर्छौ। नमस्ते, टेलिफोन सम्पर्कमा प्रकाश कुवर आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। कार्यक्रम लोक सारथीको फेसबुक एकाउन्टबाट अडियो र प्रेस वीरेन्द्र गिरी PRESS प्रेस बी अनि दुईटा ई आरईएन डीआरए स्पेस जीआईआरआई को टिकटक एकाउन्टबाट अडियो लाइभ होइन भिडियो लाइभ प्रसारण भइराखेका छौ। अब मुखैमा चिनी यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौं।

0: मायाको मुखैमा चिनी चिनी भन्दा गुलियो गफ दिने हैन चिनी भन्दा गुलियो गफ दिन थालेपछि त मान्छेहरू त गफमै लच्छै भएर के के हुन्छ हैन त्यसपछि दरु लप पर्छ भन्छन् क्यारे हैन के हो त्यो त हामीलाई के थाहा र यति बेला साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर
1: हजुर नमस्कार
0: को बोल्नु बुकाबाट ब्याकग्राउन्डको टोन ठुलो फोनको आवाज आउनुभयो यति बेला नाम के भन्नुभयो गणेश खत्री तपाईँको आवाज मधुरो आयो लाउड स्पिकर बन्द गरेर बोल्नु ल हजुर ए लाउड स्पिकर गर्नु भएको छैन अनि गुल्मीको चन्द्रकोटमा कुन रेडियोबाट सुन्नुभयो हामीलाई
1: रेडियो
0: माला रानी एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ है हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत रजाइमा पार्नुहुन्छ गणेशजी
1: आज म अलिक पुरानो गीत युमन रुन्न होला र
0: युमन रुन्न होला र तिमी जस्तै मलाई नै भएको थियो मलाई जस्तै तिमीलाई नै भएको थियो अरे त्युमन रुन्न होला र होइन
1: हजुर
0: हुन्छ कुमन अधिकारी र विष्णु माझीको आवाज हो यो हुन्छ साथीहरूलाई सम्झिनुहोस्
1: हुन्छ फर्स्ट त हजुरलाई धेरै सम्झना गर्न चाहन्छु अनि पराजित मित्रहरूको लागि सम्पूर्णको लागि एकमिष्टमा सम्पूर्णका सम्पूर्ण पराजित साथीहरूलाई सम्झना गर्न चाहन्छु अनि यति बेला कार्यक्रम लोक तारकी सुनेर बस्नुभएका सम्पूर्ण लोक तारकी मित्रहरूलाई एकमिष्टमा सम्झना व्यक्त गर्दै बिताउन चाहन्छु
0: नमस्ते टेलिफोन सम्पर्कमा गणेश आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईँको हो अब यो गीतलाई सहमति जनाउन दुईजना साथी आउनुहोला यति बेला साथी नमस्कार हजुर को बोल्नु भयो कहाँबाट सोमी लिम्बु धनकुटाबाट के छ धनकुटातिरको हालखबर तपाईँले लाउड स्पिकर गर्नु भएको छ भने बन्द गरिदिनु होला है मधु तपाईँको आवाज घरि सानो घरि ठुलो आयो कि सोमीजी ल कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौ तपाईँलाई जानकारी छ नि होइन अनि कुन रेडियोबाट हामीलाई सुन्नुभयो लाली गुराँस एफएमबाट सुन्नुभयो यो मन रुन्न होला र भन्ने गीत कतिको मन पर्छ तपाईँलाई मनपर्छ होइन ल अहिले नयाँ नयाँ गीतहरू कतिको राम्रो राम्रो आइरहेछन् के लाग्छ तपाईँलाई ठिकै लाग्छ हुन्छ साथीहरूलाई सम्झिनुहोस्
1: साथीहरू सम्झिनु पर्दाखेरि सर्वप्रथम चाहिँ हजुरको लागि भन्न चाहन्छु अनि मित्रको लागि भन्न चाहन्छु अनि साथीहरू भन्नु पर्दाखेरि प्यारो साथी हुनुहुन्छ अरिजित बान्तव खुम्बु भाइ राजु लगायत सम्पूर्णलाई सुनाउन चाहन्छु
0: हुन्छ अहिलेको लागि विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौं लाली गुराँस एफएमबाट कार्यक्रम सुन्दै फोन गर्नु भएको यति बेला अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट नाम के भन्नुभयो ए जीबी थापा होइन गिगाबाइट थापा होइन गिगाबाइट थापा हो कि अरू कुनै नाम छ तपाईँको जस्तै जीबीको फुल फर्म के हो भन्न खोजेँ कि मैले
1: फुल फर्म तपाईँले थाहा छ
0: होइन मलाई थाहा भएर भयो त नयाँ नयाँ साथीहरूलाई थाहा हुनु परेन तपाईँको नामको फुल फर्म
1: भोलि भन्ने
0: अब यस्तो त नगर्नुभयो तपाईँको नामको फुल फर्म भनिदिनुहोस् न के थापा हो भन्ने कुरा
1: गिरबहादुर थापा
0: हो गिरबहादुर यस्तो राम्रो नामको अनि जीबी हुन त छुट्याउने अब आज भोलि त थ्याङ्क यूलाई टिकेयू भन्छन् होइन ल ठिक छ कार्यक्रममा आउनुभयो एउटा गीत रोजाइमा परेको छ कसलाई सम्झिनुहुन्छ जीबीले नमस्ते अब गीत राख्छौ तपाईँको लागि त्यो मन रुन्न होला र कुमन अधिकारी र विष्णु माझीको आवाज तपाईँको लागि राख्छौ गीतपछि फेरि आउँछौ तपाईँले हामीलाई कार्यक्रम लोक सारथीको फेसबुक एकाउन्ट प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्ट र विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ

0: यो गीत पछि तपाईलाई फेरि पनि स्वागत छ। खुमन अधिकारी र विष्णु माझीको आवाजलाई हामीले यहाँबाट प्रस्तुत गरिसकेका छौं। कार्यक्रम लोकसारथीमा छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर।
1: नमस्ते हजुर।
0: को बोल्नुभयो कहाँबाट?
1: हजुर, पूर्वी पास्टरबाट राजेन्द्र सहयात्री। हजुर,
0: राजेन्द्र सहयात्री बोल्दै हुनुहुन्छ। के छ पूर्वी पास्टरतिरको हालखबर राजेन्द्रजी?
1: हजुर, आज त म त झन्डै दिन्थेँ नि हजुरको प्रोग्राम सुनिरहेको थिएँ।
0: ए, अनि
1: उता हिजो बुधबारी बसेको यता जोड्नु भएको रे रेडियोमा।
0: ए, बुधबारी बसाई जोड्नुभयो त्यो रेडियोमा?
1: हजुर, हाम्रो मेन टाइमले त अहिले बजाएको थिएन त्यो जानकारी दिएपछि।
0: ए हजुर हजुर।
1: अनि यता लालमी राखले मैले जानकारी दिएको थिएँ।
0: अहा।
1: अनि त्यस पछाडि उहाँले अर्को जोड दिनुभयो।
0: ए किन किन रहेछ त्यो बुधबारको कुन रेडियोमा बुधबारको बसाईमा को बजाउनु भएको थियो?
1: त्यो दुईटा रेडियोमा, रेडियो मेन च्यान र हाम्रो लालीगुराँसमा।
0: ए, बुधबारको बसाई बजाउनु भयो?
1: हजुर, उहाँले त्यो जोडिदिनु भएको थियो।
0: ए, अहिले चाहिँ कुन जोड्नु भएको छ त?
1: होइन, मैले जानकारी गराइहाल्यो कल गरेर।
0: ए हजुर।
1: अनि जानकारी गराएपछि लालीगुराँसमा चाहिँ अहिले बजाइराख्नु भएको छ, के अरे आजकै बसेको बजाइराख्नु भएको छ।
0: अनि मेनस्याममा?
1: मेनस्याममा चाहिँ अहिले एक्सट्रा किन्ने म के गरेर अहिले बजाउनु भएको छैन।
0: ए ल, ठिक छ। आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: आज सुनिता छेकिङको घर राम्रो चुनाले भन्ने सङ्ग बजाइदिनुहोस् न।
0: घर राम्रो
1: चुनाले
0: चुनाले होइन?
1: हजुर,
0: घर राम्रो चुनाले। हुन्छ, हाम्रो प्राविधिक मित्रले खोज्दै हुनुहुन्छ, पाउनु भयो भने अवश्य पनि भेटाउनु बजाउनुहुन्छ है। ठिक छ, घर राम्रो चुनाले साथीहरूलाई सम्झिनुहोस्।
1: सबभन्दा त हजुर लगायत हाम्रो अनि यो समयमा रेडियो सुनेर बस्नेर राजेन्द्र सहायतीहरू सुनेर सम्पूर्णले बिदा भयो। ल, ओके, नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौं। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 नम्बरमा फोन डायल गर्न सक्नुहुन्छ 98 68 60 39 40। अब दुईजना साथीलाई लिन्छौ, त्यसपछि सोही गीत बजाउनेछ। यति बेला साथी नमस्कार हजुर।
2: हजुर, नमस्ते।
0: को बोल्नुभयो कहाँबाट?
2: देवथान सरदार नगरपालिका दुई गइरी भाइ, जीवन साङ्गीतिकमा भन्नुभयो।
0: जीवन साङ्गीतिकमा गएर के छ जीवन हालखबर तपाईँको?
2: ठिकै सन्चै आरामै छ। हजुर, सन्चै हुनुहुन्छ?
0: एकदम सन्चै आरामै छौ। अनि यति बेला के गर्दै हुनुहुन्छ जीवनजी?
2: यति बेला हजुर हाम्रो कार्यक्रम सुनेर बसिरहेको छु।
0: कार्यक्रम सुनेर बसिरहनु भएको छ होइन?
2: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज एउटा गीत रोजाइमा परेको छ, घर राम्रो चुना भन्ने गीत होइन?
2: हजुर।
0: उक्त गीत मार्फत के छ आज भोलि गीत संगीतहरू नयाँ नयाँ आइराखेका छन्, कस्तो लागिराखेको छ, के छ तपाईँको प्रतिक्रिया, कतिको राम्रो राम्रो आएका छन्?
2: अहिलेसम्म त ठेक्सी आइसकेर अब

0: फोन कलकायो भन्दै राम्रो गीत ल्याउँ न सिङ्गल खाल गीत नल्याउँ भन्न चाहन्छु म।
1: हुन्छ, कार्यक्रममा आउनुभयो, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
0: सर, म सम्झान्छु,
1: धन्यवाद,
0: र परिवारहरूलाई सम्झान्छु, र जीवन साङ्गीतिक मरवान चिन्ह
1: नमस्ते। टेलिफोन सम्पर्कमा जीवन साङ्गीतिकमा गराउनु भएको थियो। अब एकजना साथीसँग कुराकानी गर्छौ, त्यसपछि समय को बारेमा हामी हेर्नेछौ कति मिनेट छ, कति समय छ, होइन? र यति बेला साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर।
2: नमस्कार,
1: को बोल्नुभयो, कहाँबाट? विशाल मगर। के छ विशालजी, खबर तपाईँको? अनि यति बेला के गर्दै हुनुहुन्छ?
2: प्रोग्राम सुनेर बसिरहेको।
1: रेडियो जलजलाबाट सुन्दै हुनुहुन्छ होइन त?
2: हजुर।
1: हुन्छ, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
2: तपाईँलाई अनि प्राविधिक रूपमा बस्नुभएका मित्रलाई अनि म मेरो मम्मीलाई सम्झिँदै बिदाउँछु, बाइ।
1: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा सिरम बाचो साथी। अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्छ भनेर हाम्रो प्राविधिक मित्रले मलाई संकेत गर्नु भएको छ। अब हामी कार्यक्रमबाट विदा हुनेछौ। कार्यक्रम तपाईँलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ। मेरो आफ्नै मोबाइल नम्बर हो 98646 1298 6444 1729 8। मेरो मोबाइल नम्बर हो भने मलाई फेसबुकमा भेट्न चाहनुहुन्छ भने PRESS प्रेस BEERENDRA वीरेन्द्र GIRI गिरी सर्च गर्नुभयो भने भेटाउन सक्नुहुन्छ। कार्यक्रमको आधिकारिक फेसबुक एकाउन्ट कार्यक्रम लोक सारथी नेपाली अक्षरमा र फेसबुक पेज PROGRAM प्रोग्राम LOK लोक SARATHI सारथी अनि कार्यक्रम लोक सारथीको फेसबुक पेज। त्यस्तै क्रममा हामीलाई इमेल गर्न चाहनुहुन्छ भने PROGRAM प्रोग्राम LOK लोक SARATHI सारथी 266@gmail.com। त्यसै क्रममा हामीलाई टिकटकमा भेट्न चाहनुहुन्छ भने @प्रोग्राम लोक सारथी सर्च गर्नुभयो भने भेटाउनुहुन्छ, र प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्टमा पनि तपाईँले फलो गर्नुहोला र आवश्यक सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला भन्दै धन्यवाद दिन्छौं। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने प्रिया मगरलाई, आवाजबाट म वीरेन्द्र गिरी आजको लागि कार्यक्रमबाट विदा भए। नमस्कार, रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: 真美卡。
1: 走走了，转一圈。यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँझको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78232।
4: हा हा अपडेट।

बेलुकी 5 बजेको थाहा अपडेटमा कृष्णको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायको छात्र संगठन अर्ग्यानिक एसोसिएशन नेपालका पदाधिकारीले उहाँसँग गर्नुभएको छलफलका क्रममा प्रधानमन्त्री शाहले त्यस्तो निर्देशन दिनुभएको हो। अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले

0: यस टाइम टेक अप
1: सत्य करदाताहरूलाई करको दायरामा समाउनु पर्नेमा जोड दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिलाउन आवश्यक नीतिगत पहल अघि बढ़ाइने बताउनु भएको छ। चलचित्र क्षेत्रका समस्या विकास प्रवर्धन तथा उद्योगको क्षेत्रमा उद्योगका रूपमा मान्यता दिलाउने विषयमा चलचित्र विकासकर्मीसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले चलचित्रलाई सृजनात्मक तथा आर्थिक गतिविधिसँग जोड़िएको उद्योगका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभएको हो। वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले 24 अनशन शुरू गर्नुभएको छ। आज कैलालीको धनगढ़ी उपमहानगरपालिका एक स्थित एलएन चोकको श्रीकृष्ण मन्दिर धर्मशालामा बसेर दिउँसोदेखि सत्याग्रह अनशन शुरू गर्नुभएको हो। हिजो साँझ नै धनगढ़ी पुग्नुभएका डाक्टर केसी आज पत्रकार सम्मेलन मार्फत औपचारिक रूपमा अनशन शुरू गरेको घोषणा गर्नुभएको छ। डाक्टर केसीले सरकार समक्ष विभिन्न 5 बजे माग राख्नुभएको थियो। ती माग राख्दै उहाँले पूरा नभए साउन 5 गते भित्र पूरा नभए अनशन बस्ने चेतावनी दिनुभएको थियो। सरकारले व्यवस्था गरेपछि सत्याग्रहमा बस्न बाध्य भएको बताउनु भएको छ। र कोशी प्रदेशमा हालसम्म 73.94% रोपाई सम्पन्न भएको छ। कोशी प्रदेशको कृषि उद्योग तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीका अनुसार 14 जिल्ला रहेको प्रदेशको उच्च पहाड़का 3 जिल्ला ताप्लेजुङ शंखुवासभा र सोलुखुम्ब गरी 15,383 हेक्टर धान लगाउने क्षेत्रमध्ये 9,241 हेक्टरमा धान रोपाई गरिएको छ। कोशी प्रदेशको मध्य पहाड़का 8 जिल्लामा 67,717 हेक्टर धान लगाउने क्षेत्रमध्ये 48,766 हेक्टरमा धान रोपाई सम्पन्न भएको जनाइएको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु। नमस्कार।
2: यो दाँतले त हैरानै पारिसक्यो। अहिले त जनता तो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो। यसको उपचार गर्न कहाँ पो जाने होला?
3: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर, हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741
3: 9805614652।
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्का
3: डाक्टर वन रक्षक रेन्जर र संस्थान बैंकिङ का सम्पूर्ण कोर्सहरू
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
3: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412
7: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अक्याडमी घोराही दाङ
0: खाना खाना नि सक्दिन
9: हैन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
10: हैन ए भाउजू तपाई आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनुभएको छ भन्नुस् त के पर्यो तपाईलाई
9: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने हैन
10: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईहरु कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
9: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
10: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9558743122 र 9558743123
10: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
11: मेरो लागि मायुका लागि छ सुनसरी गाउँपालिका योनी मस्त छ जरुरी सूचना झुङ पेला खेमरिदे गरम ओबोदरी जेउ पेला सुनो भुरी पचास ओचुरी जेउ आउ पेला क वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना ताए आउ ये जिने प्राकृतिक सम्पदा र तक्षेप जसक्षम नाभे वातावरण मिले नेला घेप्ता असर किने रि उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाभे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल घे लागिने सज जिनी किमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगी को ठेल मेला की नाटी जन धनी ने खेपा छेती ताउजुओ होकाई
12: गेछो छानियाला बल्ल मेला की नेपुर रंगे नौ पुराले चौसो खेल गिरी
11: बन जंगल सर मेरा आई मेरी बानी एमएल एमए ओ सचामेला लिउ सोतर पोतर राले पार जगे रहते
12: सलाई लाइटर सियाउला ले सचांगने चीज राले जा बांगजा र यामा देने पोल गेने या इतो चीज र रहिदे बन जंगल याले गे बाबा या
11: पिकनिक बन भोज बाक मेरे सचांग सु छिनि मेले चौसो सही देखि खनाले बन जंगल ओ सचामि दैके बारी को चुरोट विधि ओरे बनै
12: नाङथार नाम ल लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसङ्गी
11: गेछो छामेला खोरे ल चाउसी खोलिए होलिदे तरिङकाई गेछ मेकेलाई जु अब नजिरे बनाए गेम ये ल गेज मेकेमा लागे अरूले लायो कि लागे
12: वन जङ्गल छ जुडिसियो घेङबारी ल बाली नाली कुचिउला चिउली यात्रा र सताउँछु छिनी ने चौसो सैदेखि खेले
11: वन जङ्गल मेला दुखेमा ये लागि तिमी पार्छ नखर नम्बर मिलिदिए भने सानो मेघे सही
12: बतास उचलिजु बेलाको घिजिमकेको टल मेघे सताङ्किने हेन अखिम छिन्ने मे चासके सही
11: मे लागि निताए के मलाई के पछि सुनो अरूले भने के गर्छ या
12: के छ छामला पोयाल मे लागि के छ किने के छ का ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर गिरिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुक्खापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। Thank you.

0: यति इता राम्रो जीपीए ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला, कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कूलमा जाऊ न।
0: कुन स्कूल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई भीटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवासीय छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578420011।
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
2: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने, खाना पकाउने सुरसाद छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
0: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो माग पूरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
2: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
0: 4 वर्ष आउन लागिसक्यो, सुनका घर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन।
2: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
0: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: लौ उसो भए, सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ, नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यता सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
0: प्रोप्राइटर तिलक रसाइली,
1: सम्पर्क मोबाइल नम्बर 98631953593, 98119 39535।
3: बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुनिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्दै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
5: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
6: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा, तुलसीपुर दाङ।
5: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराहाई दाङ।
6: सम्पर्क मोबाइल 98578211105,
5: 98479802,
6: 98095285
5: र 98103940।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रान्ती, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
9: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब खोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
10: कमल जङ्ग चाहेद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
9: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
8: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोर्ने तथा नसा रोग विशेषज्ञ,
10: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छ्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
9: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल
11: नलिकामा देखिने चिपचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
12: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
11: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
12: जसका लागि मोबाइल नम्बर 98578143177 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
11: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
1: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
13: होइन, के भएको छ र तपाईँलाई?
1: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
13: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो?
14: अरे काका, यसको लागि त घोराही डाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
15: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिसा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिराउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, बात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
13: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुर्ति, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
13: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि।
16: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
17: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
18: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु। पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जेसुकै गर्नुहोस् तपाईँले।
17: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
18: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
17: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो धब्बाको उपचार गर्ने,
18: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुख को हड्डी भाँचिएको, दाँत, मुख तथा जिब्रा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।

0: दीदी फोन आयो
1: दीदी
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
3: लौ उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
3: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
4: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
5: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा सरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
5: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
4: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
5: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
6: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
5: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
4: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
5: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
6: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओख्रेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
5: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
7: एकताले बनाउँछौं हामी आफ्नो नगर।
5: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
6: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
5: आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका।
0: यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो

0: प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फार्म लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेशनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेशनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फार्म लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेशनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
0: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
1: सुलीचौर शाखाका लागि मोबाइल नम्बर 9857222775, रेणुका रोका 9841868697।
0: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो नेर सम्पर्क नम्बर 9857222775।
1: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दैछ दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर। यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9874।

0: व्यक्तिको राइट टु पुर्याउने म पे गर्न सक्छु, मेरो क्षमता छ, आर्थिक क्षमता छ र मेरो बच्चालाई पढाउनु जुनसुकै संस्थामा लान सक्छु अथवा लान पाउनुपर्छ भन्ने चाहिँ उसको राइट छ। अब विषय यहाँ के हो भने सामान्य तल्लो आर्थिक वर्ग जो छ उसको बच्चाहरूले पनि क्वालिटी एजुकेशन त पाउनु पर्यो, त्यो वर्गले नै पाउनु पर्यो,
1: फेरि त्यो वर्गको नि अधिकार छ,
0: त्यो वर्गलाई समय अनुसार लगानी गरेर माथि उकास्ने काममा बरु सरकारको योगदान भूमिका बढ़िरहन्छ होइन। तर यहाँले हेर्नुभयो भने आज कतिपय दुर्गम ठाउँमा तुइनमा झुन्डिएर सरकारी विद्यालय जानुपर्ने, कतिपय दुई तीन महिना चाहिँ यो वर्षे बिदा दिनुपर्ने, बाढी आएर बच्चाहरू खुला पर्न नसकेर दुई तीन महिना नै विद्यालय बन्द हुने अवस्था छ। सरकारले लगानी गर्नुपर्ने हेर्नुपर्ने आधारभूत भन्दा पनि तल्लो जुन अवस्थाहरू व्यक्तिहरू छ त्यहाँ चाहिँ हाम्रो दृष्टि पुगेको छैन। जहाँ हामीले चाहिँ हाम्रो सुन बेचेर, हाम्रो घर बेचेर, हाम्रो जग्गा बेचेर, पैतृक सम्पत्तिलाई धितो राखेर ब्याङ्क ब्याज लिएर होइन हामीले चाहिँ शिक्षामा लगानी गरेर एउटा क्वालिटी दिइरहेछौँ, राष्ट्रको एउटा चाहिँ शिक्षा क्षेत्रमा यत्रो चाहिँ योगदान दिइरहेछौँ, क्वालिटीको मामलामा, टेक्नोलोजीको मामलामा, अहिले ग्लोबल्ली प्रतिस्पर्धा गर्ने मामलामा हामी एउटा व्यक्ति नै यसरी चाहिँ लागिरहेको छ भनेपछि त त्यसको घाँटी निभाउने काम चाहिँ गरिनु हुन्न। किनभने आउँछ समय एउटा सरकारले राम्रोसँग चाहिँ शिक्षामा भोलि बजेट विस्तार गर्न सकोस्, एउटा चाहिँ 25-30% चाहिँ बजेट टोटल बजेटमा त्यसरी छुट्याउन सकोस् होइन, कुनै समय त्यस्तो होला कि क्वालिटी र विद्यार्थी कहाँ पढाउने भन्ने विषयमा प्यारेन्ट्सले आज चाहिँ निजीको ठाउँमा सरकारी नै छान्ने दिन आउने बित्तिकै कुनै पनि मूर्ख त्यस्तो प्यारेन्ट्स हुँदैन जसले चाहिँ पैसा तिरिफिरी निजीमा पढाउनु लगोस्। त्यस कारणले यो त हामीले विकल्प दिँदै जाने प्रतिस्पर्धी बनाउने हो सरकारी शिक्षालाई, त्यस भएको दिनभरि बोल्दै कुनै पनि व्यक्तिले खर्चबाट पैसा तिरेर कसैले पनि रहर हुन कि केही चिज पाउनको लागि एक्स्ट्रा पे गर्नु पर्छ। त्यस कारणले यो अवस्था सृजना गर्नु चाहिँ अभावको जरुरी हो र कसैको खुट्टा काटेर अरूसँग बराबरी पारिदिउँ भन्ने छैन कि प्रतिस्पर्धा गरेर क्वालिटी दिएर मान्छेको मन जितेर विश्वास जितेर अघि बढ्नुपर्छ भन्ने चाहिँ लाग्छ।
1: भनेको सरकारी विद्यालयहरू गुणस्तरीय भयो भने अभिभावकको विश्वास चाहिँ कायम हुन सक्यो भने त मान्छेले नभए पैसा तिरी तिरी निजी विद्यालयमा लाँदैन, त्यसका निम्ति कुनै विद्यालयलाई घाँटी समाउनै पर्दैन, कुनै विद्यालयको व्यवस्थापकलाई गएर भन्नै पर्दैन, स्वतः अभिभावकले तिरस्कार गरे भने विद्यार्थी लएनन् भने यी चिजहरू आफै निश्चित हुन्छ। त्यसका निम्ति चाहिँ सरले भने आज सरकारले सरकारी विद्यालय अथवा हाम्रा चाहिँ पब्लिक स्कूलहरू जो छन् सरकारबाट सञ्चालित भएका सामुदायिक विद्यालयहरू सुधार भयो भने त अवश्य यो फेरि अर्थशास्त्रको सामान्य नियममा पनि पर्छ, उति नै गुणस्तरको चाहिँ त्योभन्दा सस्तो पाइयो छिट्टै पाइयो भने मान्छेले पैसा तिर्न जाँदैन एउटा कुरा हो। अनि फेरि हाम्रो दृष्टिकोण चाहिँ सर के भन्दो रहेछ भने कहिले पनि जस्तो कसैले राम्रो लागेको मिठो खाएको देखिने, मिठो खाना राम्रो लाउन उसले के गर्यो त भनेर हामी खोतल्दा रहन्छौँ। जस्तो विदेशीहरू नेपालमा आउँछन् उनीहरूले एकदम सुख सहल गरे हामी देख्छौँ, तर उनीहरूले दुःख गरे चाहिँ हामी देख्दा रहन्छौँ, कसरी पैसा कमाउँछन् भन्ने याद नगर्ने। अनि निजी विद्यालयहरूको हकमा पनि त्यही अघि नै मैले भने नि यी खालका गुनासाहरू, टिप्पणीहरू, आरोपहरूलाई प्रशस्त हामी सुन्छौँ, तर निजी विद्यालयहरूसँग चाहिँ समस्या कस्ता छन् भनेर खास खोजिँदो रहेछ, कस्ता छन् सर?
0: धेरै समस्याहरू छ। आज हामीले सबै निजी विद्यालयहरूलाई एकै ठाउँमा राखेर विश्लेषण गर्ने अवस्था छ। करिब करिब यहाँले हेर्नु भने 75% निजी विद्यालय अहिले पनि धेरै आर्थिक रूपमा धेरै समस्या भइरहे चलिरहेको छ। हामीले सहरका केही प्रतिनिधि विद्यालयहरू चलेका केही प्रपर्टीहरू जोडेर पुरानो ढङ्गले एउटा इस्टाब्लिस भएर चलेको केही संस्थाहरूलाई प्रतिनिधि रूपमा हेरेर समग्र मूल्याङ्कन गर्दाखेरि समस्या आउँछ। समग्रमा यहाँले नेपालभरि चलिरहेको 10,000 बढी निजी विद्यालयको अध्ययन गर्ने हो भने धेरैभन्दा धेरै संख्या विद्यालयहरू अहिले पनि आर्थिक रूपमा निकै कठिन रूपले चलिरहेको छ। यसमा प्रतिस्पर्धी बनाएर निजी विद्यालयलाई एउटा पोलिसीले गाइड गर्ने होइन समय सापेक्ष उनीहरूलाई परिमार्जित एउटा बाटोहरू देखाउँदै जान भूमिका चाहिँ अझै सरकारले खेल्नुपर्छ। किन भन्दाखेरि आज निजी विद्यालयले हजारौं मान्छेलाई रोजगारी दिएको कुरा छ।

0: किनभने आज एउटा नेपालको नागरिक बेरोजगार हुनु भने त्यो त सरकारको पनि त टेन्सन कुरो हो, सरकारको नागरिक हो नि त। एउटा बेरोजगार नागरिकलाई चाहिँ रोजगारी दिनु कसको कर्तव्य? सरकार कर्तव्य। हजारौँ मान्छेलाई रोजगारी सिर्जना गरेको छ। एक दोस्रो, लाखौं विद्यार्थीलाई क्वालिटी एजुकेसन बिना लगानी, सरकारको बिना लगानी, त्यसको सट्टामा त सरकारीमा लगानी गर्ने अवस्था अवसर त सरकारलाई प्राप्त छ नि। नत्र आज निजी लगानी नहुने भने सबै विद्यार्थीलाई पढाउनु पर्ने जिम्मा त कसको?
1: सरकारको।
0: त्यस कारण त्यसको सट्टामा व्यक्तिले लगानी गरेर एउटा चाहिँ भ्याकुमलाई चाहिँ फुलफिल गरिरहेको छ। दोस्रो, तेस्रो नम्बर हेर्नुभयो भने आज चाहिँ निजी विद्यालय मात्रै चलेको छैन नि त। निजी विद्यालयभित्र त त्यहाँ हजारौँ मान्छेले व्यवसाय गरे, जस्तो त्यहाँभित्र क्यान्टिनहरू चलिरहेको छ, खाजाको लागि त्यत्तिकै खाद्य पसलहरू चलेको छ, मासु पसल चलेको छ, जुत्ता पसल चलेको छ, ब्याग पसल चलेको छ, पुस्तक पसल चलेको छ, स्टेसनरीहरूदेखि लिएर होइन यत्रा चाहिँ ट्रान्सपोर्टेसन सिस्टमहरू, गाडीहरू चलेको छ, गाडीहरू किनिएका छन् होइन, डेस्क बेन्च फर्निचर हेरौँ न। एउटा शैक्षिक संस्थाभित्र त हजारौँ मान्छेले चाहिँ साइड बाई साइड पनि बिजनेस गरिरहेको छ नि। यो कुरा खोइ त कहिले मूल्याङ्कन गरिरहेछ? हजारौँ मान्छेले यसरी साइड बाई साइड विद्यालयभित्र शिक्षक कर्मचारीले रोजगारी पाउनु त एउटा पक्ष, त्योसँग आश्रित भएर प्रत्यक्ष आश्रित हुने त हजारौँ फेरि रोजगारी पाउने मान्छेहरू छन्। आज स्टेसनरी चाहिँ होइन, आज बस, कति निजी विद्यालयले बस चलाउँछन्, आज ट्रान्सपोर्टेसन जुन चाहिँ गाडी खरिद बिक्री गर्नेहरू चलाएको छ होइन, भनेपछि फर्निचर बिक्री गरेका छन् मान्छेले, भनेपछि एउटा निजी विद्यालयभित्र हेर्ने भने धेरै चाहिँ आर्थिक कारोबारहरू प्रत्यक्ष अप्रत्यक्ष व्यक्तिहरूको छ, भनेको यसरी चलायमान छ, बजार चलायमान हुनलाई यसरी प्रत्यक्ष अप्रत्यक्ष निजी विद्यालयको भूमिका छ। अर्को प्रोफिट ट्याक्स हेर्नुहोस्, हजुरको गाडीमा आएर गाडीमै ट्याक्स तिरेका छौँ हामीले, 1% चाहिँ टिचर स्टाफको ट्याक्स तिरेका छौँ, प्रोफिट ट्याक्स तिरेका छौँ होइन, अहिले पनि झन्नै 3% ट्याक्सको कुरा आइहाल्यो, घरको घरको ट्याक्स तिरेका छौँ, हेर्दै जाने भने हरेक शीर्षकमा चाहिँ हामीले ट्याक्स तिरेका छौँ। भनेपछि ट्याक्स पनि त कसको आम्दानी? सरकारकै आम्दानी होइन। त्यस कारणले रोजगारी प्रत्यक्ष अप्रत्यक्ष बाहिरी रोजगारी व्यवसायलाई चलायमान, लाखौं विद्यार्थीलाई उत्कृष्ट शिक्षा होइन, अनि यत्र चाहिँ पढे लेखेका ह्युमन रिसोर्सलाई चाहिँ काम दिने कुरा, फाइदा अथवा हरेक कुरामा ट्याक्स दिने कुरो, भनेपछि त सरकारको त हातमा त लड्डु नै लड्डु छ नि निजी विद्यालय खानाले। त्यस कारणले यसलाई नेगेटिभली हेर्नुहुन्न, कतै खराबी गरेको छ, कतै कमजोरी। अब आज मैले छुट्याएको 10% चाहिँ अहिले कम्तीमा पनि 10% छात्रवृत्ति, अहिले तपाईँको प्लस टूमा त झन् सिस्टममै चाहिँ छात्रवृत्ति दिएकै छ, अरबौँ त्यो चाहिँ रुपियाँको छात्रवृत्ति हुन आउँछ। भनेपछि कहाँ चाहिँ निजी विद्यालयको कारणले, निजी शैक्षिक संस्थाको कारणले सरकारलाई घाटा कहाँ छ? त्यस कारणले यो ठन्डा दिमागले नसोचिकन एउटा दुईटा कतै कमी कमजोरी भएको हिसाबमा निजी विद्यालयलाई सबै ठगेर खा, यसरी खाएको भयो भन्ने बेकार हो। त्यसमा पनि सरकार पोलिसी निर्माण गर्ने भनेको उहाँकै अन्डरमा, उहाँहरूकै अन्डरमा हामी एउटा चाहिँ अब एउटा अभिभावक उहाँहरू हो नि त, हामी अभिभावकको त्यो नीतिमा चलिरहेको छौँ। हामीले भनेका छौँ कि कति कमी कमजोरी छ, कतै सल्लाह उहाँले दिन सक्नुहुन्छ, साह्रै नै निकै गल्ती गरेका छन्, एक दुई चान्स दिन सकिन्छ होइन, कतै केही कुराको कमी छ भने सपोर्ट गर्न सकिन्छ, हात दिन सकिन्छ। भनेपछि सरकारले खेल्नुपर्ने भूमिका चाहिँ हरेक फाइलामा सकारात्मकै हुनुपर्छ, नकारात्मक दृष्टिकोणले हेर्नुहुन्न। आजको कम्पिटेटिभ समयमा यहाँले हेर्नु भने डेभलपमेन्ट त्यसै डेभलप भएको छैन, बाहिरका लगानीपत्रहरूलाई आकर्षित गर्ने पोलिसीहरू बनाइरहेका छन् होइन। आज तपाईँले नेपालकै अरबपतिलाई विदेशमा लगानी गर्ने रेड कार्पेट बिछुने अवस्था छ। भनेपछि यस्तो अवस्थामा देशैभित्र देशैको नागरिकले कुनै व्यवसाय गर्दा, शिक्षा स्वास्थ्य जुनसुकै क्षेत्रमा लगानी गर्दा त्यसलाई अन्यथा मान्नुहुन्न, कतै कमी कमजोरी छ त्यसलाई नियमन गर्ने, हेर्ने, सल्लाह सुझाव दिने, पनिस गर्ने काम सरकारले गर्नुपर्छ।
1: सरकार अभिभावक हो, निर्मूलीकरण गर्ने र चाहिँ नि निश्चित हतोत्साही बनाउने भन्दा पनि नियमन गर्ने, उसलाई आवश्यक सुझाव सल्लाह

0: सहित निर्देश गर्ने काम चाहिँ सरकारले गर्नुपर्छ. त्यो भयो भने यो हामी सबैलाई हित हुन्छ. अहिले नै यसरी निजी लगानीका शैक्षिक संस्था होस् अथवा चाहिँ नि स्वास्थ्य संस्थाहरू चाहिँ हतोत्साही हुनु हुँदैन भन्नु. अर्को चाहिँ अहिले फेरि यो अर्को विषय पनि छ, यो करको मात्रै कुरा छैन. सरकारले जति बेला खाडीमा तनाव, त्यसपछि तेल आयातमा अलिकति हलचल भन्ने बित्तिकै तेल इन्धन कम प्रयोग गर्नै भन्ने विषय थियो सायद, त्यही लाग्छ मलाई. यो दुई दिन बिदा कायम गर्यो, आइतबार र शनिबार, शनिबार छँदै थियो, आइतबार थपियो, अहिले पनि त्यो बिदा कायम छ. केही समय केही विद्यालयहरूले आइतबार पढाउँदै आएका थिए, अहिले सबै विद्यालयहरूले आइतबार पनि पढाउँदैन. भलै केही विद्यालयहरूले अनलाइन माध्यमबाट अब आफ्नो शैक्षिक क्यालेन्डर अनुसार पुरा नहुने भएपछि पढाउन थालेको पनि पाइन्छ. यो कुराले सबभन्दा बढी समस्या चाहिँ सहरका निम्नवर्गीय अभिभावकहरूलाई परेको छ, सहरका मध्यमवर्गीय अभिभावकहरूलाई परेको छ, जो कामकाजी थिए, जाहिर गरेर व्यापार गरेर अरू कसैको चाहिने कम्पनीमा गएर काम गरेर पैसा कमाउनु थियो. तिनका बालबच्चा, साना बालबच्चा छन् भने तिनले चाहिँ अब आइतबार पनि आफ्नो बालबालिकाकै रेखदेख गरेर घरमा बस्नु पर्यो, त्यो दिनको कमाइ गयो. त्यो हिसाबले अभिभावक चाहिँ बेखुसी हुनु स्वाभाविक थियो, विद्यालयहरू पनि त्यति सन्तुष्ट भएको पाइएन. तपाईँहरूलाई त आइतबारको विद्यालय झन् सन्तोक हुनुपर्ने, किन असन्तुष्टि भएको थियो?
1: होइन, वास्तवमा यो पछिल्लो 3% करकै विषयमा पनि पूर्ववत सरकारले गरेको निर्णय फेल खाँदै अहिलेको सरकारले गर्ने बित्तिकै नै फेल खाइसक्यो. र यहाँले भन्नुभयो आइतबारको विदा पनि पूर्ववत सरकारले प्रयोग गरेर फेल खाएर फेरि पनि ब्याक भएकै निर्णय हो. त्यस कारणले यो पनि पक्कै अहिले छलफलको क्रममा गएको भन्ने सुनिएको छ,
0: एउटा कार्यदल बनाएर जिम्मा दिया छ भन्ने सुनिएको छ.
1: त्यो यो आइतबारको विदा हुँदैन भन्ने हाम्रो लाग्छ. त्यसमा नि सरकारी अब अफिस कार्यालयहरूको कर्मचारीको विषयमा कसरी जान्छ यो फरक विषय हो, तर निजी अथवा शैक्षिक क्षेत्रको लागि चाहिँ यहाँले भन्नुभयो सहरी भेगमा जो कामकाजी मान्छेहरू हुनुहुन्छ उहाँहरूको लागि एकदमै समस्या छ. सबै व्यक्तिहरू सरकारी अफिसमा काम गर्दैनन्, एउटा सामान्य एउटा सटरमा पसल थापेर मेरो बच्चा निजी विद्यालयमा पढाउँछु भन्ने व्यक्तिको आइजबाट हामीले हेरौँ, उहाँको पर्सपेक्टिभबाट हेरौँ.
0: यहाँ त गाडा गुडाएर चाहिँ दिनभरि मकै बोलले बेच्ने पनि
1: निजी विद्यालयमा
0: पढाउनु भएको छ, त्यो त देखिन्छ.
1: त्यो हो भने यहाँले हाम्रो सरकारले पोलिसी निर्माण गर्ने व्यक्तिले हेर्ने भने चाहिँ जनताको व्यवहारिक दैनिक व्यवहारिक पक्षमा कतै अप्ठ्यारो पर्दैन, त्यो गाँठो फुकुने काम चाहिँ सरकारको. यहाँ त गाँठोमा अर्को गाँठो थपिने जस्तो वातावरण बन्दैछ. यहाँले हेर्नु भने एउटा सामान्य दैनिकी जो गर्छन् निजी लगानीमै काम गर्छन् व्यवसाय गर्छन् त्यत्रो ठुलो संख्या छ नि काठमाडौँ. त्यसो हो भने अब शनिबार पनि बिदा भयो, आइतबार पनि बिदा भयो, अर्को कुनै दिन फेरि केही भएर बिदा भनेपछि सात दिन लगानी सात दिन काम गर्ने व्यक्तिले दुई दिन त फुल्ली नै बन्दै गरेर घरमा बच्चाकै लागि एकजना त फुल्ली चाहियो, किन साना बच्चाहरूलाई घरमा कसलाई छ कि एकजना एक दिनको लागि कोही मान्छेको लागि जिम्मा दिएर अगाडि बढ्ने अवस्था छैन,
0: सकिँदैन.
1: त्यसमा पनि अब काठमाडौँ अथवा सहरी भेगमा सबै परिवार एकै ठाउँमा बसेको अवस्था पनि हुँदैन. जस्तो दुईजना श्रीमान श्रीमती दुईवटा बच्चा छ भने एउटाले त डेडिकेटेड भएर बच्चा हेर्नै पर्छ. त्यसो हुँदाखेरि एकातिर व्यवसाय गर्ने व्यक्तिलाई पनि यो अप्ठ्यारो अवस्था छ, र दोस्रो यहाँले हेर्नु भने यो कुनै पनि अध्ययन गरेर रिसर्च गरेर र व्यवहारिकतालाई हेरेर पनि निर्णय गरिएन. किन भन्दाखेरि यहाँले एक दिन घटाउँदै हुनुहुन्छ भनेपछि महिनाको त कम्तीमा नि चार दिन समय त त्यतिकै घट्यो. त्यसो हो भने विद्यालयमा पाठ्यक्रमको त्यो रूप रङ्ग घटाउने त्यतातिर ध्यान नदिइकन, त्यता होमवर्क नगरिकन, छलफल नगरिकन, तयारी नगरिकन सबै विषय त्यसरी नै पढाउनु पर्यो, पाठ्यक्रमको रूप ढङ्ग उही छ, समय उही हुनुपर्ने अवस्था छ, र विद्यालयले अब त्यो पाठ्यक्रमलाई अथवा दैनिकीलाई त्यो पुरा गर्न कसरी सक्छ? त्यस कारणले यो कतै छलफल भएको छ त, किनभने समय घट्छ भने त त्यो पाठ्यक्रम त्यो कुनै न कुनै रूपमा त त्यसलाई नि एडिट गर्नु पर्थ्यो नि, हेर्नु पर्थ्यो नि, त्यो त छलफल गरिएको छ. उही समय हुन्थ्यो भने गत सालकै पाठ्यक्रम पूर्ण रूपमा प्रयोगमा आउन सक्थ्यो नि. त्यसै यहाँ त स्वतः समय घटिरहेछ. र अर्को कुरो, यो टेक्निकल्ली यहाँले हेर्नुभयो भने यो समस्या छ. किन भन्दाखेरि आइतबार जस्तो निजी आफ्नो व्यवसाय गर्ने मान्छेहरू अब तेलका कुरा पनि जोडेर यहाँ हेरियो. आखिर मान्छेहरू तपाईँले प्राविधिक रूपमा यहाँ हेर्नुभयो भने मान्छे आइतबार कतै नगएको तेलका कारणले घरमै सुतेर रेस्ट गरेर बसाइदिनु. तपाईँ पार्कमा हेर्नुहोस्, बाहिर हेर्नुहोस्, कतै भिजिट गर्नुहोस्, आइतबार त्यत्तिकै मान्छे चलामान भएर बाहिर कुदिरहेको छ.
0: बरु तेल खर्च गरेर मान्छे झन् टाढा गइदियो, झन् बढी खर्च गर्यो.
1: एउटा अफिस भनेर छोटो डिस्टेन्स अथवा कुनै अफिसमा दिनभरि बस्यो, बेलुका घर फर्के हुन्छ भनेपछि यहाँ त झन् दिनभरि चाहिँ डुल्ने, हिँड्ने, पारिवारिक भ्रमणमा निस्किने. तेल कहाँ चाहिँ बस्थ्यो, यो त प्राविधिक कुरा जोडिएको छ नि त. तेलका कारणले मान्छेहरूको धेरै मोबिलिटी नहोस् भन्ने रिजन छ. तर यहाँले हेर्नु भने त्यस्तो काहीँ पनि देख्नुहुन्न. झन् बढी चाहिँ मान्छेको मोबिलिटी
0: त्यसले तेल खपत घटेको पाइएन,
1: बढ्छ. यहाँले यो चाहिँ कुनै विज्ञहरू जो तेलसँग सम्बन्धित मान्छे आयल नियमका मान्छेहरूलाई यहाँले रिसर्च अध्ययन गरेर सोध्न सक्नुहुन्छ. आइतबारको बिदाले तेलको खपतमा कतै असर गर्दैन. मैले बुझेसम्म झन् बढी चाहिँ यो तेलको खपत भइरहेको छ. त्यस कारण यो त रिजनै होइन. त्यस कारणले पहिलाको सरकारले गर्दा नै यो फेल खाएकै निर्णय हो. र अहिले पनि कता कता कमिटी बनाएर छलफल नै गइसक्यो भनेपछि यो दुई महिना पनि लागू नहुने खालका निर्णयहरू ल्याएर आम मान्छेलाई अप्ठ्यारोमा पार्नुहुन्न भन्ने हामी प्रष्ट छौँ. हामी यहाँले भन्नुभएको जस्तो फेरि एक दिन बिदा भयो हाम्रो एक्सपेन्सेसहरू घट्छ नि भन्ने हामी त्यस्तो छैनौँ. हामी त शनिबारै विद्यालय लाउनुपर्छ भन्यो भने हामी तयार हुन्छौँ हेर्नु. किनभने हामी सर्भिस दिने मान्छेहरू हामी निजी शैक्षिक संस्था छौँ. हामी जति धेरै अभिभावकलाई खुसी पार्न चाहन्छौँ, हामी जति सक्दो धेरै हाम्रा बालबालिकालाई धेरै चाहिँ क्वालिटी दिएर पढाउन चाहन्छौँ, उनीहरूलाई इङ्गेज गराउन चाहन्छौँ. किनकि त्यो हाम्रो कर्तव्यभित्रै पर्छ होइन. त्यसो हुँदाखेरि कुनै पनि ढङ्गले यो चाहिँ प्रुभ हुनेवाला छैन. यहाँले व्यवहारिक ढङ्गमा आज चाहिँ हामीले दैनिक हाम्रा अभिभावकहरूको विचार सुन्यौँ भने उहाँहरू पनि खुसी हुन्छ. मेरो विचारमा लाग्छ 99% अभिभावकहरू आइतबारको स्कुल बिदा कलेज बिदाको कारणले खुसी हुनुहुन्न. भनेपछि सरकारले कुनै पनि निर्णय गर्दाखेरि 1%लाई हेरेर निर्णय गर्ने हो कि 99%लाई खुसी पार्न गर्ने हो? 99%लाई खुसी हुने निर्णय गर्नुपर्छ. पक्कै यो कार्यदलले अब सरकारी कार्यालयहरूको विषयमा के गर्छ हामीलाई थाहा भएन. तर यो विद्यालय, निजी विद्यालय पनि बालबालिका लागि जुन चाहिँ विदा गरेका छ यो एकदम अव्यवहारिक छ. यसले तेलको

0: सरकारले निर्णय उल्ट्याएर फेरि पनि आइतबार विद्यालय सुचारू गर्ने काम चाहिँ सुरु गर्नुपर्छ भन्ने चाहिँ म यहाँबाट सम्बन्धित मिडिया मार्फत भन्न चाहन्छु।
1: अब एउटा करको कुरा त सरकारले फिर्ता गर्यो, त्यो क्याबिनेटकै निर्णय भइसक्यो होइन, आइतबारको विधाको कुरा चाहिँ आएको छैन, दुइटै कुरा एकैचोटि अलिक पोजिटिभ प्रेसर नभएर हो कि किन यसरी किस्ता भन्ने
0: भयो? यस्तो छ, यहाँले अब साइकोलोजिकल कुराहरू अभिभावक आम अभिभावकको कुरा पनि बुझ्नु पर्यो। पोलिसी निर्माण गर्ने उहाँहरू सम्पन्न हुनुहुन्छ, एक दुईजना दुई चारजना मान्छे घरमा कामदार राख्न सक्नुहुन्छ, उहाँहरूकै साना बच्चा छ, हेर्नलाई मान्छे राख्न सक्नुहुन्छ होला, उहाँले आफ्नै हेरेर भएन नि, आम सर्वसाधारण मान्छेको एउटा चाहिँ घरबाट सोच्नु पर्यो नि। त्यस कारणले उहाँले सोच्नु पर्यो, आइतबार विद्यालय बन्द हुँदाखेरि घरमा भएका लमानु दुईवटा बच्चालाई त्यो सटर खोलेर चाहिँ पढाउने प्यारेन्ट के गर्ने? सटरमै लग्ने दिनभरि बाटोमा छोड्ने कि घरमा चाहिँ बच्चा हेरेर भयो? यस्तो सामान्य आँखाबाट पनि त हेरिदिनु पर्यो नि। पोलिसी कसको लागि? जनताको लागि। अनि जनताले दुःख पाउने कुरा, जनतालाई अप्ठ्यारो पर्ने कुरा, अनि ठूलो संख्याको जनसंख्या जनताले दुःख पाइरहेको छ भने निर्णय त ठूलोलाई हेरेर गर्ने। प्रजातान्त्रिक सिस्टम भनेको के हो? बहुमत धेरै ठूलो संख्यालाई राम्रो होस् भनेर निर्णय गर्ने हो नि त। बहुदल प्रजातन्त्र भने त होइन, धेरैको खुसीको लागि चाहिँ निर्णयहरू गर्दै जाने हो नि त। यहाँ त तपाईँको 99% बेखुसी छ, 1% होला खुसी, त्यो पनि छ कि छैन अध्ययन गर्न सकिन्छ। त्यस कारणले यो कसको लागि निर्णय आएको छ भन्दाखेरि कसैको लागि पनि आएको छ, खुसीको लागि आएको, बेखुसीको लागि मात्रै यो निर्णय आएको छ। यो निर्णय चाहिँ छिटोभन्दा छिटो सच्याएर आम मान्छेलाई खुसी दिने काम चाहिँ सरकारले गर्नुपर्छ।
1: अब अभिभावकहरू अब संगठित छैनन्, सबै अभिभावकले तपाईँलाई भने चाहिँ भन्नुभएको छ त्यही गुनासो लागिरहेको छ भने तपाईँहरू पनि आइतबारको विधाको पक्षमा हुनुहुन्न?
0: हामी छैनौँ, र हामी त हाम्रो कस्मिक इन्टरनेसनल एकाडेमीकै पक्षबाट हेर्नुहुन्छ नि त। हामी त अन्तिम समयसम्म अस्ति केही समय अघिसम्म आइतबार पनि धेरै संस्थाहरू बन्द हुँदा पनि हामीले लगाइरहेको, तर पछि हामीलाई फोन आयो, दबाव आयो, औपचारिक चिठी आयो, यो कारणले हामी ब्याक भयो। नत्र भने हामी अभिभावकको लागि संस्था चलाइरहेछौँ भने अभिभावकै कुरा सुन्ने भनेर हामी अघि बढेका थियौँ, र अब अलिकति प्रेसरकै कारणले हामीले चाहिँ ब्याक हुनु पर्यो। यो यो आम अभिभावकको हितमा चाहिँ पटक्कै छैन।
1: तपाईँहरू विद्यालय खोल्न तयार
0: हुनुहुन्छ
1: आइतबारको निम्ति? आंशिक त तपाईँहरूलाई आर्थिक लाभ पनि हुन्थ्यो होला आइतबार बन्द गर्दाखेरि।
0: यस्तो हो, हामीलाई त्यो कुनै दुई चार घण्टा नपढाएर अथवा बिदा दिएर खुसी मान्ने भए त हामी किन निजी क्षेत्रमा लगानी गर्नु त? हामी नि सरकारी शिक्षक बन्थ्यौँ, हामी सरकारी केहीमा फाइट खेलेर कम्पिटिसन गरेर इन्टरभ्यू लिएर हामी नि त सक्थ्यौँ नि त। आज हामी 2000 विद्यार्थी पढाउने मान्छे, 200 भन्दा बढीले रोजगार गरेर यत्रो लगानी गर्ने मान्छे हामी असक्षम छौँ? कुनै सरकारी विद्यालय गएर पढाउन असक्षम होला, कुनै कलेजमा गएर पढाउन असक्षम छौँ होला? हामी पनि सक्छौँ, तथापि हामी निजीमा लगानी गरेपछि हामीले ढाक्नुहुन्न, हामीले छल्नुहुन्न, हामीले अल्छी गर्नु, हामीले सर्भिस दिनु पर्यो नि त, सेवा दिनु पर्यो, अधिकतम क्वालिटीको सेवा दिएपछि त निजी भयो नि। आज नत्र हामीले अल्छी गर्ने हो, हामीले क्वालिटी नदिनु, हामी किन निजी विद्यालय चाहिँ सरकारीको विकल्प भइरहेछ? पल्लोतिर निशुल्क पढाइरहेछ, ओल्लोतिर चाहिँ हजारौँ पैसा लाखौँ पैसा तिरेर पढाइरहेछ। त्यो लाखौँ तिर्नलाई खुसी भएर त्यो वातावरण बनाउने काम गरेका छौँ भने चाहिँ हामी कहाँ अल्छी मान्छौँ र?
1: तपाईँहरू काम गर्न तयार हुनुहुन्छ? तपाईँहरू
0: गरेका छौँ, शनिबार पनि खोल्नुपर्छ भन्ने होइन, हामी
1: तपाईँहरूको स्टाफ तपाईँहरूको शिक्षकहरू सबै पढाउन तयार,
0: बावजुद हामी उहाँहरूलाई सुत्तै अब हिजो थियो भने आज किन उहाँले गर्नु भयो र? अस्तिसम्म हाम्रो शिक्षक कर्मचारीले खुसीका साथ काम गरिरहनु भएको छ भने यो निर्णय आउने बित्तिकै बेखुसी हुनुपर्ने नि के छ?
1: अर्को एउटा चाहिँ जस्तो कोरोनाको समयमा विद्यार्थीहरू घरै बसे पढाउनु त त्यो बेला नै अनलाइनबाट पढाइ के भयो त्यो प्रभावकारी भएन। विद्यार्थी जति धेरै घरै बस्यो उनीहरू अहिले व्यापक ढंगले आइरहेको यो डिजिटल प्लेटफर्मतिर मोबाइलतिर इन्टरनेटतिर ध्यान जाँदा हाम्रो पढाइप्रति चाहिँ विद्यार्थीको कम सहभागिता भने एक किसिमको त्यसलाई कतिले कुलत पनि भन्छन् कि डिजिटल अब मोबाइल नै रहिरहने इन्टरनेटमा विभिन्न किसिमका मानसिक असर गर्ने गेम पनि छन् यतातिर नि लाग्ने भने चाहिँ हानि त चौतर्फी रहेछ है यो आइतबार
0: भन्नुभयो यो विषय के हो?

0: भन्दाखेरि के कारणले यो गरियो भन्ने कारणमै हामी प्रश्न नभएर झन् बढी समस्या. अब कुरो लग्यो तेलमा जोडियो.
1: तपाईँहरूलाई सरकारले भन्दा चाहिँ किन आइतबार चलाएको भन्दा के कारणले बन्द गर्नुहोस् भन्छ? केही त्यस्तो भनेन.
0: त्यस्तो हामीलाई
1: निर्णय कार्यान्वयन गर मात्रै भन्ने
0: मात्रै भयो. वान टु वान त्यसरी सुन्ने कुरो पनि भएन होइन. यो कलेक्टिभ ढङ्गले आएको डिसिजन हो. अब हामीले महानगर लगायत भन्नुपर्ने ठाउँमा हाम्रो कुराहरू स्थानीय निकायहरूमा राख्यौँ. तथापि अब उहाँहरूले पनि पञ्चिने गरी यो त अब प्रधानमन्त्री मन्त्री एउटा क्याबिनेट लेभलबाट भएको निर्णय
1: भनेको माथिबाट आएको निर्णय हो भन्ने कुरा मात्रै भयो.
0: यसमा हामीले के पहल गर्यौँ महानगरमा स्थानीय निकायहरूमा पनि हाम्रा कुराहरू राख्यौँ तथापि भएन. र यहाँले भन्नुभयो डिजिटलाइज क्लास घरबाट. यहाँले एकछिन मान्नुहोस्, हाम्रो कुरो के भन्दा आम मान्छेले आइतबार पनि सटरमा पसल थापिया छ भने सटर खोलेर चाहिँ कमाएर पैसा तिर्नुपर्छ भनिरहेछ भनेपछि त्यो दुई क्लासमा तिन क्लासमा एक क्लासमा चार क्लासमा पढ्ने बच्चालाई त्यो दिनभरि डिजिटल डिभाइस कसले प्रयोग गर्न सपोर्ट गर्छ त घरमा? विशेष त्यस्तो भने सबै एकदमै सम्पन्न मान्छेहरूले मात्रै पढाएको छैन. अघि पनि आयो प्रश्नमा भनेपछि त्यो डिभाइसको व्यवस्थापन दिनभरि घरमा त्यसरी हेर्ने मान्छे थियो भने धेरै समस्या आउँदै आउँदैन. त्यस कारणले यो विषय के भने आम मान्छेलाई यो दिनभरि घरमा बसेर बच्चालाई समय छुट्टै दिएर अब सहरी हेर्न अहिले गाह्रो छ. शनिबार एक दिन भने कम्तीमा एउटा बच्चासँग घुलमिल हुनुहोस्, दुई तिन दिनसम्म यसरी खाली दिनु भने यो हरेक हिसाबले
1: अब रिजन त कुनै पनि हिसाबले व्यावहारिक देखिँदैन. किनभने तेलको कारण भन्ने हो भने जहाँ गाउँघरमा तेलै प्रयोग नहुने विद्यालयहरू जहाँ शिक्षक पनि त्यहीँ हुनुहुन्छ, उहाँ त्यहीँ 10 मिनट 15 मिनट हिँड्दा स्कुल पुग्नुहुन्छ, विद्यार्थी त्यहीँ वरिपरिका 20-50 जना छन्, तैपनि आइतबार विदा भइरहेछ, बालबच्चाहरू बाटोमा.
0: तेलको कुरा आउँदाखेरि कतिपय निजी विद्यालयहरूले पुरै चाहिँ इलेक्ट्रिक भ्यानहरू प्रयोग गरेर अब त्यहाँ के गर्छ त्यो चाहिँ लगाउनु दिने
1: भनेको. यस्तो मतलब जसरी हुन्छ आइतबारको विदा शैक्षिक क्षेत्रको हकमा अरू क्षेत्रमा अध्ययन हुँदै जाला, यो चाहिँ खारेज हुनुपर्दछ. तपाईँहरूले कुनै पोजिटिभ त्यस्तो प्रेसर पुर्याउनु भएको छ सरकारसम्म, जस्तो हिसानले प्याप्सन इन प्याप्सन
0: होइन, यस्तै फोरमहरूमा हाम्रा कुराहरू हाम्रा अभिभावकले राख्नुभएका गुनासोको कुराहरू यसरी हामीले सेयर गर्ने छलफल गर्ने र एउटा युनाइट भएर भन्नुपर्ने ठाउँमा भन्ने क्रम त हाम्रो छँदैछ. यहाँले भन्नुभएको जस्तो अभिभावक पनि वान टु वान गुनासो चाहिँ छ, तर त्यो गुनासोलाई अभिभावक युनाइटेड भएर कहीँ जाने
1: निर्णयको त कमिटी नै छैन, संगठित छैन,
0: छैन. फेरि यही इस्युलाई छलफल गरेर कहाँ जाने त त्यो पनि गाह्रै विषय छ. किनकि अभिभावक भने त इन्डिभिजुअल इन्टिटी हो नि, उहाँहरू कतै युनाइटेड हुने कुरो पनि भएन. त्यस कारणले उठाउनु पर्ने विषय भने हामी जस्तै संगठन जस्तो क्याप्सन एन क्याप्सन निशान लगायत अभिभावक यही संस्थाहरूले हो र हाम्रो हरेक ठाउँमा हामीले आफ्नो ढङ्गले प्रष्ट कुरा राखेका छौँ. अब पक्कै सरकारले यो कुरालाई छिट्टै सम्बोधन गर्छ भन्ने लाग्छ,
1: अपेक्षा गर्छौँ. हाम्रो निकट समय नै यो आइतबारको विदा कम्तीमा शैक्षिक क्षेत्रको हकमा चाहिँ हटाइदिए, अभिभावक पनि खुसी हुनुहुन्थ्यो. अब तपाईँहरू विद्यालय सञ्चालकहरू पनि त खासमा सन्तुष्ट हुनुहुँदो रहेनछ र अरू धेरै कुनै कारणले पनि यो चाहिँ राखिरहनु पनि आवश्यकता छैन. सरकार त्यति चाहिँ अबुझ छैन, उहाँहरूले कमिटी पनि बनाइसकेका र यसको निश्चित दिन दिएको छ. अब यो फिर्ता होस् र भएको कुरा हामीले सुनाउन पाऊँ, यो चाहिँ धेरैको निम्ति खुसीको कुरा हुन्छ. अब अन्त्यमा त्यही गुणस्तरीय शिक्षा भन्ने आउँछ, गुणस्तरीय शिक्षाको लागि थप गर्नुपर्ने. अब यहाँ मैले भन्न खोजेको चाहिँ हामीले उत्तीर्णाङ्क राम्रो गर्नको निम्ति त ठूलो प्रयत्न गरिरहेछौँ. त्यसो हुँदा अहिले तपाईँले समाजमा जुन देखिरहनु भएको छ नि, मान्छेहरूले सायद सामाजिक नैतिक बन्धन कम भएर पनि हुनसक्छ, नैतिक शिक्षाको कमी पनि हुनसक्ला, अथवा व्यावहारिक ज्ञानको कमी होला, त्यो जोड्नुपर्ने आवश्यकता भएको. अब
0: एकदम एकदमै आवश्यक हो, किनभने समाज जति विकसित हुन्छ, समाज जति आधुनिक ढङ्गले अघि बढ्छ, फेरि त्यहाँ झन् कसिलो बनाउने त्यसलाई कस्ने कसिलो भनेकै नैतिक शिक्षा नै. आज समाजमा मान्छेले पैसा कमाएछ, नकमाउनेलाई हेरिरह होला, सम्पन्नले विपन्नलाई हेरिरह होला होइन, र पावरफुल एकदम शक्तिशालीले निम्सरो मान्छेलाई हेरिरह होला. यो आधुनिक समाजमा झन् यो क्रम बढ्छ. हिजो सोसल मिडियाहरू मान्छेले प्रयोग नगर्दा क्राइमहरू झन् कम देखिन्थ्यो, आज यही सोसल मिडिया कारण झन् भनेको जति समाजमा आधुनिक यो प्रणालीहरू विकास हुन्छ, समाज विकसित भएर जान्छ, सँगसँगै त्यहाँ भाइलेसनहरू होइन कमी कमजोरी झन् बढ्छ। त्यसलाई कस्ने काम चाहिँ नैतिक शिक्षाले नै हो। आज हामीले पहिला पढ्दाखेरि नैतिक शिक्षा भनेको छुट्टै बुक हामीले पढ्यौँ, तर अहिले त्यो त्यसरी पढाइ भएको छैन। र अहिलेको यो प्रतिस्पर्धी समयमा फेरि प्यारेन्ट्सदेखि सबै चाहिँ घरमा पनि आफ्नो आफ्नो ढङ्गले व्यस्त भएर आफ्नो बालबालिकालाई छुट्टै समय दिने पनि अलिकति अभावै छ। त्यसो हुँदाखेरि विद्यालयमा क्वालिटी एजुकेसन दिँदै गर्दा, प्रविधिमा फोकस गर्दै गर्दा, नयाँ एआई जस्ता डिजिटलाइज सिस्टमहरूको विकास हुँदै गर्दा, अब हरेक शैक्षिक संस्थाले, सरकारले, पोलिसी निर्माण गर्नेले नैतिक शिक्षालाई पनि एउटा

0: सहरको आवाज तपाईँको मनको आवाज लोगो रेडियो चलचुला 96.4 मेगाहर्ट्ज
1: चलचुला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-462-459 र 98-645-78-232।

0: नमस्कार, कार्यक्रम जलजला बहसमा म वीरेन्द्र गिरीको तपाईलाई हार्दिक स्वागत छ। कार्यक्रम जलजला बहस तपाईले सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट हामी बोलिरहेका छौं। तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ भने रेडियो जलजला एफएम 96.4 मेगाहर्जको फेसबुक पेज र प्रेस वीरेन्द्र गिरीको फेसबुक एकाउन्टबाट भिडियो लाइभको माध्यमबाट हेर्न सक्नुहुन्छ। कार्यक्रम जलजला बहस तपाईले यही समयमा सुन्दै आइरहनु भएको छ र कार्यक्रम जलजला बहसमा हामी समसामयिक विषयवस्तुमा केन्द्रित रहन्छौं र सम्बन्धित अतिथिसँग हामी कुराकानी गर्नेछौं र भोलिदेखि 16 वर्ष मुनिका बालबालिकाहरूका लागि फुटबल प्रतियोगिताको आयोजना गरिएको छ र आयोजना गरेको छ फुटबल संघ जिल्ला फुटबल संघले यो कार्यक्रमको आयोजना गरेको छ। जिल्ला फुटबल संघ रोल्पाको आयोजनामा यो कार्यक्रम चाहिँ सञ्चालन हुँदैछ भोलिको दिनबाट र यो कार्यक्रमको औचित्य के हो, किन कार्यक्रम हुँदैछ र यो कार्यक्रम सँगसँगै जिल्ला फुटबल संघ रोल्पाको अवस्था के छ भन्ने कुरा लगायतका सेरोफेरोमा रहेर हामी कुराकानी गर्नेछौँ र आज हामीसँग कुराकानी गर्नका लागि हुनुहुन्छ विशेष गरी जिल्ला फुटबल संघ रोल्पाका कार्यवाहक अध्यक्ष हुनुहुन्छ नेत्र जङ सेन हुनुहुन्छ। हामी उहाँसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो स्टुडियोमा हुनुहुन्छ, भिडियोमा हेर्दै गर्नुभएका साथीहरू देखिसक्नु भएको छ, अब अडियोमा रेडियोमा सुन्दै गर्नुभएका साथीहरूको लागि हामी स्वागत गर्छौ। सर, तपाईँलाई कार्यक्रममा स्वागत छ। अनि के छ फुटबल यो प्रतियोगिताको तयारी के कस्तो छ, के भइराखेको छ, के गर्दै हुनुहुन्छ, छुट्टुमा जानकारी गराइदिनुहोस् न।
1: अन्डर 16 भोलिदेखि सञ्चालन हुँदैछ। हाम्रो सञ्चालनलाई सम्पूर्ण हाम्रो तयारी भइसकेको छ। भोलि हाम्रो दिउँसो 1 बजी उद्घाटन छ।
0: यो खेल कहाँ हुँदैछ?
1: यो लिबाङ टुडी खेल वडा नम्बर 4 रोल्पा नगर वडा नम्बर 4 टुडी खेलमा
0: हुँदैछ। हजुर। अनि यो त अब बर्खाको मौसम छ होइन, साउनको मौसम छ, पानी परिरहन्छ। आज त पानी परेन, भोलि पानी पर्छ कि पर्दैन भन्ने कुरा, कति बेला पानी पर्ने हो भन्ने कुरा थाहा हुन्न। यस्तो बर्खाको बेलामा तपाईँहरूले फुटबल खेल राख्नु भएको छ, प्रतियोगिताको आयोजना गर्नु भएको छ होइन, यो सम्भव होला त?
1: सम्भव त अब नहुने कुरै भएन सर, होइन। बर्खाको मौसम, बर्खामा अब पानी पर्छ भन्नु त्यो पनि सामान्य कुरा नै हो। हेरौँ मौसमले कतिको साथ दिन्छ, अहिलेसम्म मौसमले साथ दिएला जस्तो पनि छ होइन। वेदरको रिपोर्ट हेर्दा राम्रै छ, आजको 4 दिन जति वेदर रिपोर्ट राम्रै छ। त्यस्तै आज हिजो जस्तो वेदर थियो आज पनि त्यस्तै छ। लगभग शुक्रबारसम्म हाम्रो वेदर चाहिँ, शुक्रबारदेखि सोमबारसम्म वेदर चाहिँ राम्रै छ सर। त्यस कारण ढुक्क छु म यो हाम्रो खेललाई बर्खाले चाहिँ अलिकति बाधा पुर्याउँदैन भन्नेमा।
0: अब यो साउन महिनामै प्रतियोगिता गर्नुको कारण चाहिँ के हो? तपाईँले जस्तै तिहार, जस्तै तीजको मौका पारेर, विभिन्न पर्वको मौका पारेर गर्न सक्नुहुन्थ्यो, यो साउन महिनामै तपाईँहरू हतार किन गर्नुभयो? आर्थिक वर्ष शुरू गरे लगत्तै यो प्रतियोगिता गर्नुको तात्पर्य के हो?
1: विगतमा यो हामीले चाहिँ पहिले नै गर्छौँ भनेको थियो। जस्तै अहिले हाम्रो रोल्पा नगरपालिकाको गेम भयो 37 फुटबल कप टुर्नामेन्ट, त्योभन्दा पहिला नै गर्छौँ भनेको थियो अन्डर 16। अनि पछि के विचार भयो भने चाहिँ अब पहिला ठुलो गेम होस् अनि त्यसपछि अन्डर 16, पछि फेरि जेएन अल्फा अन्डर 10वाला गेम क्रमशः गर्दा, अनि 22 गते राख्ने भनेको गेम चाहिँ के विविध कारणले के हो र अनि स्कुलको परीक्षा छ भन्ने कुरा आयो 22 गते फेरि सरकारी स्कुलहरूको, अनि सरकारी स्कुलको परीक्षा आयो ठिक छ भने पछि सारौँला भने ब्याक गर्दै आउँदाखेरि 4 गति गएको थियो हामी, 4 गति पनि सर्यो भन्ने खबर सर्दा चाहिँ डेट बाई डेट सर्दै गयो कि सर। अनि त्यहाँ चाहिँ केटाहरूसँग पनि अब सबै आइसकेको छ खेल्ने भनेर, उनीहरूको लागि मात्रै हामीले कुनै कुरा भने, अरू पनि खेलाडीहरू पनि छ। अहिले हामीसँग 12 टिम हो, 12 टिम म्याक्सिमम रोल्पाको लागि 12 टिम भनेको, तिनको लागि चाहिँ अब पोस्टपोन गर्ने कुरा हुँदैन सर। त्यही भएर अहिले त्यही निरन्तरता हाम्रो टाइम सेड्युलै त्यही भएर सरेको खास, विशेष गरी त 22 गते थियो हाम्रो टाइम सेड्युल, त्यो सर्यो 4 गते, 4 गते सरेर आयो भने फेरि 8 गतेमा आइदियो सर। 4 गति इक्जाम छ भन्दाखेरि फेरि 8 गति, अहिले फेरि इक्जामले गर्दा विविध कुराहरू आएको छ, त्यसको कुरा अब गेम सञ्चालन भएपछि खेल्छ सर। अब हेरौँ के हुन्छ।
0: अब यो फुटबल प्रतियोगिता कति दिनसम्म रहन्छ?
1: हाम्रो फुटबल प्रतियोगिता भोलि 8 गतेदेखि लिएर 11 गतेसम्म सर।
0: 11 गतेसम्म
1: हजुर।
0: 12 टिम दर्ता भइसक्यो भन्नुभयो?
1: हजुर, 12 टिम दर्ता भइसक्यो।
0: अब यो खेल तपाईँहरूले सुरुवात गर्दै हुनुहुन्छ, भोलिदेखि सञ्चालन गर्दै हुनुहुन्छ, कतिको उत्साह छ, कतिको स्थानीयको सहयोग छ, के छ, स्थानीय तहहरूले सहयोग गर्नु भएको छ कि छैन?
1: स्थानीय तहहरू त्यस्तो आर्थिक रूपले त म भन्दैन, गर्नुभएको छैन, भौतिक रूपमा सहयोग गर्नुभएको छ। भोलि हाम्रो अन्डर 16 गेमको उद्घाटन हुँदैछ, एकपछि हाम्रो स्थानीय अहिले रोल्पा नगरपालिका प्रमुखज्यू प्रमुख अतिथि भएर हाम्रो कार्यक्रम उद्घाटन गर्न आउँदै हुनुहुन्छ, त्यही नै उहाँको सहयोग साथ भनेको, त्यही नै हामीलाई ठुलै हो।
0: 16 वर्ष मुनिका बालबालिकाहरूलाई तपाईँहरूले फुटबल खेलाउँदै हुनुहुन्छ होइन, र यो छनौट जस्तै समूहमा जुन दर्ता गर्नु भएको छ, ती बालबालिकाहरू विद्यालय स्तरीय प्रतियोगिता हो अथवा खुल्ला प्रतियोगिता हो, के छ?
1: खुल्ला प्रतियोगिता सर, विद्यालय स्तरीय भन्दा 16 वर्ष मुनिका, 10 देखि 16 वर्ष मुनिका जो पनि खेल्न पाए त्योमा, चाहे त्यो विद्यालय होस् चाहे विद्यालय नपढ्ने होस् होइन, त्यो खेल्न पाएछ, त्यस्तो विद्यालय भने क्राइटेरिया तोकेका छैन हामीले।
0: तर बालबालिकाहरू त विद्यालयमा बढी नै हुन्छन् क्यारे,
1: हजुर सर, 10 टु 16 भन्ने त्यही विद्यालयमै हुन्छन् प्रायः जसो त, त्यही हो।
0: तिनै बालबालिकाहरूलाई लक्षित गरेर तपाईँहरूले त्यो प्रतियोगिताको आयोजना गर्नुभयो।
1: विद्यालय स्तरीय भन्दा पनि हामीले के गर्यौँ भनेपछि, अब हामीसँग ट्रेनिङ गरेका भाइ बहिनीहरू होइन, सबैलाई त्यो ट्रेनिङ गरेको लगभग 60-70 जना त्यो ग्रुपको केटाहरू होइन, तिनीहरू लक्षित गरेर नै गरे हो खास त मैले होइन, अनि यो पछि साथीभाइको शरीर अनुसार अनि जिल्ला स्तरीय गराम न, सबै त आउँछ, कतिजना आउँछन् भन्ने कुरा गर्दा जिल्लालाई टार्गेट गर्यौँ हामीले।
0: त्यो ट्रेनिङ तपाईँले ट्रेनिङको कुरा निकाले अनुभव, यो ट्रेनिङ भन्नाले अब फुटबल ट्रेनिङ के को आधारमा भनौँ न गर्नुभयो र कसरी छनौट गर्नुभयो ट्रेनिङ गर्न, यो व्यक्ति जाने अथवा यसरी यसरी यी व्यक्तिहरूले ट्रेनिङ गर्नुहुन्छ भनेर कसरी छनौट गर्नुभयो र कहाँ गएर ती बालबालिकाहरूले ट्रेनिङ गरे?
1: यो छनौटको कुरा त अब कहाँ गएर कसलाई भन्यो भन्ने कुरा, निस्वार्थ भावनाले आफै भाइहरू आए, आफै भाइहरूसँग जोडियो, भर्खरका 6-7 वर्षदेखि लिएर आएर अनि पछि हाम्रो यो जेएनजेहरूको ग्रुपसम्म पनि आएर जोडियो, हामीले जोडिसकेपछि आएर त्यो निरन्तरता गर्ने क्रममा अनि फुटबल भयो। सुगत पाटो भनेको रोल्पा नगरपालिकाले एउटा स्वयं स्मृति खुल्ला प्रतिस्पर्धा फुटबल राखिदिनुभयो, त्यसमा पनि हामीसँग त्यो जोडिएका भाइहरूले आफ्नो खेल देखाउनु पाए होइन सर, त्यस पछाडि अन्डर 16 आएका भाइहरू पनि अब कसरी जोडिनु ट्रेनिङ गर्ने, आफ्नो स्वेच्छाले आएको भाइहरू हुनु सक्यो
0: भनेपछि अब तपाईँले ट्रेनिङमा गएका भाइहरूलाई भनेर समेट्दै गर्दाखेरि अब ट्रेनिङ गरेका बालबालिकाहरूसँग ट्रेनिङ नगरेका बालबालिकाहरूलाई प्रतिस्पर्धा गराउँदा अब ट्रेनिङ गरेकाले त स्वतः त्यो पुरस्कार अथवा फुटबल प्रतियोगिताहरू त स्वतः जित्ने भए, यो त अलिकति अन्याय गरे जस्तो भएन र भने?
1: अन्याय भन्दा पनि अब एउटा दुईटा पाटोबाट हेर्नु पर्छ, एउटा अब एउटा जस्तो त्यसले कुनै पनि मान्छेले त्यतिकै मेहनत गर्दैन, उसले केही एचिभ गर्छु नै केही गर्छु नै भनेर चाहिँ मेहनत गरे हुन्छ होइन, अनि अब मेहनत नगर्ने त एकैचोटि आएर म खान्छु भन्न त पाउँदैन नि होइन, त्यस कारणले अब अन्डर 16 केटाहरूले मेहनत गरेका थियो, सबै आएको थियो, खेलेको थियो, उसले आफ्नो लक्ष्य, त्यो अन्डर 16 केटाहरू पनि एउटै टिममा छैन, फेरि त्यो विभिन्न टिमहरूबाट खेलिरहेको छ, छुट्टिएर आफ्नो टिम सर्कल बनाएर आफ्नो ग्रुप बनाएर खेलिरहेको छन् तिनीहरू, एउटै टिमबाट खेलेको छैन सर, आफ्नो रिभाइभ गरेर खेलेका छन् कि सर।
0: भनेपछि ट्रेनिङ गरेका जुन बालबालिकाहरू छन् 12 वटा टिममै छन्?
1: 12 वटा टिममा त म भन्दैन, लगभग 8-9 वटा टिममा चाहिँ ट्रेनिङ गरेका बालबालिकाहरू छन्,
0: 8-9 वटा टिममा चाहिँ ट्रेनिङ प्राप्त बालबालिकाहरू छन्। हजुर, अनि के छ प्रतियोगिता टुरी खेलमा भोलिदेखि 11 गतेसम्म भन्नुभयो होइन?
1: हजुर हजुर,
0: के छ प्रतियोगिता भइसकेपछि त अब आयोजक होला प्रायोजक होला होइन, विभिन्न संघ संस्थाहरूको आर्थिक लगायतका सहयोग होला, कसरी प्रतियोगिता चलाइरहनु भएको छ?
1: आयोजक भन्नाले जिल्ला फुटबल संघ रोल्पा नै
0: भइहाल्यो,
1: प्रायोजकहरूको भन्दा पनि अब प्रायोजक मात्रै आर्थिक बाटोहरू आयो होइन सर, आर्थिक बाटोमा फेरि अब हामीसँग आबद्ध भाइहरू होइन, पहिला जिल्लामा रोल्पा जिल्लाबाट फुटबल प्रतिनिधित्व गरेर अहिले हाल विदेशमा हुनुहुन्छ भाइहरू होइन, उहाँहरूबाट आर्थिक सहयोग छ थोरै थोरै भए पनि होइन, उहाँहरूको उहाँहरूले गर्नुहोस् भनेर नै गर्न थाले, उहाँहरूको सहयोगबाट जति सकिन्छ जति गरिन्छ भनेर, नभए पनि अब आफ जस्तै सबै रकम त उहाँहरूले गर्न सक्नुहुन्न, त्यो केही रकम चाहिँ उहाँहरूले गर्नुहुन्न, केही रकम मेरो आफ्नो पर्सनल होइन, अनि हामी जिल्ला फुटबल संघमा भएको हाम्रो प्रत्येक सदस्यहरू छौँ, त्यहाँबाट तपाईँहरूको भागमा यति तपाईँहरू क्राइटेरिया तोक्दैछु मैले उहाँहरूलाई
0: भनेपछि कति जति सहयोग आयो त्यहाँ विदेशमा रहनुभएका दाजुभाइहरूले जो फुटबल खेलाडी हुनुहुन्थ्यो उहाँहरूले कति जति सहयोग पठाउनु भएको
1: अहिले सुन आर्थिक चाहिँ तपाईँले भन्नुपर्दा एमाउन्ट चाहिँ राशि चाहिँ 30-40 भित्र पठाउनु भएको छ
0: 30 लाखदेखि 40
1: होइन 30,000 सर
0: ए 30,000
1: लाखको कुरा नगरौँ न हजुर 30-40 हो अब उहाँले भने अनुसार चाहिँ अब लाखैसम्म आउने राशि हो हेरौँ सहयोग उठ्दैछ
0: त्यति पैसामा सम्भव होला र
1: सम्भव हुँदैन नि सर तपाईँ त्यो त प्राइज मात्रै हो नि हामीले के अरे व्यवस्थापनमा छ हाम्रो रेफ्रीले दिनुपर्ने छ रेफ्रीहरूको सबै छ होइन त्यति त हुँदैन नि सर लाख त प्राइज मात्रै हो त्यो प्राइज जस्तै हाम्रो सम्पूर्ण फर्स्ट प्राइज 30,000 छ सेकेन्ड 20 छ अनि दुईवटा सेमी फाइनल्सलाई 10,000 छ अनि त्यसपछि फेरि बेस्ट स्कोरर अनि बेस्ट डिफेन्सर बेस्ट किपर बेस्ट प्लेयरहरूले पनि राशि छ नि सर त्यो राशिहरू छ मेडल ट्रफीहरू छ होइन प्रमाणपत्रहरू छ पुग्दैन त्यो 1,00,000 राख्यो भन्ने मात्रै धेरै आर्थिक त आर्थिक त धेरै ठुलै लाग्छ होइन
0: अब विदेशमा रहनुभएका नेपालीहरूको भर पर्नु भएको छ स्थानीय सरकारले पनि के छ आर्थिक रूपमा सहयोग गर्नुभएको छ कि छैन
1: स्थानीय सरकारलेलाई मैले भने पनि छैन पहिला प्रथम सर म भन्न पनि चाहन्छु सोच भन्न पनि चाहँदैन किनभने उहाँहरूले आफै सोच विचारले गर्नुपर्ने हो त्यो कुरा
0: होइन तपाईँहरूले प्रपोजल त पेस गर्नुपर्ने हो नि
1: प्रपोजल पेस गर्नुपर्ने उहाँ कतिचोटि पेस गरौँ अब भनेपछि अस्ति गेम भयो होइन सधैँ स्मृति गेम भयो त्यहीमा सरहरूले बजेट सक्यो भन्नुभयो होइन त्यसपछि मै आफै गएको थिएँ यो सधैँ स्मृति गर्दाखेरि मैले नै प्रपोजल गरेर गएको होइन अनि छैन बजेट भन्दा त्यो तिन गरिदिनु त्यहाँहरूलाई धन्यवाद होइन अनि धेरै पनि स्थानीय सरकारबाट अपेक्षा नगरौँ अहिले
0: होइन स्थानीय तहको त अघिल्लो वर्षमा त्यो बजेट सकियो होला अब अर्को नयाँ आर्थिक वर्ष आइसकेपछि त फेरि खेलका बजेटहरू त फेरिबाट सुरुवाती फेरिबाट कार्यान्वयन हुने होला त्यहाँबाट पनि त पाउन सक्नुहुन्थ्यो त्यहाँ किन जोड गर्नु भएन
1: त्यहाँबाट पाउन सकिने भन्दा अब सुरुवाती बजेटको सुरुवाती पनि भयो अनि विशेष त अब फेरि फुटबललाई मात्र लक्षित गर्यो भन्ने चाहिँ धेरै रोल्पामा हावा चल्या छ होइन अनि फुटबल मात्रै नगरपालिकाले हेर्यो यो हेर्यो होइन त्यो होइन त्यो चाहिँ एकदम सबै दर्शक वीरहरू खेल खेल्ने साथीहरू म के भन्न चाहन्छु त्यो चाहिँ कदापि नसुत्दिने होला जस्तै राष्ट्रपति रनिङ सिलमा हजुरको हरेक विधाको गेमहरू हुन्छ सिर्फ एउटा फुटबल र क्रिकेट मात्रै हुँदैन अनि मैले पनि क्रिकेटले पनि गर्नुपर्छ है भनेर मेयर साहबले पनि भन्यो मेयर साहबले पनि भन्नुभएको थियो हामीले पहिला वर्ष नि क्रिकेटले गऱ्यौँ फुटबल गरेका थियौँ मैले फुटबल गर्ला भन्नुभयो त्यही भएर समग्र खेललाई समेटेर भावनामा जानुपर्छ र बजेटको आर्थिक भन्नुभयो पहिला आर्थिक बजेट थियो थिएन त्यो त्यतिर म गइनँ मैले उहाँहरूसँग प्रपोजल पनि गरेन म आफ्नो स्वेच्छाले हाम्रो साथीभाइ इच्छाले हामीले सञ्चालन गरेको छ
0: अब भोलिदेखि प्रतियोगिता छ भन्नुभयो उठेको जम्मा 30-40 हजार मात्रै छ भन्नुभयो अब के लाग्छ अन्य स्रोतहरू भोलिसम्ममा जुट्ला
1: होइन त्यो स्रोत हुँदैन साथीभाइहरू स्रोत जम्मा गर्नुहुन्छ स्रोत जम्मा गर्नु म हाम्रो फुटबल सङ्घ छ फुटबल सङ्घका साथीहरूसँग छ साथीहरू हामीसँग समन्वयन गरेर नै गेम गराउने भन्ने कुरा हो आर्थिक सहयोग कति आउँछ त्योलाई पनि हेरौँला अनि त्यसै गरी कति पुग्दैन हामी गरेर जोडियौला भनेर यो गेम सञ्चालन भएको छ
0: तपाईँले फुटबल सङ्घ छ भन्नुभयो फुटबल सङ्घको अवस्था के छ रोल्पामा
1: रोल्पामा फुटबल सङ्घको अवस्था भन्नुपर्दा एकदम शून्य नै छ सर
0: अब रोल्पामा फुटबल सङ्घको अवस्था शून्य छ भन्नुहुन्छ फेरि फुटबल सङ्घ छ हामी गर्छौँ भन्नुहुन्छ शून्य भएको फुटबल सङ्घले प्रतियोगितामा आर्थिक कसरी जुटाउला
1: त्यो त आफूमा हुनुपर्दछ जस्तै अब मैले गर्छु भने मैले केही आर्थिक सहयोग गरेँ होइन मैले यो अन्डर 16 गर्नुपर्छ भनेर मैले लिएको अर्डर हो यो अनि त्यसो भने तपाईँहरूले गर्न सक्नु भएन म गर्छु है भनेपछि साथीहरूले हामी पनि सम्झि सहयोग गर्ने तपाईँले मात्रै किन गर्नु तपाईँले त्यत्रो दुःख गर्नुभएको छ भन्नुभयो विदेशबाट पनि होइन सबै ठाउँबाट त्यही भएर त्यही अनुसार नै गरेँ सर मैले
0: अब फुटबल सङ्घको कुरा गरौँ यो त खेलको भयो खेलको प्रसङ्गमा अलिकति अलि पछि पनि आउँला फुटबल सङ्घको अवस्था शून्य छ भन्नुभयो शून्य हुनुको कारण चाहिँ के हो तपाईँहरूको यो जिल्ला फुटबल सङ्घ रोल्पा किन पछाडि पर्यो
1: अब किन पछाडि पर्यो भन्दाखेरि एउटा कुरा त सबभन्दा फुटबल चलायमेन गर्न लागि पनि अब एउटा चाहिँ सबभन्दा सबल पक्ष भनेको चाहिँ आर्थिक नै हो सर जहाँ आर्थिक हुन्छ त्यहाँ सबै चिज हुन्छ क्या सर आर्थिक छैन त्यसपछि आर्थिक छैन भने सबै चिजहरू ब्याक हुन्छ एक त अब जिल्ला फुटबल सङ्घ हामी शून्य मैले भनेको त्यो स्वीकार्छु साथीभाइहरूले स्वीकार्नुहुन्छ त्यो होइन त्यो एक्टिभिटी गर्ने मान्छे एउटाले मात्रै गरेर हुँदैन साथीभाइ सङ्घ संस्थालाई भनेपछि सबै मिलेर चल्ने सङ्घ संस्था सबैलाई आर्थिक स्थिति के छ सङ्घको भनेर बुझेर त त्यो पनि एकल प्रयासले मात्रै रोल्पामा फुटबल हुँदैन सङ्घको सङ्घले मात्रै गर्छु भने पनि हुँदैन स्थानीय सरकार चाहियो प्रदेश चाहियो सङ चाहियो होइन सर, सबैको समन्वयले गरेर चल्ने हो यो, एउटै पाटोलो मात्रै हेरेर एउटै फुटोलो मात्रै गर्छु गुदिन्छु भनेर त्यो त एउटा सरकारले चाहिँ रोल्पा जिल्ला जस्तो पहाडी एरियाहरू जस्तै हामीसँगै यो बिटमारे एउटा टोपिक गएँ म, जुम्ला फुटबल सङ्घ र हामीले सँगै दर्ता गरे हौ सर, जुम्ला दर्ता भए हामी दर्ता हुन सकेन, किन किनभने हामी चाहिँ अलिकति के भने हाम्रो त्यहाँ केही पुगेन, केही पुगेन भन्दा डकुमेन्ट पुगेन होला, केही पुगेन उहाँले डकुमेन्ट पुगेन भनिदिनु भयो, अहिलेसम्म हामी जुम्लासँग बराबर त्यति बराबर भइसकेको हुन्थ्यो होला
0: त्यति बेला। अब जुम्ला यो तपाईँको जिल्ला फुटबल सङ्घ रोल्पा अहिले रोल्पामा मात्रै दर्ता छ भन्ने सुनिन्छ होइन, प्रदेशमा पनि दर्ता छ कि छैन?
1: प्रदेशमा यस्तो छ, प्रदेशमा छैन सर,
0: प्रदेशमा छैन, फिफामा छैन, एन्फामा छैन होइन, तपाईँहरू फिफाको सदस्य पनि हुनु भएको छैन।
1: हजुर हजुर।
0: अनि तपाईँले कसरी आफूलाई जिल्ला फुटबल सङ्घ भनिरहनु भएको छ त?
1: अब यस्तो कुनै पनि चिज चाहिँ
0: भोलि तपाईँले प्रतियोगिता गर्दै गर्दाखेरि फिफाले अथवा एन्फाले प्रेस विज्ञप्ति जारी गरेर यो फुटबल प्रतियोगिता अवैधानिक छ, यो हाम्रोमा दर्ता छैन भनिदियो भने तपाईँले त्यस सन्दर्भमा के गर्नुहुन्छ?
1: त्यो सन्दर्भमा त अब उसले भन्ने फिफा एन्फाले भन्नु पाउँछ, क्षेत्र अधिकारभित्र परेको ऊ बोल्न पाउँछ, हामी चाहिँ बारम्बार एन्फासँग समन्वयमै छौँ होइन, हामी प्रतियोगितालाई चाहिँ जानकारी अहिले हामीसँग एन्फा निलम्बन छ, निलम्बन भयो भने त्यहाँ भएका कार्य समितिका सदस्य साथीहरूसँग नै छलफलमा छौँ हामी, कुरा पनि छ, जिल्ला फुटबल सङ्घ रोल्पाले आयोजना गर्दैछ भन्ने जानकारी छ होइन, निलम्बन भयो भने निलम्बन केही क्षणलाई निलम्बन भयो नि त एन्फा त यो सधैँभरिले निलम्बन भएको त होइन नि त।
0: अब यो तपाईँहरूले खास 2077 सालमा फुटबल यो सङ्घ भनेर रोल्पा जिल्लामा दर्ता गरेको देखिन्छ होइन, तर अहिलेसम्म पनि 2077 अनि त्यो 3 भयो 6 वर्ष भइसकेछ होइन, 6 वर्षसम्म पनि तपाईँहरू एन्फामा फिफामा दर्ता गर्न सक्नु भएन छ, यो गर्न नसक्नुको कारण चाहिँ तपाईँहरू यसरी निष्क्रिय चाहिँ किन हुनुभयो?
1: सफल पाटो भने गर्नु खोजेको चिज हो, गर्दा गर्दै पनि अघि मैले प्रसङ्ग गर्दा कुरा गर्दै बाहिर कुरा गर्दा हामी प्रसङ्गमा चल्दै कुरा पनि कुरा गरेको थियौँ सरसँग, मैले रोल्पा जिल्लामा मैले एन्फा दर्ता गर्छु जबरजस्ती गर्यो भने पनि हुँदैन, त्यहाँ एउटा क्राइटेरिया हुँदो रहेछ सर, हामीले के पहिला के भनियो भनेपछि 10 क्लब चाहिन्छ भने 10 क्लब प्रिपेयर भयो हामी गयौँ, हामी ब्याक भयौँ, किन हामीलाई चाहिन्थ्यो फुटबल क्लब मात्रै चाहिन्थ्यो हामीलाई, चाह कि त्यसले फुटबलको गतिविधि मात्रै गरोस्, क्लबले क्लबको क्लब जस्तो होइन, हामीसँग 10 क्लब पनि भएन होइन सर, 10 क्लब चाहिन्छ, 10 क्लब कहाँ हुन्छ, अहिले पनि यही माहौलमा घुमिरहेको छ अहिले रोल्पा जिल्ला,
0: 6 वर्षमा पनि तपाईँहरूले त्यो बुझेर फुटबल क्लब 10 गठन गर्न सक्नु होइन,
1: रोल्पा जिल्लाभरिमा नै समट्दाखेरि हो क्या त्यो नभएको, रोल्पा नगरपालिकाले मात्रै 10 फुटबल क्लब दर्ता गर्ने भर्खर गर्न सकिन्छ होइन, रोल्पा जिल्ला मात्रै रोल्पा नगरपालिकामा मात्रै त होइन होला नि फुटबल त
0: होइन, रोल्पा नगरपालिकामा तपाईँहरूको त जिल्ला सङ्घ हो नि त, जिल्ला सङ्घ भावनाले त जिल्लामै 10 फुटबल गठन गर्नु, मैले नगरपालिकामा मात्रै गठन गर्नु भएन भने नि त होइन, जिल्लामै तपाईँहरूले 6 वर्षसम्म पनि गठन गर्न सक्नु भएन,
1: सक्नु भन्नु कारण त्यस्तो जस हाम्रो रोल्पामा अब त्यस्तै त भन्नुभयो अघि प्रसङ्ग गर्दाखेरि अब पहाडी एरिया भन्नुभयो होइन, पहाडी एरिया भन्दाखेरि कोही इन्ट्रेस्ट छ कोही जबरजस्ती कसैले दर्ता गर भन्न सकेन, अहिले विगतमा अहिले पहिले पछि लगभग 3-4 महिना अगाडि सबै पालिकाहरूसँग समन्वयन गरेर गरौँ भन्दाखेरि हामीसँग थवाङ गाउँपालिका मात्रै कन्ट्याक्टमा आउनुभयो, हामी गर्छौँ है दर्ता भनेर, अनि यो हाम्रो सिलिचोर परिवर्तन होला सायद होइन सर, परिवर्तन गाउँ त्यहाँ पनि गर्ने कुरा भएको थियो 2, अनि त्यसपछि सबै पालिकाले समेटेर 10 क्लब बनाउन सकिन्छ है भन्ने कुरा निष्कर्ष भएको थियो, तर पछि
0: कहाँ भन्नुभयो सुलिचोर भन्नुभयो
1: सुनिल स्मृति सुनिल स्मृति त्यहाँका हाम्रो साथीहरूसँग कुरा भएको थियो, अनि त्यहाँ ग्राउन्ड पनि देखाउनुपर्छ सर, फेरि ग्राउन्ड देखाउने कहाँको ग्राउन्ड देखाउने हामीले ब्राउजरको ग्राउन्ड देखाउने, प्रत्येक क्लबमा एउटा फुटबल क्लब ग्राउन्ड हुन चाहिन्छ, फेरि एन्फाको एन्फाले त्यो चाहन्छ, फेरि
0: भनेपछि प्रत्येक पालिकामा फुटबल ग्राउन्ड नभएको कारणले क्लब गर्दा भएन,
1: एक्चुली भन्नु कारण त्यही हो सर, हामी त फुटबल क्लब भनेर हामी दर्ता गर्न सक्छौँ प्रशासनमा, केही फरक परेन, तर भोलि भविष्यमा भोलि आएर एन्फाले त हेर्छ नि त हेरेर त्यो कहाँ छ यो ग्राउन्डहरू कहाँ छ तिम्रो ग्राउन्डहरू उसले हेर्छ आफ्नो एन्फालिन आफ्नो क्राइटेरिया आफ्नो नियम छ सबै छ यहाँ फुटबल दर्ता भएन यो दर्ता भएन मात्र भन्नुहुन्छ नि साथीहरूले
0: अब तपाईँहरूले यसो भन्दै गर्दाखेरि विभिन्न राष्ट्रपति रनिङ सिलमा खेल मैदानमा लगेर खेलाउन सक्ने पालिकाले एउटा फुटबल ग्रान्ड फुटबल खेलका लागि ग्रान्ड बनाउन नसक्ला त
1: मनले चाहे त सक्छ सर त्यत्रो राष्ट्रपति हुन्छ है त्यत्रो बजेटहरू खर्च भइरहेको हुन्छ होइन एउटा पालिकालाई एउटा फुटबल ग्राउन्ड बनाउँदा त्यो फुटबल ग्राउन्डमा भोलि क्रिकेट खेल्न सकिन्छ भोलि भलिबल खेल्न सकिन्छ हरेक किसिमको ग्राउन्ड हुन्छ नि सर त्यो सकिन्छ मनले पालिकाले चाह्यो भने मनले चाह्यो भने सकिन्छ सर
0: भनेपछि त्यो फुटबल प्रतिको चेतना तपाईँहरूले अझै पनि पालिका पालिकामा पुर्याउन सक्नु भएन जिल्ला संघले त्यो गर्न सकेन
1: यस्तो सर पाउलो भन्दा पनि हाम्रो मानसिक त के छ भनेपछि सर पुर्याउन नसके होइन पुग्छ त्यहाँभित्र बसेको मान्छेले म फुटबलप्रति म खेलप्रति गर्छु है भन्ने मान्छे त्यो नेतृत्वमा छैन क्या सर नेतृत्व त छ तर नेतृत्व कस्तो छ भनेपछि खेलप्रति सद्भाव भएको नेतृत्वहरू छैन क्या
0: रोल्पामा फुटबल खेलप्रति नेतृत्वदायी भूमिका निर्वाह गर्न नसक्ने व्यक्ति भनौँ न सक्ने व्यक्ति नहुनुको पछाडि चाहिँ के हुन सक्छ अथवा किन त्यो नेतृत्व गर्न सक्ने व्यक्तिको अभाव रह्यो
1: यस्तै हो सर के भनौँ अब तपाईँले भन्नुभयो विगत त्यही पहिला धेरै पाले विगत कोट्याइहालेँ मैले होइन विगतमा पनि अब
0: जस्तै तपाईँले तपाईँ हाम्रो बाहिर कुराकानी हुँदाखेरि पहिला सुनसहरी युवा क्लबले आयोजना गरेको थियो होइन फुटबल खेलको आयोजना गरेको थियो त्यति बेला टुडी खेलमा पनि राम्रोसँग विकास भइसकेको थिएन त्यति बेला बाहिर बाहिर जिल्ला बाहिर बाहिरका समेत दाङका समेत फुटबल खेलाडीहरू आएर फुटबल खेलेको ठाउँ रोल्पा अहिले तपाईँले चाहिँ शून्य छ फुटबलको माहौल छैन भन्दै गर्दाखेरि यस्तो किन भयो
1: त्यही त म भने सर विगत सुनसरीको युवा क्लब कुरा निकाल्ने भने भन्यो होइन सुनसरी युवा क्लब भनेको रोल्पाको एकदम पुरानो क्लब थियो त्यो क्लबले विविध कार्यक्रमहरू विविध सांस्कृतिक खेलकुद कार्यक्रमहरू गर्थ्यो त्यही खेलकुद गर्दाखेरि फुटबल पनि गर्थ्यो त्यति बेला त्यो चौर विस्तार पनि थिएन चौर चाहिँ एउटा ट्राइङ्गुलर आकारमा थियो होइन एउटा पोस्टमाथि ठुलो थियो एउटा पोस्ट सानो थियो त्यस्तो गर्दा दाङको प्लेयरहरू आएर खेल्नुहुन्थ्यो यहाँ त्यो निर्णय क्रम चाहिँ दिन कर्म त दिन सकिएन किन दिन सकेन भने चाहिँ विगतमै कटाउँछु म यो टुरी खेल बनाउँदा लाए पनि धेरै सङ्घर्ष गरे हो सर विगतमा जस्तो अहिले यो जिसोसको भवन छ अहिले टुरीको छेउमा त्यो भवन चाहिँ नबनाउन दिने भनेर हामी चाहिँ विरोध पनि गरे हो सर म यही तपाईँको रेडियो जलजला मार्फत सम्झन चाहन्छु म र हाम्रो भूतपूर्व क्रान्ति खेलाडी फुटबल खेलाडी स्वर्गीय भरतोली दाजुलाई सम्झिन चाहन्छु उहाँको नेतृत्वमा हामीले चाहिँ यो ग्राउन्ड बनाउन दिनुहुन्न भन्दाखेरि पनि यहाँ पुलिसले नसकेर आर्मी आएको थियो त्यति बेला सङ्कटकाल थियो सर सङ्कटकालको बेला आर्मी आएर हामीलाई बन्दुक तिर्साएर बन्दुकको बाइपट हानेर लखटेर त्यो भवन बनायो सर है त्यति बेला के थियो भनेपछि सङ्कटकाल थियो सङ्कटकाल के भन्दा राजाहरूको शासन थियो होइन पञ्चायतकाल भन्थ्यो नि सर जिल्ला सभापति थियो जिल्ला सभापति हुनुहुन्थ्यो हाम्रो यहाँ अहिले म नामै लिन चाहन्छु नाम खिचेर दलवीर गुरु हुनुहुन्थ्यो दलवीर गुरुको नेतृत्वमा यो त्यो भवन बनिया हो उताको भवन फाल्नुपर्छ है भने पनि अब त्यति बेला कुरै गर्दाखेरि अब जिल्ला समितिको योभन्दा पहिलाको हुनुहुन्थ्यो हाम्रो राजबहादुर सर होइन त्यहाँ पाला पनि यो भवन फाल्नुपर्छ अनि चुटिकलहरू सम्माउनु ठुलो बनाउनुपर्छ भन्ने निर्णय भएको रहेछ निर्णय मैले पछि निर्णय अहिले आएर विगत पाँच छ महिना निर्णय खोज्दाखेरि हेरेँ तर त्यो अहिले कार्यान्वयन भएको छैन किन भएन के कारणले भएन भन्ने कुरा चासो हो कि सर यो ग्राउन्डलाई ग्राउन्ड गर्दा धेरै सङ्घर्ष गरिरहेको छ सर हामीले
0: तर त्यति गर्दा पनि भएन
1: त्यति गर्दा भएन अनि फुटबल के भइदियो भनेपछि किन शून्य भयो भनेपछि यहाँ फुटबलको अब हेरिदिने कोही पनि भएन कि सर फुटबललाई जगेर्ना गर्नुपर्छ फुटबललाई माया गर्नुपर्छ भन्ने कुरा त्यस्तै आयो सरसर आयो 62-63 आयो त्यस्तै आयो माहौल ल्याएको त्यस्तै आयो एउटा क्रेजी आयो एउटा आशा लाग्दा मेयर पूर्ण सर हुनुहुन्थ्यो उहाँबाट केही हुन्छ कि भन्ने आश धेरै थियो त्यो टुरीहरूलाई तर त्यो टुरी खेलमा परिणत हुन सकेन
0: अब हामी कार्यक्रम जलजला बहसमा छौँ र कार्यक्रममा रहिरहँदाखेरि अब एन्फामा दर्ता हुनका लागि जिल्ला फुटबल संघले अझै सक्रिय बनाउनका लागि अब तपाईँको भावी योजना चाहिँ के छ अब कसरी जानुहुन्छ त
1: अब भावी योजना हामी सकेसम्म त 10 वटा पालिकाबाटै गरौँ भन्ने इच्छा हाम्रो. यदि भएन भने अब हाम्रै जति विषयभित्र आन्तरिक तिनीहरू लगेर दर्ता गरौँ भन्ने हुन्छ. टेक्निकल पाटो आउँछ सर, फेरि ग्राउन्ड खोज्ला के खोज्ला होइन, फेरि त्यहीमा हामी ब्याक हुनु पर्ला भन्ने कुरा चाहिँ सकेसम्म अब त्यसलाई चाहिँ एउटा 2-3 वटा ग्राउन्ड देखाएर जाम भन्ने कुरा मनस्थिति अहिलेसम्म अगाडि बढिरहेको छ क्या. हेरौँ के हुन्छ भविष्यमा, एन्फाले कतिको साथ दिन्छ, अनि अहिले एन्फा निलो पनि छ, नयाँ कार्य समिति आउला एन्फाको, त्यसले कतिको चासो दिन्छ रोल्पाको फुटबललाई.
0: अब अन्य जिल्लामा छ नि फुटबलको रेट छ होइन, अन्य जिल्लामा जस्तै तपाईँहरूको जस्तै रोल्पा जस्तै पहाड़ी जिल्ला अर्घखाँची गुल्मी पाल्पा लगायतका जिल्लाहरू जहाँ चाहिँ फुटबलको क्रेज छ, दशैं तिहारको बेलामा फुटबल प्रतियोगिता, जिल्ला स्तरीय फुटबल प्रतियोगिता, खुल्ला फुटबल प्रतियोगिता भनेर विभिन्न क्लबहरूले आयोजना गर्ने गरेको हामीले पाउँछौं. तर यहाँ चाहिँ फुटबलको आयोजना गरेको पाइँदैन, देखिँदैन. भलिबल अनि भाले छोप्ने के प्रतियोगिताहरू हुन्छ, तर फुटबललाई अलिकति प्राथमिकता नदिएको पाइन्छ. यसमा तपाईँहरूले फुटबल प्रति युवाहरूलाई चेतना जगाउन नसक्नु भएको हो कि, अथवा तपाईँहरूले त्यो फुटबल पनि हुनुपर्छ है, समावेश हुनुपर्छ है, राष्ट्रपति रनिङ सिलमा पनि फुटबल हुनुपर्छ है भनेर भन्न नसक्नु भएको, अथवा के हो किन यो रोल्पामा फुटबलको माहौल जम्न सकेन?
1: तपाईँलाई धन्यवाद प्रश्नको लागि. रोल्पामा फुटबल माहौल जम्न नसक्नु भन्दा पनि माहौल जमेको थियो, तर बीचमा चाहिँ माहौल सेलायो सर, किन विविध कारणले. एउटा सबै ग्राउन्डको समस्या हुन्छ होइन, फुटबल ग्राउन्डको समस्या हुन्छ, सबै समस्या हुन्छ, अनि अब त्यस कारणले सेलाए, अनि अब चाहिँ नसेलाउँ भनेर चाहिँ अब सुरु गरे फेरि हामीले फेरि जगेर. अब तपाईँले पाल्पाको कुरा गर्नुभयो, पाल्पा चाहिँ एउटा एन्फामा दर्ता भएको टिम हो क्या. पाल्पा चाहिँ आधिकारिक हो एन्फाको, उसले एन्फाबाट लिनुपर्ने बजेटिङहरू सबै लिन्छ. जहाँ बजेट छ त्यहाँ चलबल हुन्छ सर, जहाँ बजेट छैन त्यहाँ शून्य नै हुन्छ त्यो होइन सर. त्यही हो, अनि त्यही भन्नुभयो लास्टमा तपाईँले भन्नुभयो के अरे रोल्पामा दसैँतिर चलपल किन हुन्न भन्दाखेरि, चलपल अब त्यही बजेटिङले हुन्छ, अब बजेटिङ छैन. अब हामी चलपल गर्छ आफ्नै बजेट हालेर भए पनि साथीभाइ सरसँग गरे एउटा ठुलो होइन.
0: विभिन्न क्लबहरूले त विभिन्न सहयोगी दादाहरूको पुरस्कार प्रायोजनमा गरे हुन्छन्, तर उनीहरूले फुटबल प्रतियोगितालाई बढी प्राथमिकता नदिएको पाइन्छ कि.
1: यस्तो साथीभाइहरू पनि फुटबलसँग नजोडिया भएको कारणले, जस्तै अब साथी प्रत्येक साथीभाइहरू त अब विदेशमा पनि साथीहरू त फुटबल चाहिँ नजोडिया कारणले गर्दा पनि होला, जति पनि जोडिनु भएको छ त्यहाँले सहयोग पनि गरिरहनु भएको छ, अनि त्यहाँलाई हृदयदेखि नमन छ यहाँबाट होइन, तपाईँको यो रेडियो जलजला मार्फतबाट होइन. म भन्न चाहन्छु उहाँहरूलाई, तपाईँहरू चाहिँ के भन्नुहुन्छ भने फुटबल सुन्ने भयो नभनिदिनुहोस् रोल्पामा. फुटबलको चलामान सुरु हुन्छ, अब 6 महिना जति चलामान भएकै छ, लगातार कन्टिन्यू चलामान हुन्छ फुटबल. फुटबललाई त्यत्तिकै बिट मान दिँदैन, जबसम्म रोल्पा जिल्लामा म नेत्रजङ सिन हुन्छ नि त्यति बेलासम्म फुटबल चाहिँ मर्दैन, फुटबल जिउँदो हुन्छ.
0: अबको भावी अध्यक्ष तपाईँ?
1: हजुर, भावी अध्यक्ष म भन्दै जाँदा, म भन्दा अगाडिको प्रणेश पुन्जी हुनुहुन्छ, प्रणेश पुन्जीले म राजीनामा दिन्छु भने राजीनामा किन दिनुहोस्, तपाईँ गर्नुहोस्, तपाईँ कार्यकाल पुरा गर्नुहोस्, कार्यकाल सकिन कति नै छ र होइन, अब कार्यकाल सकिन त धेरै छैन, 7-7 महिनै छ हाम्रो कार्यकाल सकिन, त्यसैले तपाईँ राजीनामा दिनुहोस्, राजीनामा म दिन्छु तपाईँ हुनु भने होइन, कार्यकाल पुरा गर्नु, फेरि नयाँ नेतृत्व आउँला, कसले लिन्छ कसले लिन्न भन्ने कुरा गरौँला भन्ने छलफल भएको छ हाम्रो, एक किसिमको समझदारी भएको छ.
0: हुन्छ, हामी कार्यक्रमको अन्तिममा पनि छौँ, र तपाईँहरूको प्रतियोगितामा प्रथम द्वितीय र तृतीय पुरस्कार के छ, अनि टिम दर्ताको लागि आह्वान पनि गर्न सक्नुहुन्छ अन्तिममा?
1: सर्वप्रथम त प्रथम पुरस्कार हाम्रो चाहिँ 30,000 छ, अनि त्यसमा ट्रफी मेडल प्रमाणपत्र, दोस्रोको लागि 20,000, त्यसमा नि मेडल ट्रफी प्रमाणपत्र, तेस्रोको पनि तेस्रो भने 10,000 रुपियाँ, अनि त्यसमा चाहिँ प्रमाणपत्र अनि सान्त्वना सेमिफाइनलिस्टलाई त्यो प्राइज दिएका छौँ.
0: अनि उत्कृष्ट गोलकिपर होला, स्पाइकर होला होइन,
1: प्रत्येकलाई 5,000 राशिले,
0: ए प्रत्येकलाई 5,000
1: जति विधा हुनु पर्ने फुटबल सब सम्पूर्ण विधा छ हामीसँग, त्यसलाई 5,000 रुपियाँ छ.
0: हुन्छ, कार्यक्रममा को हामी अन्तिममा छौँ, मैले सुन्न छुटाएको र तपाईँले भन्न चाहनु भएको केही कुराहरू मनमा लागेको छ भने रेडियो सुन्दै गर्नुभएका श्रोताहरूमा राखिदिनुहोस् न.
1: सर्वप्रथम त हिन्दू सर लगायत सामुदायिक जलजलाको सम्पूर्ण
0: वीरेन्द्र
1: सरलाई लगायत सम्पूर्ण टिमलाई मेरो एकदम आभारी छु, बोल्न दिनुभयो, मेरो कुरा राख्न दिनुभयो. अन्तमा सम्पूर्ण जिल्लावासीहरूलाई तपाईँहरूलाई निम्तो आएन होला, तपाईँले पत्र काटेन होला, मैले होइन सम्पूर्णले यही रेडियो मार्फत सोधिदिनु होला कि हजुरले निम्ता छ भोलिको लागि दिउँसो 1 बजे हाम्रो उद्घाटन खेल छ, त्यसको सम्पूर्ण आइदिनु होला र हाम्रो खेललाई सफलताको लागि साथ दिनुहोला, यति भन्दै म आफ्नो 2 शब्द टुङ्ग्याउँछु।
0: हुन्छ, आदरणीय हामीलाई अमूल्य समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद।
0: आदरणीय श्रोता, हामी कार्यक्रम जलजला बहसमा छौँ र कार्यक्रम जलजला बहस तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया हामीलाई दिनुहोला, जसका लागि 98644 17 298 फोन गरेर तपाईँले सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला। भोलि हुने 16 वर्ष भन्दा मुनिका बाल बालिकाहरूले को लागि जिल्ला फुटबल संघले प्रतियोगिताको आयोजना गरेको छ, आफ्ना बाल बालिकाहरूलाई पनि एउटा समूह बनाएर यस प्रतियोगितामा आबद्ध गराउनुहोला, बाल बालिकाहरूलाई पढ़ाईमा मात्र होइन खेलकुदमा पनि सक्रिय बनाउनुपर्छ भन्दै आजको लागि आजको अतिथि नेत्र जङ सेन जो कि जिल्ला फुटबल संघ रोल्पाका कार्यवाहक अध्यक्ष हुनुहुन्छ, उहाँलाई विशेष विशेष धन्यवाद ज्ञापन गर्छु। कार्यक्रम सुनेर साथ दिने तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु र हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र अडियोतर्फ रीता मगर र भिडियोतर्फ खुमबहादुर सुनारलाई विशेष आभारका शब्दहरू व्यक्त गर्दै आवाजबाट म वीरेन्द्र गिरी बिदा हुन्छु। नमस्कार।

0: ले पनि आयात 1,286 टनबाट 18,813 टन पुगेको छ। यो करिब 15 गुणाले बढ़ी हो। आर्थिक वर्ष 2078-79 2,03,00,000 रूपियाँको 900 टन आयात भएकोमा 2079-80 सामान्य वृद्धि हुँदै 2,14,00,000 रूपियाँको 127 टन पुगेको थियो। 2080-81 आयात एकाएक बढ़ेर 9,13,00,000 रूपियाँको 502 टन पुगेको थियो। 2081-82 25,70,00,000 रूपियाँ बराबरको 1,286 टन आयात भएको थियो। तर चालु आर्थिक वर्षमा भने आयात सबै अघिल्ला रेकर्ड तोड्दै 3 अर्ब रूपियाँ नागेको छ। विभागका अनुसार 2081 सालको चैतदेखि बिउ आयात तीव्र रूपमा बढ़न थालेको हो। एक वर्षमै यस्तो अस्वाभाविक वृद्धि हुनुका कारण बारे भने सम्बन्धित निकायले अझै स्पष्ट जानकारी सार्वजनिक गराएका छैनन्। यता अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज अर्ग्यानिक एसोसिएशन नेपालका पदाधिकारीहरूसँगको छलफलमा अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण खर्चिलो भएको नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने एसोसिएशनका पदाधिकारीहरूको माग बमोजिम प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले रासायनिक मल र विषादी नियन्त्रण गर्दै मुलुकमा अर्ग्यानिक कृषि प्रवर्धन गर्ने प्रतिबद्धता जनाउनुभयो। झापाको अर्जुनधारा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका 18 परिवारलाई जग्गा धनी पूर्जा वितरण गरिएको छ। जिल्ला भूमि व्यवस्था समस्या समाधान समिति झापाले आज 18 परिवारलाई लाल पूर्जा वितरण गरेको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि उनीहरूले कानूनी रूपमा जग्गा धनी बनेका छन्। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको भूमि मन्त्रालयले जनाएको छ। यसअघि सरकारले बर्दियाको बढैयाताका र झापाको बुद्ध शान्तिका भूमिहीनलाई लाल पूर्जा वितरण गरेको थियो। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानूनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्य अनुसार लाल पूर्जा वितरण गरिएको थप प्रभावकारी रूपमा अघि बढ़ाइएको मन्त्रालयको दावी रहेको छ। नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29,32,00,000,000 रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 बिजुली निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 2081-82 नेपालले 17,45,87,00,000 रूपियाँको बिजुली बिक्री गरेको थियो। गएको आर्थिक वर्ष नेपालले 3,87,00,000,000 युनिट भन्दा धेरै बिजुली निर्यात गरेको छ। भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिदेशीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7.56 रूपियाँ प्रति युनिटका दरले बिजुली बिक्री भएको हो। यस्तै भारतबाट हुने बिजुली आयात भने घटेर 10,55,00,000,000 रूपियाँमा सीमित भएको छ। बिजुली बिक्री बढ़ेर आयात घटेपछि नेपालले बिजुली व्यापारबाट मात्रै 18,76,00,000,000 रूपियाँ फाइदा गुमाएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 बचत 4,53,57,00,000,000 रूपियाँ मात्र रहेको थियो। गएको आर्थिक वर्षमा यो बचत 313% बढ़ेको प्राधिकरणको भनाइरहेको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र अपहरण गर्ने शक्तिका विरूद्ध लोकतन्त्र चाहने शक्तिहरूबीच सहकार्य अनिवार्य भएको बताउनुभयो। साथै ओलीले संविधान र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी संविधान र लोकतन्त्रका लागि लड़ेका राजनैतिक दलहरूकै काँधमा रहेको बताउनुभयो। 48 पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा एमाले राजधानी प्रदेश कमिटिद्वारा आयोजित कार्यक्रममा ओलीले प्रदेशमा देखिएको समस्या छिट्टै हट्ने दावी गर्नुभयो।
1: अहिले प्रदेश सरकारहरूमा अलिकति अन्य लरुमल जस्तो भएको छ, तर त्यसको समाधान हामी छिटै दिन्छौं र त्यो अस्पष्टतालाई हामी हटाउँछौ र स्पष्ट ढंगले प्रदेश सरकारहरू स्थानीय सरकारहरू चल्छन् र केन्द्रमा पनि जे भइराखेको छ संघीय सरकार मार्फत जे भइराखेको छ यो कस्तो अवस्था भइसक्यो भने प्रहरीले सड़कमा मान्छे देख्न नहुने हिजोको यसो विरोधमा कुन मन्त्रीकै कसको विरुद्धमा बोलेका अरे सड़कमा देख्ने बित्तिकै पाकपेट पार्ने झ्यापझुप समात्ने लगेर छोड्ने भर्सक मुद्दा चलाउने
0: साझा खबरमा अब खेल खबर पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार बिहोरेको छ नेपाल श्रृंखलासँग 3-1 सेटमा पराजित भएको हो आज भएको खेलमा श्रीलंकाले पहिलो सेट 25-18 चौथो सेट 25-21 र पाँचौं सेट 15-10 जित्यो नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो यसअघि हिजो उद्घाटन खेलमा नेपाल काजकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको थियो
2: सन्तोषी रावल धानमा काँडादार खपटेको प्रकोप समयमै उपचार नगरे उत्पादनमा असर
3: वाफिप्रोनिल 1.5 ml पर लिटर पानी यी तीनटै मध्ये कुनै एउटा विषादीलाई हामीले सामूहिक रूपमा प्रयोग गर्यौं भने यो किराको नोक्सानीबाट हामी बचाउन सक्छौं बालीलाई
2: समयमै कीटनाशक विषादी प्रयोग गरेमा नयाँ मुना पलाउने विज्ञको सुझाव सहितको कुराकानी सँगै सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा सरकारवालाको संशोधन प्रस्ताव विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर गमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiai.org फोन नम्बर 01-5224-352-5224-353
6: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
7: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब धानमा काँडादार खपटे किराको प्रकोपको प्रसंग पाल्पाको पूर्वखोला गाउँपालिकामा धानमा काँडादार खपटे किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् धान रोपेको 20-25 दिनमै हरियो हुनुपर्ने बोट पहेँलो हुँदै पातमा सेता धर्सा र धब्बा देखिन थालेका छन् कृषि प्राविधिक अनुसार यो रोग नभई वातावरण अनुकूल नहुँदा फैलिने किरा हो यसले धानको पातको हरियो भाग खाइदिने भएकाले बिरूवाले पर्याप्त खाना बनाउन सक्दैनन् समयमै कीटनाशक विषादी प्रयोग गरेमा नयाँ मुना पलाउने र उत्पादनमा ठूलो असर नपर्ने विज्ञहरूको भनाइ छ सीआईएनसँग कुरा गर्दै कीट रोग विज्ञ डाक्टर सुदीप उपाध्यायले भन्नुभयो
3: खासमा यो धानमा लाग्ने विभिन्न किराहरू मध्ये काँडेदार खपटे किरा जसलाई हिस्पा किरा पनि भन्छौ हामी यसको पनि निकै महत्व बढ्दै गएको छ यसको नोक्सानी विगतको वर्षदेखि बढेको क्रममा देखिन्छ र यो किरा अहिले ठिक्क बेला अहिले धेरै धान चाहिँ धेरै ठूलो अवस्थामा पुगिसकेका छैन यति बेला हामीले राम्ररी खेतको अनुगमन गर्यौं भने र किराको नोक्सानी कति छ त्यसको राम्ररी आकलन गरेर हामीले यसको व्यवस्थापन गर्न सक्छौ दानेदार विषादी हो क्या त्यो घुलनशील हुन्छ पानीमा आधी ग्राम पर लिटर पानीको दरले थायमेसेक्जाम क्लोर ट्रानिलिप्रोल 0.3 ml पर लिटर पानीमा वा फिप्रोनिल 1.5 ml पर लिटर पानी यी तीनटै मध्ये कुनै एउटा विषादीलाई हामीले सामूहिक रूपमा प्रयोग गर्यौँ भने यो किराको नोक्सानीबाट हामी बचाउन सक्छौँ बालीलाई।
9: अहिले अब तत्काल किसानले गरिहाल्नुपर्ने काम चाहिँ के हो त्यो किरा यदि हाम्रो धान बालीमा देखा पर्यो भने?
3: त्यही मैले अघि नै भने जस्तै स्विप नेट गरेर पनि हामीले त्यसलाई संकलन गरेर नष्ट गर्न सक्छौँ। बिहान पख त्यो धानको खेतमा नेटिङ गर्ने क्या, यो हामीले किरालाई नेटबाट जसरी स्विप नेट भन्छौँ नि जालीले समात्ने क्या, त्यो गर्दाखेरि
9: धेरै खेतमा अब धेरै क्षेत्रफलमा धान खेत हुँदाखेरि जालीले त्यो समात्न संकलन गर्न त धेरै समय लाग्ला अथवा गाह्रो होला?
3: अब तुरुन्तै अब पहिलो काम चाहिँ हामीले नाइट्रोजनको प्रयोग रोक्नु पर्यो है। नाइट्रोजन मलले चाहिँ किरालाई अझ त्यो धानलाई चाहिँ त्यो झलक्क बढाउने, त्यसमा किराको प्रकोप बढी हुने भएको हुनाले नाइट्रोजन प्रयोग रोक्नु पर्यो। दोस्रो काम त्यहाँ वरिपरि झारहरू हुन्छ नि, हाम्रो खेतमा झार पनि धेरै हुन्छ, त्यो झारहरू पनि हटाएर सफा राख्ने क्या, त्यस पनि तिनीहरू आश्रय लिन्छ, त्यहाँ लुकेर बस्छ, त्यो काम गर्नु पर्यो। तेस्रो काम चाहिँ धेरै नै प्रकोप भइसकेको छ भने यी अघि मैले भनेको तिनटा विषादी मध्ये कुनै एउटा विषादी तुरन्त प्रयोग गर्नु पर्यो। पानी नभएको भन्नाले पानी त
9: सुविधा नभएको जस्तो अलिक कम पानी भएको ठाउँहरूमा अथवा धेरै पानी छ भने त्यसलाई कसरी नियन्त्रणमा लिनु?
3: अब यस्तो गर्नुपर्छ, हामीले अब अहिले लगभग देशैभरि पानी परेको अवस्था देखिन्छ र पानीले गर्दा यसको त्यस्तो खासै रिलेसन हुँदैन, त्यही नाइट्रोजनहरू बढी भएर र पहिला पनि त्यसमा नोक्सानी भएको हुनाले हामीले त्यो अनुगमन गर्नु पर्यो किराको र जानेर नोक्सानी नै हजुरले भने जस्तो अब त्यो एरियामा त प्रकोपकै रूपमा आइ देखा परिसकेको हुनाले त्यसमा चाहिँ अब पानी जम्न नदिने पानीलाई चाहिँ छिपछिपे पानी मेन्टेन गरेर हामीले विषादी प्रयोग गरिदिन्छौँ भने त्यो किरा माथि आएर खुर्केर खाने हो, त्यहाँ विषादी परेको हुनाले तिनीहरू मर्छ।
9: अहिले अब समस्यामा परेका किसानहरूलाई चाहिँ गाउँपालिकाले अथवा कृषि शाखाले कृषि ज्ञान केन्द्रले चाहिँ कसरी सहयोग गर्न सक्छन्?
3: यसमा चाहिँ म किसान दाजुभाइहरूले के आग्रह गर्छु भने सामूहिक रूपमा हामी हाम्रो नजिकको पालिकाको कृषि शाखामा गएर आफ्नो समस्या भन्छ भने उहाँहरूले पक्कै पनि अब उहाँहरूसँग उपलब्ध केही छ भने त्यसमा गर्न सक्नुहुन्छ। हामीले चाहिँ नेपाल कृषि अनुसन्धान परिषदबाट हामीले किसानलाई गर्ने सहयोग भनेकै प्राविधिक सहयोग हो। हाम्रो चाहिँ किसान कल सेन्टरबाट पनि हामीले प्रत्येक शुक्रबार भोलि नै शुक्रबार भएको हुनाले 4-6 बजे 1135 हामीले फोन रिसिभ गर्छौँ, त्यसमा पनि हामीले टेक्निकल जानकारी दिन सक्छौँ। किसान दाजुभाइहरूले त्यहाँ पनि फोन गरेर बुझ्न सक्नुहुन्छ।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अधिकार सुनिश्चित गर्न विज्ञहरूको जोड़,
10: मौखिक कथाहरू होला के हो त हाम्रो क्याटेगोरी त्यसमा गर्दैछौ, लिस्टिङको प्रोसेस कि अप्रुभल कमिटी, एकदमै यो आइरहेको कुरा हो। अप्रुभल कमिटीमा चाहिँ समावेशीकरणमा लैङ्गिक समावेशीकरण पनि हुनुपर्छ भनेर चाहिँ हाम्रो सबैतिर मेरो व्यक्तिगत चाहिँ जहिले पनि पुस छ, किनभने
2: समुदायको अधिकार समेत सांस्कृतिक सम्पदा विधेयकमा संशोधन गर्ने सांसदहरूको प्रतिबद्धता, विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
12: बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
11: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
13: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो सांसद।
14: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 को बारेमा सांसदसँग छलफल गर्दैछौ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्य तथा अरू संसदीय समितिका माननीय सदस्यसँग आजको संवाद श्रृंखला हेलो सांसदमा छलफल गर्दैछौ। शुरूमा अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणका बारेमा सांसद सृजना श्रेष्ठको विचार सुनौ।
10: जुन एउटा कम्युनिटीलाई चाहिँ फर्स्ट भनेका छौ भने कम्युनिटीलाई चाहिँ पूरा 100% अधिकार दिएर यसमा चाहिँ हामीले राज्यको तर्फबाट चाहिँ एउटा
14: हेलो सांसदमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा सांसदसँग छलफल गर्दैछौ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्य तथा अरू

0: खण्डमा चाहिँ यसले राम्रोसँग लैजान सक्छ जस्तो लाग्छ मलाई. समुदायको ज्ञान र सिपबाट आएको आर्थिक जुन लाभहरू हुन्छ, हामीले आएका इन्कमहरूलाई चाहिँ सोही समुदायमा नै फर्काउने चाहिँ एउटा सुनिश्चितता चाहिँ हुन जरुरी छ.
1: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति यहाँको
0: हजुर
1: समिति मार्फत चाहिँ यहाँको यो जति पनि प्रस्तुति र विचार आइसकेपछि केही प्रतिबद्धता छ कि म यो आफ्नो समितिबाट चाहिँ यस्तो यस्तो खालको काममा चाहिँ सहयोग गर्न सक्छु, यसलाई अझ समृद्ध बनाउन.
0: एकदमै मैले यो केसमा चाहिँ पहिलादेखि नै अलिकति हाम्रो टिममा थोरै छलफल पनि भएको छ. यसमा चाहिँ यसलाई मेजर पोइन्ट राखेर कुरा गर्ने मौका चाहिँ पाइएको छैन. मैले यसलाई चाहिँ पोइन्ट वाइज एउटा सिलेबस वाइज राखेको छु. यसलाई चाहिँ हामीले साना तथा घरेलु उद्योगसँग जोडेर चाहिँ एकदमै राम्रोसँग प्रवर्तन गर्न सक्छौँ. यसको लागि कामहरू पनि भइरहेको छ र यसलाई चाहिँ हरेक समुदायको छुट्टै किसिमको एउटा पहिचान हुन्छ. जात जाति हुन्छ, आदिवासी जनजातिहरू भन्दैमा अब डिफ्रेन्ट कल्चर छ त्यसभित्र पनि. यो सबै कुरालाई चाहिँ हामीले यो साना तथा घरेलु उद्योगसँग जोडेर कुनै एउटा ब्रान्ड अथवा पेटेन्ट निकालेर चाहिँ त्यसलाई इन्टरनेसनल्ली हामीले चाहिँ सेल्स गर्न सक्यो भने, यसलाई प्रमोट गर्न सक्यो भनेदेखि अभियसली हाम्रो नेपालको आर्थिक पाटोमा चाहिँ धेरै मदत पुग्छ जस्तो मलाई लाग्छ.
1: हस् धन्यवाद. धेरै धन्यवाद सुमानीज्यू यो विचारको लागि र प्रतिबद्धताको लागि पनि धेरै धन्यवाद यहाँलाई. कानून न्याय तथा मानव अधिकार समितिमा सदस्य रहनुभएको मान्य निनु कुमारी कर्णज्यू, सांसदको रूपमा यहाँले त्यो भूमिका निर्वाह गर्दै गर्दाखेरि अब कसरी सहयोग गर्नुहुन्छ त्यो पनि म छोटकरीमा राख्न अनुरोध गर्छु.
2: मधेससँग जोडे एउटा लिपि र अर्को मिथिलाको चित्रकला. मिथिलामा मनाइने विभिन्न पर्व त्यौहारहरू सम्बन्धित जुन मिथिलाका चित्रकलाहरू छ, हरेक समुदायमा हरेक स्थानहरूमा मिथिलाका कला संस्कृतिले मिथिलाको संस्कृतिलाई उजागर गर्छ.
1: गुनासो दुःख पोख्ने भन्दा पनि बनाउने लेख्ने ठाउँमै तपाईँ पुग्नु भएको छ. तपाईँले आज सुनिसकेपछि थाहा पाउनु भएको कुरा पनि हुनसक्छ, अथवा यो सुनिसकेपछि मैले आफ्नो तर्फबाट समितिको तर्फबाट अथवा संसदको तर्फबाट यो चाहिँ गर्छु भन्ने खालको त्यो कुनै प्रतिबद्धता अथवा विचार छ मानिसले.
2: म सकभर यसको निम्ति कोसिस गर्नेछु. तर पनि के हुन्छ भने यो देशमा अहिले पनि जातीय विभेद छ, सामुदायिक विभेद छ. त्यो विभेदबाट त मधेस पीडितै छ नि. सबैभन्दा पहिला त विभेद हटाउनु पर्ने अवस्था छ. मानसिक रूपले, सामाजिक रूपले, सामुदायिक रूपले त्यो विभेद हटाइसकेपछि मात्रै मैले कुनै नियम ऐन कानूनहरू बनाउन म पनि प्रयास गर्छु र म सफल हुन्छु जस्तो म लाग्छ. मलाई सबैको समन्वयकारी भूमिका हुनुपर्दछ. यदि एक अर्काका सबै समुदायले समन्वय गर्न सक्यो भने अनि मात्रै त्यो सफल हुन्छ.
1: धेरै धन्यवाद विचारको लागि र यो प्रतिबद्धताको लागि पनि. हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर विकजी हुनुहुन्छ. केही छ विचार अथवा प्रतिबद्धता छ भने छोटकरीमा राख्नु अनुरोध गर्दछु.
3: धन्यवाद सर. अब टेक्नोलोजीसँग त जोड्नै पर्छ. वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई हो भने अर्को यो कोष बनाउने कुरा एकदम महत्वपूर्ण छ. र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नि यो एउटा एक किसिमको अबौक्ति कुरा छ. त्यस कारणले गर्दाखेरि कसले कहाँ अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा चाहिँ सरकारले नै सरकारको कुनै चाहिँ नै अब कहिले काहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त्यो एकदम ठुलो समस्या हुन्छ नि त होइन. त्यस्तै यो कामहरू गर्दाखेरि कहिले काहीँ त्यो समुदायमाथि चाहिँ कहिले काहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्. त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु. अब हामी हाम्रो समितिमा छलफल गर्छौं.
1: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ नि, त्यो विषय अब यसलाई अन्तिम चरणमा पुर्याउने ठाउँमा हजुरहरू नै हुनुहुन्छ. ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ.
3: हामीले समितिमाको बैठकमा हामीले नै के भनेका छौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौँ, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौँ भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ होइन.
1: यहाँको प्रतिबद्धता चाहिँ के हो मानिस?
3: प्रतिबद्धता हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ. अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावना पनि देख्छु म होइन. त्यसमा पनि जो आफ्ना तर्फबाट चाहिँ नि यसलाई चाहिँ नि आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु.
1: हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ. छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु.
0: मौखिक कथाहरू होला के हो त हाम्रो क्याटेगोरी त्यसमा गर्दैछौ. लिस्टिङको प्रोसेस कि अप्रुभल कमिटी एकदमै यो आइरहेको कुरा हो. अप्रुभल कमिटीमा चाहिँ समावेशीकरणमा लैङ्गिक समावेशीकरण पनि हुनुपर्छ भनेर चाहिँ हाम्रो सबैतिर मेरो व्यक्तिगत चाहिँ जहिले पनि पुष्छ. किनभने

0: सबैजना ल्याएको राम्रो राम्रो अब पुरुषै पुरुष पर्यो त के गरौँ भन्यो भने द्याट्स एक्ज्याक्टली वाट इक्विटी इजन्ट. सो हामीले समावेशिताको लागि एकदम कन्सियस पहल गर्नु नै पर्छ. फाइनेन्सियल सपोर्ट कोर्स हुन सक्दैन भनेदेखि हामीले यसलाई यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ, नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ. र रिस्पोन्सिबल एन्टिटी कुन संस्कृति विभाग छ त्यसको करेन्ट इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर. डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ. यो बिलको अगाडि उसमा जाँदै गर्दा हेर्नुहोस् लास्टमा हामीले बनाउने भनेको अगेन यो प्रोसेस मैले फेरि सुरुकै पोइन्टमा लगेर चाहिँ के टुङ्ग्यायो भने समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन, त्यो प्रतिवेदनलाई फेरि एक्जिक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स्ड हुनु पर्यो होइन उहाँ, त्यसपछि लगेर पास हुने. सो सायद हामीले यो होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटिज चाहिँ प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौँ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहे. हस्, धन्यवाद.
1: म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासजीलाई अनुरोध गर्दछु.
2: समुदायको सहभागिता प्रभावकारी रूपमा बनाउने सन्दर्भमा how do we include more of the communities they mean, so how do we include more of them ekikrit suchi ko bare pani chalchal bhako thyo ki yo agi pani kura aayo doropan na hos it is unified message us ra yo bidhay ko naam ko pani dherai choti kura aisa sa committee ma ani asti mantralay ko रिप्रेजेन्टेटिभ हरूले पनि भन्नुभयो कि यो अनुष्का म्यानेजरले पनि भन्नुभयो कि 5-6 महिना लगाएर नै यो छलफल भएर यहाँसम्म आइसकेको कुरा हो. फेरि छलफल गरे तापनि लास्टमा गर्नु भन्ने कुरा मन्त्रालयको सजेसन थियो हामीलाई. सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौँ. युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौँ. हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका. यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौँ र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौँ.
3: देशभर साउन 7 गतेसम्म 69.36% धान रोपाई सम्पन्न भएको छ. कृषि विभागका अनुसार धान खेतीयोग्य 13,73,862 हेक्टर जमीन मध्ये 10,90,336 हेक्टर क्षेत्रमा धान रोपाई सकिएको हो. प्रदेशगत रूपमा सुदूरपश्चिम सबैभन्दा अगाडि रहेको छ जहाँ 90.67% रोपाई सम्पन्न भएको छ. लुम्बिनीमा 80.65%, मधेसमा 78.60%, गण्डकीमा 78.36%, बागमतीमा 77.33%, कर्णालीमा 77.05% र कोशीमा 73.94% रोपाई भएको छ. गत वर्षको तुलनामा यस वर्ष धान रोपाईमा सामान्य सुधार देखिएको छ. गत वर्ष साउन 11 गतेसम्म देशभर 78.84% रोपाई भएको थियो भने यस वर्ष मध्य प्रदेशमा रोपाईको गति उल्लेखनीय रूपमा बढ़ेको कृषि विभागले जनाएको छ. हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा सुन्न सक्नुहुनेछ. देशभर करिब 80% धान रोपाई सम्पन्न. सुदूरपश्चिम सबैभन्दा अगाडि. एकै वर्षमा करिब 3.5 अर्बको खरबुजाको बिया आयात भएको छ. नेपालको वैदेशिक व्यापार 24 खर्ब नाग्दा आयात निर्यात दुवै बढ़ेको छ. समस्याग्रस्त सहकारीका ऋणीमाथि सरकारले कड़ाई गर्ने भएको छ. जमानीकर्ता र नातेदारको खाता पनि रोक्का हुने भएको छ. अर्ग्यानिक कृषि प्रबन्धनमा सरकार प्रतिबद्ध रहेको छ. प्रमाणीकरण एजेन्सी स्थापना गर्ने तयारी गरिएको छ. प्रदेशमा देखिएको राजनीतिक अनियलता छिट्टै हट्ने एमाले अध्यक्ष ओलीको दावी छ. बिजुलीको व्यापारबाट नेपाललाई 18.76 अर्ब रूपियाँ नाफा भएको छ. झापाका 18 सुकुम्बासी परिवारलाई कानूनी रूपमा जग्गा धनी ऊर्जा वितरण गरिएको छ. माइती घरमा भने सुकुम्बासीको आन्दोलन जारी छ. बसोबासको अधिकार सुनिश्चित गर्न माग गरिएको छ. यो हप्ता देशैभर कम वर्षा हुने मौसमविदको भनाइ छ. र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको दोस्रो हार. श्रीलंका 3-2 सेटमा पराजित. जापानमा हुने एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह ए मा परेको छ. हौस त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि साउन 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: जलजला ट्राइब्जेट। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सिराहाको लाहानमा प्रहरीले गोली चलाएर 6 जनालाई नियन्त्रणमा लिएको छ। आज दिउँसो उनीहरूलाई नियन्त्रणमा लिन 7 राउण्ड गोली चलाएको थियो। लागू औषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर 6 जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रमेश पालले जानकारी दिनुभयो। पक्राउ परेका मध्ये 5 भारतीय र 1 नेपाली रहेका छन्। उनीहरूको साथबाट 225 ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।
5: व्यवसायी शंकरलाल अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाइएको छ। आज उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा अग्रवाललाई थुनामा राख्ने आदेश दिएको छ। न्यायाधीश द्वय अर्जुन प्रसाद कोइराला र कवि प्रसाद न्यौपानेको इजलासले थुनामा पठाएको अदालत प्रशासनले जानकारी दिएको छ। उनलाई हिजो मात्रै सीआईबीले पक्राउ गरी अदालतमा बुझाएको थियो। उनी उक्त मुद्दामा फरार अभियुक्त थिए।
4: मध्य प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद शाह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सर्लाहीको बागमती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज मध्य प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद शाह सहित 7 जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले शाह सहित मध्य प्रदेश सरकारको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपप्रमुख लीला कुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, मध्य प्रदेश सरकारको अर्थ मन्त्रालयका उपसचिव उद्धव राज न्यौपाने र ठेकेदार बिकोई झोलीखेल जीविका प्रतिनिधि युवराज पोखरेल विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता सुरेन्द्र न्यौपानेले जानकारी दिनुभयो।
5: कर्णालीमा नेकपाले मुख्यमन्त्री एमलाल कणेल विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेकपा नेता एवं प्रदेश सभा सदस्य रणजित सिंह परियारले थाहा संचार नेटवर्कसँग बताउनु भएको छ। उहाँले यसअघि पनि केन्द्रीय नेताहरूकै सहमतिमा पक्षमा मतदान गर्ने निर्णय गरेकाले पनि पुनर्विचार हुने सम्भावना नरहेको जानकारी दिनुभएको छ। कर्णालीमा कांग्रेस र नेकपा मिलेर गत बिहिबार मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। केन्द्रमा नेकपा एमाले नेकपा बीच समीकरण बनेको भनिए पनि कर्णालीमा भने नेकपाले यसअघि नै अडानमा कायम रहने बताएको छ। कर्णालीमा कांग्रेस नेकपा मिलेर गत बिहिबार मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। साथै मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई प्रस्ताव गरेका छन्। यस सम्बन्धी कार्यवाही अगाडि बढ़ाउन प्रदेशसभा बैठक आगामी 9 गते बस्दैछ।
4: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले एमाले र नेकपाले बहुमत जुटाए आफू तत्काल राजीनामा दिन तयार रहेको बताउनु भएको छ। सत्ता गठबन्धनबाट एमाले अलग भएसँगै मुख्यमन्त्री बानियाले कंग्रेसका 3 जना बिना विभागीय मन्त्रीहरूको जिम्मेवारी तोक्नु भएको छ। कंग्रेसका तर्फबाट बिना विभागीय मन्त्री विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग पर्यटन तथा श्रम तथा यातायात मन्त्रालय र उर्मिला नेपाललाई कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको हो। एमाले र नेकपा मिलेर नयाँ मुख्यमन्त्रीमा दावी गरेमा अहिलेको सरकार ढल्नेछ।
5: चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि अनसन शुरू गर्नुभएको छ। धनगढ़ीमा रहेको एलएन चोक स्थित कृष्ण मन्दिरको धर्मशालाबाट अनसन शुरू गर्नुभएको डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैशीले जानकारी दिनुभयो। चिकित्सा शिक्षाको सुधारका लागि पटक पटक अनसन बस्नुभएका डाक्टर केसीको यो 24 अनसन हो। यसअघि नै सरकारले माग पूरा गर्न दिएको साउन 5 गतेसम्मको समय सीमालाई पूर्ण रूपमा विवाद गरेपछि पुनः अनसन शुरू गर्नु परेको डाक्टर केसीले बताउनुभयो। केसीले सरकारले जनताले निजी माफियाहरूलाई पोस्न र जेहेन्दार विद्यार्थीको छात्रवृत्ति खोज्न नपठाएको भन्दै स्थापित नियम र मूल्य मान्यता विपरीत स्वार्थको द्वन्द हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय सहितका चिकित्सा आयोगमा गरिएका नियुक्ति बन्द गर्न माग गर्नुभयो।
6: मेडिकल विश्वविद्यालय बन्द गर्नुपर्छ भनेर हुँदै होइन, त्यसको विरुद्धमा पनि होइन। पहिले सुरुमा के चाहियो त अधिकारी जब प्रतिष्ठान भएपछि के चाहियो भनेको थियो, तर त्यो कार्य हुँदै होइन। जुन नयाँ पदाधिकारीहरू आएका छन् उहाँहरू स्वार्थ बाजिने व्यक्तिहरू हुन् र यो त सार्वजनिक संस्था हो, त्यसका निजी संस्था आबद्ध त्यो दुईजना पदाधिकारीहरू र स्वार्थ बाजिने व्यक्ति भएको हुनाले गर्दा अहिले चाहिँ त्यसको विरुद्ध त्यो खारिज गर्नुपर्छ भनेर राखेको हो।
5: चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार बिना निजी कलेजहरूमा सीट वृद्धि गर्ने प्रस्ताव र निर्णय खारेज गर्न माग गरिएको छ। गेटामा विश्वविद्यालय संचालनमा आउनु स्वागत योग्य भए पनि स्वास्थ्य विज्ञान प्रतिष्ठानको साटो विश्वविद्यालय मोडलमा आउनुमा षड्यन्त्र रहेको उहाँको आरोप छ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिकको उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायको छाता संगठन अर्ग्यानिक एसोसिएशन नेपालका पदाधिकारी संघको छलफलका क्रममा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो। अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी स्वदेशमै स्थापना गर्नु पर्ने माग व्यवसायले गरेका थिए। सो मागका सम्बन्धमा प्रधानमन्त्री शाह सकारात्मक भएको उहाँको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले प्रारम्भिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने व्यवसायको माग अनुरूप व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। त्यसै गरी अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधा सरह सुविधा हुनुपर्ने मागमा सरकार सकारात्मक रहने प्रधानमन्त्री शाहको भनाई छ।
5: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श एजुकेशन कन्सल्टेन्सी क्षेत्रका व्यवसायीहरूलाई शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्ष सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 संशोधन गर्ने आश्वासन दिनुभएको छ। आज सिंहदरबार स्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री पोखरेलले नियमावलीका केही व्यवस्था संशोधनका लागि तयार रहेको बताएको नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष लक्ष्मण पौडेलले बताउनुभयो।
7: विषय अब यो नियमावलीलाई कसरी कार्यान्वयन गर्ने अथवा कसरी संशोधन गर्ने, जुन नियमावली चाहिँ कति हाम्रो यो व्यवसायको पक्षमा नरहेको कारणले गर्दा स्टुडेन्ट हकभित्र प्यारेन्ट्सको अभिभावकको पैसालाई सेक्युरिटी गर्ने कुराहरूलाई चाहिँ धेरै फोकस कुराहरू थियो, जसले गर्दा चाहिँ आउने यो नियमावलीलाई सही किसिमबाट चाहिँ इम्प्लिमेन्टमा लिएर जानको लागि संशोधन गर्नुपर्ने अवस्था देखिएको थियो। त्यही विषयमा डिस्कस भयो। मन्त्रीज्यू पनि पोजिटिभ हुनुहुन्छ। मन्त्रीज्यूले संविधान त अब संशोधन हुन्छ इमेन्ट गर्न सकिन्छ भने नियमावली संशोधन गर्न नसक्ने अवस्था छैन, त्यसमा छलफल गरौँ, आज तपाईँहरूको भाषण सुन्नलाई बसेका थियौँ, हामीले भाषण सुन्यौँ र अब यसलाई चाहिँ हामी यो इमेन्ट गर्ने प्रक्रियामा लिएर जानको लागि अगाडि बढ्छौँ भन्ने कुरा।
5: आज मात्रै त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा मन्त्री पोखरेल विरूद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए। स्वतन्त्र विद्यार्थी युनियन सोभियो खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीले मन्त्री पोखरेल विरूद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले मेरिटोक्रेसी लागू गर र नेपो बेबी शिक्षा मन्त्री जस्ता नारा अंकित प्लेकार्डहरू प्रदर्शन गरेका थिए।
4: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन् सुन्दै गर्नु होला।
8: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
9: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन।

0: झिझो होइन ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: पुष्पलाल स्मृति दिवसमा दुई ठूला कम्युनिष्ट पार्टीले र बीपी स्मृति दिवसमा कांग्रेसले अहिलेको सत्तारूढ़ दल र सरकारको मात्र होइन पार्टी सत्ता र सरकार सञ्चालनको पनि चर्चा गरेका छन्। 44 बीपी स्मृति दिवसको भोलिपल्ट नेपाली कांग्रेसले एनसी फर एनसी अभियानको घोषणा गरेको छ। अभियानको घोषणा गर्दै सभापति गगन कुमार थापाले पार्टीको नयाँ अभियान एनसी फर एनसीको अर्थ नेपाली कांग्रेस फर नेशनल कज रहेको जानकारी दिनुभएको छ। उहाँले यो अभियान पार्टीको आन्तरिक मामिलामा मात्र सीमित नभई नागरिकहरूको कल्याण र वृहत्तर राष्ट्रिय हितमा केन्द्रित रहने स्पष्ट पार्नुभयो। अभियानको कार्यतालिका सार्वजनिक गर्दै सभापति थापाले साउन 7 गतेदेखि भदौ 24 गतेसम्म सांगठनिक तयारीको चरण रहने बताउनु भएको छ। उहाँका अनुसार आगामी भदौ 24 गते बीपी जयन्तीको अवसरमा भव्य समारोह आयोजना गरिनेछ। सभापति थापाले सोही दिन नेपाली कांग्रेसका प्रत्येक सदस्य र पार्टीका सबै तहका कमिटीहरूले नागरिक हित र राष्ट्रिय उद्देश्यका लागि विशेष प्रतिज्ञा गर्ने कार्यक्रम तय गरिएको बताउनुभयो।
5: कांग्रेस भनेको समाजलाई दुःख परेको बेलामा समाज बनाउँछु भन्ने संकल्प गर्ने पार्टी हो भन्ने पार्टीको परिचय बनाउँछ। त्यही परिचयले कांग्रेस यत्रो समय टिकेको त हो। हाम्रो परिचयमाथि प्रश्न उठेको हो, हाम्रो क्षमतामाथि प्रश्न उठेको होइन। त्यो परिचय ठिक ठाउँमा लिएर जानुपर्नेछ। नेपाली कंग्रेसका श्रद्धेय नेता बीपी कोइरालाको स्मृति दिवसमा आज एउटा प्रतिज्ञा गरौं। नेपाली कांग्रेसका प्रत्येक सदस्य भाद्र 24 हामी तयार भएर आउनेछौं। हाम्रो पार्टीलाई यस्तो पार्टी बनाउनेछौ जहाँ समस्या हुन्छ त्यहाँ कांग्रेस देखिन्छ। कांग्रेसको झण्डा वा कांग्रेसका मानिसहरू कांग्रेसले गरेका यस्ता कार्यक्रमहरू मात्र होइन, कहीँ विपद छ भने त्यहाँ कांग्रेस देखिन्छ।
4: कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले बीपी कोइरालाको विचार ब्रह्माण्डीय विचार भएको बताउनु भएको छ। बीपीको आदर्शमा आफूले मात्र मानेको बताउने कांग्रेसका पुराना नेतातर्फ लक्षित गर्दै उहाँले बीपीको रगत आफूहरूसँग नरहे पनि बीपीको विचार आदर्श र सिद्धान्त रहेको उल्लेख गर्नुभयो।
5: बीपी कोइराला नाम गरेको विचार यो ब्रह्माण्डीय विचार, ब्रोडर विचार, यो केवल कम्पनी रजिस्ट्रारको कार्यालयमा यो उद्योगको कार्यालयमा गएर दर्ता गरिए जस्तो सामान्य कुनै सामानको ब्रान्ड होइन। हामी बीपी कोइरालाको रगत बोकेका मानिसहरू होइनौं, तर बीपी कोइरालाको विचार, बीपी कोइरालाको सिद्धान्तलाई, आदर्शलाई केन्द्रमा बोकेर बसेका हौं।
3: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने अहिले कंग्रेस विभाजनको सम्मुखमा रहेको भन्दै पहिला एकताबद्ध हुन सुझाउनु भएको छ।
6: अहिले नेपाली कंग्रेसभित्र बेला नै पुबेला बजिनु होला भन्छ 11 नेवारीमा। के बजिनु होलाको चरम चरम हो मुद्दिन भएको छ कि, तर नेपाली कंग्रेसले कंग्रेसको रूपमा अस्तित्व कायम गरोस्, कंग्रेसको रूपमा अस्तित्व कायम गरोस्, एकताबद्ध होस् र लोकतन्त्रका लागि लड्ने सामर्थ्य पुनः प्राप्त गरोस्।
3: मुलुकको लोकतान्त्रिक व्यवस्था अपहरित रहेको अवस्थामा ओलीले कंग्रेस र एमाले नेकपा लगायतका दलहरू मिलेर अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो।
6: हामी सबै प्रगतिशील लोकतान्त्रिक शक्तिहरू, वामपन्थी लोकतान्त्रिक देशभक्त शक्तिहरू, सबै शक्तिहरू मिलेर देशका लागि जनताको हितमा लोकतन्त्र वापस ल्याउन, संविधानको रक्षा गर्न, सुशासन फेरि वापस ल्याउन, कानूनी राज पुनस्थापना गर्न दृढताका साथ अगाडि बढ्छ। एकजुट भएर अगाडि बढ्छ। मैले यो सबै पार्टी एकै ठाउँमा मिलेर एउटै पार्टी बनाएर जाउँ भनेको होइन। पार्टी आफ्ना आफ्ना भए पनि हुन्छ, काममा चाहिँ मिलौँ न।
3: पछिल्लो समय एमालेसँग एकताको पहल गरिरहनु भएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि देशलाई निरंकुशतातर्फ लैजाने प्रयास भइरहेको बताउनु भएको छ। राष्ट्रिय स्वाधीनता र प्राप्त उपलब्धिहरू संकटमा परेको भन्दै प्रचण्डले यति बेला सबै मिल्न सक्ने जति मिलेर अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो।
7: नेपालमा गणतन्त्र भएर भएपछि विकसित भएका थुप्रै सकारात्मक कुराहरूमाथि अत्यन्त नकारात्मक ढंगले झुटो प्रचार गरेर प्रहार गरिएको छ। भौतिक पूर्वाधारको क्षेत्रमा भएका अभूतपूर्व विकासलाई अवमूल्यन र अपमानित गरिएको छ। शिक्षा र स्वास्थ्यमा भएका प्रगतिहरूलाई अपमानित र अवमूल्यन गरिँदैछ। यो पटक
3: अर्का पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अमेरिका र भारतको उदाहरण दिँदै आफूहरू पनि फेरि सत्ताको नेतृत्वमा पुग्ने दावी गर्नुभयो।
8: र हामीले हरेश खाने कुरा आउँदैन, अहिलेको चुनावको परिणाम के भयो भन्ने कुरालाई मात्रै हेर्ने हो। यस्तो परिणामहरू आइरहेको हुन्छ, जम्मा चार सिटमा सीमित भएको बीजेपी अहिले हेर्दै हुनुहुन्छ भारतमा। कति पटक चुनाव हारेका अमेरिकाका प्रधानमन्त्री अब्राहम लिंकन, थाहा छँदैछ सारा संसारमा उनले एउटा ऐतिहासिक काम गरेर दास प्रथाबाट अमेरिकालाई मुक्त गर्ने त्यो अभियान तापनि त्यसो नाले हामीले अगाडि बढ्ने।
3: विक्रम सम्बत 1981 असार 15 गते रामेछापमा पिता भक्तलाल र आमा तुलसी कुमारीका महिला छोराका रूपमा जन्मिनु भएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढ़ाउनु भएको थियो। वहाँ शहीद गंगालालको भाइ हुनुहुन्छ। विक्रम सम्बत 2006 साल वैशाखमा निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी साक्यसँग मिलेर उहाँले भारतको कोलकातामा नेकपा स्थापना गर्नुभएको थियो। नेकपा स्थापना गर्नु अघि विक्रम सम्बत 1998 उहाँले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक संगठन गर्नुभएको थियो। नेपाली कंग्रेस लगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राख्नु भएको थियो। उहाँको विक्रम सम्बत 2035 साल साउन 7 गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो।
4: नेपालकै पहिलो आधुनिक सुरुङबाट नागढुङ्गा सुरुङबाट यही साउन 11 गते उद्घाटन गर्ने तयारी गरिएको छ। सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङबाट निर्माण आयोजनाले उद्घाटनको लागि अहिले आवश्यक प्रक्रिया पूरा भइरहेको जनाएको छ। आयोजनाको उप आयोजना निर्देशक एवं सूचना अधिकारी संजय पन्थीका अनुसार साउन 11 गते उद्घाटन गर्ने तयारी छ। यसका लागि पूर्वाधार विकास मन्त्रालयले जानकारी पनि गराइएको छ।
3: देशका पहाड़ी भूभागमा आज र भोलि भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल देशका पहाड़ी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहे केही स्थानमा हल्का वर्षा भइरहेको छ। बागमती, गण्डकी, कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाका मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो। पछिल्लो 12 घण्टामा भारी वर्षा कतै पनि नभएको उहाँले बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिस्क हो
1: टेशो खुशीको कनेक्शन
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ haha-khabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन haha-khabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिमछिमको खबर अब thahakhabar.com
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा thahasanchar.com र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ
5: अब बाँकी समाचार बालिन्द्र शाह नेतृत्वको सरकारले लोक सेवा आयोगको नियमित पदपूर्ति प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भर्त्सना गरेको छ संगठनले आज एक पेज वक्तव्य जारी गर्दै गत साउन चारको मुख्य सचिव स्तरीय बैठकको निर्णयबाट चालू आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना स्थायी पदपूर्ति नगर्ने र लोकसेवामा माग नपठाउने स्वेच्छाचारी कदम चालिएको आरोप लगाएको हो
4: यस्तै द्वन्द पीड़ितहरूले विश्वसनीय र पारदर्शी र पीड़ित मैत्री प्रक्रियाबाट सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै प्रदर्शन गरेका छन् द्वन्द पीड़ितहरूले आज काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन गरेका हुन् आम द्वन्द पीड़ित समुदायले आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले पीड़ितको अर्थपूर्ण सहभागिता बिना गठन गरिने आयोगले संक्रमणकालीन न्यायको उद्देश्य पूरा गर्न नसक्ने भएकाले पीड़ितहरूलाई अनिवार्य सहभागी गराउन माग गरेका छन्
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घोषिरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ आयोगको बर्दीवासबाट खटिएको टोलीले सेवाग्राहीसँग घोषणा गरेको अवस्थामा कर अधिकृत पाललाई पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिनुभयो लहान स्थित एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस लिएको अभियोग छ सूचना अधिकारी पोखरेलका अनुसार घुसको रकम यकिन गर्न कर अधिकृत पालमाथि आवश्यक अनुसन्धान भइरहेको छ
4: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 8 किलो गाँजासहित दुईजना पक्राउ परेका छन् भारतको मणिपुर घर भएका 20 वर्षीय मोनादेवी रामोज र 23 वर्षीय ओनी एमएली आज गाँजासहित पक्राउ परेका हुन् लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले थाई एयरवेजको उडानद्वारा बैंकबाट काठमाडौँ आएका उनीहरूको सुटकेस तलाशी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ
5: झापाको अर्जुनधारा नगरपालिका 11 लक्ष्मी धापका 17 जना अव्यवस्थित बसोबासीले आज जग्गा धनी दर्ता प्रमाण पूर्जा लाल पूर्जा प्राप्त गरेका छन् जिल्ला भूमि समस्या समाधान समिति झापाले नगरपालिकाको सभाहालमा आयोजित कार्यक्रममा झापा क्षेत्र नम्बर 2 की प्रतिनिधि सभा सदस्य इन्दिरा राणाले उनीहरूलाई प्रमाण पूर्जा वितरण गर्नुभएको हो पूर्जा वितरण गर्दै उहाँले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकले कानूनी रूपमा आफ्नो जग्गाको स्वामित्व प्राप्त गर्नु राज्यका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार कक्रोच जनता पार्टी सीजेपीले भोलि भारतभर आन्दोलन गर्ने घोषणा गरेको छ पार्टीले भोलि देशभर हुने विशाल विरोध प्रदर्शनमा सहभागी हुन सार्वजनिक आह्वान गरेको हो सीजेपीको आह्वानमा भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा विद्यार्थीहरूको धरना तथा प्रदर्शन जारी रहेको छ उनीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् सीजेपीले भोलिको प्रदर्शनबारे जानकारी दिन आज डिजिटल प्लेट पम्पलेट जारी गरेको थियो पम्पलेट मार्फत पार्टीको सर्वसाधारण तथा विद्यार्थीहरूलाई ठूलो संख्यामा उपस्थित भई शान्तिपूर्ण प्रदर्शन गर्न र एकीबद्धता जनाउन अपील गरेको छ प्रदर्शनको व्यवस्थापनका लागि स्थानीय स्तरमा छात्र संगठन र अन्य सामाजिक संस्थाहरूसँग समन्वय गरी अनुमति तथा आवश्यक तयारी गर्न भनिएको छ प्रदर्शनका क्रममा भेला भएका मानिसहरूमाझ विद्यार्थीका मागहरू सार्वजनिक रूपमा वाचन गर्न र प्रहरी दमनको सामना गरेकाहरूप्रति सहानुभूति प्रकट गर्न आह्वान गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न छिटो र कड़ा सजाय सुनिश्चित गर्न फास्ट ट्रैक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। योग्यता तथा प्रवेश परीक्षामा भएको प्रश्नपत्र चुहावटको विरोधमा सीजेपीले शुरू गरेको आन्दोलन उग्र बन्दै गएपछि मोदीले आज फेसबुक मार्फत पेपर लीक प्रकरणमा संलग्नलाई कार्यवाही गर्न द्रुत अदालत स्थापना गर्ने घोषणा गर्नुभएको हो। युवाको कल्याण र भविष्यभन्दा महत्वपूर्ण अरू केही हुन नसक्ने मोदीको भनाई थियो। उहाँले सम्बन्धित निकाय र अधिकारीहरूलाई आवश्यक सबै प्रक्रिया अघि बढ़ाउन निर्देशन दिइएको जानकारी दिनुभयो।
5: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक सीरिजमा नेपालले नेदरल्याण्ड सामु जीतका लागि 158 रनको सामान्य लक्ष्य दिएको छ। नेदरल्याण्डको उक्टेक स्थित स्पोर्ट पार्क युट्रेच स्थित स्पोर्ट्स पार्कमा घरेलु टोलीले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली 44.4 ओभरमा 157 रन बनाउँदा अलआउट भयो। नेपालका लागि आरिफ शेखले सर्वाधिक 41 रन बनाउँदा गुलशन झाले 29, दिपेन्द्र सिंह अहिले 21 र आसिफ शेखले 14 रन थपे। करण केसी 13 रनमा नट आउट रहे। नेपाललाई कम स्कोरमा रोक्न एलेक्स रोय र रोलोफ भान डेर मर्वेले समान 3 विकेट लिए। लोगान भान बिकले 2 र काइल केलिनले 1 विकेट लिए। अहिले नेदरल्याण्डसले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेदरल्याण्डसले 25 ओभरको खेल सकिँदा 4 विकेटको क्षतिमा 77 रन बनाएर खेलिरहेको छ।
4: एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको समूह चरणमा नेपाल अफगानिस्तान र जापानसँग भिड्ने भएको छ। आज सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो। यो समूहमा नेपाल र अफगानिस्तानसँगै आयोजक राष्ट्र जापान पनि छ। समूह बीमा हङकङ मलेसिया र ओमान रहेका छन्। हरेक समूहका शीर्ष 2 टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्। भारत पाकिस्तान श्रीलंका र बंगलादेशले सिधै क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। नेपाल छनौटका च्याम्पियनका भविष्यले एसियाली खेलकुदमा सहभागिता जनाउँदैछ। गत महिना सिंगापुरमा सम्पन्न छनौटको फाइनलमा नेपालले हङकङलाई पराजित गरेको थियो। 20 एसियन गेम्स जापानमा हुँदैछ।
5: पाकिस्तानमा जारी काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। पाकिस्तानको इस्लामाबादमा आज भएको खेलमा नेपाली टोली श्रीलंकासँग 3-2 सेटमा पराजित भएको हो। लगातार दोस्रो हार भोगेसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कठिन बनेको छ। पहिलो सेट गुमाएको नेपालले दोस्रो र तेस्रो सेटमा लगातार जीत निकाले पनि चौथो र पाँचौं सेट भने गुमाउन पुग्यो। पहिलो सेट 18-25 गुमाएको नेपालले दोस्रो सेटमा 25-21 पुनरागमन गर्दै खेललाई बराबरीमा ल्यायो। तेस्रो सेट पनि नेपालले 25-19 आफ्नो पक्षमा पार्यो, तर चौथो सेट 21-25 गुमाउन पुग्यो। पाँचौं तथा अन्तिम सेट 10-15 गुमाएसँगै नेपालले च्याम्पियनशीपमा लगातार दोस्रो हार बेहोरेको हो। यसअघि हिजो भएको पहिलो खेलमा नेपाल काजाकस्तानसँग 3-2 सेटमा नै पराजित भएको थियो।
4: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: व्यवसायी शंकर अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाइयो। मध्य प्रदेशका पूर्व अर्थमन्त्री शाहसहित 7 विरूद्ध भ्रष्टाचार मुद्दा दायर।
4: कर्णालीमा मुख्यमन्त्रीमा शाहीलाई सघाउने नेकपाको निर्णय। विपक्षीले बहुमत पुर्याए बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिने।
5: नागढुङ्गा सुरुङ मार्ग साउन 11 गते उद्घाटन गर्ने तयारी। भोलिसम्म भारी वर्षाको सम्भावना नरहेको विभागको भनाई।
4: कक्रोच जनता पार्टीले भोलि भारतभर विरोध प्रदर्शन गर्ने। प्रश्नपत्र चुहावट प्रकरणमा फास्ट ट्र्याक अदालत स्थापना गर्ने प्रधानमन्त्री मोदीको घोषणा।
5: र विश्वकप लीग टू क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड सामु 158 रनको लक्ष्य प्रस्तुत। नेदरल्याण्डको जवाफी ब्याटिङमा काभा भलिबलमा नेपालको लगातार दोस्रो हार।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र दिनेश विदा हुन्छौ। नमस्कार।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषा तर्फ अंग्रेजी जापानीज कोरियन भाषा का बेसिक देखि एडवांस सम्म का कोर्स
7: कंप्यूटर तर्फ बेसिक डिप्लोमा र एडवांस डिप्लोमा
6: शिक्षक सेवा आयोग का प्रावि निमावि मावि र शिक्षक लाइसेंस
7: लोक सेवा तर्फ खरीदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिंग का सम्पूर्ण कोर्स
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
7: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
7: विस्तृत जानकारी का लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
6: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अक्याडमी घोडाही दाङ
8: खाना खान नि सक्दिन
9: हैन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
10: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
9: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
10: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न यहाँ गएपछि त नानीको दाँतको समस्या
9: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
10: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123
10: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
11: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना झुङ पेला खिमरिदे गरम ओबोदिरी जेउ पेला सुनो भुरी कतास ओचुरी जेउ आउ पेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना चाहिए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नादे वातावरण मिलेने ल घेप्ता असर किएने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख गिजिङ्गेको ठयल मेलाकी नाति जन धनी मि खेप्पा छिटी ताउदु हो फोकाई वन जङ्गल सगर मिरा आइरुरी बानी एमएल एमए हो सोछामेला लिउ सोकर पोतरालै पार जगे रहते
12: सलाई लाइटर स्याउला मे सचाउने चिज रालै जा बाङजा र यामा देने पोल गेने या इतौ चिज र रहिदे वन जङ्गल याले के भाबा या
11: पिकनिक वन भोज बाको मे सचाउसु छिन्ने मेले चाउ सोसै देके खनाई वन जङ्गल ओसो छामि दैके बारीको चुरोट विधि ओरे बने नान्थार
12: नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने हाल्ले च अनुगमन दिने व्यवस्था चाउसौ
11: गेचो छानेला खोरेल चाउसी खोलिए होलिदे तोरिङकाई गेजो मेकेलाई जु अब नैजिले बनाए गेम एल गेजो मेके नलाए औलेम लायो के लाइए
12: वन जङ्गल छ जुडिसियो घेङ बारी ल बालीनाली चुला चुली यात्रा रस चाउसो छिनी ने चाउसो सैदेकी खेले
11: वन जङ्गल मेला दुखे माइए ने ओला दिकिनी पार सोना खर्ना नार मिलिदे बनाई सानो छ ने गेसले
12: बतास उचुली जु बेलाको हिजिमके कोटल ने के सताङ्किले हेन ओडा कार्यालय प्रहरी कार्यालय सरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू नीलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: होइन, सास पनि झमक्क परिसक्यो, कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
3: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो माग पूरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
2: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
3: चार पर्व आउन लागिसक्यो, सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
2: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
3: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: लौ उसो भए, सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ, नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
3: प्रोप्राइटर तिलक रसाइली,
2: सम्पर्क मोबाइल नम्बर 98631295993, 98119935। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2, बीच बजार लिबाङ रोल्पा।

0: यो दात के तो हैरान नै पारिसक्यो। अहिले त जनता तो चिसो खान पनि दिदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840318 9905 94 1452।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नहुने शिक्षा मन्त्रीको भनाई, यसबारे विज्ञ भन्छन्
1: के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लू प्रिन्ट दिनु भएको छैन र त्यसको अर्थ के हो फेरि।
0: प्रदेश सरकारमा भइरहेका राजनीतिक गतिविधिलाई कसरी हेर्नु भएको छ?
2: जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ तलले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो।
0: संघीयता मामिलाका एक विज्ञ र दिल्लीमा भइरहेका प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न सरकार तयार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा परमाणु ऊर्जा विकास सम्बन्धी सम्झौता, साउदी अरबले अब्राहम सम्झौतामा सामेल भएर इजरायललाई मान्यता दिन्छ कि दिँदैन भन्ने कुरामा निर्भर हुने बताएका छन्। सम्झौतामा हस्ताक्षर भएको भोलिपल्टै स्पष्ट रूपमा विपरीत कुरा आएको हो। साउदी सरकारले प्यालेस्टिनी राज्य स्थापनाका लागि अपरिवर्तनीय बाटो सुनिश्चित नभएसम्म अब्राहम सम्झौतामा सामेल नहुने अडान लामो समयदेखि राख्दै आएको छ। ट्रम्पको पछिल्लो भनाईप्रति साउदी सरकारले कुनै प्रतिक्रिया दिइसकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेड सीमा तेल बोकेका ट्याङ्करहरूमाथि बारम्बार भएका आक्रमणपछि यमनका इरान समर्थित हुथी विद्रोहीहरू विरूद्ध ठूलो सैन्य कार्यवाही गर्ने चेतावनी दिएका छन्। उनले हुथीहरूप्रति आफू निराश भएको बताउँदै इरानले पनि सजाय भोग्नुपर्ने चेतावनी दिएका हुन्। रेड सीमा जहाजहरूमाथि भएका आक्रमणपछि तेल र ग्यासको मूल्यमा तीव्र वृद्धि भएको छ। जेरुसलेमबाट घटनाक्रमहरू नियालिरहेकी बीबीसीकी योलान्ड नेल भन्छिन्, यसले निश्चित रूपमा क्षेत्रीय युद्धलाई अझ विस्तार गर्न हुतीहरूसँग कार्यवाही गर्न सक्ने क्षमता छ भन्ने देखाउँछ। इरानले बाब अल मन्डाब जलमार्ग बन्द गर्ने धम्की यसअघि नै दिइसकेको थियो। त्यसो भयो भने यसले व्यावसायिक आवत जावतमा अझ बढ़ी अवरोध सृजना गर्न सक्छ र विश्वव्यापी तेल आपूर्तिलाई पनि थप प्रभावित पार्न सक्छ। बीबीसीकी योलान्ड नेल। भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ। ककरोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। सरकारका प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्। यसअघि आजै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र मामिलाका दोषीलाई तत्काल र कड़ा कार्यवाही गर्न सरकारले फास्ट ट्र्याक अदालत गठन गर्ने भनेका थिए। दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न शहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। ब्रिटेनका 120 जना लखपतिहरूले आफूहरूमाथि अझ बढ़ी कर लगाउन सरकारसँग अनुरोध गरेका छन्। उनीहरूका अनुसार यसले समाजलाई अझ समानतामूलक बनाउन मद्दत गर्नेछ र उनीहरूकै शब्दमा अत्यन्तै धनी व्यक्तिका हातमा रहेको सम्पत्ति र शक्ति समाजमा विकेन्द्रित हुनेछ। उक्त समूहले 1 करोड़ पाउण्ड भन्दा बढ़ी मूल्यका सम्पत्तिमा 2% सम्पत्ति करलाई समर्थन गरेको हो। र युरोपेली संघ ईयूले प्रतिस्पर्धा सम्बन्धी नियमहरूको उल्लंघन गरेको मामिलामा गुगललाई $1 अर्ब जरिवाना गरेको छ। गुगलले गैर कानूनी रूपमा आफ्नै सेवाहरूलाई प्राथमिकता दिएको र उसको एप स्टोर बाहिर उपलब्ध सस्ता विकल्पतर्फ पुग्नबाट ग्राहकहरूलाई रोकेको युरोपेली आयोगले बताएको छ। यो ईयूको डिजिटल मार्केट्स एक्ट अन्तर्गत एउटै कम्पनीमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो कुल जरिवाना हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईंलाई पुनः स्वागत छ। शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई पूर्ण रूपमा अन्त्य गर्ने बताएका छन्। राजनीतिका कारण विश्वविद्यालयको माहौल पछिल्ला वर्षहरूमा बिग्रिँदै गएका देखिएका कारण शिक्षा मन्त्रीको भनाई सकारात्मक रहेको बताउँदै अब सरकारले कसरी नियुक्ति गर्छ त्यसलाई हेरेर सरकारको प्रतिबद्धता स्पष्ट हुने विज्ञहरूले बताएका छन्। त्रिभुवन विश्वविद्यालयको 67 औं वार्षिक दिवसका क्रममा आज शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागवण्डाको सट्टा मेरिटोक्रेसीको आधारमा नियुक्ति गरिने बताएका हुन्। सरकारका प्रवक्ता समेत रहेका उनले आजको कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक दबाव अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याएका हुन्।
4: राजनीतिक रूपबाट कसैलाई कहाँ राख्ने, कसैलाई के गर्नुपर्ने, कसै सर्वा गर्नुपर्ने, कसै पढुवा गर्नुपर्ने, कसै नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक रूपबाट युनिभर्सिटीमा दबाव कहिले पनि आउँदैन, यदि आयो भने शिक्षा मन्त्रालयलाई तुरन्त
0: क्रममा आज शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागभण्डाको सट्टा मेरिटोक्रेसीको आधारमा नियुक्ति गरिने बताएका हुन्। सरकारका प्रवक्ता समेत रहेका

0: मतदाताहरू कार्यान्वयन गर्न सकिने तर उनीहरूले कार्यान्वयन कसरी गर्छन् त्यो हेर्नुपर्ने त्रिविका अवकाश प्राप्त प्राध्यापक सञ्जीव उप्रेती बताउँछन्।
1: पूरै मेरिटोक्रेसीकै कुराहरू मात्र गरेर पनि यसले हाम्रो देशमा भएको विभिन्न विविधताहरू यहाँको असमानताहरूलाई नकार्छ। मेरिट मात्रै भन्दा पनि लोडेड वर्ड, तर के हुन्छ भने मैले आफ्नो अनुभव व्यक्तिगत अनुभवको हिसाबमा भने यो जुन सबै काङ्ग्रेस एमाले र माओवादी र अरू सरको दलहरूको यो जुन भाग बन्दा छ नि यसले चाहिँ विश्वविद्यालयलाई एकदमै ध्वस्त बनाएको छ।
0: शिक्षा क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार राजेन्द्र दाहाल प्रधानमन्त्री वा शिक्षा मन्त्रीले चाहँदा विश्वविद्यालयहरूमा व्यापक सुधार हुन सक्ने तर सरकारले कसरी काम गर्छ हेरेर मात्रै उसको प्रतिबद्धता बारे थप भन्न सकिने बताउँछन्।
2: शिक्षा र प्रज्ञाको केन्द्रमा बदल्न सक्छन्, त्यस कारणले शिक्षा मन्त्रीजीले जे भन्नुभएको छ त्यो असम्भव कुरो चाहिँ होइन। उहाँहरूले कसरी गर्नुहुन्छ, गर्छु भनेको कुरालाई के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लू प्रिन्ट दिनु भएको छैन र त्यसको अर्थ त्यो फेरि आफूले नियुक्त गरेका मान्छे मात्रै त्यहाँ हुनु, अरूले नियुक्त गरेका जति चाहिँ राजनीतिक हुनु भनेर तिनीहरूलाई विदा गर्नु, त्यो दृष्टिकोण राख्नु, अब यो के हो, यो कुराहरू स्पष्ट हुन लागेको छ। तर उहाँहरूले जो फेस भ्यालुमा चाहिँ उहाँहरूले भनेका कुरालाई सकारात्मक रूपमा लिनुपर्छ।
0: गत वैशाखमा सरकारले अध्यादेश मार्फत राजनैतिक नियुक्ति पाएका सयौं पदाधिकारीहरू एकसाथ पदमुक्त गर्दा विश्वविद्यालयका पदाधिकारीहरू पनि परेका थिए। यसैबीच असार तेस्रो साता सरकारले सातवटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरिसकेको छ। अब अर्को विषय, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले कतै मन्त्रीले राजीनामा दिने त कतै मन्त्री बर्खास्त गर्ने गर्दा विकसित घटनाक्रमले सातै प्रदेशमा असर पुग्ने नेताहरूले बताउँदै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्नु अघि विगतमा संघीय सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा कांग्रेस र एमाले बीच सहमति भएपछि सातवटै प्रदेशमा दुई दलको मिलीजुली सरकार गठन भएको थियो। अहिले प्रदेशहरूमा कांग्रेस एमाले बीच तिक्तता आएपछि एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच छलफलहरू चलिरहेका विवरण आएका छन्। कांग्रेसले आफूहरू प्रतिपक्षमा बसेर जान तयार रहेको अभिव्यक्ति दिँदै आएको छ। यसै सन्दर्भमा हामीले संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मालाई सम्पर्क गरी शुरूमा प्रदेशमा भइरहेका राजनीतिक घटनाक्रमलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौं।
3: त्यसलाई मैले कसरी हेरिरहेको छु भने यो जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ दलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो। दलहरूको बुझाइ, दलहरूको नेपाली राजनीतिप्रति उनीहरूको दृष्टिकोण, दलहरूको आन्तरिक खिचातानी, जस्ताको तथ्य जुन पहिला थियो मेरो विचारमा जनताका अगाडि थियो छल्नु भयो।
0: यो चाहिँ खास के कारण जस्तो लाग्छ?
3: मुख्य कुरा त के भने उनीहरूको राजनीतिको ढाँचा नै परिवर्तन भएन कि। जेएनजी आन्दोलनले जुन प्रकारको नयाँ राजनीति चाहिन्छ नेपालमा अब भनेर देखाउन खोज्यो, त्यो प्रति यिनीहरू कुनै पनि रूपमा सचेत नभएको देखियो। पदको लोभ उनीहरूमा उत्तिकै देखियो, पदका बिन्दु चाचुनी जुन पहिला थियो अहिले पनि त्यत्तिकै देखियो।
0: आउँदा चुनावमा चाहे प्रदेशको होस् अथवा स्थानीय अथवा संघको, अब आउने चुनावहरूमा यसले ती दलहरूलाई अझै घाटा पुग्ने देखिन्छ। त्यसो भए
3: मेरो विचारमा स्पष्ट रूपले देखिन्छ घाटा पुग्ने। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट भएका यो सरकार बालेन सरकारबाट भएका धेरै कति समस्याहरू थिए जसको विरोध जनस्तरमा भइरहेछ, तिनलाई अगाडि लिएर आफूले नयाँ रूपको राजनीति, नयाँ रूपको विकासको एउटा रूपरेखा यिनीहरूले कोर्लान् देलान् भन्ने जुन जनतामा सोच थियो नि, त्यो सोचमाथि यिनीहरूले प्रहार गरे।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले नै यो प्रदेश सभाबारे पनि अलिकति फरक धारणा राखेर त्यो आवश्यक छैन भन्ने खालको कुरा आएको छ नि, त्यसलाई पनि मलजल गर्यो त्यसो भए अहिलेका बाँकी दलका गतिविधिले?
3: होइन, त्यसलाई चाहिँ मलजल गरेर म ठान्दिनँ, किनभने संघीय गणतन्त्रको अवधारणा जुन छ त्यो अवधारणा प्रदेशसँग एकदमै अन्यन्याश्रित रूपले जोडिएको छ। प्रदेशलाई तपाईँले झिकिदिनुभयो भने संघीयता नै खारेज हुन्छ। जुन प्रकारले अर्थमन्त्रीले भने वा जुन प्रकारले राष्ट्र स्वतन्त्र पार्टीका कतिपय नेताहरू लागिरहेछ, प्रदेशलाई खारेज गरिदिनुभयो भने हाम्रो संघीय गणतन्त्रको मूल मन्त्रलाई नै खारेज गर्नुहोस् तपाईँले। त्यसले गर्दा प्रदेशमा समस्या छन्, त्यो समस्याको समाधान हामीले खोज्नुपर्छ। प्रदेशको नेतृत्वमा पनि समस्याको समाधान खोज्नुपर्छ। प्रदेशलाई दलहरूले जुन रूपले हेर्छन् त्यो हेर्ने दृष्टिकोणमा पनि समाधान खोज्नुपर्छ। र प्रदेशको जुन अधिकार छ अहिले प्रदेशको अधिकार अलिक व्यापक बनाएर प्रदेश तपाईँ चलाउन बनाउने

0: प्रदेश र संघका बीचको जुन समन्वय छ त्यसलाई गहिरो बनाएर लिएर जाने तहको जुन समन्वय छ त्यसलाई पनि राम्रोसँग समन्वय गरेर लिएर जाने त्यतातिर हामी लाग्नुपर्छ, प्रदेशलाई खारेज गर्ने होइन। यदि राष्ट्रपतिले प्रदेशलाई खारेज गर्नुपर्छ भन्ने तर्क अहिलेको यो जुन किर्तानीले त्यो तर्कलाई बढी बल दिन्छ भन्ने ठानेको छ भने त्यो राष्ट्रपतिका निम्ति नै प्रत्युत्पादक हुन्छ। अहिले उनीहरूको सोच के छ भने पालिकाहरू जुन छ नि त्यो पालिकाको प्रतित्वबाट प्रदेश बनाउने भन्ने प्रदेशको सोच नै त्यो होइन। प्रदेशको सोच त के भने त्यो प्रदेशमा जति जात जातिहरू छन् जुन जनसङ्ख्या छ जुन जनसङ्ख्याको सामाजिक संरचना छ बनोट छ त्यो जनसङ्ख्याको सामाजिक संरचना बनोटलाई यथेष्ट रूपले त्यो प्रदेश सभामा प्रतिबिम्बित होस् भनेर हामीले प्रदेश चाहेको हो। उनीहरूको जुन प्रदेशको सोच छ त्यो प्रदेशको अन्तर्य जुन हो नि त्यो अन्तर्यभन्दा एकदम विपरीत छ।
1: पुराना दलहरू जो प्रदेशमा अहिले छन् उनीहरूको राजनीतिक खिचातानी त्यसले संघीयताको मर्ममाथि नै हान्छ भन्न चाहिँ सकिँदैन। अहिले त्यसो भने
0: संघीयतालाई को विरोध गर्नेहरूलाई त्यसले मलजल चाहिँ गर्न सक्छ, संघीयताको विरोध गर्नेहरूलाई केही सामान चाहिँ त्यसले दिन्छ, तर के भने संघीयताको विरोध त्यसले चाहिँ गरे जस्तो म ठान्दिनँ। त्यसले गर्दा अब अहिलेका जुन राजनीतिक दल छन् तिनले त संघीयतामा देखिएका जुन विसङ्गतिहरू छन् त्यो विसङ्गतिलाई प्रदेशमा देखिएका जुन विसङ्गतिहरू छन् ती विसङ्गतिहरूलाई एउटा समाधानको एउटा मार्ग खोजेर जानुपर्नेमा आफै खिचातानी गरेर आफ्ना विरोधीहरूलाई बलमा चाहिँ गइरहेको छ।
1: म्यानेज गर्न नसकेको चाहिँ किन होला?
0: म्यानेज गर्न नसके नचाहेको नियतै ठिक छैन। हातमा सत्ता आयो भने जे पनि हुन्छ भनेर सत्तामुखी र शासन जुन सत्ता छन् त्यो सत्ताबाट मातिएका मान्छेहरूको चाहिँ सोच होइन। उनीहरूको नियत प्रदेशको विकासको छैन, उनीहरूको नियत प्रदेश र संहितालाई सबल बनाएर लैजाने छैन भन्ने कुरा यसले स्पष्ट भयो। त्यसले गर्दा अब एक प्रकारको धक्का यिनीहरूले पहिला रेन्जीको आन्दोलनमा खाए, त्योभन्दा अझ ठुलो धक्का यिनीहरूले प्रदेश तहमा खाए भने मात्रै अलिकति यिनीहरूबाट केही नयाँ प्रकारको सोच आउला, नत्र अहिलेका जुन राजनीतिक दल छन् ती राजनीतिक दल चाहिँ सुध्रिने ठाउँ छ मैले देख्दिनँ यसबाट।
1: उनी थिए संघीयता मामिलाका विज्ञ प्राध्यापक पिताम्बर शर्मा। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ। कक्रोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षा प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न शहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज।
2: सरकारी प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्। यसअघि आज प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र लीक सम्बन्धी मुद्दामा दोषीलाई सजाय दिन सरकारले फास्ट ट्र्याक अदालत गठन गर्ने भनेका थिए। उनले देशका युवाको हित र उनको भविष्य आफ्नो सर्वोच्च प्राथमिकतामा रहेको पनि बताएका छन्। मोदीले भनेका छन् यसबारे सम्बन्धित विभागलाई आवश्यक कार्यवाही सुनिश्चित गर्न निर्देशन दिइएको छ। युवाको भविष्यमाथि खेलवाड़ गर्ने कुनै पनि व्यक्तिलाई छोड़िने छैन। प्रधानमन्त्री मोदीलाई जवाफ दिँदै विपक्षी नेता राहुल गान्धीले उनकै शब्दमा मोदीले नै देशका युवाको भविष्यमा सबभन्दा धेरै नोक्सान पुर्याएका बताएका छन्। यसबीचमा भारतका विभिन्न स्थानका समर्थकहरूले डेलिभरी एप मार्फत खाना अर्डर गरेर दिल्लीका प्रदर्शनकारीहरूका लागि पठाइरहेका विवरण आएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: 三美卡。
1: जलजला ड्राइभ चेन्ज यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बजे हो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
4: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
5: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
4: यिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
5: प्रत्येक राति 9-10 बजेसम्म
4: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
5: कार्यक्रम।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन रात्रिकालीन अभिवादन टक्राउँछु तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइट मा। आदरणीय श्रोताहरू तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। र कार्यक्रम गुड नाइट तपाईले सुन्दै गर्दाखेरि हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईले हामीलाई इन्टरनेट अनलाइनमा jaljalapress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन, तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि सुन्दै हुनुहुन्छ, जस्तै सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट, सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटा र रेडियो हापुरी 89.4 मेगाहर्ज हापुरी दाङबाट पनि कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ यति बेला। र कार्यक्रम गुड नाइट हरेक रात 9 बजेदेखि 10 बजेसम्म आउने गर्छ। फरक दिनमा फरक प्रस्तुतिका साथमा, फरक दिनमा फरक बसाईको साथमा आउने गर्छौ। रेडियो जलजला एफएम 96.4 मेगाहर्जको फेसबुक पेजबाट रेडियो लाइभ सुन्दै हुनुहुन्छ भने प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्टबाट हामीलाई भिडियोलाई पनि हेर्दै हुनुहुन्छ। जति पनि टिकटकमा जोडिनु भएको छ सबै सबैलाई हार्दिक स्वागत छ। र टिकटक लाइभबाट हेर्दै गर्नुभएका, सुन्दै गर्नुभएका साथीहरूले पनि कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउनु हुनका लागि म हार्दिक अनुरोध गर्दछु, हार्दिक आग्रह गर्दछु भन्दै आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ। तर त्योभन्दा अगाडि आज कार्यक्रम गुड नाइटमा हामी के गर्छौं त भन्ने कुरा जानकारी गराउँछु। आज बिहिबारी बसाई हो। बिहिबारी बसाईमा तपाईँका मनमा लागेका कुनै पनि प्रतिभाहरू तपाईँले कार्यक्रममा सुनाउन पाउनुहुन्छ। 9868309440 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन पाउनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए 9868309440 फोन गर्नुहोला। 9868309440 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला भन्दै आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँकोमा आजमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: युधित पछि तपाईलाई फेरि पनि स्वागत छ। माया गर्न मिल्दैन र मैले तिमीसित तिमीसँग माया गर्न नमिल्ने हो र हैन, तिमीसँग माया गर्नलाई मेरो औकात नपुग्ने हो र मेरो हैसियत नपुग्ने हो र भन्ने खालको अभिव्यक्ति समावेश गरिएको, धनीले गर्ने माया कस्तो हुन्छ र गरीबले गर्ने माया कस्तो हुन्छ भन्ने खालका भाव समेटिएको भाका, भाका त नभनौ क्यारे, यो लोक भाका, लोक गीत हो भने भाका हुन्छ, अन्य गीत हो भने त्यो गीत सुगमता हुन्छ त्यसको, होइन। 9868 39 40 मा के छ साथी हुनुहुन्छ, प्राविधिक मित्र के छ है हुनुहुन्छ, अरे म स्वागत गरी नमस्ते हजुर, को बोल्नु भयो कहाँबाट? तपाईँको आवाज अलि लाउड स्पिकर बन्द गरिदिनु होला कृपया। देवी काओली सानी भेरी गाउँपालिका वार्ड नम्बर 8 बाट। देविका जी, मैले लाउड स्पिकर बन्द गर्नु भनेको छु नि, एयरफोन निकाल्नु भनेको छु नि तपाईँलाई, होइन बल्ल चाहिँ मेरो आवाज मोतिरै फर्किरहेछ, अझ छैन भन्नुहुन्छ। तपाईँले लाउड स्पिकर नगर्ने हो भने मेरो आवाज मतिर फर्किन्न है, यदि एयरफोन लगाउनु भएको छ भने एयरफोन पनि निकालिदिनु होला है। अनि लाउड स्पिकर त गर्नु भएको छ नि, किन लाउड स्पिकर नगर्नु भनेको मान्नुहुन्न, गर्नु बन्द गर्नुहोस् त लाउड स्पिकर, लाउड स्पिकर बन्द गर्नुभयो, ल ठिक छ। कार्यक्रममा अहिले पनि मेरो आवाज मतिरै फर्किरहेछ, ल ठिक छ। कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ हामीलाई? तपाईँले कार्यक्रम सुन्नु भएको छ कि छैन? सुन्नु भएको छैन, तपाईँलाई जे मन लाग्छ जे आउँछ त्यही सुनाउनुहोस् ल। हुन्छ सुरु गर्नुहोस्।
1: जस्तो जीवन बाटो हिँड्दै जानुपर्छ, ऊ आफ्नो पढाइ सुन्दै जानुपर्छ, झोलिएका धागाहरू यहाँ सुन्दै जानुपर्छ।
0: यो गजल हो, अर्को चोटि आउँदाखेरि तयारी गरेर आउनु होला, अहिलेको लागि तपाईँहरूलाई विदाय गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो देविका ओली, उहाँले पहिले एकचोटि लाउड स्पिकर बन्द गर्नु भन्दाखेरि उहाँले पटक पटक लाउड स्पिकर बन्द गर्नु भएन, मैले तपाईँहरूकै लागि भनेको हुन्छु, र उहाँले कार्यक्रम पनि सुन्नु भएको थिएन, कहाँबाट थाहा पाउनु भएछ, कसले जानकारी दिनुभएछ कार्यक्रम आउँछ भन्ने कुरा, होइन। कार्यक्रममा आइसकेपछि प्रस्तुताले भनेको अनुरोधलाई चाहिँ तपाईँले नकार्न मिल्दैन, किनभने हामीले हाम्रो लागि भनेका हुँदैनौ, हामीले तपाईँकै लागि भनेका हुन्छौ है। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर, हेलो। खोइ त प्रावि मित्र, हेडफोनमा आवाज आएन। हेलो
2: सर,
0: हजुर नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट?
2: नमस्कार हजुर, म पाँचतरबाट किसान फागु लिम्बू बोलिरहेको छु हजुर।
0: पाँचतरबाट किसान फागु लिम्बू,
2: हजुर हजुर।
0: अनि के छ किसानजी खबर तपाईँको?
2: एकदमै ठिक छ हजुर, तपाईँको कस्तो छ?
0: हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ? रातिको समय छ, रातिको समयमा के गर्दै हुनुहुन्छ तपाईँले?
2: हजुर दाई, म एकदमै ठिक ठाक छु, खाएर हजुरहरूको प्रोग्राम सुन्दै म अस्त व्यस्तै छु, ठिकै छु भनौँ।
0: अनि हजुरहरूको हाम्रो मात्रै हो र कार्यक्रम लिम्बुजी?
2: हजुर हजुर, तपाईँ हाम्रो कार्यक्रम सुनिरहेछु।
0: तपाईँको नाम के भन्नु पऱ्यो? के फागु लिम्बु?
2: फागु लिम्बु हो म हजुर।
0: निशान फागु लिम्बु,
2: किसान
0: किसान ए किसान किसान फागु लिम्बु, ठिक छ। अनि दिनहरू कसरी बिताउनु भयो किसानजीले?
2: दिनहरू अस्त व्यस्त हुँदै, पानीले अलिकति त्यस्तै साथ दिएको छैन, गाउँ घरमा त्यस्तै त्यस्तै भन्नुमा सामान्य तरिकाले बिताइँदैछ।
0: अनि के छ, कुन रेडियोबाट कुन माध्यमबाट पाँचतर जिल्लामा हामीलाई सुन्नुभयो?
2: धनकुटा
0: एफएम बाट सुन्दै हुनुहुन्छ। आज के सुनाउनुहुन्छ त हामीलाई? आज त प्रतिभा सुनाउनु पर्छ।
2: हुन्छ दाइ, म सानो छोरा गीत गाउँछु ल।
0: ओके, ला गीत सुरु गर्नुहोस्।
2: हुन्छ दाइ, नमस्ते।

0: यति नै भने दाई
1: नमाग मसँग तारा पनि नमाग के पनि नमाग होइन
0: हजुर हजुर दाई
1: ल ठिक छ होइन मायालुले त माग्न पाउनु पर्छ मायालुको माग्ने अधिकार पनि हुन्छ क्या अरे होइन किसनजी
0: हजुर एकदमै तर अहिलेसम्म त्यति उहाँहरू प्रस्तुतिमा आउनु भएको छ भाइ कोसो गरौँ भनेर मैले थोरै चाहिँ जानकार
1: गराएको तपाईँको मायालु चाँडै पाउनु होला मायालु चाँडै पाएर अनि आफ्नो सबै कुरा माग्ने अधिकार चाँडै दिनु होला है त
0: हजुर धन्यवाद हजुरलाई पनि
1: हुन्छ गुड नाइटको शब्दहरू राखिहाल्नुहोस्
0: समग्रमा किशन ठाकुर पाँच छोरको र मैले लास्टमा भन्नु पर्दाखेरि मेरो एकजना अर्घखाँसीको साथी हुनुहुन्थ्यो गोपाल घरती मगर कहाँ हुनुहुन्छ तपाईँ चाहिँ सुकै भयो भने अहिले यो कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँ नाजिकको रेडियो स्टेसनबाट यो रोल्पा जलदल एफएमबाट सुन्दै हुनुहुन्छ भने कमसे कम हजुर एकचोटि सम्झिदिनुहोला भन्ने म अनुरोध गर्न चाहन्छु मेरो विगतको साथी हुनुहुन्थ्यो तर हराउनु भएको छ तर हराइदिनुहोला प्लिज भन्ने गोपालजी भन्न चाहन्छु गोपाल घटी मगरलाई अर्घ खाँचीको साथीलाई भन्दा एक लास्टमा मेरो सहयात्री अम्बिका राई र छोरा अजित ठाकुरलाई बेस्ट अफ लक शुभ रात्रि भन्दै हजुरबाट छुट्टी हजुर
1: अब हाम्रो बीचमा आउनु भएको थियो यति बेला किशन फागु लिम्बु पास्तर बाछ उहाँले गोपाल घरती उहाँको अर्घखाँचीको साथीलाई सन्देश छोड्नु भएको छ सन्देश गोपालजी तपाईँ जहाँ भए पनि यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने उहाँको सम्पर्कमा आइदिनु होला भन्ने कुरा हामी पनि यहाँबाट अनुरोध गर्न चाहन्छौ तपाईँले हामीलाई रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाबाट सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट सामुदायिक रेडियो हापुरी 89.4 मेगाहर्ज हापुरी दाङबाट सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटाबाट एकैसाथ सुनिरहनु भएको छ भने रेडियो जलजला एफएम 96.4 मेगाहर्जको फेसबुक पेजबाट अडियो र प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्टबाट भिडियो लाइभ हेर्दै र सुन्दै हुनुहुन्छ के छ साथी हुनुहुन्छ हुनुहुन्छ अरे म स्वागत गरी नमस्कार हजुर नमस्कार हजुर प्राइम मित्र आवाज आइन है यता नमस्कार हजुर प्राइम मित्र उता आवाज आएन यता बनाउनुहोस् नमस्कार हजुर
2: नमस्कार हजुर
1: को बोल्नुभयो कहाँबाट
2: म दाङ बबई गाउँपालिका वार्ड नम्बर 6 देखि वासुदेव बोली
1: होइन
2: हजुर
1: के छ वासुदेव जीको हालखबर
2: सबै ठिक छ दादा हजुरको के छ
1: हाम्रो पनि एकदम ठिक छ के गर्दै हुनुहुन्छ वासुदेवले
2: यतिखेर कार्यक्रम सुनेर बसिरहेको भन्नुपर्छ है दादा
1: कार्यक्रम सुनेर बसिरहनु भएको छ होइन
2: हजुर हजुर
1: रेडियो हापुरीबाट
2: एकदमै हजुर
1: कस्तो लाग्छ कार्यक्रम गुड नाइट यहाँलाई
2: गुड नाइट मलाई एकदमै मनपर्छ दादा त्यही त हजुर फेरि कति बेला 9 बज्छ र कार्यक्रम आउँछ भनेर सुनिराख्छु नि मैले त
1: कति बेला 9 बज्छ र कार्यक्रम आउँछ भनेर सुनेर बस्नुहुन्छ होइन
2: एकदमै दादा
1: अनि 9 बज्ने बित्तिकै कार्यक्रम पनि आइहाल्छ फेरि होइन
2: हजुर हजुर
1: हुन्छ
2: कार्यक्रम चाहिँ निरन्तर रूपमा चल्नु पर्यो दादा
1: होइन निरन्तर रूपमा चलाएको छैन र कार्यक्रम
2: चलिरहेछ अब आफू चाहिँ कामको सिलसिलामा कहिले कतै गइन्छ घर आएको बेला चाहिँ यसो फोन हारौँ भनेर चाहिँ कार्यक्रम सुनेर फोन गर्नुपर्छ दादा अब कामको सिलसिलामा कहिले कतै गइन्छ त्यो भावनाले घरमा आएको बेला चाहिँ रेगुलर मैले सुन्ने गर्छु
1: धेरै धेरै धन्यवाद छ तपाईँलाई अनि आज के सुनाउनुहुन्छ हामीलाई तपाईँले
2: अब एउटा गीत सुनाउँछु
1: ओके ल तपाईँको गीत सुरु गर्नुहोस्

0: தாய் தோடாய் தங்க மாலாய் எத்தி நாய் தாதா
1: सुन पल्सा नि साइलो दाई हैन यही भनम न पौ रक्षाला यस्तै गीत गाउनु भयो ठीक छ गीतका लागि धन्यवाद फेरि आउनु होला बिदा गर्छौ तर त्यो भन्दा अगाडि गुड नाइट भन्नु सबैलाई
0: सर्वप्रथम त हजुरलाई अनि प्राविधिक दिदीलाई यसै गरी मेरो घर परिवारलाई यसै गरी वासुदेव ओली भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई शुभ सपनी शुभ निदरी भन्दै बिदा हुन्छु।
1: नमस्ते टेलिफोन सम्पर्कमा साथी वासुदेव ओली टोन म्युट भयो कि प्रावि मित्र अलिअलि त बज्नुपर्छ क्या टोन त होइन यतिको चाहिँ बजाउनु होला 9868340 फोन डायल गर्नुहोला नम्बर तपाईँका लागि खुला गरेका छौ फोन डायल गर्नुभयो भने तपाईँसँग कुराकानी होला। यदि ल साथी नमस्ते हजुर नमस्कार हजुर
2: नमस्कार
1: को बोल्नु भयो कहाँबाट तपाईँको आवाज सानो आयो अलि नजिक लगेर मोबाइल बोल्नु पर्यो नाम के हो तपाईँको नाम के हो दिलमाया छेत्री होइन दिलमायाजीले लाउड स्पिकर गर्नुभएको छ अघि नै पनि एकजना साथी आउनु भएको थियो उहाँले पनि लाउड स्पिकर गर्नुभएको थियो यो कल हामी लिन सक्दैनौ है मैले एकचोटि मात्र होइन धेरैचोटि भनिसकेको छु लाउड स्पिकर नगर्नुहोस् हाम्रो आवाज नफर्कियोस् भनिसकेको छु तर पनि साथीहरूले मानिरहनु भएको छैन है सानी भेरीबाट दिलमाया आउनुभएको थियो अहिले अर्को एकजना साथी आउनुभएको थियो उहाँले पनि लाउड स्पिकर गर्नुभयो अहिले साथीले आउनुभयो यहाँले पनि लाउड स्पिकर गर्नुभयो मैले धेरैचोटि त भन्न सक्दिनँ है मेरो आवाज मतिर नफर्कियोस् म तपाईँलाई यही आग्रह गर्छु अब जे भने नि भन्नुहोस् होइन तर मेरो आवाज मतिर नफर्कियोस् लाउड स्पिकर नगरिदिनु होला म तपाईँकै लागि भनेको तपाईँको आवाज सानो आउने मेरो आवाज मतिरै फर्केर ठूलो आवाजमा आउने त्यो त अलिकति सुहाएन नि होइन त्यो सुहाउँदैछ हुन्न कि यति बेला साथी नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी नमस्कार हजुर
3: हेलो भाइ नमस्ते
1: नमस्ते को बोल्नु भयो कहाँबाट
3: रोल्टा नगरपालिका दस दिदी बनिसरा विश्वकर्मा
1: बनिसरा विश्वकर्मा होइन
3: हजुर
1: के छ बनिसराको हाल खबर
3: ठिकै छ तपाईँहरूको कस्तो छ
1: हाम्रो पनि ठिक छ के गर्दै हुनुहुन्छ बनिसराले
3: बसेर
1: कार्यक्रम सुनिरहनु भएको होइन दिनहरू कसरी बिताउनुहुन्छ बनिसराले यतिकै घराइसी काम गर्ने बस्ने होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौ अनि के छ खाना त खाइसक्नु भयो होला क्यारे होइन
3: खाएको छैन एकछिन पछाडि हुन्छ है भाइ
1: किन खाना चाहिँ अहिलेसम्म नखानु भएको कार्यक्रमलाई पर्खेर बसिरहनु भएको होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ हामीलाई
3: गीत गाउँछु
1: ल एउटा गीत गाउनुहोस् ल

आ जाओ

0: हजुर दाई यतिमा हैन
1: मेरी प्रियसीको खबर लिएर आऊ हैन
0: हजुर
1: तपाईको प्रिय मान्छे चाहिँ को हुनुहुन्छ भन्नुस् त खबर ल्याउनै पर्ने कोही पनि नभइकन त त्यसरी गीतमा त गाउनु नपर्ने हो क्या अरे
0: अब खै घरमै भइसकेपछि दाईतिर ल्याउनु भन्नु भएन यार दाई
1: त्यही त नि होइन हुन्छ कार्यक्रममा आउनुभयो गुड नाइटको शब्दहरू राख्नुहोस्
0: हुन्छ सर्वप्रथम त हजुरलाई अब पढाइदिनमा बस्नु भएको दिदीलाई दिदी हुनुहुन्छ या दाई हुनुहुन्छ उहाँलाई अनि मेरो घर अल्छिनीलाई अनि मेरो दिदी सपना मगरलाई गुडमा बन्दै सुतिन्छु नमस्ते
1: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो पनि सर अलि सानो गरौँ अलि थोरै सानो ब्याकग्राउन्ड टोन ल यतिको ठिक छ आउनु भएको थियो बनी सर उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौं फोन डायल गर्नुहोला के छ साथी हुनुहुन्छ हुनुहुन्छ अरे नमस्कार हजुर नमस्कार हजुर
2: नमस्ते
1: को बोल्नुभयो कहाँबाट रविना शेर्पाली के छ रविना ठिक छ अलि टाठो आवाज हल्का टाठो आवाजमा बोल्नु पर्यो अनि के गर्दै हुनुहुन्छ यति बेला रविनाले ए मेरो कार्यक्रम सुन्नुहुन्छ अनि कहाँबाट तपाईँको कार्यक्रम भन्नुहुन्छ कि तपाईँले होइन त्यही त अब रुगा लागेपछि झुक्किने हुन्छ होइन रोलपाली मान्छेहरू रुगा लागेपछि झुक्किने रहेछन् भनेपछि होइन रोलपालीको विशेषता के होइन होइन रविनाजी
2: हजुर खाना पिना भयो
1: तपाईँले दिनुभएको थियो र भन्ने अरे कि रविनाजी तपाईँले दिनुभएको थियो कुनै बेला समयले साथ दिएसम्म दिनुहुन्छ होइन तपाईँको भयो कि भएको छैन भइसक्यो के के खानु होला भन्नुहोस् ओहो उतातिरबाट च्याउ यसो खोजेर पठाइदिनु न हो हामीले त च्याउ खानै पाइएन कि झोलाभरि लिबाङ आउने गाडीमा पठाइदिए पनि हुन्छ लिबाङ आउँदा ल्याइदिए पनि हुन्छ यसो माया गर्नु पर्यो क्या हामीलाई च्याउ स्याउ पठाइदिएर यसो माया गर्नु पर्यो नि होइन ल त कार्यक्रममा आउनु भएको छ आज तपाईँले के सुनाउनुहुन्छ हामीलाई रुगा लागेको मान्छेको स्वर झन् राम्रो हुन्छ ल अब रुगा लागेकै स्वरमा भयो भने एउटा सुनाइदिनुहोस् त कस्तो सुन्ने रहेछ म पनि यसो सुन्नु पर्यो कि ल सुरु गर्नुहोस्
3: मेरी मेरे को खाम जाने के चोगम तिम्रै हो र माराम ढाती मरिजाम भयो दाइ यति नै
1: ढाटे मरिजाम होइन
3: हजुर
1: लाली जुवन तिम्रै हो राम राम ढाटे त मरिजाम होइन
3: गीतन मात्रै हो
1: कसलाई भन्नुभएको न ढाटिन भन्नुहोस्
3: लाली जोगन त कहिले नै भइसक्यो अब त कसलाई दिने हो र
1: है जसलाई दिनुभएको छ त्यसलाई भन्नुभयो होला नि होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो रमाइलो कुराकानी गर्नुहुन्छ तपाईँ आउनुभयो भने नियमित आइराख्नु होला अहिलेको लागि साथीहरूलाई गुड नाइट भन्नुहोस्
3: फर्स्ट अफ अल तपाईँलाई अनि परिचय रहेर साथ दिनुहुने उहाँलाई अनि मेरो घर परिवारलाई अनि मेरो हस्टेललाई अनि मलाई रविना शेर्पाली भनेर चिन्ने नदिने सम्पूर्णलाई अनि मभन्दा पछि अघि आउने सबैले गुड नाइट सुगत पनि भन्ने बिदा हुन चाहन्छु
1: नमस्ते रविना शेर्पाली रोल्पाबाट आउनु भएको थियो अब एउटा गीत राख्छौ क्यारे के छ अवस्था गीत राख्छौ गीत पछि तपाईँको माझमा फेरि आउँछौ हाम्रो प्राय मित्र दामी दामी गीत चुज गर्नु भएको छ अर्थात् रोज्नु भएको छ गीत तपाईँको लागि राख्छौ गीत पछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: युगित पछि तपाईलाई फेरि पनि स्वागत गर्छौ हैन आफुल बुद्धि सारी सपकै पारी पछ्यौरी मलमलको हैन दामी छ नि हैन टेलिफोन सम्पर्कमा साथी हुनुहुन्छ के छ हुनुहुन्छ भने स्वागत गर्छौ नमस्ते हजुर नमस्ते हजुर को बोल्नु भो कहाँबाट को बोल्नु भो को बोल्नु भो कहाँबाट यो कल हामी लिन सकेनौ माफ गर्नु होला उहाँको आवाज हामी सुन्न सकेनौ अर्को मोबाइल सेटमा सिम कार्ड राखेर प्रयास गर्नुहोला यदि मोबाइलको समस्या हो भने एयरफोन बिग्रिएको हो भने एयरफोन लगाएर कल गर्नुभएको हो भने एयरफोन निकाल्नुहोला लाउड स्पिकर गर्नुभयो भने लाउड स्पिकर बन्द गर्नुहोला यी कुराहरू अप्नाउनु भयो भने पक्कै पनि तपाईँको आवाज हामी समक्ष राम्रोसँग आउँछ यति बेला अर्का सहभागी हुनुहुन्छ म स्वागत गरे नमस्ते हजुर नमस्ते हजुर के छ खबर तपाईँको
1: ठिकै छ भन्नुपर्छ दादा हजुर कस्तो छ
0: ठिक छ को बोल्नुभयो कहाँबाट
1: म सल्यानको कालीमेटदेखि घुमसरा बुढा मगर भन्नुपर्छ
0: घुमसरा बुढा मगर घुमिरहने मान्छे घुमसरा बुढा मगर नि
1: हजुर
0: तपाईँ घुमिरहनुहुन्छ
1: नै कहाँ घुम्दा
0: कति घुम्नुहुन्छ अरे तपाईँ त
1: नै होइन भन्नुपर्छ
0: तपाईँ त घरको काममै नगरिकन घुमी दिन बिताउनुहुन्छ अरे हो
1: होइन त्यसो त दादा
0: त्यस्तो होइन
1: हजुर
0: मलाई तपाईँको मम्मीले त्यस्तै भन्नुभएको थियो त
1: खै तपाईँलाई भन्नुभएन मलाई त थाहा
0: भएन ए थाहा भएन नि
1: हजुर
0: तपाईँको मम्मीले त यो घुमसराले घुमी दिन बिताउँछिन् एउटा घरको काम गरिदिने सब कमैलै गर्नुपर्छ भन्नुहुन्थ्यो
1: खै मलाई थाहा
0: भएन नि आफूले घुमेको कुरा पनि थाहा भएन र भने ए क्यान घुम्दा होइन सल्यानमा घुम्ने ठाउँै छैन कि भएर पनि नघुम्नु भयो
1: घुम्न त घरमा काम पर्छ दादा घुम्ने
0: ए त्यही त नि हुन्छ कार्यक्रममा आउनु भएको छ आज दिनहरू कसरी बिताउनुहुन्छ त गोठालोतिर गएर दिनहरू बिताउनुहुन्छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ हामीलाई हुन्छ यो ब्याकग्राउन्ड टुन अघि नै जति गराउनु न ल अब गीत सुनाउनुहोस् त सुरु गर्नुहोस्
1: चाहर बाती उनकै घर बसेको बसिता बसै मायामा फसेको राम्रोको चाहरमा जाउमा ढिलो पानी भन्दिन ढिलो पानी भन्दिनी भन्छ
0: तपाईँले लाउड स्पिकर गर्नु भएर होला सायद आधी बुझ्यो आधी बुझिएन तपाईँको गीतै बुझिएन होइन त्यसैले फोन गर्ने बेलामा कहिले पनि लाउड स्पिकर गर्नुहुन्न है मैले यो कुरा तपाईँलाई धेरैचोटि भनिसकेको छु हिजो अस्ति पनि भनेको थिएँ तर साथीहरूले लाउड स्पिकर गर्ने भूत चढेछ होला सायद साथीहरूलाई लाउड स्पिकर नगरिकन बोल्दै बोल्नुहुन्न तपाईँकै आवाज राम्रो आउने हो कि यो कुरामा ध्यान दिनुभयो भने हुन्छ अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
1: फर्स्टमा हजुरलाई भन्न चाहन्छु त्यो को हुन्छ त्यहाँलाई भन्न चाहन्छु मलाई घुम्सेरा बुढा मगर भनेर सम्पूर्णलाई
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868-3940 को नम्बर तपाईँका लागि खुला गरेका छौ ब्याकग्राउन्ड टोन ठिक्कैको बजाउनु न हो कहिले धेरै सानो कहिले अलि ठुलो भइरहेछ ब्याकग्राउन्ड टोन हो यति बजाउनु कि यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर हेलो नमस्कार हजुर
1: नमस्ते
0: को बोल्नु भयो कहाँबाट
1: म सुनिल स्मृति गाउँपालिकादेखि रूपा घरती
0: रूपा घरती सुनिल स्मृति गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ होइन
1: हजुर
0: के छ रूपाजी हाल खबर तपाईँको
1: एकदम ठिक ठाक छ भन्नुपर्छ हजुरको नि
0: हाम्रो पनि एकदम ठिक छ के गर्दै हुनुहुन्छ नि यति बेला
1: कार्यक्रम सुन्दै बस्दै छु भनौँ
0: कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ होइन खाना खानुभयो रूपाले
1: हजुर खाए हजुरले नि
0: मैले पनि खाइसकेको छु क्या अरे अनि दिनहरू कसरी बिताउनुहुन्छ रूपाले
1: कलेज जाने आउने बस्ने
0: ए कतिमा पढ्नुहुन्छ इलेभेनमा पढ्ने मान्छे पनि कलेज जान्छन् ल भने इलेभेनमा पढ्ने मान्छे त स्कुल जान्छन् नि
1: ए स्कुल जाने आउने बस्ने
0: कलेज भनेको त तपाईँको फर्स्ट सेमिस्टर सेकेन्ड सेमिस्टर अथवा फर्स्ट इयर सेकेन्ड इयर यो ब्याचलर पढ्नेलाई कलेज भन्छ आजभोलि त तपाईँको चाहिँ यस्तो हुन्छ कि एकदेखि आठसम्मको लागि एकदेखि पाँचसम्मको लागि प्राथमिक अनि आठसम्मलाई आधारभूत अनि बाह्रसम्मलाई माध्यमिक भनेको छ कि माध्यमिक भनेको मावि भनेको माध्यमिक विद्यालय नै हो यो स्कुल अन्तर्गत पर्छ त्यसपछि ब्याचलरलाई बल्ल क्याम्पस अथवा कलेज भन्छ है हुन्छ कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ हामीलाई हुन्छ ल सुरु गर्नुहोस् टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो रूपा घरती उहाँको फोन काटियो क्यारे होइन पालो तपाईँको हो फोन गर्नुहोला 9868 6040 40 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला 9868 6040 40 के छ साथी हुनुहुन्छ के हुनुहुन्न प्राग मित्र के छ हुनुहुन्छ अरे म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर
2: नमस्कार
0: को बोल्नुभयो कहाँबाट
2: आमाबाट तिलकपुन
0: आमाबाट तिलकपुन बोल्दै हुनुहुन्छ के छ तिलकजी खबर
2: ठिकै छ सर तपाईँहरूको के छ
0: हाम्रो पनि एकदम ठिक छ के गर्दै हुनुहुन्छ तिलकले
2: कार्यक्रम सुन्दै गरेको अवस्था
0: कार्यक्रम सुन्दै बस्दै गर्नु भएको अवस्था कतिको मनपर्छ कार्यक्रम कतिको सुन्ने गर्नुहुन्छ
2: कार्यक्रम त नियमित चाहिँ सुन्ने गर्छु सर राम्रो लाग्छ
0: राम्रो लाग्छ नियमित सुन्ने गर्नुहुन्छ होइन
2: हजुर सर
0: आज दिनहरू कसरी बिताउनु भयो
2: हजुर
0: दिनहरू कसरी बिताउनु भयो
2: दिन त त्यस्तै हो सर
0: कस्तो त्यस्तै के गर्नुभयो दिनहरू
2: गराएको कामहरू गर्ने त्यस्तै हो
0: ल आज के सुनाउनुहुन्छ हामीलाई
2: म चाहिँ गीत सुनाउँछु है सर
0: ओके ल गाउनुहोस्
2: ए आज पनि दिनुस् तै भयो तिमलाई मात्रै सम्झेर दिन गयो फुल राम्रो गुलाबको काँडा भए नि फुल राम्रो गुलाबको काँडा भए नि बिर्सिएछ नभने मायाले सम्झना छ तारा भए नि सर
0: फुल राम्रो गुलाबको काँडा भए नि होइन
2: हजुर सर
0: त्यही त नि फुल राम्रो गुलाबको किन नहोस् त आफ्नो मायालुलाई दिन पाएपछि होइन कुनै मायालुलाई दिनु भएको छ कि छैन दिइसकेर पनि ल्याइसक्नु भयो हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि आउनुहोला गुड नाइटको शब्दहरू राख्नुहोस्
2: सर फर्स्ट अल त हजुरलाई अनि प्राविधिक मित्रलाई अनि मेरो घर परिवारलाई अनि सम्पूर्ण कार्यक्रम सुनेर बस्नुभएको सम्पूर्ण मित्रलाई भन्दै
0: हुन्छ विदाई गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा तिलकपुन वामाबाट फोन गर्नु भएको थियो पालो तपाईँको हो फोन गर्नुहोला मलाई एकजना टिकटकमा साथीले गेमको लागि इन्भाइट गर्नु भएको छ, तर के गर्ने म एक्सेप्ट गर्दिन किनभने अहिले म गेममा होइन कार्यक्रम चलाइराखेको छु, कार्यक्रम गुड नाइटमा छु है। यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्ते हजुर, हेलो, नमस्ते, को बोल्नुभयो कहाँबाट? आर्या मगर। के छ आर्या? ठिक छ, के गर्दै हुनुहुन्छ आर्याले?
3: बसेर प्रोग्राम सुन्दै
0: हुनुहुन्छ होइन? अनि प्रोग्राम सुन्न कतिको मजा आउँछ तपाईँलाई?
3: एकदमै राम्रो लाग्छ, मजा आउँछ, त्यही भएर यतिसम्म नसुनि कार्यक्रम सुनेर
0: बस्छु। यतिरसम्म नसुनि कार्यक्रम सुनेर बस्नु भएको छ होइन? नसुनि भन्नुभयो नि त,
3: झुकेको नि।
0: ए झुकेको, झुकेको कि झुकिएको?
3: झुकेको।
0: ए झुकिएको हो नि,
3: हजुर।
0: अनि आर्या के मगर हो?
3: पुन मगर हो।
0: आर्या पुन मगर होइन? कति क्लासमा पढ्नुहुन्छ?
3: म पढ्दैन।
0: किन नहो नपढ्ने? ए कतिमा पढा छोडिदिनु भा हो? आठसम्म पढेर छोडिदिनु भा नि? कसले धेरै पढ्छ? हात्ती पढेर ठुलो भए होइन, कमिलो नपढेर सानो भए होइन होइन? त्यही भनेर छोड्नु भा हो? यत्तिकै छाडिदिनु भयो होइन? अहिले के गरेर बस्नुहुन्छ त? बिहा गरेर घरैसी काम गर्नुहुन्छ कि बिहा गर्नु भएको छैन अझै? बिहा गरेर घरैसी काम गरेर बस्नु भएको छ होइन? भनेपछि सानै उमेरमा बिहे गर्नुभयो? अब त्यस्तो नगर्नुपर्ने थियो, गरिहाल्नुभयो, गाह्रो छ तपाईँलाई पनि होइन? ल आज के सुनाउनुहुन्छ हामीलाई?
3: म गीत सुनाउँछु।
0: के लगाउनुहोस्?

0: हजुर यति नै।
1: केही दिन त बचाइदेऊ भगवान, उनीसँगै रमाउने मेरो चाह छ, होइन? ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनु होला, गुड नाइटको शब्दहरू राख्नुहोस्। नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9268-3940-40। हाम्रो स्टुडियोको घडीमा यति बेला कति बजेर कति मिनट गयो भन्ने कुरा जानकारी गराउँछौ। 49 मिनट गएको छ हाम्रो स्टुडियोको घडीमा, अब केही समय मात्रै रहन्छौ हामी तपाईँसँग। यति बेला के छ साथी, हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ? पालो तपाईँको हो, फोन गर्नुहोला 9268-3940-40 फोन डायल गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। ओहो, नमस्कार हजुर।
2: हजुर नमस्ते। हजुर
1: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
2: हजुर म रुन्टीगढी एकबाट प्रेम बहादुर बाठा मगर हो।
1: प्रेम बहादुर बाठा मगर, के छ प्रेमजी?
2: सबै ठिकै छ सर।
1: सबै ठिकै छ होइन?
2: हजुर हजुर,
1: त्यही त। अनि दिनहरू कसरी बिताउनुहुन्छ?
2: हाल चाहिँ अहिले म धवाङतिर छु।
1: ए, धवाङतिर, रुन्टीगढीको मान्छे धवाङतिर आइसक्नु भयो होइन?
2: हजुर हजुर, अस्ति सगरालीमा घर गएको थिएँ सर।
1: के छ अब कहिले जानुहुन्छ? अब कहिले जानुहुन्छ घर?
2: अब तिजमा हुन्छ क्या सर।
1: ए, तिजमा माइत त जानु पऱ्यो गाडी नि।
2: त्यही
1: त नि, ल ठिक छ, कार्यक्रममा आउनुभयो। आज दिनहरू कसरी बिताउनुहुन्छ?
2: हाल चाहिँ अहिले म धवाङतिर छु।
1: ए, धवाङतिर, रुन्टीगढीको मान्छे धवाङतिर आइसक्नु भयो होइन?
2: हजुर हजुर, अस्ति सगरालीमा घर गएको थिएँ सर।

0: आउँछ त तपाईँको आवाजबाट. गाउँ गाइहाल्नुहोस् भनेको मात्रै भन्नु भएन के अरे गुनगुनाइहाल्नुहोस् ल.
1: सुरु गरेँ
0: है त. ल सुरु गर्नुहोस्.
1: मायालु को सहमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिन झुलो भन्न पाउँदिन उकाली रौराली गरिरहनु पर्छ सहलबिनको घर बसेको पसा बसलाई मायामा खसेको मायालु सोचमा मेरो गाउँमा घर छ बिलो भन्न पाउँदिन ठुलो भन्न पाउँदिन
0: हिलो भन्न पाउँदिन धुलो भन्न पाउँदिन सुकाली र ओलाडी गरिराख्नु पर्छ होइन.
1: डर डर लाग्यो सर.
0: किन डर लाग्यो? किन डर लाग्यो तपाईँलाई?
1: पहिलोचोटि चाहिँ अब गीत गाएको है
0: त्यही भएर डर लाग्यो होइन.
1: हजुर हजुर अब शनिबार कसै म सुनिरहन्छु हप्ताको सातै भयो
0: अनि
1: शनिबार कसैमा अब खै अब करोडौँले चाहिँ फोन हानिरहेको हुन्छ नि लाग्दैन
0: क्या. ठिक छ कार्यक्रममा आउनुभयो.
1: बल्ल लाग्यो
0: आज बल्ल बल्ल लाग्यो होइन.
1: हजुर हजुर
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो. फेरि फेरिका बसाईमा आउनु होला. अहिलेको लागि तपाईँलाई विदा गर्छौ तर त्योभन्दा अगाडि गुड नाइटका शब्दहरू राख्नुहोस्.
1: अब सर्वप्रथम त सबै के भन्छ अरे रङ्गला होल मिठो नेत्रनी शुभ सपन भन्न चाहे
0: धन्यवाद.
1: अनि त्यसपछि मेरो घर फ्यामिलीलाई अनि मलाई जसले चाहिँ प्रेमबहादुर माटा मगर भनेर चिन्नुहुन्छ उहाँहरू सम्पूर्ण मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै
0: लौ त हुन्छ विदा गर्छौ. नमस्ते
1: नमस्ते.
0: टेलिफोन सम्पर्कमा प्रेम बहादुर बाछा आउनु भएको थियो. के छ समय विदा हुने बेला भएको छ. ल त कार्यक्रममा फोन गर्नुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु. कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई, कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई र टिकटक लाइभबाट हेरेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्छु. तपाईँहरूलाई पनि सम्झिराखेको छु मैले, बिर्सिएको छैन है भन्दै घर बाहिर अब यसो घरतिर घरको वरपर हेर्नुहोस् त घर बाहिर कुनै सामान बिर्सनु भयो कि भित्र ल्याउनु पर्ला भनेर घर बाहिर केही अब सुकाउनु भएको थियो होला ल्याउनु भयो बिर्सनु भयो कि होइन चकटीहरू होइन भाडा कुराहरू के अब हुन्छ नि होइन घर बाहिर राखेको अनि भित्र ल्याउन बिर्सेको त्यो हो भने भित्र ल्याउनु होला चटाई गुन्द्रीहरू अनि सुकाएका लुगा कपडाहरू उठाउनु भयो कि उठाउनु भएन भान्सा कोठामा खाना पकाइसकेपछि आगोलाई राम्रोसँग निभाउनु होला भान्सा कोठाको विद्युतीय उपकरणहरू बन्द गर्नुहोला ग्यास चुलोलाई राम्रोसँग निभाउनु होला अनि खानेपानी आफूसँगै राखेर सुत्नु होला अनि तपाईँ भनौँ न बिरामी मान्छे औषधि नियमित खाएर मात्रै सुत्नु होला डाक्टरको सल्लाह अनुसार औषधि खाएर सुत्नु होला भन्दै झालडुकाको चुकन राम्रोसँग लगाउनु होला. कार्यक्रम प्रति कुनै पनि सुझाव सल्लाह वा प्रतिक्रिया भए 9864-17-298 फोन गर्नुहोला भन्दै आजको लागि धन्यवाद दिन्छौं रीता मगर सुषमा मल्ल रीता मगर अनि सञ्जिता लिम्बुलाई. आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु. तपाईँको बाँकी पल शुभ रहोस्. नमस्कार. गुड नाइट. शुभ सपनी. शुभ निदारी.

0: समुदाय को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियो को घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली हिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोग का समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हाथ खुट्टा घोड़ा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हार्दिक नमस्कार प्रणाम वर पर सर्र सर्र हवा को सरसराहट आफ्नै शैलीमा फुलिरहेका बगैचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाउँगाहरू यी सबै सबै कति दिव्य छन् कति सुन्दर छन् यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ कति दिव्य र ऊर्जादायिनी देखिएको छ प्रिय सज्जन प्रकृतिको यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु म लक्ष्मण भण्डारी कार्यक्रम जीवन गंगा लिएर कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु अभिवादन अभिनन्दन टक्र्याउँदछु प्रिय सज्जन हामी संसारमा एक्लो छैनौं हामीले आफूलाई एक्लो महसुस गर्नु हुँदैन जसले हामीले बनायो अरू कसैले साथ नदिए पनि त्यो स्रष्टाले मृत्यु पर्यन्त हामीलाई साथ दिइरहेको हुन्छ हाम्रो घरका आफन्तहरूसँग परिवारका सदस्यहरूसँग हाम्रो मनमुटाव हुन सक्दछ झै झगडा हुन सक्दछ आपसी बोलचाल समेत बन्द पनि हुन सक्दछ छिमेकका मानिसले पनि हामीलाई विश्वास नगर्न सक्दछ हामीले अत्यन्त आत्मीय भनेका साथीभाइहरूले पनि हाम्रो साथ छोडिदिने अवस्था आउन सक्दछ अर्थात् जसलाई हामीले आफ्ना ठानेका हुन्छौं ती आफन्तहरूले पनि ती इष्टमित्रहरूले पनि छरछिमेकीहरूले पनि हामीलाई त्यागिदिन सक्दछन् हामीलाई छोडिदिन सक्दछन् तर जसले हामीलाई बनाएको छ उसले कहिल्यै हामीलाई छोड्दैन यो हावा यो पानी यो माटो यो आकाश यो प्रकाश यिनकै सक्रियतामा यिनकै सामञ्जस्यमा हाम्रो शरीरको निर्माण भएको छ हाम्रो जीवनको निर्माण भएको छ अर्थात् यो जुन प्राकृतिक शक्ति छ जुन दैवी शक्ति छ जुन ईश्वरीय शक्ति छ यही शक्तिका बलमा हामी जन्मिएका हौ हामी मध्ये धेरै सम्भवतः बाबुआमाको योजना अनुसार जन्मिएका छैन हाम्रा माता पिताको रमाइलोमै हामी धेरै सन्ततिहरूको जन्म भएको छ हामी ख्यालख्यालमै जन्मिएका धेरै छौँ कुनै तयारी बिना कुनै योजना बिना कुनै पनि मर्यादा अनुशासन र निश्चित संकल्प बिना हामी अधिकांशको जन्म भएको छ बस परिवारमा आइयो परिवारका सदस्यसँग हाम्रो सम्बन्ध भयो स्थापित भयो एकअर्काप्रति मोह र आसक्तिको भावना विकसित भएर गयो त्यसैले हाम्रो परिवारका सदस्य कोही दुखी हुँदा बिरामी हुँदा अथवा कसैको निधन हुँदा हामी असाध्य पीड़ाले ग्रसित हुन्छौं चिन्तित हुन्छौं दुखित हुन्छौं केवल लामो समयसम्मको बस उठले गर्दा त्यसैले हामीलाई बनाउने त यही प्रकृति हो यही दिव्यतम शक्ति हो यही ईश्वरीय रहस्य हो प्रिय सज्जन तर लाग्दछ जीवनमा हामीले अत्यन्त कमले मात्रै हामीलाई बनाउने त्यो दिव्यतम शक्ति छ भनेर बुझ्दछौँ त्यो दिव्यतम शक्तिले हामीलाई निर्माण गरेको छ भनेर बुझ्ने त्यो प्राकृतिक शक्तिको रूपान्तरण
त्यो प्राकृतिक शक्तिको अभिव्यक्ति हाम्रो जीवन हो भनेर बुझ्ने हामी अत्यन्त थोरै छौं प्रिय सज्जन। त्यसैले हामी स्रष्टाप्रति विश्वस्त हुन सकेका छैनौं। कोही त छ हामीलाई बनाउने, ठिक छ, हाम्रा आदरणीय माता पिताले हामीलाई जन्माउनु भएको छ, के हाम्रा वास्तविक जन्मदाता हामीले भन्ने गरेका माता पिता नै हुनुहुन्छ त? संसारका हरेक माता पिताले बच्चा बच्चीलाई जन्म दिन्छन्, पशुहरूले पनि आफ्ना सन्ततिलाई जन्म दिन्छन्, पशुहरूले पनि जन्माउँछन्, उनीहरूले कसरी बच्चा जन्माउने भन्ने विशेष कक्षा विशेष क्लास कतै पनि लिएका हुँदैन, प्रकृतिले नै जन्मजात उनीहरूलाई त्यो योग्यता दिएर पठाएको हुन्छ, मनुष्यले पनि त्यही योग्यता प्रयोग गरेर आफ्ना सन्तान दर सन्तानलाई जन्म दिने गर्दछ। प्रिय सज्जन, हाम्रो वास्तविक अभिभावक भनेको यही प्रकृति हो, यही दैवी शक्ति हो, यही ईश्वरीय रहस्यको नाम हो प्रिय सज्जन। त्यसले हामीलाई कहिल्यै पनि छोड्दैन, कहिल्यै पनि एक्लो हुन दिँदैन। हामीले हाम्रो घर वरपर भएका सांसारिक इष्टमित्रहरूलाई मात्रै आफ्ना आफन्त भनेका छौं, साथी भनेका छौं, हाम्रा सम्बन्धी भनेका छौं, यसैले हामी दुखी हुन्छौं। हामीले संसारमा हाम्रो सम्पर्कमा आउने जति सबै छन् तिनलाई नै हामीले आफन्त ठान्यौं, घनिष्ठ ठान्यौं, आत्मीय ठान्यौं, जीवनभर साथ र सहयोग दिने ठान्यौं, तर त्यो सम्भव हुँदैन। बीचमा छुट्दै छुट्दै जान्छन्, हामी अलग हुँदै हुँदै जान्छौं। हामीले कहिल्यै पनि हाम्रा वरपरका इष्टमित्रहरू बाहेक पनि हामीलाई साथ दिने ईश्वरीय शक्ति छ भनेर बुझ्न खोजेनौं, त्यसैले हामीमा निराशा बढेको छ। प्रिय सज्जन, एउटा स्मरणीय कुरो के छ भने, जसले ईश्वरप्रति विश्वास गर्दैन, प्राकृतिक शक्तिप्रति प्राकृतिक सत्यप्रति विश्वास गर्दैन, त्यो मान्छे अत्यधिक तनावमा बाँच्दछ, त्यो मान्छे मानसिक रूपमा पनि असन्तुष्ट हुन्छ, असन्तुष्टी हुन्छ र विक्षिप्तताको शिकार बन्नुपर्ने अवस्थामा पुग्दछ। किन? किनभने हामीलाई संसारमा हाम्रो घर आँगनमा हाम्रो समाजमा भएका सबै मानिसले सधैँ साथ दिन्छन् भन्ने छैन। पहिलो कुरो, हामीले ईश्वरप्रति विश्वासै गर्दैनौँ, ईश्वर छ भन्ने कुराप्रति हामीलाई विश्वास छैन। पहिलो विश्वास त हामीले ईश्वरको पाउन पनि सकेनौँ, ईश्वरलाई हामीले विश्वास गर्न पनि सकेनौँ। जब हामीले ईश्वरलाई विश्वास गर्दैनौँ, ईश्वर छ भन्ने कुरा उसले पनि हामीले विश्वास गर्ने कुरो भएन, ईश्वरसँगको सम्बन्ध त हाम्रो टुट्यो नै। हामीले ठानेका गाउँ समाज टोल घर परिवार आदि इत्यादि जति पनि छन् यिनीहरूले पनि हामीलाई धोका दिन्छन्, सधैँ साथ दिन त सक्दैनन्, सबै छुट्दै जान्छन् छुट्दै जान्छन्, अन्तिममा हामी नितान्त एक्लो हुन्छौँ। यो हुनु त छँदैछ, जब हामीलाई सबैले छोडिदिन्छन्, हामीले अत्यन्त घनिष्ठ भनेका मानिसहरूले पनि छाडिदिन्छन्, त्यतिखेर हामी नितान्त एक्लो हुन्छौँ। हामी त्यतिखेर यस्तो अवस्थामा पुग्दछौँ प्रिय सज्जन, हामीले आफूलाई सम्हाल्न सक्दैनौँ, हामीलाई साथ दिन्छ भन्ने ईश्वरप्रति पनि हाम्रो विश्वास छैन, ईश्वरले हामीलाई बचाउँछ अब भन्ने कुरा त हामीले कहिले जीवनमा सोचेनौँ, ईश्वरसँगको सम्बन्ध हाम्रो टुट्यो, मानिसहरूसँगको पनि सम्बन्ध टुटिसकेपछि अब हामीले आत्महत्या गर्नु बाहेक अरू कुनै विकल्प देख्दैनौँ। त्यसैले नास्तिकहरू अक्सर आत्महत्याको शिकार हुने गर्दछन्, प्रिय सज्जन, तनावको शिकार हुने गर्दछन्। संसारमा कोही नभए पनि व्यक्तिले आफ्नो जीवन जिउन सक्दछ, उसँग यदि संकल्प शक्ति छ भने, उसँग यदि आत्मविश्वास छ भने, म केही गर्न सक्छु, यो धरतीको एउटा प्राणी हुँ, म अत्यन्त महत्वपूर्ण प्राणी हुँ, सम्बन्धहरू मेरै आधारमा बनेका हुन्, सम्बन्धहरू मेरै कारणले समाप्त भए, त्यसैले मैले फेरि पनि सम्बन्धहरू बनाउन सक्छु, सम्बन्ध बिग्रने र भत्कने मेरा कारणले हो, त्यसैले मैले फेरि नयाँ संसार निर्माण गर्न सक्छु, किनभने